0: प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39 0043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
0: खुसीको खबर,
1: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्र नगर 6 सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा सञ्चालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
0: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्र नगर 6 मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385-91-169।
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71-284 र 97498-40।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
3: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
4: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
5: हाम्रो बाबाले मानिकेल सुरक्षित बाटो जानु भएको।
6: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
7: सूचना।
8: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
7: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हातखुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
8: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्रनगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98520-90726।
9: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
10: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
7: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
11: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
7: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
11: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी?
7: 198-198।
12: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
7: सूचना।
8: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
13: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
7: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
0: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-4555।
14: एनएमबी राणा बचत खाता, प्रदेश को प्रगति संग बचत को नाता।
15: राराको निर्मल पानी जस्तै स्वच्छ, आफ्नो अमूल्य बचत। आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
16: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिम्याट र मेरो शेयर पनि।
14: प्रदेशको प्रगति सँग।
15: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
17: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नि तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
15: डेंगू रोगको रोकथामका उपायहरू:
17: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
15: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
17: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
15: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
17: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
8: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
7: सूचना:
8: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
7: शिविरमा दिइने सेवाहरू: हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
8: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
18: Extreme energy drink. Time check. अहिले ठीक 6 बजेको छ।
19: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 20 गते शनिबार, सन 2026 सेप्टेम्बर 5 तारीक भदौ कृष्ण पक्षको नवमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको धादिङको कृषि रेडियो 101.5 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: बाढ़ी पीड़ित मानसिक तनावमा मनोपरामर्शको खाँचो, आश्रय स्थलमा न्यूनतम मानवीय आवश्यकता सँगै दीर्घकालीन पुनर्स्थापनाको पर्खाई,
4: नागरिकहरूलाई उभिन सक्ने आधार बनाउने गरेर पुनर्स्थापनाको प्याकेज घोषणा गर्नुपर्छ।
0: 44 अति कम विकसित देशद्वारा नेपाललाई क्षतिपूर्ति दिन माग, जोखिममा रहेका चारवटा हिमतालको पानी घटाइँदै
1: हेटौडा काठमाडौँ वैकल्पिक सड़कमा अत्याधिक चाप, आज दिनभर गाड़ी आवागमन बन्द गरेर धादिङको परेवा भीरमा सड़क मरमत गरिँदै
0: इरानमाथि अमेरिकी दबावमा ईयू पनि सहभागी, ईयूको सहभागिता महत्वपूर्ण रहेको अर्थमन्त्री बेसेन्टको प्रतिक्रिया
1: र एनबीएलमा सगरमाथा र कर्णालीको विजय शुरूआत।
5: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
6: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
6: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
5: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2161-596-617
5: मोबाइल 98550-6078 98550-6079 98511-62594 98510-5424

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: काया कैरनमा अब खबरको सिलसिला। भोटेकोशी त्रिशुली बाढ़ीमा परिवारदेखि घरबारसम्म गुमाएकाहरू अत्यधिक मानसिक तनावमा छन्। उनीहरूलाई मनोपरामर्शको आवश्यकता छ, तर स्थानीयदेखि केन्द्र सरकारसम्मले यसतर्फ अझै ध्यान पुर्याउन सकेका छैनन्। होल्डिङ सेन्टरमा राखिएका पीड़ितहरूमा एकहोरिने, ननिलाउने, खान नमान्ने, परिवारका मृतक तथा बेपत्ता सदस्यहरूको नाम लिएर बरबराउने समस्या देखिएका छन्। आफ्नै घरमा बसिरहेका, ज्यान गुमाउने र सम्पर्कविहीनका परिवारका सदस्यहरूमा पनि यस्तो समस्या देखिएको छ। रसुवा, नुवाकोट, काठमाण्डु र धादिङका 32 ठाउँका होल्डिङ सेन्टरमा बाढ़ी प्रभावितलाई राखिएको छ, तर कुनै पनि होल्डिङ सेन्टरमा सरकारी मनोपरामर्शदाता छैनन्। स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले यस्तो अवस्थामा पीड़ितहरूको मानसिक स्वास्थ्य निकै कमजोर बनेको र यसमा सरकारले चासो दिएको बताउनु भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
3: बाढ़ीपछि विस्थापित भएका नागरिक अस्थायी होल्डिङ सेन्टरहरूमा आश्रय लिइरहेका छन्। खाद्यान्न, खानेपानी, शौचालय लगायत आधारभूत सुविधाको अभावका बीच उनीहरूको दिनचर्या कस्तो छ त? थप जानकारी साथी महेश गेवालीबाट।
4: अघिल्लो हप्ता बुधबार गएको बाढ़ीपछि प्रभावितलाई राख्न रसुवा, नुवाकोट र धादिङमा 30 अस्थायी होल्डिङ सेन्टर सञ्चालनमा छन्। नुवाकोटमा 13 होल्डिङ सेन्टरमा 3,181, रसुवाका 10 होल्डिङ सेन्टरमा 1,141 र धादिङका 4 होल्डिङ सेन्टरमा 199 जना गरी जम्मा 4,521 बाढ़ी प्रभावित बसेका छन्। अहिलेसम्म पुग नपुग राहत लगभग सबै होल्डिङ सेन्टरहरूमा पुगिसकेको छ, तर खानपिन, शौचालय, स्वास्थ्य उपचार तथा सरसफाई सम्बन्धी न्यूनतम मापदण्ड पूरा हुन नसकेको गुनासो छ। यो समस्या सबैभन्दा प्रभावित रसुवाका होल्डिङ सेन्टरमा पनि देखिएको बाढ़ी प्रभावित क्षेत्र र विभिन्न होल्डिङ सेन्टरमा खटिएका स्वयंसेवक साजन योन्जन बताउनुहुन्छ।
5: महिलालाई गरिनुपर्ने व्यवस्था, बाल बालिकाको लागि गरिनुपर्ने व्यवस्था वा एउटा वृद्धहरूको निम्ति गरिनुपर्ने सेग्रिगेट ढंगले गर्नुपर्ने व्यवस्था, त्यो कुनै पनि एउटा स्पष्ट व्यवस्थित रूपमा भएको छैन र एउटा सगोलमा सबैलाई राखेको कारणले गर्दाखेरि
4: रसुवाको उत्तर गया, आमा छोदिङमो, गोसाईकुण्ड र कालिका गाउँपालिकामा बाढ़ीले धेरै क्षति गरेको छ। होल्डिङ सेन्टरमा हाल स्थानीय बासिन्दा नै अत्याधिक संख्यामा रहेका छन् र बाटोको पहुँच नहुँदा, खाद्य सामग्री सकिँदा र संचार सम्पर्क विच्छेद हुँदा सिंगो जिल्ला नै एउटा ठूलो होल्डिङ सेन्टर जस्तो बनेको छ। स्वास्थ्य क्षेत्रमा उत्तर गया, कालिका र गोसाईकुण्डका झण्डै 20,000 जनसंख्यालाई सेवा दिने अस्पतालमा औषधि अभाव, दीर्घरोगी बिरामीको उपचार असम्भव र त्रिशुली अस्पतालसम्मको सम्पर्क विच्छेदका कारण थप जोखिम बढ़ेको छ। रसुवाको कालिका गाउँपालिकाका प्रवक्ता सन्दीप पौडेल।
6: सबै घरै पारलाइज जस्तो छ, किनभने कमाउने मान्छे त्यो पुनर्स्थापना चाहिँ राम्रो सक्यो भने दीर्घरोगीहरू ठुलो कुरा तिनीहरूलाई अब मेन समस्या भनेको बित्ने त बितिहाल्यो, नयाँ मान्छे पनि अब अहिले 10 मान्छे बिराम भयो भने काठमाडौँ पनि 20 लाग्छ।
4: नुवाकोट र धादिङका होल्डिङ सेन्टरहरूमा राखिएका पीड़ितहरूको व्यवस्थापन सन्तोषजनक रहेको र खाद्यान्न, लत्ता कपड़ा, औषधि लगायतका राहत सामग्री प्रशस्त मात्रामा पुगेको छ। वृद्ध वृद्धा लगायत बाल बालिका र अशक्तलाई पनि हाल राम्ररी नै व्यवस्थापन गरिएको छ। अब दीर्घकालमा स्थायी आवास व्यवस्थापनतर्फ ध्यान दिनुपर्ने स्वयंसेवक मनोज भण्डारी बताउनुहुन्छ।
7: हामीले लगेको केही राहतहरू पनि त्यहाँको होल्डिङ सेन्टरले चाहिँ त्यो हामीसँग इनफ राहतहरू छ, तपाईँहरूले अब चाहिँ राहतहरू भन्दा पनि यहाँ आएर खटिएर सहयोग गर्नु पर्यो भन्ने खालको त्यहाँका पीड़ितहरूको कुरा हामीले सुनिरहेछौँ। हजुर,
4: हाल होल्डिङ सेन्टरहरूमा सामूहिक आवास र खानपिनको व्यवस्था भइरहेको भए पनि दीर्घकालमा प्रभावितहरूलाई पारिवारिक वातावरण मिल्ने गरी छुट्याउन आवश्यक छ। यसका लागि नगरपालिकाले सार्वजनिक जग्गा पहिचान गरी प्राविधिक प्रमाणीकरण सहित संघीय सरकार समक्ष पुनर्स्थापनाको प्रस्ताव पठाइसकेको छ। अब तीनै तहको सरकार यसमै केन्द्रित हुनुपर्ने विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटी बताउनुहुन्छ।
8: सरकारको तर्फबाट त नागरिकहरूलाई उभिन सक्ने आधार बनाउने गरेर पुनर्स्थापनाको प्याकेज घोषणा गर्नुपर्छ। जस्तै हामीले भूकम्प गइसकेपछि 3,00,000 सरकारले दिने अनि त्यसमा चाहिँ व्यक्ति आफ्नो सामर्थ्य अनुसार थपेर बस्ने भन्ने खालको थियो नि, त्यस्तै खालको योजनाहरूको फेरि आवश्यकता हुन्छ। त्यो भयो भने चाहिँ सहज हुन्छ भन्ने लाग्छ।
2: भदौ 10 गते रसुवाको भोटेकोसीमा बाढ़ीमा परि जलविद्युत आयोजनाको सुरुङमा फसेका दुईजनाको जीवितै उद्धार गरिएको छ। त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार टोलीले हिजो बिहान उनीहरूलाई उद्धार गरेको हो। उद्धार हुनेमा सञ्जय शाह र कबीर महर्जन हुनुहुन्छ। सञ्जय शाह आयोजनाको कन्ट्रोल रूममा काम गर्नुहुन्थ्यो भने महर्जन आयोजनाका सुपरभाइजर हुनुहुन्छ। विभिन्न जलविद्युत आयोजनाबाट कर्मचारी सहित 936 जना अझै सम्पर्कविहीन छन्। केहीमा उद्धारको काम भइरहेको पनि केहीमा उपकरण पुर्याउन सकिएको छैन। 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनाबाट नेपाली सेना र सशस्त्र प्रहरी बलको उद्धार टोली फर्किएको छ। 22 मेगावाटको चिनिमी जलविद्युत आयोजनामा हिलो फाल्ने सहितका उपकरण र उद्धार कर्मीको टोली हिजो हेलिकप्टर मार्फत पावर हाउस पोर्टलमा लगिएको छ। यसै गरी रसुवागढ़ी हाइड्रो पावर कम्पनीका सचिव नरनाथ नेवानेले उद्धारका लागि आवश्यक एक्जाभेटर, पानी तान्ने पम्प, जेनेरेटर लगायतका उपकरण आयोजन स्थलमा पुर्याउने प्रयास भइरहेको बताउनु भएको छ। 37 मेगावाटको माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनामा नेपाली सेना र कम्पनी सम्बद्ध 3 जनाको उद्धार टोलीले खोजतलाश गरिरहेको छ। निर्माणाधीन 216 मेगावाटको माथिल्लो त्रिशुली 1 खोजी कार्य भइरहेको छ। मैलुङ खोलामा 7 जना सम्पर्कविहीन भए पनि कोही नभेटिएको लगानीकर्ता समेत रहेका गोरे शेर्पाले बताउनुभयो भने 14.1 मेगावाटको देवीगाड जलविद्युत आयोजनाबाट 1 जना सम्पर्कविहीन छन्। कान्तिपुरमा खबर छ। कायाकै 37 मेगावाटको माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनामा नेपाली सेना र कम्पनी सम्बद्ध 3 जनाको उद्धार टोलीले खोजतलाश गरिरहेको छ। निर्माणाधीन 216 मेगावाटको माथिल्लो त्रिशुली 1 खोजी कार्य

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ी पीड़ितहरू मानसिक तनावमा मनोपरामर्शको खाँचो, आश्रय स्थलमा न्यूनतम मानवीय आवश्यकता सँगै दीर्घकालीन पुनर्स्थापनाको पर्खाई, बाढ़ीको 10 दिनपछि जलविद्युत सुरुङबाट 2 जनाको जीवितै उद्धार, अरू ठाउँमा पनि उद्धारको प्रयास चल्दै लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढ़ीपछि अहिलेसम्म 1294 जनाको शव भेटिएको छ भने 5093 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार 13095 जनाको उद्धार गरिएको छ। खोजी तथा उद्धारको कामलाई थप प्रभावकारी बनाइरहेको प्राधिकरणले जनाएको प्राधिकरणका अनुसार बाढ़ीपछि घाइते तथा प्रभावित गरी अहिलेसम्म 5663 जनाको उपचार गरिएको छ। रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका होल्डिङ सेन्टरमा 4627 जनाले सुरक्षित आश्रय लिइरहेका छन्।
4: भोटेकोशी नदीमा तत्काल ठूलो बाढ़ी आउने सम्भावना नदेखिएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। चिनिया समकक्षी निकायहरूले उपलब्ध गराएको सूचना अनुसार बाढ़ीको सम्भावना नरहेको महाशाखाको भनाई छ। फेरि बाढ़ी आउने सम्भावनाबारे जानकारी माग गर्दै विभिन्न माध्यमबाट धेरै फोन सम्पर्कहरू प्राप्त भएको र चिनिया समकक्षी निकायहरूसँग नियमित सम्पर्कमा रही प्राप्त सूचनाहरूको निरन्तर अनुगमन गर्दा तत्काल ठूलो बाढ़ी आउन सक्ने सम्भावना नदेखिएको महाशाखाले स्पष्ट पारेको छ। अहिले हल्लाको पछि लागेर नआतिन पनि महाशाखाको अनुरोध छ। पुष्टि नभएका सूचना तथा हल्लाको आधारमा नआतिन तथा संयमित रहन भन्दै महाशाखाले बाढ़ीको सम्भावना देखिएमा एसएमएस मार्फत पूर्व सूचना पठाउने पनि जनाएको छ।
5: दार्चुलाको अपिहिमाल गाउँपालिका एक भट्टारमा हिजो पहिरोले थुनिएको चौलानी चमलिया नदीमा तत्काल जोखिम नरहे पनि सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले उज्यालोलाई दिनुभएको जानकारी अनुसार पहिरोले आधा थुनिएको नदीको भागबाट निरन्तर पानी बगिरहेको छ, तर थप पहिरो खसेमा नदी पूरै थुनिन सक्ने भएकोले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहिरहन उहाँको आग्रह छ। अहिले आत्तिन नपर्ने तर सावधानी भने अपनाउनु पर्ने उहाँको भनाई छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि हिजो सूचना निकालेर महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरेको छ। चौलानी नदीमा माथिबाट आएको पहिरोका कारण नदी आधा थुनिएको र थप पहिरो आएर पूरै थुनिन सक्ने सम्भावना रहेकोले सम्भावित जोखिमबाट बच्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो।
4: अति कम विकसित देशहरूको समूह एलडीसीले भोटेकोशी बाढ़ीप्रति धनी एवं विकसित देशहरूको गम्भीर ध्यान आकर्षण गराउँदै हानी नोक्सानी बापत नेपाललाई क्षतिपूर्ति दिन माग गरेको छ। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि यूएनएफसीसीसीमा आबद्ध 44 देशहरूको मन्त्री स्तरीय बैठकले नेपाललाई

0: क्षतिपूर्ति दिन माग गरेको हो। पूर्वी टिमोरको डिलीमा 26 मुद्दा सहितको घोषणा पत्र जारी गर्दै बैठकले नेपाललाई क्षतिपूर्ति दिने विषयमा मुख्य जोड़ दिएको छ। एलडीसी ग्रुपको मन्त्रीस्तरीय बैठकमा सहभागी 44 देशका मन्त्रीहरूले नेपालमा जलवायु परिवर्तनका कारण निम्तिएको हिमचट्टान पहिरोका कारण भोग्नु परेको विपत्तिको गम्भीरताप्रति धनी एवं विकसित देशहरूको ध्यान खिचेका हुन्। विश्वव्यापी तापमान वृद्धिमा अत्यन्त न्यून भूमिका भए पनि एलडीसी राष्ट्रहरूमा गम्भीर जलवायु संकट बढ़ी सकेको कुरा भोटेकोशीको घटनाले संकेत गरेको निष्कर्ष बैठकले निकालेको छ। एलडीसीको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन पुग्नु भएकी कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले हाल घटेको घटना जलवायु परिवर्तन कारण भएको भन्दै हानि नोक्सानी बापत क्षतिपूर्तिको माग गर्नुभएको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ। यसैबीच नेपालको हिमाली क्षेत्र जलवायु परिवर्तन, भूकम्प र भूगर्भीय अस्थिरताका कारण बहुआयामिक जोखिममा रहेको वैज्ञानिकहरू बताउँछन्। हिमनदी पग्लदै जाँदा विस्तार भइरहेका हिमताल र तीनबाट हुन सक्ने हिमताल विस्फोट जन्य बाढ़ी ग्लोफ भविष्यका लागि थप गम्भीर चुनौती भएको उनीहरूको भनाई छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम यूएनडीपीले सन् 2020 सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल, चीनको तिब्बत र भारतका गरी 47 हिमताल विस्फोटको उच्च जोखिममा रहेको उल्लेख छ। इसिमोड र यूएनडीपीको अध्ययनपछि सरकारले विस्फोटको उच्च जोखिममा रहेका कोशी र गण्डकी जलाधार क्षेत्रका 4 हिमतालको पानीको सतह घटाउँदैछ। राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी खाका संरचना महासन्धि यूएनएफसीसीसीको हरित जलवायु कोष जीसीएफबाट प्राप्त हुने अनुदानबाट सोलुखुम्बुका चुम्दिङ छोर होङ्जु, सङ्खुवा सभाको तल्लो वरूण र मनाङको ठुलागी डोना हिमतालको पानीको सतह घटाउन लागि खबर कान्तिपुरले लेखेको छ।
1: धादिङको कृष्णवीर क्षेत्रमा पृथ्वी राजमार्ग भाँचिएर पूर्ण अवरूद्ध भएपछि काठमाण्डौसँग देशका विभिन्न जिल्लाको सड़क सम्पर्कको विकल्पका रूपमा मकवानपुरको सड़कलाई प्रयोग गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्टका अनुसार पृथ्वी राजमार्ग बन्द भएसँगै चितवन, पोखरा, बुटवल, वीरगंज, जनकपुर तथा मधेश र गण्डकी प्रदेशका जिल्लाबाट काठमाण्डौ आउने जाने गाड़ीहरू मकवानपुरका वैकल्पिक मार्गमा केन्द्रित भएका छन्, जसका कारण त्रिवन राजपथ, भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली तथा फाखेल मार्गमा अत्याधिक चाप बढ़ेको छ। पृथ्वी राजमार्ग लामो समय खुल्ने सम्भावना नदेखिएपछि बागमती प्रदेश सरकारले अल्को वैकल्पिक सड़क सञ्चालनको तयारी थालेको छ। भीमफेदी, कोगटे, इपा, सिस्नेरी सड़क तत्काल मरमत गरी एक हप्ताभित्र साना यात्रुवाहक गाड़ी सञ्चालन गर्ने लक्ष्यसहित काम शुरू भएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका दुई परेवावीर सड़क खण्डमा मरमत गर्न आज 12 घण्टा गाड़ी पूर्ण रूपमा बन्द गरिएको छ। अहिले बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म एम्बुलेन्स र सब वाहन बाहेकहरू सबै गाड़ी सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। त्रिशुली नदीमा आएको बाढ़ीका कारण परेवावीरको सड़कमा क्षति पुगेपछि अहिले यो खण्डबाट एकतर्फी रूपमा गाड़ी सञ्चालन हुँदै आएका छन्। क्षतिग्रस्त सड़कको आवश्यक मरमत गर्न गाड़ी आवागमन रोक्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ। बाढ़ीका कारण धादिङको बेनीघाट रोडाङ गाउँपालिकाको कृष्णवीरमा पूर्ण रूपमा सड़क अवरूद्ध भएको छ भने बेनीघाट 10 जवाङ खोला र थाक्रे दुईको कमेरे भीरमा एकतर्फी सड़क सञ्चालनमा रहेको छ। कृष्ण भीरमा पनि सड़क खुलाउने गरी काम भइरहेको छ।
0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: यही भदौ 20 गते शनिबारका दिन
3: सुपथ पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
4: नशा रोग विशेषज्ञ डाक्टर
3: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढ़ी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।

0: Mia.
1: Extreme energy drink.
2: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिल्यै फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
5: खर्चको यकिन विवरण समेत अहिलेसम्म उपलब्ध छैन। यसैबीच रसुवा, नुवाकोट लगायत क्षेत्रमा बाढ़ी र पहिरोले पुर्याएको क्षतिपछि संचालन गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै 9.5 अर्ब रूपियाँ सहयोग रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको तथ्याङ्क अनुसार स्वदेशी बैंकहरूमा झण्डै 7.89 अर्ब रूपियाँ र डलर खातामा थप 61,04,000 अमेरिकी डलर संकलन तथा प्रतिबद्धता प्राप्त भएको छ। भौतिक संरचनाको विनाश र बस्ती पुनर्स्थापनाका लागि दीर्घकालीन पुनर्निर्माणको अनुमानित लागत झण्डै 10 अर्ब अमेरिकी डलर 10 बिलियन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। अहिलेसम्म उपलब्ध पुनर्निर्माण कोषमा आवश्यक कुल रकमको 69 मिलियन डलर मात्र संकलन भएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको पुरानो हिसाब हराएको र अहिले 10 दिनमा 9.5 अर्ब रूपियाँ संकलन भएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
6: अब विदेशको खबर। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाव बढ़ाउने अमेरिकी अभियान अपरेशन इकोनोमिक आउटकास्टमा युरोपेली संघ यू पनि औपचारिक रूपमा सहभागी भएको बताउनु भएको छ। मध्यपूर्वमा द्वन्द्व चलिरहेका बेला इरानमाथि दबाव बढ़ाउन यूको सहभागिता महत्वपूर्ण भएको उहाँले बताउनु भएको छ। बेसेन्टले यूको निर्णयको स्वागत गर्दै इरानको आणविक तथा हतियार कार्यक्रम र क्षेत्रीय सहयोगी समूहलाई उनी आर्थिक सहयोग रोक्न अमेरिका सहयोगीसँग मिलेर अघि बढ़ने बताएको समाचार संस्था एएनआईले जनाएको छ। यूले इरानलाई आणविक तथा ब्यालिस्टिक क्षेपयात्र कार्यक्रम रोक्न, क्षेत्रीय अस्थिर गतिविधि अन्त्य गर्न तथा आफ्ना नागरिकमाथिको हिंसा र दमन रोक्न आग्रह गर्दै आएको छ। इरानमाथि थप आर्थिक दबावका उपायमा सहकार्य गर्ने भए पनि शान्ति, तनाव न्यूनीकरण र क्षेत्रीय स्थिरताका लागि कूटनीतिक प्रयासलाई प्राथमिकता दिनुपर्नेमा यूको जोड़ रहेको छ।
5: अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलमा सगरमाथा स्म्याकर्स र कर्णाली शिवराजले विजय शुरूआत गरेका छन्। काठमाण्डौ त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा हिजो भएको उद्घाटन खेलमा सगरमाथाले मधेस वारियर्सलाई 25-21, 25-21, 23-25 र 25-21 को सेटमा पराजित गर्यो। सगरमाथाका अमल खान म्यान अफ द म्याच हुँदै 20,000 नगद पुरस्कार पाए। उनले यो रकम बाढ़ी पीड़ितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। त्यस्तै अर्को खेलमा कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर्स किङ्सलाई 25-22, 19-25, 26-24 र 25-22 को सेटमा हरायो। कर्णालीका मार्की खेलाड़ी पहल गहतराज म्यान अफ द म्याच बने। उनले पनि नगद 20,000 रूपियाँ प्राप्त गरेका छन्। आज पनि दुईवटा खेल हुँदैछन्। एनबीएलमा 6 टोली सहभागी छन्। नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20 लाख रूपियाँ प्राप्त गर्नेछ। यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार रकम हो।
6: काया कैरनमा अब केही खबर संक्षेपमा। यति बेला गण्डकी प्रदेश र सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखका अनुसार त्रिशुलीको कालीखोला क्षेत्रमा पछिल्लो एक घण्टामा 16.2 मिलिमिटर पानी परेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले लमजुङको मर्स्याङ्गी नदी भकुण्डे बेसी जलमापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको र बढ़दो क्रममा रहेकोले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई अहिले बिहानसम्म सतर्कता अप्नाउन भनेको छ। गैराती, कोशी, बागमती, गण्डकी, कर्णाली सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा मध्य र लुम्बिनी प्रदेशका थोरै ठाउँमा मध्यमसम्मको पानी परेको छ। आज कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका धेरै तथा मध्य प्रदेश लगायत बागमती गण्डकी प्रदेशका तराई भागका केही ठाउँमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ। कोशी, बागमती गण्डकी प्रदेशको हिमाली र पहाड़ी भेग, कर्णाली प्रदेशको पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगको एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाको भनाइ छ।
5: बाढ़ीका कारण कृष्णभीरमा गएको पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध भएपछि तराईका उद्योगमा ग्यास भरेर काठमाडौँ ल्याउन थालिएको छ। नेपाल आयल निगमका अनुसार तराईका 15 उद्योगमा काठमाडौँमा बजारीकरण गरिरहेका 26 ब्राण्डका सिलिण्डरमा ग्यास भर्न शुरू गरिएको हो। नयाँ पत्रिका दैनिकमा खबर छ।
6: भोटेकोशी बाढ़ीपछि रसुवा र नुवाकोटका करिब 600 विद्यार्थी सम्पर्कविहीन छन्। जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई, पालिका र विद्यालयहरूका अनुसार रसुवामा 280 र नुवाकोटमा 300 देखि 350 बाल बालिका सम्पर्कविहीन रहेको अनुमान छ। बाढ़ीले धादिङ सहित 3 जिल्लाका 22 विद्यालयमा क्षति र प्रभावित भएको शिक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयले 3 जिल्लामा क्षति मूल्यांकन टोली खटाएको छ। शिक्षा विभागका निर्देशक निम प्रकाश राठौरलाई धादिङ, जीवन भण्डारीलाई नुवाकोट र श्याम प्रसाद आचार्यलाई रसुवा पठाइएको हो, जसमा प्राविधिक टोली समेत सहभागी छ। टोलीले 7 दिनभित्र क्षतिको विवरण पेश गर्ने र त्यस अनुसार नै शैक्षिक गतिविधि अघि बढ़ाउन योजना बनाउने मन्त्रालयले जनाएको छ।
5: भोटेकोशी नदीको उग्र भेलले नुवाकोटमा छाडेको घाउ केवल बगेका घर, पुल र सड़कमा सीमित छैन। यो विपत्तिले हजारौं किसानको जीविकोपार्जनको आधार बनेका पशु पंक्षीलाई समेत बगाएको छ। बाढ़ी गएको एक हप्तापछि पनि प्रभावित क्षेत्रका किसान पशुधन गुमाएको पीड़ा, अनिश्चित भविष्य र पुनर्स्थापनाको चिन्तामा रहेका छन्। यस्तै भोटेकोशी नदीमा आएको आकस्मिक हिमबाढ़ीले हजारौं जीवनसँगै युग साक्षी बनेका ऐतिहासिक स्थल, स्तम्भ, आस्थाका केन्द्र, धार्मिक स्थल लगायत पर्यटकीय स्थल, होटल, पदमार्गमा पनि क्षति पुर्याएको छ। गोर्खापत्रमा खबर छ।
6: सरकारका अति विशिष्ट तथा विशिष्ट श्रेणीका पदाधिकारीले विदेश भ्रमण तथा भोजमा सहभागी हुँदा प्राप्त गर्ने उपहार राज्यकै हुने फैसला सर्वोच्च अदालतले गरेको छ। त्यस्ता उपहारको एकीकृत विवरण सार्वजनिक गर्न समेत अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ।
5: देश संघीयतामा गएको एक दशक पूरा भइसक्दा समेत सरकारले सबै स्थानीय तहमा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुर्याउन सकिरहेको छैन। अन्तर्देशीय विद्युत व्यापार मार्फत देशको बिजुली भारत र बंगलादेश पुगिसक्दा स्वदेशकै 18 पालिकामा भने अझै केन्द्रीय प्रसारण लाइन पुग्न नसकेको हो। नेपालका 753 मध्ये 18 पालिकामा अझै पनि केन्द्रीय विद्युत पुग्न नसकेको नेपाल विद्युत प्राधिकरणकै प्रतिवेदनले देखाएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। दिएर भ्याइने पनि होइन, लिएर पुग्ने पनि होइन।
6: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: बाढ़ी पीड़ित मानसिक तनावमा मनोपरामर्शको खाँचो, आश्रय स्थलमा न्यूनतम मानवीय आवश्यकतासँगै दीर्घकालीन पुनर्स्थापनाको पर्खाई।
6: 44 अति कम विकसित देशद्वारा नेपाललाई क्षतिपूर्ति दिन माग, जोखिममा रहेका 4 हिमतालको पानी घटाइँदै।
5: हेटौँडा काठमाडौँ वैकल्पिक सड़कमा अत्याधिक चाप, आज दिनभर गाड़ी आवागमन बन्द गरेर धादिङको परेवा भीरमा सड़क मरमत गरिँदै।
6: इरानमाथि अमेरिकी दबावमा यू पनि सहभागी, यूको सहभागिता महत्वपूर्ण रहेको अर्थमन्त्री बेसेन्टको प्रतिक्रिया।
5: र एनबीएलमा सगरमाथा र कर्णालीको विजय शुरूआत।
6: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौ। पहिलेको सरकारले विपदको बेला उद्धारमा भिजिबिलिटी पुगेन भन्थ्यो, यसपालिको सरकारले चाहिँ प्रविधि छैन भन्यो। कार्टुनले यही कुरालाई व्यङ्ग्य गरेको छ। यहाँ एकजना नेपाली र एकजना विदेशी बाटोमा भेट भएका छन् अनि चिनजानको क्रममा नेपालीले भन्दैछ, म विपदको बेला कहिले भिजिबिलिटी नहुने, कहिले प्रविधि नहुने सरकार भएको देशबाट आएको क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। आधिकारिक र पुष्टि भएका सूचनामा मात्र विश्वास गरौं। नमस्कार।
0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
7: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
7: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
8: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।

0: कालीकोटको शान्तिघाट खोला किनारमा 150 परिवारलाई सुरक्षित ठाउँमा सारियो। बाढ़ीको 10 दिनमा हिजो त्रिशुलीबाट 2 जनाको जीवितै उद्धार।
1: 6 वर्षसम्म प्रयोगविहीन रहेको हर्रेस्थित विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा कपूरकोटको प्रयोगशाला पनि छिट्टै सञ्चालन हुने।
0: कर्णाली प्रदेशको राजधानी वीरनगरमा कोसेली गृह सञ्चालनमा 1,24,00,000 लगानी।
1: र नेपाल भलिबल लीग एनबीएलमा कर्णाली र सगरमाथाको विजयी शुरूआत, आज पनि 2 खेल हुने। हिमाल पहाड तराई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। यसै गरी तपाईँ हामीलाई दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला अनि बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि सुन्दै हुनुहुन्छ।
0: अब खबर विस्तारमा। कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकामा पर्ने शान्तिघाट खोलामा बाढ़ी आएपछि खोला किनारका झण्डै 150 परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। वर्षाका कारण खोलाको मुहान क्षेत्रमा पहिरो खसेर पानी थुनिएको र थुनिएको पानी 81 फुटेपछि खोलामा बाढ़ी आएको सानी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसीले बताउनुभयो। मुम्राको बाढ़ी बालीपाटादेखि गैरा खाडा लामा बगर हुँदै शान्तिघाटसम्म खोला किनारमा पानीको बहाव बढ़ेको छ। बाढ़ीको जोखिम बढ़ेपछि स्थानीयलाई तत्काल सचेत गराउँदै करिब 150 परिवारलाई सुरक्षित ठाउँमा सारिएको हो। बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय कालीकोटले पनि खोला किनारका बासिन्दा सचेत रहन आग्रह गरेको छ।
1: सुर्खेतको वीरेन्द्रनगरमा प्रहरीले खैरो हिरोइन सहित 4 जनालाई पक्राउ गरेको छ। उनीहरूलाई 19.51 ग्राम खैरो हिरोइन, स्कार्पियो गाड़ी र मोबाइल सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। लागू असर नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतका इन्चार्ज प्रहरी सहायक निरीक्षक असै निरज बहादुर पालको कमाण्डमा खटिएको प्रहरी टोली र प्रहरी चौकी सुबा कुनाबाट खटिएको संयुक्त टोलीले वीरनगर 11 सुबा कुना क्षेत्रमा चेक जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले कर्णाली प्रदेश 02001608 क्षेत्र नम्बरको स्कार्पियोमा सवार रहेका 4 जनालाई शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा हेरोइन फेला परेको जनाएको छ। वीरनगर नगरपालिका 5 का 18 वर्षीय समीर सुनार, 32 वर्षीय दिपेन्द्र बैगार, विशाल गन्धर्व र नरेश सुनारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।
0: भोटेकोशी विपदको 10 दिनमा हिजो उद्धारकर्मीले त्रिशुली एकको सुरुङभित्रबाट संजय शाह र कबीर महर्जनलाई जीवितै उद्धार गरेका छन्। रसुवा र नुवाकोटका हाइड्रो पावरको सुरुङमा खोज अपरेशन केन्द्रित गरेका सेना र सशस्त्र प्रहरीले यो आयोजनाबाट 1 जनाको शव पनि निकालेको छ। नेपाली सेनाका महासेनानी जविन्द्र रेश्मीले उनीहरूलाई 170 मिटर भित्रबाट उद्धार गरिएको बताउनुभयो। सैनिक टोलीले 7 वटा टनेलमा खोजी कार्य गरिरहेका छन्। त्रिशुली बीमा 30 मिटर पर उद्धारकर्मी पुगेका छन् भने त्रिशुली बीमा 30 मिटर भित्रबाट माटो र लेदो बाहिर निकाल्ने काम भइरहेको छ। यस्तै महासेनानी रेश्मीका अनुसार चेलिमे हाइड्रो पावरमा सेना टनेलको 150 मिटर भित्र पुगेको छ। लाङटाङ जलविद्युत आयोजनामा पनि उद्धारकर्मीहरूले विभिन्न ठाउँबाट पुवाल बनाएर टनेलमा छिर्ने प्रयास गरिरहेका छन्। 216 मेगावाटको अप्पर त्रिशुली एकमा उद्धारकर्मीहरू टनेलको 200 मिटर भित्र प्रवेश गरिसकेका छन्। रसुवागढ़ीमा उद्धारकर्मीहरू 275 मिटर भित्र टनेलमा छिरेर खोज तथा उद्धारको काम गरिरहेका छन्। इन्द्रेणी घाटमा ट्विन हालेर खोजी कार्य भइरहेको छ। रसुवा र नुवाकोटमा 219 ठाउँमा जमिनी मार्गबाट पहुँच परिचालन गरेर खोज तथा उद्धार र राहत वितरणको काम भइरहेको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण प्रभावित मध्ये 13,093 जनाको उद्धार गरिसकिएको छ। यसै गरी 1,287 जना भन्दा धेरैको शव संकलन गरेको र 5,083 अझै सम्पर्कविहीन रहेको सरकारी तथ्याङ्क छ। हाल विभिन्न अस्पतालमा 5,397 जनाको उपचार भइरहेको छ भने प्रभावित क्षेत्रमा 21,421 जना सुरक्षाकर्मी परिचालन गरिएको छ।
1: कर्णाली प्रदेशमा भित्रने कृषि उपजमा विषादी अवशेष परीक्षण गर्न हर्रेमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याइएको छ। भवन निर्माण भएर 6 वर्षसम्म पनि प्रयोगविहीन रहेको प्रयोगशालालाई आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरेपछि सञ्चालनमा ल्याइएको हो। हर्रे स्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला भूमि व्यवस्था कृषि तथा सहकारी मंत्री जुमकित लामा कार्कीले उद्घाटन गर्नुभएको हो। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष 75-76 हरेर सल्यानको कपुरकोटमा विषादी अवशेष परीक्षण प्रयोगशाला स्थापना गर्ने योजना अघि सारेको थियो। दुईवटा प्रयोगशाला निर्माणका लागि 1,50,00,000 रूपियाँ विनियोजन गरिएको थियो। भवन निर्माण सम्पन्न भए पनि उपकरण प्राविधिक जनशक्ति र व्यवस्थापनको अभावमा लामो समयसम्म सेवा सञ्चालन हुन नसक्दा आलोचना समेत भइरहेको थियो। हरेमा 77 सालमै करिब 70,00,000 खर्चमा भवन निर्माण सम्पन्न भए पनि आवश्यक उपकरण र जनशक्ति नहुँदा प्रयोगशाला सञ्चालनमा आउन सकिरहेको थिएन। प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा हरेर कपुरकोटमा विषादी अवशेष परीक्षण सेवा सञ्चालन गर्ने घोषणा गरेको थियो। कृषि उपजको गुणस्तर सुनिश्चित गर्ने तथा उपभोक्तालाई सुरक्षित खाद्य वस्तु उपलब्ध गराउने उद्देश्यले सेवा सञ्चालन गरिएको प्रदेश सरकारले जनाएको छ। हरेमा प्रयोगशाला सञ्चालनमा आएपछि अब बाहिरी जिल्लाबाट भित्रने तरकारी तथा फलफूलको विषादीको अवस्था प्रमुख प्रवेश नाकामै परीक्षण हुने भएको छ। उता सल्यानको कपुरकोटमा निर्माण गरिएको प्रयोगशाला पनि प्राविधिक जनशक्तिको व्यवस्थापन भएपछि केही दिनमै सेवा शुरू गरिने तयारी गरिएको छ। कपुरकोटमा पनि मेसिन लगायतका उपकरण पुगिसकेको र जनशक्ति व्यवस्थापन हुने बित्तिकै सञ्चालनमा आउने बताइएको छ। कपुरकोट गाउँपालिका 3 बजार क्षेत्रमा करिब 50,00,000 रूपियाँको लागतमा प्रयोगशाला भवन निर्माण गरिएको छ। भवन 2078 सालमै निर्माण भए पनि उपकरण र प्राविधिक जनशक्तिको अभावमा यो प्रयोगशाला सञ्चालनमा आउन ढिला भएको हो।
0: बर्दियामा करेन्ट लागेर एकजना सहचालकको मृत्यु भएको छ। गुलरिया नगरपालिका 12 भैसाईमा काठ लोड गरेको ट्रकमाथि बसेका बाँसगरी नगरपालिका 9 का पुरन थारूको मृत्यु भएको हो। भैसाईदेखि नेपालगंज काठलाई जाने गरेको लु 1 ख 57 47 नम्बरको काठ लोडको ट्रकमाथि बसेर विद्युतको तार पन्छाउने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ। गाडीले छुन सक्ने तारलाई गाडीमाथि चढेर पन्छाउने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी रेशम बोहराले बताउनुभयो। करेन्ट लागेर घाइते भएका थारूलाई उपचारका लागि बर्दिया अस्पताल लगे पनि बचाउन नसकेको चिकित्सकले बताएका छन्। ट्रक र चालक बाँसगढी नगरपालिका 9 बस्ने रामप्रसाद थारूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भने यो छोटो विश्राम। सूचना
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
2: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्रनगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98520-90726।
3: सूचना सम्पूर्ण भारतीय भूपू सैनिक तथा तिनका परिवारहरूले यस वर्षको जीवित प्रमाण पत्र बुझाउने मिति भारतीय राजदूतावास सैन्य पेन्सन शाखाबाट प्रकाशित भएको हुँदा भदौ 24 र 25 गते तदनुसार 2026 सेप्टेम्बर महिनाको 9 र 10 तारीख सुर्खेत र भदौ 25 गते सेप्टेम्बर 10 तारीख दैलेखमा अस्थायी शिविर लगाउने भएकाले यस मितिमा सम्पूर्ण भूपू तथा उहाँका आश्रितहरूलाई जीवित प्रमाण पत्र बुझाउन, नयाँ पेन्सन पट्टा सच्याउन र मरुवा पट्टा जम्मा गर्नका लागि यही मितिमा उपस्थित भइदिन हुन यो सूचना प्रसारण गरिएको छ। साथै यदि कसैको छुटेमा 1 महिनाभित्र भारतीय दूतावास सैन्य पेन्सन शाखा काठमाडौँमा पुगी जीवित प्रमाण पत्र बुझाउनु पर्नेछ र अन्यथा पेन्सन बन्द हुने पनि जानकारी गराउँदछौ। सूचना
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 9855654555।
5: सूचना
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
6: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125,
7: स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125
6: र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
8: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
9: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
10: रेडियो भेरी एफएम।
1: तपाईले सबैको मन छुने रेडियो रेडियो भेरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला, यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले कालीकोटको शान्तिघाट खोला किनाराका 150 परिवारलाई सुरक्षित ठाउँमा सारियो। बाढ़ीको 10 दिन हिजो त्रिशुली ए सुरूङबाट 2 जनाको जीवितै उद्धार। 6 वर्षसम्म प्रयोगविहीन रहेको हरेस्थित विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा, कपुरकोटको प्रयोगशाला पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। कर्णाली प्रदेशको राजधानी वीरनगरमा कोसेली गृह सञ्चालनमा आएको छ। एक कार्यक्रमका बीच प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्काले गृहको उद्घाटन गर्नुभएको हो।
1: वीरनगर छ अटिया लाइनमा रहेको कोसेली गृह सरकारको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले 1,24,00,000 लागतमा निर्माण गरेको हो। कसैले गृहमा 9 जनाले रोजगारी पाएका छन् भने गृहबाट लाखौं रकम भाड़ा बापत प्राप्त हुने गरेको छ। कोसेली गृहमा कर्णालीका रैथाने खाद्यान्न, स्थानीय कच्चा पदार्थमा आधारित कपड़ा लगायत प्राप्त गर्न सकिनेछ। उद्घाटन कार्यक्रममा मन्त्री खड्काले प्राकृतिक स्रोत साधनको प्रयोग गर्दै अर्थतन्त्रमा योगदान पुर्याउने गतिविधिमा प्रदेश सरकार अग्रसर भएको दावी गर्नुभएको छ। उहाँले कोसेली गृह जस्ता संरचनाले युवालाई रोजगारीसँग जोड्नुका साथै कर्णालीमा खेर गइरहेको प्राकृतिक स्रोत साधनको उपयोग मार्फत नागरिकलाई आर्थिक समृद्धितर्फ अघि बढ़ाउन पनि सहयोग गर्ने बताउनु भएको छ। यस्तै कुशली गृहमा कर्णालीमा उत्पादन भएका तथा स्थानीय कच्चा पदार्थ प्रयोग गरी निर्माण गरिएका वस्तुको प्रदर्शनी तथा बिक्री शुरू गरिएको छ। अहिले काष्ठकलाका सामग्री, जड़ीबुटी, स्थानीय कपड़ा र खाद्यान्नजन्य उत्पादनलाई पाँच प्रकारका व्यवसाय सञ्चालनमा रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सुर्खेतले जनाएको छ। लघु औद्योगिक ग्राम तथा कोशेली गृह संचालक समितिका अध्यक्ष सुमन योगीले कोशेली गृहलाई कर्णालीका स्थानीय उत्पादनको प्रवर्धन र बजारीकरण गर्ने महत्वपूर्ण केन्द्रका रूपमा विकास गरिने बताउनु भएको छ। उहाँले कर्णालीका विभिन्न जिल्लामा उत्पादन हुने स्थानीय तथा मौलिक वस्तुलाई एकै ठाउँमा संकलन गरी उपभोक्तासम्म पुर्याउने उद्देश्यले नै कर्णाली कोशेली गृह संचालनमा ल्याइएको बताउनु भएको छ। कार्यालय प्रमुख मुकुन्दनाथ योगीले कोशेली गृहको भवन निर्माण 79 साल कार्तिकमै सम्पन्न भए पनि संचालन सम्बन्धी नीति निर्माण तथा आवश्यक व्यवस्थापनका कारण सञ्चालनमा आउन केही समय लागेको बताउनु भएको छ। उहाँले कोशेली गृहले कर्णालीका स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सहयोग पुग्ने अपेक्षा पनि गर्नुभएको छ।
0: हुम्लाको अदानचुली गाउँपालिका 5 च्याम स्थित नेपाल टेलिकमको 4G टावर एक सातादेखि संचारमा नआउँदा स्थानीय संचार सेवाबाट वञ्चित हुनु परेको छ। टावर बन्द भएपछि मोबाइल फोन तथा इन्टरनेट सेवा प्रभावित हुँदा स्थानीयलाई फोन सम्पर्क तथा सूचना आदान प्रदानमा समस्या भएको अदानचुली 5 का स्थानीय बाल बहादुर मल्लले बताउनुभयो। टावर एक सातादेखि बिग्रिएका कारण बिरामी तथा आपतकालीन अवस्थामा आफन्तसँग सम्पर्क गर्न आवश्यक सूचना आदान प्रदान गर्न समस्या भइरहेको छ। स्थानीयले यथाशीघ्र टावर मर्मत गरी सेवा शुरू गर्न माग गरेका छन्। यो टावरले जिल्लाको दानचुली र मुगुको सोरु गाउँपालिका आसपासको क्षेत्रमा संचार सम्पर्क गराउने योगदान दिँदै आएको छ। नेपाल टेलिकम हुम्लाका सूचना अधिकारी रामबहादुर बोहराले पछिल्लो समय लामो समयसम्म घाम नलाग्दा सोलरमा चार्ज हुन नसकेपछि टावर सञ्चालनमा समस्या आएको बताउनु भएको छ। उहाँले केन्द्रीय कार्यालयको प्राविधिक शाखाबाट समेत टावरको अवस्थाबारे हेर्न लगाएको र सोलरमा भएको टावर पावर नउठेकै कारण टावर नचलेको जानकारी आएको बताउनु भएको छ। सूचना अधिकारी बोहराका अनुसार सोलरमा कम्तीमा 48 घण्टासम्म राम्रोसँग चार्ज भए मात्र टावर आफै संचारमा आउनेछ। जिल्ला सदरमुकाम सिमकोटमा समेत सोलरमा आवश्यक पावर नहुँदा दैनिक 6-8 घण्टासम्म सेवा अवरूद्ध हुने गरेको उहाँले बताउनु भएको छ।
1: दार्चुलाको अपि हिमाल गाउँपालिका एक भट्टारमा पहिरोले चौलानी नदी थुनिएको छ। माथिबाट आएको पहिरोले चौलानी नदी आधा थुनिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। माथिबाट पहिरो खसिरहेकाले नदी पूरै थुनिन सक्ने सम्भावना रहेको हुँदा प्रशासनले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। पहिरोका कारण चौलानी नदीको बहाव प्रभावित भएको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले बताउनु भएको छ। अपि हिमाल, मारमा, लेकम गाउँपालिका र शैल्य शिखर नगरपालिका सहित तटीय क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सम्बन्धित निकायलाई जानकारी गराइएको पनि उहाँले बताउनु भएको छ।
0: दाङमा 8.5 हजार बढ़ी किशोरीलाई पाठेघरको मुख क्यान्सर विरूद्धको खोप लगाइने भएको छ। पाठेघरको मुख क्यान्सरबाट बचाउनका लागि विद्यालयमा अध्ययनरत 7,753 जना र विद्यालय बाहिर रहेका 250 जना किशोरी गरेर 7,872 जना किशोरीलाई एसपीभीको विरूद्धको खोप लगाइने भएको हो। जनस्वास्थ्य सेवा कार्यालय दाङले जिल्लाका 10 स्थानीय तहमध्ये घोराई उपमहानगरपालिका विद्यालयमा अध्ययनरत 2,583 र विद्यालय बाहिर रहेका 107 जना गरी 2,690 जना किशोरीलाई खोप लगाइने जनाएको छ। तुलसीपुर उपमहानगरपालिकामा विद्यालयमा अध्ययनरत र विद्यालय बाहिर रहेका 2,234 जना, लमही नगरपालिकामा 645 जना किशोरीलाई खोप लगाउन लागि स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानु ज्योति ओलीले राप्ती गाउँपालिकामा 537 जना, गढवा गाउँपालिकामा 518 जना, रामपुर राजपुर गाउँपालिकामा 279 जना, दङ्गीशरण गाउँपालिकामा 194 जनालाई खोप लगाइने बताउनुभयो। यसै गरी शान्तिनगर गाउँपालिकामा 305 जना, बबई गाउँपालिकामा 326 जना र बंगलासुली गाउँपालिकामा 256 जना किशोरीलाई खोप लगाउन थालिएको छ। खोप फोकल पर्सन ओलीका अनुसार खोपका लागि जिल्लामा 10 स्थानीय तहमा 367 वटा खोप केन्द्र निर्धारण गरिएको छ।
1: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। रिलाई भने यो विश्राम
5: के तपाईलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
11: अब चिन्ता नगर्नुहोस्, चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
5: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
11: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसएल पीसीएल एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
5: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
11: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
5: एचसीआरसी अस्पताल चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081538150 र 081535151।
11: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
3: मलाई त कस्तो भोक लाग्छ तिग्राज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
12: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

0: ल्याउने फूल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: सबैको मन सुने
3: रेडियो भेरी एफएम
4: तपाईँले सबैको मन छुने रेडियो रेडियो भेरीका साथै विभिन्न एफएम रेडियोमा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। सुदूरपश्चिमको मुख्य पर्व मानिने गौराको मौलिकता हराउँदै जान थालेको छ। एक दशक अघिसम्म बिरूढा पञ्चमीका दिन गाउँघरमा सबै महिला सामूहिक रूपमा भेला भएर एकै स्थानमा बिरूढा बिजाउन गर्दथे। गौरा पर्व मनाउने छुट्टै गौरा घर हुन्थ्यो भने एउटै आँगनमा गाउँभरिका महिला भेला भएर विधिवत रूपमा गौरा पर्व मनाउने चलन रहेको थियो। पछिल्लो समयमा छुट्टा छुट्टै मनाउन थालिएको छ। कञ्चनपुरको बेतकोट नगरपालिका साथका स्थानीय गोमती भट्टले पहिला गाउँभरिका मानिस एउटै ठाउँमा भेला भएर उत्सवका उत्साहका साथ मनाउने गौरा अहिले सानो तिनो समूहमा छुट्टा छुट्टा मनाउन थालिएको बताउनुभयो। गौरा मनाउने चलन मात्रै होइन, गौरामा गाइन फाग सगुन समेत लोप हुन थालेको पाका पुस्ताले बताउने गरेका छन्। गौरामा गाइने फाग लयमा गाउन जान्ने मानिसहरू समेत सीमित हुँदा यसको महिमा विस्तारै हराउँदै जानेमा व्रतालु रत्ना देवी भट्टले गुनासो गर्नुभयो। गौरा पर्वको आफ्नै गरिमा र महिमा रहेको यो महिलाले व्रत बस्ने धूप धागो लगाउने जससँग सम्बन्धित भए पनि अहिलेको पुस्ताले भने गौराको महत्वप्रति ख्यालै नगरी केवल रमाइलोका लागि मात्र गौरा मनाउने गरेको उहाँको भनाइ छ। संस्कृतिका जानकार शिवदत्त गौरा पर्व दैनिक र पौराणिक पर्व भएकाले यो पर्व मनाउने निश्चित विधि र पद्धति रहेको बताउनुहुन्छ। गौरा पर्वसँग जोडिएको ढुस्का धुमारी रामलीला र श्रीकृष्ण लीला गायनको पनि छुट्टै विशेषता रहेको उहाँको भनाइरहेको छ। अहिलेको पुस्ताले धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गौरा पर्वको गरिमाको ख्याल गर्नुपर्ने उहाँको भनाइ छ। सुदूरपश्चिममा गौरा पर्वको बिरूढो दशैंको जमरा र तिहारको चिउरालाई सुदूरपश्चिमवासीको अब आस्थाको धरोहरका रूपमा समेत लिने गरिन्छ। यी तीन पर्व विशेष महत्वका साथ मनाउने गरिन्छ भने गौरा पर्व सुदूरपश्चिमेलीहरूको महान पर्व हो। यस क्षेत्रमा गौराको बिरूढा र दशैंको जमरा जसरी पनि प्रसादका रूपमा ग्रहण गर्नुपर्ने मान्यता रहेको छ।
4: भेरी खबरको अन्त्यमा अब लागौं खेल खबरतर्फ। नेपालमै पहिलो पटक भएको फ्रेन्चाइज भलिबल लीग एनभीएलमा कर्णाली शिवराज र सगरमाथा स्मार्सले विजयी शुरूआत गरेका छन्। कर्णालीले अन्नपूर्ण स्पाइकर किङ्सलाई र सगरमाथाले मधेश वारियर्सलाई समान 3-1 को सेटमा पराजित गरेका हुन्। कर्णालीका मार्की खेलाड़ी समेत रहेका पहल गहतराज म्यान अफ दि म्याच हुँदै विश्वजात प्राप्त गर्न सफल हुनुभएको छ। जितसँगै दुवै टोलीले 3-3 अंक जोड़ेका छन्। उता सगरमाथाका लागि भने पाकिस्तानी खेलाड़ी ऐमल खान म्यान अफ द म्याच हुनुभएको छ। उहाँले म्यान अफ द म्याच बापत प्राप्त गरेको 20,000 रूपियाँ बाढ़ पीड़ितका लागि दिने घोषणा पनि गर्नुभएको छ। 6 टीम सहभागी रहेको प्रतियोगिताको विजेताले 20,00,000 नगद पुरस्कार पाउनेछ। आयोजक केडिया ग्रुपका प्रबन्धक निर्देशक अश्विन केडियाले विजेतालाई 20,00,000 र उपविजेतालाई 12,00,000 पुरस्कार दिइने बताउनु भएको छ। प्रतियोगितामा आज पनि दुईवटा खेल हुँदैछन्। विभिन्न सात विधाका उत्कृष्ट र हरेक खेलको म्यान अफ द म्याचले पनि नगद पुरस्कार पाउनेछ। यही 28 गतेसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा हुने प्रतियोगितामा सहभागी 6 टीमले एक आपसमा सिंगल राउण्ड रोबिन लीगका आधारमा प्रतिस्पर्धा गर्नेछन्। लीगमा शीर्ष स्थानमा रहने टोली सिधै सेमी फाइनल प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थान रहने टोलीले फाइनल प्रवेशका लागि प्ले अफ खेल्नेछ।
5: र दक्षिण अस्ट्रेलिया अस्ट्रेलियासँगको दिवसीय अभ्यास खेलमा नेपाल ए 138 रनले पराजित भएको छ। 260 रनको लक्ष्य पछ्याएको नेपाल ए 121 रनमै अल आउट भएको हो। नेपालीका राशिद खानले सर्वाधिक 37 रन बनाउनु भयो भने मयन यादवले 17 बलमा 20 रन तथा दीपक प्रसाद डुमरेले 18 रन बनाउनुभयो। दक्षिण अस्ट्रेलियाका बलर एस जोन्सले 3 र सीजे थम्पसनले 2 विकेट लिनुभयो। नेपालले पहिलो खेलमा अस्ट्रेलियन घरेलु टोली तास्मिनिया विरूद्ध एक विकेटको हार बेहोरेको थियो। नेपाल एले त्यसो एक दिवसीय खेलमा आइतबार न्यूजील्याण्ड र न्यूजील्याण्ड ए विरूद्ध खेल्ने तालिका रहेको छ।
4: खेल खबर सँगै रेलाई बिहानको भेरी खबर सकियो। बिदाउन गेलसम्मका मुख्य मुख्य खबर फेरि एकपटक।
5: कालीकोटको शान्तिघाट खोला किनारमा 150 परिवारलाई सुरक्षित ठाउँमा सारियो। बाढ़ीको दशौं दिन हिजो त्रिशुलीयबाट दुईजनाको जीवितै उद्धार।
4: 6 वर्षसँग प्रयोगविहीन रहेको हर्रे स्थित विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा कबरकोटको प्रयोगशालामा पनि छिट्टै सञ्चालनमा ल्याइने।
5: कर्णाली प्रदेशको राजधानी वीरनगरमा कसैले गृह सञ्चालनमा 1,24,00,000 लगानी।
4: र नेपाल भलिबल लीग एनबीएलमा कर्णाली र सगरमाथाको विजय शुरूआत। आज पनि दुई खेल हुने। हस्त अहिलेलाई बिहानको फेरि खबर सकियो। अहिले 8 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै डिलु रावत र केशव ढकाल विदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
6: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
5: खुशीको खबर
9: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ। सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
5: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
9: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
5: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
9: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
5: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
9: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
5: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
9: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
5: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
9: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ, मंगलगढ़ी चोक, सुर्खेत। सम्पर्क नम्बर 083-591-1999।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: सूचना
3: यही भदौ 20 गते शनिबारका दिन
4: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
5: नशा रोग विशेषज्ञ डाक्टर
4: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
2: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढ़ी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क सुपत मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98585-6096।

0: सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
2: रेडियो भेरी एफएम

0: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
0: ए हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
0: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
0: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
3: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
2: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
3: झाडा पखाला,
2: दादुरा,
3: पोलियो,
2: कुपोषण,
3: एनिमिया,
2: मम्स,
3: दम,
2: टाइफाइड
3: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
2: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
3: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081538151।
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
0: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083521250, 083523755, मोबाइल नम्बर 98480502।
4: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083520045।

0: जय नेपाल सत्य सेवा सुरक्षणमा कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया फेम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया फेम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेट तर्फ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 3 मूलपानी चोक स्थित दुईवटा मोटरसाइकल ठोकिन जाँदा दुवै मोटरसाइकल चालक र पछाडि सवार घाइते भएका छन्। हिजो साँझ 7:45 बजेको समयमा भुरेली चोकदेखि मूलपानी चोकतर्फ आउँदै गरेको कर्णाली प्रदेश 02002/67/21 नम्बरको मोटरसाइकल विपरीत दिशाबाट जाँदै गरेको कर्णाली प्रदेश 02002/88/85 नम्बरको मोटरसाइकल एकापसमा ठोकिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएका मोटरसाइकल चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 1 बस्ने वर्ष 45 का टोप बहादुर गुरूङ र अर्का मोटरसाइकल चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 3 बस्ने वर्ष 40 का रोहित केसी र पछाडि सवार सोही ठाउँ बस्ने वर्ष 40 की लक्ष्मी केसी घाइते भएका हुन्। घाइते दुईजनाको कर्णाली केयर सुर्खेतमा उपचार भइरहेको छ भने एकजना टोप बहादुर गुरूङको नेपालगंज न्यूरो हस्पिटलमा उपचार भइरहेको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 9 पिपल डाँडा स्थित मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। गएराती 11 बजेको समयमा मंगलगढ़ी चोकदेखि लाठीकोइली चोकतर्फ जाँदै गरेको कर्णाली प्रदेश 02002/13/99 नम्बरको मोटरसाइकल अनियन्त्रित भई सड़कको बीचमा रहेको डिभाइडरमा ठोकिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि गम्भीर घाइते भएका मोटरसाइकल चालक सुर्खेत बराताल गाउँपालिका 4 बस्ने वर्ष 19 का जीवन बहादुर शाही घाइते भएका हुन्। घाइतेको नेपालगंज भेरी हस्पिटलमा उपचार भइरहेको छ। जाजरकोटको भेरी नगरपालिका 4 गौरी खाली स्थित बलेरो जीप दुर्घटना हुँदा बलेरो जीप चालक र सहचालक घाइते भएका छन्। गएराती 11:55 समयमा गौरी खालीदेखि थाप्ले तर्फ जाँदै गरेको D1J-969 नम्बरको बलेरो जीप अनियन्त्रित भई सड़कदेखि 30 मिटर तल खस्न जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि गम्भीर घाइते भएका बलेरो जीप चालक जाजरकोट कुसी गाउँपालिका 8 बस्ने वर्ष 29 का प्रकाश सिंह ठकुरी र सहचालक सोही ठाउँ बस्ने वर्ष 22 का भविन्द्र खर्ती घाइते भएका हुन्। घाइते दुवैजनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ। ट्राफिक कार्यवाहीमा परे 88 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 वटा जिल्लामा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 88 वटा सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। 29 स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 2118 जना लाभान्वित भएको कर्णाली प्रदेशका 10 जिल्लाका विभिन्न 29 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 2118 जना चालक सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध। सवारी साधनको छतमा बसेर वा झुण्डिएर यात्रा नगरौं। सवारी चालकले अनिवार्य रूपमा सिटबेल्टको प्रयोग गरौं। ठूलो आवाजमा संगीत बजाएर सवारी साधन नचलाऊ। आफूखुसी कुनै पनि सवारी साधनको स्वरूप परिवर्तन नगरौं। चक्कर आइरहेको छ वा निन्द्रा लागिरहेको छ भने गाडी नचलाऊ। बी सड़कमा सवारी रोकी अरू सवारी साधनलाई बाधा नपुर्याऊ। फुटपाथ नभएको सड़कमा सड़कको दाहिने किनाराबाट हिँड्ने गरौ। हतार गरी सवारी साधन कहिले नचलाऊ र हतारमा सड़क पार समेत नगरौ। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582999 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी बिदा चाहन्छु। हस्त धन्यवाद। जय नेपाल।
1: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
2: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
1: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
2: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
2: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु। हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर 6, बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 9858054899 र 9769-044443।
5: यो जिन्दगीले पनि केही लक्षर बाटो लाग्दा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, केही गर्ने गर्ने मलाई भइसक्यो।
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
6: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
5: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
6: ल टिपिराख, फोन नम्बर 9820-29-93-48, 9820-29-93-48।
7: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायनेटको साम्बा प्याकसँग, जसमा पाइन्छ अल्ट्रा 300 Mbps सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् भायनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भायनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।

0: पॉडकास्ट किताब चर्चामा तपाईलाई स्वागत छ। आजको पॉडकास्टमा हरि शर्मा सलमान रुश्दीको मार्मिक र शक्तिशाली आत्मकथा नाइफ मेडिएशन्स आफ्टर एन अटेम्प्टेड मर्डरको चर्चा लिएर आउनु भएको छ। यो किताबमा रुश्दीले 2022 भएको छुरा प्रहारबाट लगभग समाप्त भएको आफ्नो जीवनको त्रासदीपूर्ण अनुभवको वर्णन गरेका छन्। यो पुस्तक अप्रेल 2024 जोनाथन केपद्वारा प्रकाशन गरिएको हो र यसमा उक्त भयानक दिन पछिको समयलाई वर्णन गरिएको छ। किताबका बारेमा थप चर्चा हरि शर्माबाट।
1: पुस्तकको पूरा नाम नाइफ मेडिटेशन आफ्टर एटेम्प्टेड मर्डर सलमान रुश्दी। नेपाल दक्षिण एसियामा यो पेङ्गुइन बुक्सले डिस्ट्रिब्युट गरेको छ, ग्लोबल राइट्स पनि उसैसँग छ। अब सलमान रुश्दी भन्ने बित्तिकै मैले यो किताब किन पिकअप गरेँ भने कि 1981 जब उनको मिडनाइट चिल्ड्रन पब्लिस भएको थियो, म इण्डियामा थिएँ त्यो बेलामा, र एक किसिमको पोस्ट कोलोनियल लिटरेचरमा सलमान रुश्दीले पहिलो पटक पहिलो पुस्तकमै बुकर प्राइज पाएका थिए। उनी बम्बेमा जन्मेको एउटा पढालिखा सम्भ्रान्त मुस्लिम परिवारका मानिस थिए र जुन किसिमको भाषाको प्रयोग उनले मिडनाइट चिल्ड्रनमा गरे, त्यसको अंग्रेजी लिटरेचरमा साहित्यको क्षेत्रमा उपन्यासको क्षेत्रमा ठूलो कन्ट्रिब्युसन छ। हुन त भारतमा धेरै वर्ष बेलायतीहरूले राज्य गरेको हुनाले भारतको प्रादेशिक शब्दहरू शब्दावलीहरू अंग्रेजीमा पसेकै पनि छ, जस्तो हडताल भन्ने शब्द, लाठीचार्ज भन्ने शब्द। तर पनि बम्बईको कोलोकियल ल्याङ्ग्वेजलाई बडा मिठो अंग्रेजीको सन्दर्भमा उनले त्यहाँ हालेका थिए र 70s इङ्ग्लिस लिटरेचरमा अथवा वेस्टर्न लिटरेचरमा ठूलो प्रभाव चाहिँ मार्केसको छ, जसले 100 इयर्स अफ सल्टिट्युड लेखे र जुन किसिमको चाहिँ म्याजिकल रियालिजममा आधारित छ कि कुनै किसिमको कल्पनाहरू गरेर त्यो कल्पनालाई स्वयर कल्पना भनिन्छ नेपालीमा त्यसलाई, त्यसको आधारमा भएको हुनाले र भाषाको प्रयोगको कारणले नयाँ भारतीयहरूको पोस्ट कोलोनियल समयमा जुन किसिमको आइडेन्टिटी पहिचानको जुन क्राइसिस थियो त्यसलाई उनले फ्रिडम एट मिडनाइटमा गरेका छन् र इन्ट्रेस्टिङली उनी 1947 जन्मेका मानिस हुन्। उनको सैटेनिक वर्सेस लेखे 1986 को आसपासमा, पब्लिस हुँदा हुँदै 1988 को आसपासमा सैटेनिक वर्सेस आयो। सैटेनिक वर्समा चाहिँ मार्केजकै म्याजिकल रियालिजमकै इम्प्याक्ट छ कि दुईजना मानिसहरू चाहिँ त्यसले अब प्रोफेट मोहम्मदलाई क्यारेक्टर बनाइयो भनेर उनलाई पछि ठूलो मुस्लिम समुदायहरूबाट धर्मगुरूहरूबाट ठूलो विरोध पनि आयो र त्यसपछि 1988 उनलाई आयतुल्ला खुमेनीले फतवा जारी गरेर फतवा सुनाएर जहाँ देखे पनि यो छाप्नेलाई, यो यहाँसम्म कि बिक्री वितरण गर्नेलाई समेत भनेपछि उनी धेरै वर्ष भूमिगत भएर बसे। बेलायती सरकार र वेस्टर्न गभर्मेन्टहरू उनको पक्षमा रहँदा रहँदै पनि बडा दुःख साथ उनी एउटा प्रसिद्ध लेखक लुकेर बसे। बसेपछि यो नाइफको ब्याकग्राउन्ड बन्नको लागि यो भन्न जरुरी छ जस्तो लाग्छ मलाई। त्यसपछि उनको ओभरग्राउन्ड भइसकेर आउने क्रममा उनको लिटरेरी सर्कलमा त उनी जाने गर्ने थिए तर क्लोज गार्डमा थिए, अनि पछि उनको चाहिँ अन्डरग्राउन्डको बेलामा बेलायती इन्टेलिजेन्सले जसले उसलाई प्रोटेक्ट गरिरहेको थियो एन्टोन भन्ने नाम दिएको थियो र लाइफ अफ एन एन्टोन भनेर उनको किताब 2012 आसपासमा त्यो छापिएर आयो। त्यसपछि उनले विभिन्न किताबहरू लेखे र लाइफ अफ एन्टोन चाहिँ अन्डरग्राउन्ड परिस्थितिमा उनी कसरी बसे, कस्तो किसिमको फ्यामिली सोसल सर्कल्सले उनलाई सपोर्ट गर्यो भन्ने चाहिँ ब्युटिफुल राइटिङ छ। अरू त्योभन्दा अगाडिका पुस्तकहरू भाषिक रूपमा जटिल र प्लटको रूपमा जटिल भए पनि लाइफ अफ एन्टोन चाहिँ पढ्नलाई निकै सजिलो लागेको थियो। अब यो मैले भर्खरै पिकअप गरेको र आज चर्चा गर्न खोजेको विषय के हो भने उनी विभिन्न परिवेशमा खुला वातावरणमा बस्न पाएनन्, लुक्दै हिँड्दै गइरहेको थिए अनि 2022 को चाहिँ अगस्तमा नर्दर्न न्युयोर्कमा सताकाउ अप्ठ्यारो आउँछ, रेड इन्डियनहरूको बाटो आउँछ, त्यो त्यो ठाउँमा चाहिँ उनी एउटा सेल्टर सिटी बनेको रहेछ। त्यहाँको समुदायले राइटरहरू जो संसारमा लेखक भएका कारण क्रिएटिभ सेक्टरमा काम गर्ने मान्छेहरू, पोलिटिकल डिसेन्टहरू जो प्रतिरोधकामा अथवा विरोधमा काम गर्ने मानिसहरू छन्, उनको जीवधनको रक्षा गर्नको निम्ति समुदायले सेल्टर सिटीहरू बनाएको छ। त्यो ठाउँमा चाहिँ उनको एकजना साथीले, उनी अहिले न्युयोर्कमा बस्छन्, अहिले पनि न्युयोर्कमा बस्छन्, त्यो बेला पनि एक्जाइलबाट आइसकेपछि बेलायतबाट उनी न्युयोर्क बस्न थालेका थिए। त्यहाँ आइसकेपछि उनले त्यो ठाउँमा विद्वत प्रवचन दिने थियो, सेल्टर सिटीज र रिफ्युजहरूको बारेमा बोल्ने थियो, र ओपन एमपी थिएटरमा अगस्तको महिना थियो, अलिकता ह्युमिड पनि थियो, अगस्त 2022 पोस्ट पेन्डेमिक सिचुएसन थियो, अनि त्यहाँ चाहिँ उनी बोल्न लागिरहेको बेलामा एकजना युवकले चाकु लिएर, नाइफ लिएर उनलाई आक्रमण गर्छ र उनी नराम्रोसँग घाइते हुन्छन्, र लामो अपरेसन्सहरू गरिसकेपछि, मेडिकल केयर पछि लगभग एक वर्षपछि फेरि उनी तयार भएर आउँछन्। अब उनले चाहिँ बडा इन्ट्रेस्टिङली त्यो चाकु हान्न आएको मान्छेसँग त्यो मञ्चबाट उनी देखिरहेको छन् त्यसलाई। यो किताबमा बडा इन्ट्रेस्टिङ लाग्छ मलाई कि हेरिरहेछन् कि त्यो आउँदैछ तर उनी चल्म लाउँदैनन्। उनले शेक्सपियरको नाटकको कुनै प्याराग्राफलाई कोट गरेर भन्छन्, सायद त्यो मेरो क्षण अब आयो कि पनि भने भन्छन्, होइन, किनभने ऊ त लुकेर कुनै बेला म प्रति आक्रमण हुन्छ भन्ने त थियो, तर के थियो भने अब यो हुँदैन किनभने अमेरिकामा बडा स्वतन्त्र संस्था छ, युरोपमा जस्तो पनि छैन, र मलाई यो सेल्टर सिटीहरूमा, मलाई न्युयोर्क ठूलो ठाउँमा हराएको छु होइन भन्ने थियो। तर सलमान रश्दीलाई चिन्ने मानिसहरूले के भन्छ भने यी मान्छे अलि ह्युमरस पनि छन् तर ड्राई ह्युमरस छन्, कहिलेकाहीँ अपनक्सस अप्ठ्यारो मान्छे जस्तो पनि छन् भनेर भन्छन्। तर त्यो ठाउँमा जब त्यो मान्छे एट्याक गर्न आउँछ, उसले भन्छ म किन उठिन, किन उठेँ, अथवा उठेको भए हुन्थ्यो, किन प्रतिरोध गरिन भन्नेबाट सुरुमा चाहिँ म खुला वातावरणमा कसरी आएँ भन्ने कुरा हुन्छ। त्यसपछि मलाई यो किताबको सबैभन्दा आफ्नो कथा त आफ्नो ठाउँमा छँदैछ, कथा भन्दाखेरि पाठकले फेरि पढ्ने कुरालाई म रब गर्न चाहन्न, तर मैले कसरी पढेँ भन्ने कुरा चाहिँ बताउन चाहन्छु। अब त्यो आफ्नो साथीले बोलाएर त्यहाँ गएका छन्, आतिथ्य छ, तर कता कता ब्याकअप माइन्ड केही हुन्छ कि भन्छ। यो किताबभरि एडमोनिसन भन्छ नि, पूर्वानुमान आभास, उनले विभिन्न समयमा आफ्नो जीवन लुकी भागी हिँड्दाखेरि सपनाहरू देख्ने, त्यसलाई बडा अचम्म किसिमले न्यारेट गरेर त्यो घटना जुन भयो एकदम जीवनै जान सक्थ्यो होइन। उनको एकजना साथी मार्टिन एम्स चाहिँ त्यही बेलामा क्यान्सरले मर्छन्, जीवन मान्छेको बिरामीका कारणले, पेन्डेमिकका कारणले गएका छन्, तर चाकु लागेर मर्ने काम चाहिँ त्यत्रो लेखक चाहिँ कसरी हुन्छ, र त्यो भइसकेपछि जुन कथालाई उनले अथवा त्यो घटनालाई उनले रिक्रिएट गर्न खोजेका छन्, कहीँ पनि पाठकलाई एकदम गाह्रो हुन्छ कि यो मान्छेलाई कतै कतै त्यो मान्छेप्रति प्रतिशोध छ कि छैन। यो मान्छेकै नाम भन्दैन उसले फेरि, त्यो मान्छेलाई पनि राइटर बडा चलाक छन् सलमान रश्दी, मिस्टर ए भनिदिन्छ त्यसलाई, उसलाई नाम दिन पनि गर्दैन किनभने त जीवन लिने कोसिस गरेको मान्छे हो नि। त्यही भएर पावर अफ द लिटरेचर, पावर अफ द क्रिएटिभिटी होइन। सलमान रश्दीको अरू राइटिङ र उनको जीवनलाई हेर्दाखेरि उनी बाइबलले भने जस्तो एउटा गालामा कसैले थप्पड हान्यो भने अर्को हाला पनि थापिदिने, अथवा फर्गेट गर्ने सजिलो हुन्छ, फर्गिभ गर भन्ने खालको मान्छे पनि, त्यो कल्चरको मान्छे पनि होइन। तर अमेजिङली उसले यसरी यसलाई डिस्क्राइब गर्छ त्यो घटनालाई, कि उसलाई थाहा छ कि ग्राभिटी कति भयो, किनभने उनी बाँच्न त सफल भए होइन, र इन्भेस्टिगेटर्सहरूले, डक्टरहरूले के भन्छन् भने त बाँचिस किनभने चक्कुले मान्छे मार्नेलाई के गर्नुपर्छ भन्ने थाहा नभएको मान्छेले तँलाई चक्कु हानेछ भनेर भन्छ के, होइन, बडा इन्ट्रेस्टिङ छ। त्यो मान्ने मान्छेको साइकोलोजीमा के होला भन्ने कुरामा उनले 30 पेज जति खर्च गर्छन्, र एउटा एउटा यस्तो क्यारेक्टर आउँछ कि यो यो चाहिँ अहिलेको जमानामा यो इन्फर्मेसन मिसइन्फर्मेसन डिसइन्फर्मेसनमा मान्छे केले मोडिन्छ भन्ने कुरा बुझ्न एकदम गाह्रो छ भन्ने देखाउँछन्। आजभन्दा 40 वर्ष अगाडिको चाहिँ सतवालले सलमान रश्दी भाग्दै हिँडे, त्यो युवक 21-22 वर्षको युवक छ, त्यसले कहाँबाट के सुन्यो र उसले के भन्छ भने त्यसले मैले लेखेको एउटा केही पढेको पनि छ जस्तो मलाई लाग्दैन भनेर भन्छ, पढेको पनि रहेनछ। होइन, न्यूजर्सीमा आमाको बेसमेन्टमा बस्ने होइन दिनभरि कम्प्युटरमा बस्ने खेल्ने एउटा नर्मल अहिलेको जुन युवा छ जसको पोलिटिकल एजुकेसन खासै छैन, तर के छ भने इन्फर्मेसन मिसइन्फर्मेसनले एक किसिमको साइकोलोजिकल मनोवैज्ञानिक आधारमा खुम्चिएको मान्छे छ होइन, र उनले त्यो मान्छेको बारेमा र त्यो घटनाको बारेमा नलेखेर यो किताबलाई नाइफ भन्ने टाइटल किन दिए भन्ने कुरा चाहिँ मलाई बडा कौतूहलता रह्यो। होइन, दुईटा कुरा उसले के भन्छ भने शब्द बडा पावरफुल हुन्छ, त्यो हामीलाई लाग्छ कि हामीले पनि हाम्रो सामाजिक सन्दर्भहरूमा पनि शब्द बाँड नह भन्छ नि, होइन मलाई नपिरोल न त्यो शब्दले, यसरी नभन न भन्छ, शब्दमा त्यो काट्न सक्ने चिर्न सक्ने एउटा क्षमता हुन्छ। उसले के भन्छ भने म शब्दमा खेल्छु, होइन म मान्छेको विचारलाई विमर्शलाई यसरी चिर्छु, म पनि एउटा नाइफै चलाउने मान्छे हो भनेर भन्छ के, होइन। र फेरि पढ्दै लाग्यो कि पुस्तक अथवा किताब अथवा शब्दकर्मीहरूले जसरी शब्द चलाउँछन्, शब्द किताब र त्यसले कसरी आफ्नो परिस्थितिलाई विषम परिस्थितिलाई सजिलो कथाका रूपमा हालेर होइन अब जस्तो पसिन सकिन्छ भन्ने एउटा अनौठो उदाहरण चाहिँ जो मान्छे मृत्युको चाहिँ छेउमा पुगेर आएको छ, करिब करिब तपाईँको 13-14 घण्टाको अपरेसन भएको छ, डक्टरहरूले उसले त्यहाँ हस्पिटलमा उसले सुनेको कुरा गर्छ, डक्टरहरूले कुरा गर्छन् कि कस्तो मान्छे रहेछ कि मान्छेलाई कहाँ हान्यो भने त जीवन जान्छ नि त चक्कुले, तर उसलाई 40-45 चोटि प्रहार गरेको छ तर छटपटिएको रहेछ, र उसले त्यो आहालको बारेमा रगत जुन बगेको छ त्यो पनि वर्णन गर्न सक्छन्, र भेन्टिलेटरमा रगत जसरी बगेको छ त्यसलाई पनि उसले देखिरहेको छ, डिस्क्राइब गरिरहेको छ, भन्दा उनी फुल्ली अनकन्सियस छैन मान्छेको जीवन मृत्युको दोसाँधमा पुगेको कुरालाई। र त्यो पढ्दा के लाग्छ भने सलमान रश्दी टर्मेटाइज भयो कि भएन भन्ने दिमागमा आउँछ के, ऊ विक्षिप्त भयो कि भने डरले जुन हुन्छ नि त, ओहो छिलिङ छ कि छैन भन्दा छिलिङ विषयलाई एउटा शब्दबाट यस्तो सजिलोसँग लेखेको छ कि त्यो लेखकको भाषा र कहाँबाट आयो त त्यो भन्दाखेरि उसले भन्छन् मलाई एक्जाइलको बेलामा जति डर थियो लुकेर हेर्दा त्यति डर त थिएन, त्यो मोमेन्ट कहिले आउँछ भन्थ्यो, त्यो आएपछि कता कता लाग्छ चक्कुले उसलाई लिबरेट गरेको छ, मार्न गएको मान्छेलाई उसले त्यो किसिमबाट उसले हेरेको देखिन्छ। अब जहाँसम्म राइटिङको स्टाइलको प्रश्न छ, यो पढ्नलाई अरू सलमान रश्दीका किताबहरूभन्दा सजिलो छ, किन सजिलो छ भन्दाखेरि उनले आफ्नो अहिलेकी श्रीमती, उनले करिब करिब 3 बिहा गरे, अहिलेकी श्रीमती चाहिँ यो न्यूयोर्कमा रिलोकेट हुँदाखेरि 12 जब आए, एकजना कवियत्रीसँग उनको सम्बन्ध हुन्छ र उनले पनि लेखक के हो सिर्जना के हो भन्ने बुझेको हुनाले, अहिले 75 जतिको छन् सलमान रश्दी, 73 घटना भयो 75 छन्, 60-65 क्रस गरिसकेपछि नयाँ जीवन उनले न्यूयोर्कमा शुरू गर्दैछन्, र कता कता त्यो उसको वाइफको पर्फेक्सनिस्ट सम्बन्धहरूका बारेमा नयाँ जीवन कसरी खोज्न सकिन्छ, एकातिर मृत्युसँग लड्नुपर्ने परिस्थितिको सिर्जना भएको छ, भागी भागी हिँडेको छ, नयाँ जीवन सिर्जना गरेको छ, त्यो सारा हर्ली बर्लीमा सलमान रश्दीको जीवन आफैमा एउटा किताब छ, तर त्यो किताबलाई उनले नाइफको बिम्बबाट साहित्यको बिम्बबाट चिर्ने प्रयास गरेको छन्। र त्यो अघिल्लो किताबहरूमा जस्तो काल्पनिकता यसमा छैन, जस्तो सटानिक वर्सेस हामीले सम्झौं भने दुईजना मान्छेहरू इन्ट्रेस्टिङ नाम भएका मुस्लिम नेम भएका मान्छेहरू प्लेनमा जाँदा जाँदै त्यो प्लेन एक्सिडेन्ट हुन्छ र तिनीहरू कुनै आइल्यान्डमा झर्छन्, त्यो आइल्यान्डमा चाहिँ अल्लाहको बारेमा उनीहरूको विचार विमर्श डिबेट शुरू हुन्छ र त्यसैबाट चाहिँ तपाईँको कथा विभ हुन्छ, र मृत्यु जीवन अर्को जीवन काल्पनिक जीवनको कथाबाट शुरू हुन्छ भने यो किताबमा चाहिँ काल्पनिकता छैन, जे घटना भएको हुन्छ नि यो सेम अटोबायोग्राफिकल छ. त्यही भएर यो किताबमा चाहिँ के भन्छ भने मेडिटेशन आफ्टर एटेम्प्टेड लाइफ, जीवन के हो भन्ने बित्तिकै लेखकको जीवन के हो भन्दा लेखकको जीवन चाहिँ बगरेले मासु काट्नलाई चक्कुको प्रयोग गर्छ, एसासिनले हामीलाई केही जीवन सिद्धाउनलाई गर्छ, लेखकले पनि जीवन जगत र चाहिँ सामाजिक परिस्थितिहरूमाथि विवेचना गर्नलाई चक्कु नै चलाउनु पर्ने हुन्छ. त्यो चक्कुको आधारमा चाहिँ नाइफ भन्ने बित्तिकै अब एटेम्प्टेड मर्डर तर मेडिटेशन छ. चक्कु चाहिँ एउटा बिम्ब हो कि लेखकले समाजमा के भन्न सक्छ, कसो गर्न सक्छ र कस्तो किसिमको चाहिँ विवेचनाहरू गर्न सक्छ भन्छ. अब यसले अहिलेसम्मको रिभ्यूहरू अरूहरूको कुराहरू सुन्दाखेरि पनि सलमान रस्ती सायद अब के लेख्छन् त भन्ने पनि चर्चा उठिराखेको छ, किनभने सिद्धिसकेको जीवनलाई पुनः प्राप्ति गरेका छन् र अहिले भर्खरै पनि मैले अन्य विषयहरूमा पढ्दाखेरि पनि न्युयोर्कमा उनी रेस्टुरेन्टहरूमा खान गए भने पनि मान्छेहरू ए सलमान रस्ती त्यहाँ छ भनेर उठेर हिँड्ने, किनभने कुनै पनि घटना हुन सक्छ भन्ने किसिमले हेर्दा लेखकको जीवन जो अन्डरग्राउण्डमा बस्यो समाजलाई चिरफार गर्छ भाषालाई प्रयोग गर्छ तर उनको जीवन त्यति सहज छैन, र अर्को पक्षबाट हेर्दा उनको जीवन त्यति सहज छैन भन्दाखेरि पनि यो चक्कु अथवा छुरीको मेटाफरले के देखाउँछ भने धारिलो जीवन बाँचिरहेका छन् भन्ने देखाउँछ. त्यही भएर यो यो टाइटल नै किताबको कभर पनि बडा सुन्दर देखिन्छ, यसरी त्यो थ्री डाइमेन्सनल पिक्चर बनाएको छ त्यो धारलाई, त्यो नाइफको आई केएनआई आईलाई जुन किसिमबाट प्रोजेक्टेड गरेर किताबको कभर गर्छ, मलाई किताबको कभरले पनि एकदम एट्र्याक्ट गरायो. र किनभने मैले यो किन किताबको कभर सभर खै त भित्रको कुरा भन्नुहोला तपाईँहरू, म चाहिँ बुकको एस्थेटिक्समा पनि विश्वास गर्छु, पुस्तक लेख्ने मात्रै होइन कसरी पस्किन्छ भन्ने कुरामा पनि हामीले पुस्तक प्रेमीहरूले हेर्नुपर्ने हुन्छ. आजलाई मैले यो मेरो छोटो वार्ता यही टुङ्गाउँछु.
0: किताब चर्चाको आजको अंकमा तपाईँले सलमान रुश्दीको आत्मकथा नाइफ मेडिएशन्स आफ्टर एन अटेम्प्टेड मर्डरको चर्चा सुन्नुभयो. यो पोडकास्टको अघिल्लो अंक तपाईँले सुन्न भ्याउनुभयो कि भएन, यसमा हरि शर्माले भिन्सेन्ट बेभिन्सको इफ वी बर्न पुस्तकको चर्चा गर्नुभएको थियो. यो पोडकास्ट मन परेमा सब्सक्राइब गर्नुहोला र अरूलाई पनि सुन्न भन्नुहोला. अर्को पोडकास्टमा इवान क्रास्केव र स्टेफेन होम्सको किताब द लाइट द्याट फेल्ड वाई द वेस्ट इज लुजिङ द फाइट फर डेमोक्रेसीको चर्चा लिएर हरि शर्मा आउनुहुनेछ. यो पोडकास्ट मधु आचार्यले संयोजन तथा उत्पादन गर्नुभएको हो. तपाईँले यो पोडकास्ट उकालो.com, हाम्रो पात्रो लगायत विभिन्न पोडकास्ट प्लेटफर्महरू मार्फत सब्सक्राइब गर्न सक्नुहुन्छ र सुन्न सक्नुहुन्छ. किताब चर्चा पोडकास्टका बारेमा थप जान्न चाहनुहुन्छ भने इन्स्टाग्राममा @किताबचर्चा वा हामीलाई केही भन्न चाहेमा किताबचर्चा @gmail.com मा इमेल लेख्न सक्नुहुन्छ.

चालिसले मिठो निन्द्रा ल्याउने नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।

0: Extreme energy drink.
1: सूचना
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हातखुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
2: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्र नगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98520-90726।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: सबैको मन सुने
5: रेडियो भेरी FM।

0: के तपाईको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्।
1: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत।

0: सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
2: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ। एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

हिमाल पहाड़ तराई जोड़सँग सबैलाई बिहान 8 बजेको भेरी आइलर्सबाट ढिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा कालीकोटको शान्ति घाट खोला किनारमा 150 परिवारलाई सुरक्षित ठाउँमा सारियो। बाढ़ीको 10 दिन हिजो त्रिशुली तीन एबाट दुईजनाको जीवित उद्धार। 6 वर्षसम्म प्रयोगविहीन रहेको हरे स्थित विषादी प्रयोग परीक्षण प्रयोगशाला सञ्चालनमा कपुरकोटको प्रयोगशाला पनि छिट्टै सञ्चालन हुने। र नेपाल भलिबल लीग एनबीएलमा कडाली र सगरमाथाको विजयी शुरूआत। आज पनि दुई खेल हुने। कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकामा पर्ने शान्ति घाट खोलामा बाढ़ी आएपछि खोला किनारका झण्डै 150 परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। वर्षाका कारण खोलाको मुहान क्षेत्रमा पहिरो खसेर पानी थुनिएको र थुनिएको पानी 81 फुटेपछि खोलामा बाढ़ी आएको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसीले बताउनुभयो। मुम्राको बालीपाटादेखि गैरा खाडा लामा बगर हुँदै शान्ति घाटसम्म खोला किनारमा पानीको बहाव बढ़ेको छ। पानीको जोखिम बढ़ेपछि स्थानीय तत्काल सचेत गराउँदै करिब 150 परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय कालीकोटले पनि खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ। भोटेकुसी नदीमा आएको विनाशकारी बाढ़ीमा परेका 1344 जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार 4898 जना अझै बेपत्ता रहेका छन्। प्रहरीका अनुसार फेला परेका 1344 शवहरूमध्ये 489 पुरूष र 269 जना महिला, 52 बालक र 33 बालिका रहेका छन्। अन्य 501 शवको आंशिक अंगहरू फेला परेका छन् जसको पहिचान हुन बाँकी रहेको छ। बेपत्ता हुने 4898 जना मध्ये 2930 जना नेपाली र 618 जना विदेशी नागरिक रहेका छन्। नेपाली बेपत्ताहरूमा 2448 पुरूष र 482 महिला रहेका छन्। 1350 जनाको बेपत्ता भएको जानकारी फोन मार्फत प्राप्त भएको पनि प्रहरीले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 8631 जनाको जीवित उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 7387 नेपाली र 1244 विदेशी नागरिक रहेका छन्। विस्थापित भएका 3655 जनालाई हाल विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। खोज तथा उद्धार कार्यका लागि 7221 जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। उद्धारकै क्रममा 65 जना प्रहरी कर्मचारीहरू बाढ़ीबाट प्रभावित भएका छन् भने 25 जना अझै सम्पर्कविहीन रहेका छन्। फेला परेका शवहरू मध्ये 1030 जनावटाको जमीनमा गाडेर व्यवस्था गरिएको छ। मृतकको पहिचानका लागि डीएनए संकलन कार्य पनि तीव्र पारेको छ। हालसम्म 1260 मृतक र 972 मृतक आफन्त गरी कुल 2232 जनाको डीएनए नमूना संकलन गरिएको छ। पहिचान नसकेका 1270 जनाको विवरण वेबसाइटमा अपलोड गरिएको जनाइएको छ। यसै गरी हिजो विपदको 10 दिन उद्धारकर्मीले त्रिशुली एकको त्रिशुली

श्री तीन एको सुरुङभित्रबाट सञ्जय शाह र कबीर महर्जनलाई जीवितै उद्धार गरेको छ र सुवा र नकोटको हाइड्रो पार्कको सुरुङबाट खोज अपरेशन गरेका सेना र सशस्त्र प्रहरीले यो आयोजनाबाट एकजनाको शव पनि निकालेको जनाएको छ। कर्णाली प्रदेशमा भित्रिने कृषि उपजमा विषादी अवशेष परीक्षण गर्न हरेमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाको संसारमा आएको छ। भवन निर्माण भएर पनि छ वर्षसम्म प्रयोगविहीन रहेको प्रयोगशालालाई आवश्यक उपकरण र व्यवस्थापन मिलाएर संसारमा ल्याइएको हो। हरे यसरी विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जुमकित लामा कार्कीले उद्घाटन गर्नुभएको छ। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष 75-76 सुर्खेतको हरे र सल्यानको कपुरकोटमा विषादी अवशेष परीक्षण प्रयोगशाला स्थापना गर्ने योजना अघि सारेको थियो। दुईवटा प्रयोगशाला निर्माणका लागि 1,50,00,000 रूपियाँ बजेटको विनियोजन गरिएको थियो। भवन निर्माण सम्पन्न भए पनि उपकरण प्राविधिक जनशक्ति र व्यवस्थापन अभावको कारण लामो समयदेखि सञ्चालन हुन सकेको थिएन। हरेमा 2077 सालमा करिब 70 लाख खर्चमा भवन निर्माण सम्पन्न भए पनि आवश्यक उपकरण र जनशक्ति नहुँदा प्रयोगशाला सञ्चालनमा आउन सकेको थिएन। प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा हरे र कपुरकोटमा विषादी अवशेष परीक्षण सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको थियो। हरेमा प्रयोगशाला सञ्चालनमा आएपछि बाहिरी जिल्लाबाट भित्रिने तरकारी तथा फलफूलको विषादीको अवस्था प्रमुख प्रवेश नाकामा परीक्षण गर्न सकिनेछ। यस्तै सल्यानको कपुरकोटमा निर्माण गरेको प्रयोगशाला पनि प्राविधिक जनशक्तिका व्यवस्थापन भएपछि छिट्टै सञ्चालनमा आउने बताइएको छ। र नेपालमै पहिलो पटक भएको फ्रेन्चाइज भलिबल लीग एनभीएलमा कर्णाली शिवराज र सगरमाथा स्मासले विजय शुरूआत गरेका छन्। कर्णाली अन्नपूर्ण स्पाइकर किङ्सलाई र सगरमाथाले मधेस वारियर्सलाई समान 3-1 सेटमा हराएका हुन्, जससँगै दुवै टोलीले 3-3 अंक जोड्न सफल भएका छन्। प्रतियोगितामा दोस्रो दिन आज पनि दुई खेल हुँदैछन्। 6 टीमको सहभागिता रहेको प्रतियोगिताको विजेताले 20 लाख नगद पुरस्कार पाउने भएको छन्। आयोजक केडिया ग्रुपका प्रबन्ध निर्देशक अश्विन केडियाले विजेताले 20 लाख र उपविजेताले 12 लाख पुरस्कार पाउने बताउनुभयो। यसैगरी विभिन्न सात विधाका उत्कृष्ट र हरेक खेलको म्यान अफ द म्याचले पनि नगद पुरस्कार पाउने भएका छन्। हवस् त, बिहान 8 बजेको भेरी हाइलाइट्स कि भएन 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत विदा हुन्छु। नमस्कार।

0: Extreme energy drink.
1: जिन्दगीले पनि केही लक्षर बाटो लाग्दो आएको छैन. विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन. के गर्ने गर्ने भइसक्यो.
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्या हो दाजु मैले?
2: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ. हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि.
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त.
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि. हो, त्यही गएर सूर्जन रोकाईलाई भेट.
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि. फेरि उहाँ गरे के हो कसो?
2: लटिपिराग फोन नम्बर 9820293948 9820293948.
3: सूचना: सम्पूर्ण भारतीय भूपू सैनिक तथा तिनका परिवारहरूले यस वर्षको जीवित प्रमाण पत्र बुझाउने मिति भारतीय राजदूतावास सैन्य पेन्सन शाखाबाट प्रकाशित भएको हुँदा भदौ 24 र 25 गते तदनुसार 2026 सेप्टेम्बर महिनाको 9 र 10 तारीक सुर्खेत र भदौ 25 गते सेप्टेम्बर 10 तारीक दैलेखमा अस्थायी शिविर लगाउने भएकाले यस मितिमा सम्पूर्ण भूपू तथा उहाँका आश्रितहरूलाई जीवित प्रमाण पत्र बुझाउन, नयाँ पेन्सन पट्टा सच्याउन र मरुवा पट्टा जम्मा गर्नका लागि यही मितिमा उपस्थित भइदिन हुन यो सूचना प्रसारण गरिएको छ. साथै यदि कसैको छुटेमा एक महिना भित्र भारतीय दूतावास सैन्य पेन्सन शाखा काठमाडौँमा पुगी जीवित प्रमाण पत्र बुझाउनु पर्नेछ र अन्यथा पेन्सन बन्द हुने पनि जानकारी गराउँदछौ.

0: Extreme energy drink.
1: सूचना विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल

0: उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्राली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
3: हामी कहाँ एलजी सामसुङ औरा स्काईओर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसंग रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी वाशिंग मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिंग मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715।
4: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
5: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125,
6: स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125
5: र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
7: रेडियो भेरी एफएम

0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लाग्यो बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498640।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: काम को टेंशन छाती सम्म थकाउने, स्ट्रेस को दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
4: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।

0: Extreme energy drink.
1: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नुभयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
1: सूचना।
4: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
4: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर, वीरेन्द्र नगर नगरपालिका 2, बाङ्गे सिमल, टेम्पो पार्क, सुर्खेत। सम्पर्क फोन नम्बर 083590726, मोबाइल नम्बर 98520907026।
5: सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
4: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6, गोदाम लाइन, सुर्खेत।

0: Media.
1: Extreme energy drink.
0: कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगु रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: सूचना
7: यही भदौ 20 गते शनिबारका दिन
8: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
9: नशारोग विशेषज्ञ डाक्टर
8: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
10: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोश हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
11: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन। के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
12: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
11: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
12: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
11: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
12: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
11: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
12: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
11: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
12: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
13: रेडियो भेरी एफएम

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Insomnia Extreme Energy Drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
0: कामको टेन्सन रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
3: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
4: Radio Bhedi FM, Radio Bhedi FM,
5: Radio Bhedi FM, 98.6, 102.7 MHz.
6: Extreme Energy Drink, Time Check, अहिले ठीक 9 बजेको छ।
7: Extreme Energy Drink, Taste the Difference, Feel the Energy.

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। जलविद्युत आयोजनाका सुरुङमा उद्धारको प्रयास चल्दै, भोटेकोशी बाढ़ीबाट अहिलेसम्म 5053 जना सम्पर्कविहीन। संयुक्त राष्ट्रसंघले नेपाललाई 4,96,00,000 अमेरिकी डलर सहयोग गर्ने। गाड़ी आवागमन बन्द गरेर धादिङको परेवा भीरमा सड़क मरमत गरिँदै, काठमाण्डौ हेटौड़ा सड़कमा चाप बढ़ेपछि अर्को वैकल्पिक मार्ग सञ्चालनको तयारी। चौलानी नदीमा तत्काल जोखिम नभए पनि सतर्क रहन दार्चुला प्रशासनको आग्रह। आज मधेश प्रदेश बाहेक अरू प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। चीनको सिझाङ क्षेत्र बन्दरगाहमा पहिरोबाट ज्यान गुमाउनेको संख्या 31 पुग्यो। सम्पर्कविहीन 531 जनाको खोजी चल्दै। र प्रिमियर लीगमा लिभरपुलले स्विच टाउनलाई 2 गोलले हरायो। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशीको विनाशकारी बाढ़ीले रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी निरन्तर भइरहेको छ। बाढ़ीले 12 जलविद्युत आयोजनामा क्षति पुर्याएपछि 900 भन्दा धेरै कर्मचारी तथा श्रमिकको अवस्था अझै थाहा हुन सकिरहेको छैन। सुरुङ भूमिगत विद्युत गृह कार्यालय तथा आवास क्षेत्रमा फँसेकाहरूको खोजी काम भइरहेको नेपाली सेनाले जनाएको छ। खोजीको क्रममा हिजो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट 2 जनाको जीवितै उद्धार गरिएको थियो भने एउटा शव फेला परेको थियो। त्रिशुली 3A सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र प्राविधिक सहित 93 जनाको संयुक्त उद्धार टोली परिचालन गरी खोजी र उद्धारको काम भइरहेको छ। 2 कर्मचारीको जीवित उद्धारले उद्धार टोलीको प्रयासलाई थप नयाँ आशा दिएको भए पनि सुरुङभित्रको अवस्था अझै चुनौतीपूर्ण छ। त्रिशुली 3A अझै 39 जना सम्पर्कविहीन छन्। त्रिशुली 3B आयोजनामा आयोजनाको कार्यालय र कर्मचारी आवास क्षेत्र पहिचान भएको छ। ती संरचनासम्म पुग्ने बाटो बाढ़ीले क्षति गरेकोले एक्सकाभेटरबाट बाटो खन्ने र माटो तथा ढुंगा पछ्याउने काम भइरहेको छ। त्रिशुली 3B 191 जना सम्पर्कविहीन छन्। रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङभित्रबाट यसअघि नै 2 शव फेला परिसकेका छन्। माथिल्लो त्रिशुली 1 आयोजनामा पनि खोजी काम भइरहेको सेनाले जनाएको छ। यो आयोजनामा कार्यरत 557 जना श्रमिक तथा कर्मचारी अझै सम्पर्कविहीन छन्। चिलिमे जलविद्युत आयोजनामा पनि नेपाली तथा विदेशी विशेषज्ञ सहितको संयुक्त टोलीले खोज तथा उद्धारको काम गरिरहेका छन्। त्यहाँ 6 जना सम्पर्कविहीन छन्। उनीहरू भूमिगत विद्युत गृहमा फँसेको अनुमान गरिएको छ। रसुवागढ़ी जलविद्युत आयोजनामा 93 जना सम्पर्कविहीन रहेकोमा उनीहरूको पनि खोजीको प्रयास भइरहेको छ। लाङटाङ र चिलिमेमा सुरुङभित्र क्यामेरा तथा प्राविधिक उपकरण मार्फत खोजी तथा माथिल्लो त्रिशुली 1 वैकल्पिक सुरुङ मार्फत प्रवेश गर्ने प्रयासलाई थप प्रभावकारी बनाउने गरी काम भइरहेको जलविद्युत आयोजनाले जनाएका छन्। रसुवाको भोटेकोशी नदीमा गएको 10 गते आएको विनाशकारी बाढ़ीपछि अहिलेसम्म 1294 जनाको शव फेला परेको छ भने 5053 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार 5053 जना अझै सम्पर्कविहीन रहेका हुन्। 13095 जनाको भने उद्धार भइसकेको छ। खोजी तथा उद्धारको कामलाई थप प्रभावकारी बनाएको प्राधिकरणले जनाएको छ। यसैबीच संयुक्त राष्ट्रसंघले भोटेकोशी बाढ़ीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि 4,96,00,000 अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने जनाएको छ। राष्ट्रसंघले 4,96,00,000 अमेरिकी डलर अर्थात झण्डै 7,49,00,000 रूपियाँ बराबरको सहयोग उपलब्ध गराउने गरी मानवीय सहायताका साझेदार निकायसँग अपील गरेको हो। भोटेकोशी तथा त्रिशुली नदीमा बाढ़ी र पहिरोबाट प्रभावित 84,000 भन्दा धेरै नागरिकसम्म जीवन रक्षक सहायता पुर्याउन अन्तर्राष्ट्रिय निकायसँग राष्ट्रसंघले अपील गरेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा सरकारले तयार पारेको हिउँद शुरू हुनु अघिका लागि 4 महिने योजनालाई यो सहयोग रकमले प्राथमिकताका साथ सम्बोधन गर्ने नेपालमा रहेको राष्ट्रसंघको कार्यालयले जनाएको छ। नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लीला पीटर्स याहिरीले यो सहयोग अपीलको मुख्य प्राथमिकता सरकारकै नेतृत्वमा हिउँद लाग्नु अघि सबैभन्दा दुर्गम बस्तीसम्म ओत, उपचार, सफा पानी र नगद सहयोग पुर्याउनु रहेको बताउनु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका दुई परेवावीर सड़क खण्डमा मरमत गर्न आज 12 घण्टा गाड़ी पूर्ण रूपमा बन्द गरिएको छ। बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म एम्बुलेन्स र सब वाहन बाहेकहरू सबै गाड़ी सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। त्रिशुली नदीमा आएको बाढ़ीका कारण परेवावीरको सड़कमा क्षति पुगेपछि अहिले यो सड़क खण्डबाट एकतर्फी रूपमा गाड़ी सञ्चालन हुँदै आएका थिए। क्षतिग्रस्त सड़कको आवश्यक मरमत गर्न गाड़ी आवागमन रोक्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ। बाढ़ीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिकाको कृष्णवीरमा पूर्ण रूपमा सड़क अवरूद्ध भएको छ भने बेनीघाट 10 जवान खोला र थाक्रे दुईको कमेरीवीरमा एकतर्फी सड़क सञ्चालनमा रहेको छ। कृष्णवीरमा पनि सड़क खुलाउने गरी काम भइरहेको छ। कृष्णवीरमा सड़क भाड़ी भाँसिएपछि काठमाण्डौ हेटौड़ा जोड्ने सड़कमा गाड़ीको चाप बढ़ेको छ। त्रिभुवन राजपथसँगै भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली तथा फाखेल मार्गमा अत्यधिक चाप बढ़ेको हो। पृथ्वी राजमार्ग लामो समय खुल्ने सम्भावना नदेखिएपछि बागमती प्रदेश सरकारले भीमफेदी कोगटे इप्पा सिस्नेरी खण्डलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने गरी तयारी थालेको छ। प्रदेश सरकारका अनुसार यो सड़कको मरमत तथा स्तरोन्नतिका लागि चालू आर्थिक वर्षमै बजेट विनियोजन भएको छ। सड़कको अवस्था हेरेर तत्काल आवश्यक मरमतको काम अघि बढ़ाई गाड़ी आवागमन योग्य बनाउने तयारी भएको प्रदेश सरकारले जनाएको छ। यो सड़क सञ्चालनमा आएपछि हेटौड़ा काठमाण्डौ आवागमनका लागि थप विकल्प उपलब्ध हुने तथा पृथ्वी राजमार्ग लगायत मुख्य सड़क अवरूद्ध भएका बेला यात्रु तथा गाड़ीलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाउन सहज हुने अपेक्षा गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2161-596-617
1: मोबाइल 98550-6076-8 98550-6076-9 98511-62594 98510-5424

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। दार्चुलाको अपिहिमाल गाउँपालिका एक भट्टारमा हिजो पहिरोले थुनिएको चौलानी चमेलिया नदीमा तत्काल जोखिम नरहे पनि सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले उज्यालोलाई दिनुभएको जानकारी अनुसार पहिरोले आधा थुनिएको नदीको भागबाट निरन्तर पानी बगिरहेको छ, तर थप पहिरो खसेमा नदी पूरै थुनिन सक्ने भएकोले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहिरहन उहाँको आग्रह छ। अहिले आत्तिन नपर्ने तर सावधानी भने अपनाइरहनुपर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भएको छ। आज मधेस प्रदेश बाहेक अरू प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। कोशी बागमती गण्डकी प्रदेशको हिमाली र पहाड़ी भाग, कर्णाली प्रदेशको पहाड़ी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाड़ी क्षेत्रका धेरै ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना छ, अरू केही ठाउँमा पनि हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज बिहान चितवनको त्रिशुली कालीखोला क्षेत्र पर्वत लमजुङ लगायत एक दुई ठाउँमा पानी परेको थियो। गैराती सबैभन्दा धेरै पाल्पाको अर्चालीमा 70 मिलिमिटर भन्दा धेरै पानी परेको छ। भोटेकोशी नदीमा तत्काल ठूलो बाढ़ी आउने सम्भावना नदेखिएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। चिनिया समकक्षी निकायहरूले उपलब्ध गराएको सूचना अनुसार बाढ़ीको सम्भावना नरहेको महाशाखाको भनाइ छ। फेरि बाढ़ी आउने सम्भावनाबारे जानकारी माग गर्दै विभिन्न माध्यमबाट धेरै फोन सम्पर्कहरू प्राप्त भएका र चिनिया समकक्षी निकायहरूसँग नियमित सम्पर्कमा रही प्राप्त सूचनाहरूको निरन्तर अनुगमन गर्दा तत्काल ठूलो बाढ़ी आउन सक्ने सम्भावना नदेखिएको महाशाखाले स्पष्ट पारेको छ। अहिले हल्लाका पछि लागेर नआत्तिन पनि महाशाखाले अनुरोध गरेको छ। पुष्टि नभएका सूचना तथा हल्लाका आधारमा नआत्तिन तथा संयमित रहन भन्दै महाशाखाले बाढ़ीको सम्भावना देखिएमा एसएमएस मार्फत पूर्व सूचना पठाउने पनि जनाएको छ। अंग्रेजसँगको युद्धमा नेपाली फौज विजय भएको दिनको सम्झनामा आज पाल्पाको तानसेनमा श्री सात रण उजेश्वरी भगवती जात्रा मनाइँदैछ। जात्राको अघिल्लो दिन रातभर जागराम बसेर भगवतीको महिमा गाउने र भोलिपल्ट बिहानैदेखि पूजा गरी भगवतीको मूर्ति रथमा राखेर सिन्दूर जात्रा गर्दै रथलाई बजार परिक्रमा गराउने चलन छ। नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कणेल उजिर सिंह थापाले कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाउन शुरू गरेको यो जात्रा हरेक वर्ष मनाउने गरिन्छ। अब विदेशको खबर। चीनको दक्षिण पश्चिम सिजाङ स्वायत्त क्षेत्र चीन नेपाल सीमाको गिरोङ क्षेत्रमा पहिरोपछि आएको बाढ़ीका कारण ज्यान गुमाउनेहरूको संख्या 31 जना पुगेको छ। गएको अगस्त 26 तारीक अर्थात भदौ 10 गते बुधबार आएको पहिरोमा ज्यान गुमाउनेहरूको संख्या 31 पुगेको स्थानीय विपद व्यवस्थापन तथा उद्धार केन्द्रलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। कमाण्ड सेन्टरका अनुसार पहिरोपछि आएको ठूलो बाढ़ीबाट 531 जना सम्पर्कविहीन छन्। उनीहरूको खोजी कार्य भइरहेको छ। उद्धारकर्मीले 987 वटा व्यक्तिगत सामान भेट्टाएको समेत बताएका छन्। हिमाली क्षेत्रमा हिमचट्टान सहितको पहिरोको आज 11 दिन भइसकेको छ। अब एउटा खेल खबर। इंग्लिश प्रिमियर लीग फुटबलमा गैराती भएको खेलमा लिभरपूलले इप्स्विच टाउनलाई 31 पुगेको स्थानीय विपद व्यवस्थापन तथा उद्धार केन्द्रलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। कमाण्ड सेन्टरका अनुसार पहिरोपछि आएको ठूलो बाढ़ीबाट 531 जना सम्पर्कविहीन छन्। उनीहरूको खोजी

0: पहिलो जित हो भने यसले उनलाई ठूलो राहत दिएको छ। यसअघि लिभरपुलले लीगमा न्यूक्यासल युनाइटेड र नटिङ्गम फरेस्टसँग दुई दुई गोलको बराबरी खेलेको थियो। तीन खेलमा एक जितसहित लिभरपुलको पाँच अंक भएको छ। त्यस्तै पहिलो खेल जितेको इप्स्विच टाउनले लगातार दुई खेल हारेको छ। इप्स्विच टाउन तीन अंकसहित तालिकाको तेह्रौं स्थानमा छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। जल विद्युत आयोजनाका सुरूङमा उद्धारको प्रयास चल्दै भोटेकोशी बाढ़ीबाट अहिलेसम्म 5,053 जना सम्पर्कविहीन। संयुक्त राष्ट्रसंघले नेपाललाई 4,96,00,000 अमेरिकी डलर सहयोग गर्ने। गाड़ी आवागमन बन्द गरेर धादिङको परेवा भीरमा सड़क मरमत गरिँदै काठमाण्डु हेटौड़ा सड़कमा चाप बढ़ेपछि अर्को वैकल्पिक मार्ग सञ्चालनको तयारी। चौलानी नदीमा तत्काल जोखिम नभए पनि सतर्क रहन दार्चुला प्रशासनको आग्रह। आज मधेस प्रदेश बाहेक अरू प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। चीनको सिझाङ क्षेत्र बन्दरगाहमा पहिरोबाट ज्यान गुमाउनेको संख्या 31 पुग्यो। सम्पर्कविहीन 531 जनाको खोजी चल्दै र प्रिमियर लीगमा लिभरपुलले इप्स्विच टाउनलाई दुई गोलले हरायो।
1: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस अर्सा बाथ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 9848044631।

0: राज्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: कामको टेन्सन, जातिसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
3: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
4: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 98025 24 200।
5: एनएमबी द्वारा बचत खाता, प्रदेश को प्रगति संग बचत को नाता।
6: राराको निर्मल पानी जस्तै स्वच्छ, आफ्नो अमूल्य बचत, आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
7: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिमाट र मेरो सेयर पनि।

0: कार्यक्रममा आजको संवादबाट केशव ढकालको नमस्कार। कार्यक्रममा समसामयिक विषयमा छलफल गर्दै समस्याको समाधान खोजी निकास निकाल्ने प्रयत्न गर्दछौ। आजको कार्यक्रममा मैले भूमि प्रशासन सेवा कार्यालय सुर्खेतका प्रमुख जनक बहादुर माललाई स्टुडियोमा निम्त्याएको छु। म तत्कालीन मालपोत कार्यालय र नापी कार्यालय गाभिएर भूमि प्रशासन सेवा कार्यालय बनेको छ र यसबाट के कस्तरी सेवा विस्तार भइरहेको छ, गत आर्थिक वर्षमा के कस्तो कारोबार कार्यालयबाट भएको छ भन्ने लगायतका विषयमा र सेवालाई छिटो छरितो र प्रभावकारी बनाउन के कस्ता प्रयास भइरहेका छन् भन्ने विषयमा आजको छलफल केन्द्रित रहनेछ। स्वागत छ सर यहाँलाई आजको संवादमा।
1: धन्यवाद। मलाई पनि हजुरको रेडियो काम बोलाएर केही कुराहरू आम जनतामा पुर्याउने अवसर दिनुभएको छ, त्यसको लागि पुनः आभार व्यक्त गर्न चाहन्छु।
0: आराम हुनुहुन्छ?
1: आराम छु, एकदम आराम चाहन्छु।
0: अब अहिले चाहिँ तत्कालीन अवस्थाका जिल्ला मालपोत कार्यालय र नापी कार्यालय गाभिएर भूमि प्रशासन सेवा कार्यालयका रूपमा नामाकरण भएको छ। अहिले सेवा एउटै कार्यालयबाट दिएछ कि के छ
1: यो सम्बन्धमा? हजुरले भने जस्तै ठ्याक्कै गाभिएको त छैन, तर यो एउटा अवधारणा छ र जिल्ला स्तर अथवा आफ्नो जुन कार्यालयहरू नापी कार्यालय र भूमि प्रशासन कार्यालय दुईवटा कार्यालयमै कायम सेवा प्रभाव भइरहेको छ भने स्थानीय तहमा सेवा रोशन गर्ने क्रममा एकीकृत रूपमा भूमि प्रशासन कार्यालय र नापी कार्यालयले दिने सेवाहरू र स्थानीय तहको एउटै शाखाबाट दिने सरकारको अवधारणा छ। त्यही सन्दर्भमा अधिराज्यभरि हाम्रो देश भनौँ न मुलुकभरि केही स्थानीय तहले सेवा दिइरहेको अवस्था छ भने कर्णाली प्रदेशबाट पनि यो अवधारणा सरकारले तत्काल स्थानीय तहमा इच्छुक स्थानीय तहमा केही पूर्वाधार तोकेको छ, त्यो पूरा गरेकालाई हस्तान्तरण गर्ने र सम्बन्धित नापी कार्यालय र मालपोत कार्यालय सहजीकरण गरिदिने भन्ने हामीलाई पनि निर्देशन छ। हामीले टोट ताली पनि लिएर आएका छौँ र हालसम्म कर्णाली प्रदेशमा त्यो अवस्था भएको छैन। अब अवस्था भयो भने तपाईँले पहिले भने जस्तै स्थानीय तहमा एकीकृत सेवा प्रवाह हुने सम्भावना छ।
0: भनेपछि अहिले सरकारले जसरी नापी कार्यालय र भूमि प्रशासन सेवा कार्यालयलाई अलग अलग रूपमै ती कामहरू भइरहेका छन् उस भए
1: एकदम जो स्थानीय तहमा हस्तान भइसकेका छन् त्यहाँ के तोकिएको छ मालपोत नियमावली 2036 जुन 9 संशोधनले तोकेका कामहरू भूमि प्रशासन कार्यालयको एउटा भूमि प्रशासन कार्यालय र नापी कार्यालयबाट जुन हस्तान भएका कामहरू छन् त्यो स्थानीय तहमा एकीकृत रूपमै भइरहेछ, एउटै शाखाबाट भइरहेको अवस्था छ र जुन हस्तान नभएको सन्दर्भमा हालको लागि त सम्बन्धित नापी कार्यालय आफ्नो कार्य सम्पादन सम्बन्धित भूमि प्रशासन कार्यालय हाम्रो कामहरू गरिरहेको छ, तर स्थानीय हकमा गए हस्तान भइसकेका सन्दर्भमा एकीकृत रूपमा नै प्रसारण भइरहेको छ।
0: भनेपछि अब कर्णालीमा यहाँले भनेअनुसार अहिलेसम्म त्यसरी स्थानीय तहमा कुनै पनि तहमा हस्तान्तरण चाहिँ भएको छैन
1: हुने क्रममा हाम्रो दैलेख सुर्खेतको पनि पञ्चपुरी चिङ्गारले पनि लिनुपर्छ भनेर त्यो अवधारणा आएको हाम्रो जिल्लाको हकमा छ र सेवा प्रवाह हस्तान्तरण भइसकेको अवस्था छैन। उहाँहरू पुर्सेदमै हुनुहोला जस्तो लाग्छ, समन्वय सम्पर्कमा हुनुहुन्छ र नेपालका अन्य प्रदेशहरूमा त यो सेवा प्रवाह भइरहेको अवस्था छ भने हाम्रो सुर्खेत जिल्लामा पनि मलाई विश्वास छ अब केही तयारी हुँदै होला, केही टाइमपछि त्यो पनि जान्छ। संविधानको मर्म पनि त्यही नै हो।
0: अब खास गरी सरकारले सेवालाई छिटो छरितो दिन सकेसम्म स्थानीय तहमै पुर्याएर यो सेवा विस्तार सहज र छिटो छरितो रूपमा गर्न खोजेको होला, यसमा प्राविधिक कठिनाई वा जटिलता केही देख्नुहुन्छ यहाँले?
1: एकदम हो, तपाईँले भने जस्तै केही जटिलता भएर त्यही त संविधान 2072 सालमा जारी भएर त्यसको अनुसूची आठमा लाल पूर्जा वितरण सम्बन्धमा जग्गा प्रसारण सम्बन्धी केही कामहरू स्थानीय दिने भन्ने नै हो र त्यसमा जटिल प्राविधिक जटिलताका कारणले हालसम्म सहायता हस्तान नभयो जस्तो मलाई लाग्छ। त्यसमा के छ भन्दाखेरि पहिलो कुरा त जग्गा प्रशासन सम्बन्धी यो एकदम भेग विषय र जटिल विषय हुँदो रहेछ। यो म पनि त्यहाँ 4-5 वर्ष काम गर्ने अवसर प्राप्त गर्ने सन्दर्भमा बुझेर आज बुझ्दैछु, बुझेको पनि छैन, तर जटिल विषय छ त्यो, किनकि एउटा जनताको हक सम्पत्तिको हक अधिकार सम्बन्ध मौलिक हक गाँसिएको विषय पनि हुँदो रहेछ। र अर्को कुरो हाम्रो के छ भन्दा अहिले पनि हाम्रा जुन सिस्टमहरू छन् पाम सिस्टमहरू छन् एलआरआई सिस्टम छ नापीमा आफ्नै नेली सिस्टम छ मेरो किता सिस्टम छ यो किता सिस्टमहरू उहाँले आफ्नै विभाग अन्तर्गतको सिस्टम हो हाम्रो आफ्नै विभाग अन्तर्गतको सिस्टम हो तर सेवा प्रवाहको सन्दर्भमा यिनी सिस्टमहरू बीचमा इन्टरलिङ्केज एकीकरण नगरेसम्म यो स्थानीय तहमा पनि सेवा प्रभाव त्यति प्रभावकारी हुँदैन कि भन्ने मलाई लागिरहेछ। त्यो मैले अहिलेसम्म जानेको बुझेको आधारमा जुन नाफीको सिस्टम र यो हाम्रो भीम प्रसाद कार्यालय सिस्टम जुन एलआरआई सिस्टम र नेलिस लगायतका केही सिस्टमहरू छन् तिनी सिस्टम एकीकृत भयो भने काम गर्न सहज हुन्छ। यो सन्दर्भमा यो कुनै एउटा कार्यालयले गर्ने भन्दा पनि यो नेपाल सरकारको विभाग अन्तर्गतको नै भूमिका रहने उहाँहरूको नै कार्यक्षेत्र पर्ने भावनाले यति गरिदिनु भयो भने पर्छ भने अर्कोतिर पूर्वाधारहरू पनि त्यतिकै जटिलता छ। अब तपाईँको भूमि प्रशासन कार्यालयको विज्ञता पाएला तर यो नाम जान सम्बन्धी अथवा यो जुन नाप नाचको विज्ञ जो हुनुहुन्छ सर्वे भनौँ न सर्वेतिरको जनशक्ति एकदम जटिल विषय भए हुनाले त्यो पनि जनशक्तिको पनि अभाव देखिन्छ भने पूर्वाधारको कुराहरू पनि होला। अर्को हाम्रो सिस्टमहरू लिँदा जुन नेट इन्टरनेटका कुराहरू छन् पूर्वाधारहरू अब त्यसको पनि हाम्रो आफ्नै इन्टरनेटहरू हुन्छ त्यस्तो सन्दर्भमा काम गर्ने र दूरदशाहरूमा त्यो त्यसको गर्दा सायद लाखत बढी लाग्छ होला सबै ठाउँमा एकैचोटि त्यो सेवा प्रभाव अलिक जटिल होला। यिनी कुराहरूले गर्दाखेरि इन्टरनेट पूर्वाधारहरू कुरा जनशक्ति र यिनी सिस्टम लगायतको केही चाहिने भौगोलिक विघटनाका कारणले सहजीकरणमा पक्कै पनि केही चुनौतीहरू छ तर अन्तगत संहिताको मर्म बमोजिम र संविधानमा दिएको अधिकार बमोजिम जनतालाई जनता सरकारसँग छ भन्ने अनुभूति प्रत्यक्ष गराउन लागि अन्तगत स्थानीय तहमा जानुको विकल्पै देखिँदैन।
0: भनेपछि एकदम आम सर्वसाधारणले बुझ्ने गरेर बुझ्ने भाषामा भन्दा हामीले यसरी भनौँ त्यसपछि ढिलो चाँडो यो मालपोत सम्बन्धी काम स्थानीय तहमा जाने हो संविधानको मर्म पनि त्यही हो संहिता अनुसार तर त्यसको जनशक्ति व्यवस्थापनदेखि भौतिक पूर्वाधारका कुरादेखि लिएर प्राविधिक कामहरूदेखि गर्नुपर्ने थुप्रै काम बाँकी रहेकाले यसमा केही समय केही वर्ष लाग्ने चाहिँ देखिन्छ
1: अझै टाइम लाग्ने देखिन्छ जहाँसम्म लाग्छ मलाई तर अन्तर्गत त जाने नै जान नै हो जानुपर्छ।
0: यसले गर्दा सेवाग्राहीलाई चाहिँ के फाइदा हुन्छ यदि स्थानीय तहमा गयो भने
1: स्थानीय तहमा भूमि प्रशासन कार्यालय सरी भूमि प्रशासन सम्बन्धी कामहरू गए त जनताको लागि धेरै एउटा सरकारप्रतिको जुन विश्वास दिन प्रतिदिन गिर्दैछ यो एकदम अनरसिप बढ्छ भने अर्को उहाँहरूको जुन दैनिक रूपमा काम गर्ने राजीनामा लिखत पारितका कुराहरू रोकापुका कुराहरू जति काम हुन्छ उहाँहरू आफ्नो गाउँपालिकाबाट आफ्नो दैलोबाट पाउनुहुन्छ त्यसकारण यहाँ आउँदा त्यहाँ जाँदा जुन सेवाको भन्दा लागत दोब्बर त्योबर बढी छ त्यो लागत घट्छ टाइम बढ्छ त हुन्छ त्यो टाइमले अन्त खर्च गर्नुहुन्छ त्यो लागत पैसाले अन्य ठाउँ लगानी गर्नुहुन्छ र पक्कै पनि उहाँलाई केही न केही आर्थिक उपार्जनका कामहरू लगायतका उहाँको दैनिक जीवनमा सहज नै
0: अवश्य पनि छिटो छरितो नजिक आफ्नै ठाउँमा आफ्नै गाउँघरमा सेवा पाइने भयो। यसले गर्दा यहाँले भने जस्तो सदरमुकाममा रहेका कार्यालयहरूमा आवजावत गर्नु अनावश्यक खर्च र समय चाहिँ बचत हुने भयो। यसो भए हामीले चाहिँ यो कामना गर्नु पर्यो छिटो छरितो रूपमा अब जति सक्यो चाँडो यी कार्यालयहरू सम्बन्धित यी सेवाहरू सम्बन्धित पालिकाबाट हुने वातावरण बनोस्
1: बनोस् हामी पनि सहजीकरण गर्नुपर्छ यसमा सरकार सरकारी सेक्टर नागरिक समाज र प्राइभेट सेक्टर सबैको संयुक्त प्रयास भयो भने पक्का पनि यसमा अझ छिटो छरितो र सजिलो हुन्छ जस्तो मलाई लाग्छ।
0: हामी यही कामना गरौं सकेसम्म छिटो यी सेवाहरू सम्बन्धित पालिकाबाट सेवाग्राहीले छिटो छरितो रूपमा लिन सकुन् यसका लागि आवश्यक जनशक्ति पूर्वाधार प्राविधिकका कामहरू सरकारले छिटो छरितो रूपमा गरोस्। अब हामी चाहिँ अहिले जसरी सेवा प्रवाह भइरहेछ भूमि प्रशासन सेवा कार्यालयबाट अझै पनि जनगुनासो के आउँछ भने अत्याधिक हुन त पहिलाको तुलनामा सुधार भएको छ एकदमै भएको छ अत्याधिक समय लाग्ने जनगुनासो र झुल्याउने त्यहाँ बिचौलियाहरू हाबी हुने परिपाटी अझै पनि कायम छ भन्ने जनगुनासो आउँछ एउटा कार्यालय प्रमुखको हिसाबले यहाँले के भन्नुहुन्छ
1: यो यसमा हजुरले जुन कुरा राख्नु भएको छ यसमा धेरै कतिपय कुराहरू सत्यता पनि छ र कतिपय कुराहरू हाम्रो के छ भन्दा यो पछिल्लो चरणमा त यो बिचौलिया मुक्त नै सरकारको जुन नीति छ त्यही अनुसार हामी पनि लागिरहेछौँ तर पनि यो वर्षौंसम्म रहेको कुराहरू स्थायी स्थितिमा रहेको कुराहरू कतिपय सुधार गर्दाखेरि केही समस्याहरू आउने स्वाभाविकै हो हरेक ठाउँमा आउँछ तर हाम्रो बिचौलिया भन्दाखेरि के छ भन्नुहुन्छ भने एउटा हाम्रो यो भू सेवा सेन्टर भन्ने छ प्राइभेट सेक्टरले नै चलाउँछ त्यो हाम्रो पनि वीरेन्द्रनगर सुर्खेतमा कम्तीमा पनि 40-50 को हाराहारी उहाँहरू हुनुहुन्छ र त्यसपछि जग्गा पसान सम्बन्धी करिब करिब 30-50% कामहरू उहाँकै जिम्मामा छ कि सबै लिएर ल्याउने छ त्यो छ ऐन नियम अब सम्झौतादेखि सबै कुराहरू आउँछ अब उहाँहरू पनि कहिलेकाहीँ गाउँबाट आउने सेवाग्राहीहरूले कहाँ छ कार्यालय प्रमुख कार्यकर्ता कहाँ छ मोड भने कहाँ हो रजी भने कहाँ हो भनेर कहिलेकाहीँ लिएर आउनुहुन्छ उहाँहरू तर हामी एकदम लागिरहेछु र जहाँसम्म लाग्छ जति सकिन्छ जनतालाई सर्भिस डेलिभरी छिटो नै गर्ने हाम्रो पनि उद्देश्य छ तर कहिलेकाहीँ यो जुन जग्गा प्रसार सम्बन्धी कामहरू छ यो आफैमा पनि एकदम जटिल लामो पर्केर छ यी ऐन कानूनहरू संशोधन गर्न आवश्यक छ एउटै कामहरू कम्प्युटर जाऊ दर्ता सबैभन्दा त्यो त्यही कामहरू गर्दा टोकन लाग्छ त्यसपछि कम्प्युटरमा जान्छ मोटमा जान्छ रजीमा जान्छ पारित हुन्छ फेरि घुमेरै त्यही जो किनेको विक्रेता भनौँ न विक्रेताकर्ता किनेमा फेरि सर्छ त्यही प्रोसेसबाट कम्प्युटर हुँदै आउनुपर्ने हुन्छ न किता काट काट्नको लागि नापिकाले पठाउनु पर्ने हुन्छ कहिले काहीँ हुँदो रहेछ के भन्दा हामी जग्गा पठाउने काम बारम्बार गर्दैनौँ अब एकैचोटि हामी यो पुस्तामा नामसारी त्यसपछि गएर अंशभन्डा गर्न हामी 50 वर्षपछि पनि आउँछौँ कि उहाँमा गाउँमा भन्ने नाम एउटा भनिदिएको हुन्छ यहाँ अर्को हुन्छ नागरिकतामा अर्को हुन्छ जग्गामा अर्को हुन्छ मिल्दैन मिल्ने क्या त्यो जग्गा अहिले पनि हेर्नु होला पहिला चाहिने त्यहाँ चिङ्गार भन्ने जस्तो गान्धारा भन्ने त्यहाँको चाहिँ मोट भेटिन्छ तर आज त त्यो छैन सिमता एक छ नि त होइन यस्ता कुराहरू संशोधन गर्नुपर्ने हुन्छ स्थानीय तहबाट जति सिफारिसहरू आउँछ त्यो कतिपय सिफारिसहरू आउँदाखेरि हाम्रो कानून ऐन तोक्यो कार्यविधि भन्दा फरक आइदिने क्या त्यसलाई पनि अब हामी त एक पराजय लोकालिटी साथीहरू भावमा यो यस्तो हो यसलाई यसरी गरौँ भनेर सचेतन गरिन्छ कतिपय साथीहरू मै अर्को ठाउँमा काम गर्न गएँ अथवा अरू साथीहरू आउनुभयो भने यो के हो भोलि यस्तो फसिने पो हो कि कर्मचारी एउटा उसलाई पनि जटिलता छ नि त भोलि लिगल व्यक्ति हो त ऊ त त्यो भावनाले पनि यो कारणले चाहिने हो र कतिपय अवस्थामा अब तपाईँले हजुरले भने जस्तै अब केही निजी स्वार्थ लिने त्यसमा पनि लाग्ने केही बेनिफिट गर्ने त्यस्तो प्रकृतिका पनि हुन्छ नहुने होइन र जति सकिन्छ म एउटा या जसले आफू यहाँ कार्यालय पर्नु हुँदाखेरि जहाँसम्म लाग्छ विथ फर्स्ट नै सेवा र एकै दिनमा सेवा दिनुपर्छ भन्ने अवधारणाबाट हामी छौँ र यिनी केही सुधारहरू गरियो भने आज पक्कै पनि सेवा सर्भिस एकदम सजिलो छिटो सजिलो हुन्छ तर पनि मनोविरोधीमा कतिपय मनोविरोधी व्यक्ति बीचमा फरक पर्ने भावनाले ती पनि सुधार हुनुपर्छ भन्ने म भन्न चाहन्छु तपाईँ रेडियो मार्फत
0: अझै पनि यी कार्यालयहरूलाई केही कार्यालयहरू यस्ता छन् जसलाई कमाउ कार्यालय भनिन्छ त्यस अन्तर्गत अब पहिला मालपोत भनिन्थ्यो अहिले भूमि प्रशासन सेवा कार्यालयलाई पनि त्यहाँ काम गर्ने कर्मचारीहरू एकदमै मालामाल हुन्छन् भन्ने अझै पनि त्यो रहेको छ र आर्थिक लेनदेन त्यहाँ चलखेल निकै हुन्छ भन्ने लेनदेन रहेको छ यसलाई चाहिँ यहाँले कसरी भन्नुहुन्छ
1: एउटा कुरो के छ भन्दाखेरि अब हजुरले भने जस्तै अब केही नै नभएको केही अनियमितता नभएको ढिलो छिटो छरितोमा छिटै भएको त्यो भन्न नसक्ने अवस्था होला तैपनि अब यो पछिल्लो चरणमा यस्ता कार्यले धेरै क्रम सुधार हुँदै गइरहेका पनि छन् तर केही समय पहिला जस्तो मालपोत कार्यालय लगायत केही अन्य कार्यालयहरू त्यसपछि अब यातायात केही कार्यालयहरूमा यसो नाम लिने जाने त्यो प्रविधि थियो जहाँसम्म लाग्छ मलाई पछिल्लो चरणमा त्यो निकै सुधार भएको छ निकै सुधार भएको छ अझै पनि तिनी केही कामहरू अब त्यो जग्गा दलालीहरू गर्ने कामहरू किता काट गए गर्दा त्यहाँ हुन्छ भने आशंका जति बाहिर मार्केटमा आशंका छ त्यस्तो आशंका अहिले देखिँदैन त्यस्तो छैन तैपनि अब व्यक्ति पिच्छे व्यक्तिको मनोविज्ञमा फरक पर्ने कुरा हुनाले कतिपय कुराहरू त्यो हुनसक्छ हजुरको भने जस्तै पनि तर पनि हामीले यसमा हाम्रो यस कार्यबाट गर्ने सेवाहरूमा हामी एकदम लागिरहेको छौँ अहिले त्यस्तो पहिले जस्तो अहिले पछाउँ चरणमा त यी अड्डामा मान्छे आउँदैनन् जस्तो उदाहरणको लागि मानौ म यो भूमि प्रसारण कार्यालय उपसचिवको दरबन्दी हो उहाँ म करिब करिब म 2 पटक लागेर 3 वर्ष नजिक पुगेको कार्यालय पर्नु भएको उहाँले 1 पटक आउनुभयो 1 महिनामा जानुभयो र म आउँदाखेरि पनि नासुले चलाइरहनु भएको थियो यदि धेरै कमाउने सब सजिलै कमाउन सक्ने भए त सायद उपसचिव यहाँ छोड्दैन थियो होला नि त होइन अहिले काठमाडौँमा पनि धेरै कार्यालयहरूमा पनि खाली छ अन्य ठाउँमा पनि खाली छ त्यस्तो त होइन हेर्नुहोस् त्यति पनि होइन र अहिले पछाउँ चरणमा धेरै थियो होला कुनै टाइममा हजुरको भने जस्तै अब किनकि त्यो भएर पनि मालपोतमा काम गर्ने कर्मचारी लेभलले पनि कुन ठाउँमा कतिवटा घरहरू बनाएको छ हेरेर होइन त्यो त्योबाट पनि थाहा हुन्छ नि त बरु अन्य ठाउँमा बस्ने साथीहरूले बरु गरेको भएको पनि देखिन्छ नि त होइन त्यो त मालमै नभएर अब करप्सन भन्ने कुरा त जाउँदै हुँदो रहेछ गर्ने मान्छेको लागि त्यो
0: व्यक्तिगत
1: मनोविरोधी भर पर्छ र आरोप लाग्ने स्वाभाविक हो यो फेरि किनकि त्यहाँ जहाँ ग्यादरिङ हुन्छ जहाँ राजस्व उठ्छ जहाँ राजस्व बढ्छ जहाँ सर्भिस डेलिभरी हुन्छ नि त्यो अनियमितता हुन्छ पनि के हुन्छ पनि त्यो भएर हाम्रो कार्यालय धेरै त्यस्तो यी तिनैवटाको सम्पर्क मञ्चै भए हुनाले त्यो आरोप लाग्ने ठिकै हो तर पनि हामीले सुधार कर्म परामर्श गरिरहेछु, अब गर्नुपर्छ, र अहिलेको यो सरकारको मुख्य उद्देश्य पनि सर्भिसलाई इफेक्ट नै बनाउने हो, हामी त यसरी नै लागिरहेछु, र जहाँसम्म लाग्छ यसलाई शून्य सहनशीलता, करप्सनको शून्य सहनशीलतामा हाम्रो पनि अभियान छ भन्ने तपाईँलाई प्रतिबद्ध व्यक्त गर्न चाहन्छु।
0: अब एउटा चाहिँ यहाँनिर जति आर्थिक अनियमितता चलखेलका प्रश्नहरू उठ्ने गर्छन् नि, ती कार्यालयहरूमा, ती ठाउँमा कार्यालय प्रमुखले चाह्यो भने कुन हदसम्म त्यसलाई नियन्त्रण गर्न सक्छ, अथवा कार्यालय प्रमुखले चाहेर पनि गर्न नसक्ने, नियन्त्रण गर्न नसक्ने अवस्था हुन्छन्, उसलाई थाहा नै नभएको अवस्था हुन्छ, के हुन्छ यो चाहिँ?
1: यसमा कार्यालय प्रमुखले चाह्यो भने सर्भिस डेलिभरी र करप्सनका कुराहरू धेरै चाहिँ कन्ट्रोल हुने सम्भावना हुन्छ हुन्छ जस्तो मलाई लाग्छ। धेरै अब शून्य त हुँदैन, कम्तीमा मोर देन हाफ पर्सेन्ट हुन्छ त्यो, किनकि कतिपय सानातिनो जटिल कामहरू पहिला ठोकिने उहाँहरू त्यो अलिक सचेत नागरिक हुनुहुन्छ, यो काम मेरो भएन, यो कार्यालय मेरो काम हुन्न, कारण के हुने त सचेत नागरिक आएको हुन्छ नि मेरो टेबलमा आएको नआउन, त्यतिखेर कार्यालय एकदम पोजिटिभ छ भने त कार्यालय प्रमुख उसले मजाले यो किन गरेन भनेर आफ्नो फाँटका साथीहरूलाई भनेर मजाले हुन्छ, र केही अब अझै पनि केही अझै पनि अपडामा केही बिचौलियाहरू अदृश्यमा पनि उहाँहरू पनि अब घुमाइदिने गर्दै देखिन्छ, तर कार्यालय प्रमुखले हजुरले भने जस्तै चाहेपछि हुन्छ, कन्ट्रोल नै हो, सुन्नै नहोला, धेरै अवसरमा चाहिँ
0: उल्लेखनीय रूपमा सुधार हुन्छ,
1: मजाले हुन्छ, मजाले हुन्छ हुन्छ।
0: अहिले पनि यहाँ के देखिन्छ भने ठूल्ठूला खास गरी जुन जग्गा कारोबारमा संलग्न हुनुहुन्छ तिनीहरूको प्रभावमा कुनै न कुनै कर्मचारीहरू पर्ने र त्यस अनुसार उनीहरूको काम चाहिँ छिटो छरितो हुने, अरूको काम चाहिँ अलि ढिलो हुने भन्ने गुनासो आइरहेको छ, सेवाग्राहीबाट त्यस्तो गुनासो आउँछ, यसलाई चाहिँ कार्यालय प्रमुखको हिसाबले कसरी सुधार भइरहेछ भन्नुहुन्छ त?
1: यो सन्दर्भमा त प्रायः जसो हामी टोकनकै आधारमा फर्स्ट कम टु फर्स्ट आउट नै गर्छौं, त्यो मलाई भए जस्तो लाग्दै लाग्दैन, तर पनि कहिले काहीँ हुँदो रहेछ कस्तो भन्दा, काम एउटै व्यक्ति गर्दै गयो त्यसो केही काज पुग्दिनँ के, काज नपुगेपछि अथवा त्यहाँ कुनै राजस्व मिलेन भने फर्दर अन्य फन्डमा पठाउनुपर्छ, त्यसलेसम्मको लागि हाम्रो फन्डको साथीहरू त वेट गर्ने कुरो भएन, अनि सेकेन्ड कामलाई अगाडि लिएर जाने त्यो हुन्छ, तर उहाँहरूको जुन जग्गा दलाल कारोबारको कामहरू छिटो गर्ने र एउटा नर्मल जनताको
0: कस्तो हुन्छ भने उहाँहरू सिधै कार्यालयभित्रै कर्म सम्बन्धित फन्डमा पुग्ने त्यो हैसियत बनाइसक्नु भएको हुने, त्यहाँका प्रतिनिधिहरूले अरू सेवाग्राही चाहिँ लाइनमा लागिरहँदाखेरि त्यसरी पनि ढिलो भएको छ भन्ने गुनासो पनि आइरहेछ कि?
1: त्यस्तो त हुन्न जहाँसम्म लाग्छ, उहाँहरू सेवाग्राही लाइनमा लाग्ने, उहाँहरू भित्र गएर कामहरू त यो हुँदै हुँदैन, उहाँहरू त्यस्तो हुन्न, यदि कोही त्यस्तो गर्छ त्यसरी गर्नु गर्छ भने सम्बन्धित कर्मचारी कानुन बमोजिम विवाह कारवाही नै हुन्छ नै, जहाँसम्म लाग्छ म आफू कहिले काहीँ अनुभव पनि गर्छु, मेरो फन्डमा पनि आउँछ कतिपय कामहरू त्यो हुँदैन, अब कोही रिले चिनेका नाता लेसेको नाताले कहिले अरू केही गर्ने पछि पालो आउँछ भनेर काम नलिएर अन्यथा कोही भेटघाटको त्यो बेउटै कुरा भयो, र जहाँसम्म लाग्छ पछिल्लो चरणमा त यसमा पनि धेरै कमी भएको छ, त्यसमा म बेला बेला विभागीय निर्देशन मन्त्रालयको निर्देशन हुन्छ र मैले पनि साथीहरूलाई स्टाफ मिटिङमा यस्ता कुराहरू भन्ने भए हुनाले जति बाहिर आउँछ त्यति कुराहरूमा सबै कुराहरू सत्यता होइन सर, केही कुराहरू हजुर भने सत्यता हुन सक्छ, अहिले धेरै सुधार भएको छ,
0: अवश्य पनि विगतको तुलनामा कर्मश सुधार चाहिँ भइरहेको छ, हामीहरू पनि त्यहाँ काममा जाँदाखेरि त्यो सुधार का कामहरू देखिन्छ, सुधार भएको कुरालाई अवश्य पनि सुधार भएको छ भन्नै पर्छ सबैले, र कमी कमजोरी रहेछन् भने त्यसलाई सुधारका लागि आवश्यक सुझाव र दबाव पनि दिनुपर्दछ। अब हामीले यो कार्यालयमा यहाँको चाहिँ नि भूमि सेवा कार्यालयमा कारोबारको अवस्था चाहिँ कस्तो छ?
1: यो पछिल्लो चरणमा हाम्रो यो केही वर्ष अगाडि 31-40 करोडको हारिमा हाम्रो राजस्व उठ्थ्यो भने यो वर्ष राजस्वमा एकदम वृद्धि भएर हाम्रो 57 करोड राजस्व उठेको छ गत वर्षमा, र कुल राजस्व मध्ये दुई प्रकारको राजस्व उठाउँछ हाम्रो यो कार्यालयले, एउटा चाहिने पुँजीगत लाभ गर भन्छ, त्यो लाभ गर सिधै सञ्चित कोषमा जान्छ, त्यो चाहिने करिब 18 करोड हारहारी छ भने अर्को चाहिने अन्य सेवा शुल्क भन्छ, त्यो विभिन्न प्रकार राजीनामा नामसारी लगायत धेरै शीर्षकहरू छन्, त्यो प्रदेशको विभागीय कोषमा जान्छ, त्यो स्थानीय सम्बन्धित स्थानीय तहहरू र प्रदेश बीच बाँडफाँड हुन्छ, त्यो करिब 39-40 करोडको हारहारीमा छ, र गत वर्ष योभन्दा अघिल्लो वर्ष 43 करोड नै थियो भने अहिले एकदम म्याक्सिमम वृद्धि भएको छ, यो वर्ष हेरौँ कस्तो हुन्छ, अब किताघाट अहिलेसम्म खुलिएको छैन वीरेन्द्रनगरको, राजस्वको ठूलो हिस्सा वीरेन्द्रनगरमै हुने भावना निर्भर पर्ने भावनाले करिब त्यति छ वृद्धि, ठिकै छ, कारोबारो पनि लगभग 15 हजारको कारोबारोमा छन् हाम्रो कारोबार, 15 हजारको भन्दा बढी कारोबार भए हुनाले राजस्व पनि उल्लेखनीय वृद्धि छ गत वर्ष।
0: अब अहिले चाहिँ कार्यालयबाट ठ्याक्कै के सेवाहरू प्रदान भइरहेछ?
1: अब हाम्रो यो जग्गा प्रशासन सम्बन्धी कामहरू त साभिकै कामहरू नै हुन्, अब किनबेचहरू भयो, ढालिनामा अंश भण्डाहरू, रोका फुकाहरू, त्यसपछि प्रतिलिपिहरू लिने कुराहरू भए, त्यसपछि विभागीय प्रतिवेदनहरूका कुराहरू भए, त्यसपछि जनसरकारका विषयहरू सूचना आदान प्रदान दिने कुराहरू लगायत अन्य अब तिनी चाहिने सामान्य हाम्रो आन्तरिक केही सुधारका कुराहरू जस्तो ब्यान्डिङ अरूहरू पनि हुन्छ, तिनी कामहरू भइरहेको छन् हाम्रो र जनता सरब जनतामा मुख्य रूपमा किनबेच अंश भण्डा रोका फुका यिनी नै उहाँका जनताका प्रतिलिपि यिनी नै मुख्य कामहरू नारी छन्।
0: यो अहिले ब्रेनरमा चाहिँ खास गरी किट काट अझै खुलेको छैन भनेर यहाँले भनिरहँदा र ठूलो हिस्सा कारोबारको ठूलो हिस्सा ब्रेनर अब प्रदेश राजधानी पनि भएको कारणले गर्दा यो के लाग्छ यहाँलाई के कारण चाहिँ किता काट नखुलेको भन्ने यहाँले जानकारी
1: छ? यो नेपाल संघीय ऐन जुन भू उपयोग ऐन 2076 र यसको नियमावली 79 जुन छ त्यहाँ व्यवस्था के छ भन्दाखेरि सम्बन्धित स्थानीय तहले जग्गाको वर्गीकरण गर्ने, वर्गीकरण गरेर मात्रै किता काटहरू गर्ने भन्ने कानुनी व्यवस्था छ र त्यो सम्बन्धमा उहाँलाई 1 वर्ष टाइम दिएर 79 नै त्यो व्यवस्था गरेको र कतिपय स्थानीय तहले तोकेको टाइममा सकाउनु भयो र कतिपयले हालसम्म पनि सकाउन सक्नु भएको छैन। करिब 400 भन्दा अलि राज्यको 400 जतिले सक्यो, अरू बाँकी छ भन्ने आज एउटा अस्ति समाचार पनि न्युजमले पढिरहेको थिएँ। त्यो भए हुनाले वीरेन्द्रनगरमा जुन वर्गीकरण गर्ने हो उहाँहरूले प्रयास त गरिरहनु भएको छ र अहिले पछिल्लो चरणमा करिब करिब फाइनलमै हुनुहुन्छ जस्तो लागेको छ। अस्ति मात्रै हाम्रो सूचना आज 15 दिने हक दाबी गर्ने सम्बन्धमा वर्गीकरणमा जटिलता भइरहेको होला सायद त्यो नियमावली अनुसार हरेक वर्ष एक वर्षलाई म्याथ थप्ने अनि चाहिने वर्गीकरण नपुग्ने के त्यो छ। यो अब सरकारले पनि अब त अन्तिम कति थर म्याथ थप्दै छुनछुन गर्दैन नि होइन त्यो भए पनि अब उहाँहरूले ती पराब के जटिलता होला सायद अब मलाई विश्वास छ दुई हप्ताभित्र त्यो उहाँको फाइनलाइज हुन्छ जस्तो लाग्छ। त्यसपछि त्यो अधिकार वर्गीकरण नगरेसम्म किताकार गर्न पाइँदैन, सिङ्गल कारोबार हुन्छ फेरि हाम्रो प्रकारलेबाट किताकार सम्बन्धमा त्यहाँसम्म त्यही जग्गा भोलि त्यहाँ 10 प्रकारको छ ऐन अनुसार वर्गीकरण गर्ने जस्तो निजी जग्गा, व्यावसायिक जग्गा, निजी जग्गा, त्यसपछि जंगल, अरू चाहिने यो विपदका हरेक कुराहरू भावले किता काट गर्दा ठूलोमा त कोही आधा यता हुन्छ नि त र अर्को मूल्य पनि फरक पर्ने कुराहरू हुन्छ। ती कुराले गर्दाखेरि अब त्यो भयो भने पक्का अब विश्वास छ के टाइममै हुन्छ, अब त्यो समस्या पनि सल्झिन्छ वीरेन्द्रनगरबाट
0: भनेको 2-3 महिनाभित्र यो समस्या सुल्झिन्छ भनेर भन्न सकिन्छ?
1: 2-3 महिना पनि नलाग्ला जहाँसम्म लाग्छ। मैले 15 दिनको हदमियार सम्बन्धी यो अन्तिम अस्ति आज लगभग 10-12 दिन भयो होला जस्तो लाग्छ सूचना निकालेको। अब त्यसपछि त भेरिफिकेसन गर्नेको त्यो टाइम नलाग्ला, सायद यो महिना हुन्छ, यो महिनाभित्र हुन्छ जहाँसम्म लाग्छ मलाई विजयनगरको।
0: अब अहिले चाहिँ यहाँ सेवा शुल्कको अवस्था अथवा करको अवस्था कसरी के कस्तो छ?
1: यो अब कतिपय प्रदेश कर्णाली प्रदेश सरकारलाई हामीले कर निर्धारण गर्दाखेरि विभाग हाम्रो विभाग मन्त्रालय र कार्यालयबाट पनि कतिपय कुराहरू सल्लाह सुझाव पनि र राजस्व परामर्श समितिमै पनि यो मालगत कार्यालय प्रमुख नै सदस्य भए नाताले पनि हामीले दिइरहेछु परामर्श दिने सल्लाह दिने गरिरहेको छ। तर गत वर्ष अलिकति अंश भण्डामा र केही कुरामा अलिकति बढी राजस्व शुल्क बढी भयो भन्ने गुनासो पनि आयो, सायद हजुरको रेडियोमा पनि पुग्यो जस्तो लाग्छ। त्यो भए हुनाले पुर्ख्यौली सम्पत्ति आफ्नै सम्पत्ति बाँड्नुपर्ने यो बलि महँगो भयो भन्ने आउनु त्यो राजस्व बढी पनि त्यसै खालको उठाएको जस्तो मलाई लाग्छ। तर यो पटक के संशोधन भए हुनाले सायद दरहरू गत वर्षमै एउटा राजस्वको भनौँ न एउटा नियम अनुसार केही नै संशोधन गरेर त्यसलाई संशोधन गर्नुभएको छ भनौँ न हाम्रो विधायिकाले प्रदेशसभाले गरेर कानुनकै रूपमा आइसकेको छ। त्यो भए हुनाले अब व्यवस्थित र जनताको चाहना माग बमोजिम नै भएको जस्तो मलाई लागिरहेको छ। हामीले पनि सल्लाह सुझाव त्यही अनुसार दिइहाल्छु।
0: त्यही त जुन अत्याधिक रूपमा बढ्यो भन्ने जुन गुनासो थियो चालू आर्थिक वर्षबाट यसलाई त्यसो भए प्रदेश सरकारले केही सुधार गरेर जस्तो पुर्ख्यौली जग्गा नामसारी गर्दा अथवा रोका फुक्का गर्दा अथवा बकस दिँदाखेरि छुट दिने व्यवस्था केही कम पहिलाभन्दा कम गर्ने
1: राजस्व एकदम समायोजन भएको छ, पहिला जस्तो छैन तर अहिले एकदम जनताको उहाँको डिमाण्ड र पहिलेको अलिकति त्यहाँनिर गत वर्ष थोरै 81 बढ्यो कि भन्ने पनि आयो होइन, त्यसलाई व्यवस्थित गरिएको छ। त्यही त दुईवटा हुँदो रहेछ, एउटा राजस्व त बढ्यो तर जनतालाई एकैचोटि राजस्व लिने होइन होला होइन, किनकि निरन्तर हो नि त। अहिले एकदम व्यवस्थित भएको छ र सबै रोका फोकामा पनि व्यवस्थित भएको छ र अंश भण्डामा व्यवस्थित भएको छ, अन्य गतिविधि पनि व्यवस्थित भएको छ। जहाँसम्म लाग्छ उहाँहरूको सुझाव नैले प्रदेश सरकार हाम्रो मन्त्रालय विभाग र हामीले दिएको सुझाव बमोजिम एकदम यसमा छ समायोजन भएको छ। अहिले त्यस्तो छैन, जटिलता बढी छैन, एकदम अनुकूल नै छ।
0: अहिले जग्गा पास गर्दा अथवा नामसारी गर्दा खास गरी यहाँ गुनासो आउने के गरेको भने जस्तो म आफै पनि नामसारी गर्दाखेरि आफ्नै बाउ बाजेको जग्गा आफ्नो नाममा नामसारी गर्दा लाखौं रुपियाँ तिरेको मेरै एक दुई वर्षको अगाडिको अनुभव छ। अब यहाँ आम सेवाग्राहीको गुनासो पनि के रहन्छ भने मेरै बाउ आमाबाट मैले पाउने जग्गा मेरै नाममा सार्दा किन लाखौं रुपियाँ चाहिँ तिर्नुपर्ने भन्ने गुनासो त्यो खास गरी नामसारीको सवाललाई लिएर आउने रहेछ। यसमा अब चाहिँ त्यति साह्रो आतिनुपर्ने अवस्था छैन भनेर यहाँले
1: आतिनुपर्ने अवस्था छैन।
0: अहिले चाहिँ के छ यो नामसारीको?
1: नामसारीमा त छैन, नामसारी भन्ने त जति जग्गा भए पनि हाम्रो 2025 नै हुन्छ गाउँ भन्न पाउँदैन। अंश भण्डामो हजुरले त्यो जुन गुनासो आयो भन्नुभयो नि अंश भण्डामो, अब त्यहाँ पनि कस्तो कुरो भयो भने त म पनि त्यहाँ आउँदा मिटिङमा पनि कुरा उठाएको थियो। अंश भण्डा जीवनकालमा एकपटक हुन्छ, हेर्नुहोस् है, फेरि अंश भन्दा जीवनकालमा एकपटक हुन्छ र जसको सम्पत्ति छ उसले तिर्ने त, जसको बढी छ उसले बढी राजस्व हुने हो, कम हुने त राजस्व चाहिने पर्दैन। त्यो एउटा ट्याक्स र प्रोग्रेसिभ प्रिन्सिपल पनि हुन्छ क्या, यसका आधारमा एकैचोटि गर्छ उसको बढी भयो त बढी तिर्ने हो भन्ने हिसाबले त्यो एक प्रकार लजिक ठिकै पनि होला। त्यसरी भावले यो हुने गएको किन 81 भयो नि त, पहिला चाहिँ एउटा हामी अभ्यस्त भइसकेका मान्छे होइन 81 आउँदा किन यति भयो भन्ने हो। नामसारीमा होइन त्यो, नामसारीमा त जतिसुकै जग्गा भए पनि त्यही 2500 हुन्छ अंश भण्डामा, अंश भरपाई म हजुरले पनि त्यही नै हो भन्ने थियो। पछि पुनः पनि यो कुरामा व्यापक यो बाट विरोध आएपछि मेरो हाम्रो कार्यालयमा पनि आयो, रेडियोहरूमा पनि आयो, सञ्चार माध्यम पनि आयो र प्रदेश सरकारको ध्यान आकर्षण भएर अब के गर्ने हो यस्तो भनेपछि अब त्यो म अब कर ट्याक्स भने लगाउने अधिकार त विधायकसँग हुन्छ, त्यो काम त बन्यो भने अब आगामी वर्षबाट यसलाई रिफर्म गर्नुभयो त्यसको लागि अलरेडी नै विभागबाट अथवा हाम्रो समिति कार्यालयमा सल्लाह सुझाव लिएर जाने भन्ने एक प्रकारको बीचमा पनि त्यो हाम्रो कुरा भयो र अहिले यो समस्या समाधान भएको छ सर, एकदम समय अनुकूल नै छ।
0: अनि अहिले अर्को गुनासो चाहिँ करकै कुरा गर्दा लाभ कर्म अलिकति बढी भयो भन्ने गुनासो पनि छ।
1: यो लाभ कर्म पहिला के थियो भन्दा कुनै पनि अघिल्लो पछिल्लो कारोबारको बीचको ग्याप 5 वर्ष भयो भने 5 वर्षभित्रै भयो भने 7% थियो, 7.5% ग्याप थियो, त्योभन्दा पछाडि थियो भने 5% थियो। अब यो आर्थिक होइन, हरेक आर्थिक वर्ष साउनमा आउने संघले गर्ने भयो, फेरि यो चाहिँ प्रदेश होइन अधिकार संघीय अधिकार अहिले चाहिँ त्यो 5 वर्षभित्र होला 7.5% 5 वर्षभित्रको लागि 10% र 5 वर्षभन्दा बाहिरको 5 वर्षभन्दा पछि कारोबारमा 7.5% लाभ लाग्ने भनेको नाफा कमाई मात्र लाग्ने हो। उदाहरणको लागि मान हजुरले एउटा जग्गा 5-10 लाखसम्म त कारोबारमा पछि लाभ पनि लाग्दैन, 20 लाखमा किन्नुभयो जग्गा त हजुरले त्योभन्दा अगाडिको जग्गा मानु 11 लाख थियो भने हजुरलाई पछिको लाभ लाग्ने भने 9 लाखको मात्रै हो, किनकि हजुरले नाफा त 9 लाख गर्नुभयो नि अगाडि त अगाडि मैले कसम।
0: यहाँनिर एउटा क्लियर गरौँ है, जस्तो मसँग चाहिँ मैले किनेको होइन, मेरो त्यो पुर्ख्यौली जग्गा छ, बाबु बाजेको पालादेखि बाजेको पालामा बुवा आयो, बुवाबाट मामा आयो, त्यसरी नामसारी गर्दै आएको मेरो अंशभन्दाकै पुर्ख्यौली जग्गा छ, त्यो मैले त्यसको कुनै भाग जग्गा बेच्नु पर्यो भने पनि त मैले त लाभ गर्दा धेरै नै तिर्नु पर्यो त
1: पर्यो हजुरले त्यो जग्गा।
0: यसमा त मैले चाहिँ अब मैले नाफा कमाएँ मैले नाफा भन्ने त भएन नि त, मेरो बुवामाबाट प्राप्त गर्नुलाई नै नाफा मान्ने हो कि अथवा के हो
1: त्यस्तो? यो पुँजीको लाभ गर भनेको 3 पुस्ताभित्र पर्दैन, 3 पुस्ताभन्दा बाहिर दिएपछि मात्र पुँजीको लाभ गर हुने हो होइन। अब हजुरहरूको त्यो ल्याउँदाखेरि अब एक प्रकारको नाफा त भन्ने पनि अंश भन्दा हुँदा थैली अङ्क त हुन्छ नै तपाईँको मिसिलमा, त्यो घटाउन पाउनुहुन्छ, त्योभन्दा पहिले नाफा लिनुभयो नि हजुरले त, बुवाले मान हजुरलाई 5 लाख भन्ने जग्गा दिनुभएको थियो, पछि बेच्नुभयो हजुरले, 20 त नाफै हो नि त हजुरले उता होइन, आउनु तपाईँको नाफा भयो भने 20 को दिने हो अब हजुरले, त्यो त्यस्तो छ। अब यो अब संघीय सरकारले बनाउने ऐन कानुन भयो त्यही अनुसार हामीले रेगुलेट गर्ने हो, कार्यान्वयन गर्ने हो।
0: यसमा चाहिँ के सुधार भएको छ अहिले पछिल्लो समयमा यो लाभकरको विषयलाई लिएर?
1: लाभकरको विषयमा त हजुरले भने जस्तै यो 7.5% 10% छ, यसमा 5 वर्षभित्र यो छैन, यो त्यति जे छ त्यही नै छ। अब त्यो त्यसको लागि सुधार छ, अब सुधार भनेको त्यही बढेर गएको छ त्यही नै बुझ्छ, अरू त्यस्तो छैन। र कुनै यस्ता कुराहरू आउँछ अब हामी कारणका निकायमा अब ठोकिँदो रहेछ क्या फेरि,
0: त्यो त अब ऐन कानून सरकारले बनाउने, विधायकले बनाउने भयो, पालना कार्यान्वयन गराउने कुरा सम्बन्धित कार्यालयले हुने भयो, त्यसले गर्दाखेरि अब सेवाग्राहीको गुनासो चाहिँ कार्यालयमाथि नै जानुहुने यस्तो बढी लिने। मैले
1: एकदम रमाइलो, अस्ति एकदिन आउनुभयो सेवाग्राही, तल एकदम रोकेर आउनुभयो, अस्ति असार महिना कारोबार गर्दा मैले यो मैले चाहिँ कति तिर्या अहिले 10 लिने, यो पनि तपाईँले गर्न पाउनुहुन्छ, यस्तो पनि हुन्छ भन्नुभयो क्या निकै। मैले भने अब धेरै सम्झाएँ उनलाई, नभए यस्तो अब हजुरले भन्नुभयो, हजुर त्यो विधि कानुन यसरी बन्छ, हजुरले जिताउने विधायकलाई यो कुरा पुर्याइदिनु पर्यो, एक वर्षपछि फेरि आउँछ अथवा संशोधन गर्ने प्रावधान हुन्छ, अब हामी त जे पनि त्यही नै गर्ने भनेपछि सम्झाएर पठाएँ क्या, कतिको कुरा यसो छ हजुरले भने जस्तै। तर 81 त्यो बढ्दाखेरि अब त धेरै भयो नि त हजुर, जस्तो भन्नु भने हजुरले पुर्खेलीमा ल्याउनु भएको हो, तर नाफामा त पो भयो होइन, तर तपाईँले कुनै व्यवसाय नाफा त गरे होइन, अन्य हकमा लागु होला फेरि होइन, राजीनामा दिँदै राजीमा जाने यस्ता कुराहरू छ। यी कुराहरू अब सरकार सङ्घीय सरकारको ऐनकानुन बमोजिम नै हामीले कारण गर्नुपर्ने भए हुनाले यसमा यो हो यो त्यो भन्दा पनि सरकारको आदेश नै कारण गर्ने निकाय भए हुन त्यही अनुसार नै बुझौँ अहिले होइन सर।
0: एकदम अब यस्ता गोष्ठीहरू सेमिनारहरूमा आवश्यक कार्यालयका तर्फबाट आवश्यक सुझाव र सेवा गुराएको यस्तो गुनासो छ भनेर चाहिँ अब चाहिँ हामी अन्त्य अन्त्यतिर आइसक्यौं सर। अब यहाँले एकदमै सेवा गुराएलाई भन्नु पर्यो, कार्यालयमा अहिले अनावश्यक रूपमा झुल्याउने काम हुँदैन, छिटो छरितो सकेसम्म कागजी प्रक्रिया पूरा भएका कामहरू कुन काम चाहिँ कति दिनभित्रमा जस्तो राजीनामाको होला अंशबण्डाको होला रोक्का फुक्काको यी कामहरू कति कति दिनमा यदि कागजी प्रक्रिया पूरा भएको छन् भने सकिन्छ नि, एकदम सेवाग्राहीको जानकारीको लागि
1: एकदम महत्वपूर्ण कुरा भन्नुभयो हजुरले। यो कुरा यो हजुरको संचार माध्यम लगायत योबाट हामीले बाहिर भन्न नै पर्छ, र हामी जति सेवा दिन्छौँ त्यो सेवाको हाम्रो बाहिर ब्रान्डिङ प्रसारण हुँदैन कि। अब सरकारी सेवा पनि हामीले होइन यो भन्यो भने धेरै जनतामा पनि केही कुराहरू त उहाँले बुझ्नुहुन्छ नि त, त्यो त्यस्तो हो भनेपछि उहाँलाई सहज पनि हुन्छ। जहाँसम्म लाग्छ हजुरले यो सेवा दिने सेवा प्रवाह गर्ने सन्दर्भमा कुनै सबै उहाँको कागजात पुगेर आयो भने त्यसै दिन कामहरू हुन्छ, एकै दिन कामहरू हुन्छ। हजुरलाई म योग्य
0: दिन्छु
1: एकदम हुन्छ, तर कहिले एउटै मल्टिपल कामहरू लिएर आउनुहुन्छ नि हजुर, जस्तो नामसारी पनि गर्नु पर्यो, नामसारी गरेर अंशमण्ड पनि गर्नु पर्यो, अंशमण्ड गरेर कसैलाई बेच्नु पनि छ हो, त्यो भयो भने एक दुई तिन दिन लाग्न सक्छ। तर पनि यदि त्यहाँनिर अनुकूलता सबै कागज पुगेर आयो भने उसै दिन किन्ने बेच्ने समयले भ्याएसम्म पनि हुन्छ। तर पनि अब कति अंशियार कतिजना हुनुहुन्छ होइन हजुर, त्यो हुन्छ नि जग्गा कति छ, जस्तो नामसारी गर्दा भनौँ न वंशभण्ड गर्दा त छुर्के जिल्ला यो जिल्ला भन्दा यो कार्यक्षेत्र भन्दा बाहिरको पनि गर्न पाइन्छ कि
0: पाइन्छ,
1: त्यो भए हुनाले सबै कुराहरू गर्दाखेरि केही टाइमहरू लाग्ने हुन्छ, नत्र भन्दा हाम्रो उसै दिन कामहरू भन्छ भने अहिलेलाई बुझौँ। र अर्को कुरा म के पनि भन्न चाहन्छु हजुरको रेडियो मार्फत भन्दा यो हाम्रो रेडियो पनि हो समुदाय, यदि कसैले यो काम यति गर्नुपर्छ कार्यालय प्रमुखलाई यति मिलाउनु पर्छ यसमा हाम्रो कुनै कर्मचारी छ अथवा कुनै बाहिर बिचौलिया छ भन्छ भने मेरो 9858054188 जतिखेर पनि यो 12 बजे पनि राति 12 बजे पनि कल उठ्छ, यसमा मलाई कल गरौँ। त्यो मान्छे जो कोही सायद मै होला चाहे कोही होला सब हुन्छ भने बार्गेनिङ गर्छ भने त्यो कल रेकर्ड गरेर ल्याउनुहोस्, त्यसलाई कानुन बन्ने कारवाही हुन्छ। त्यसको लागि हामीभन्दा माथि पनि हाम्रो विभाग छ, सीआईए छ, अदालतहरू छ, सिडिओ अफिस मेरो हाम्रो नजिकै छ, त्यो भए हुनाले उहाँहरूलाई कारवाही नै हुन्छ। यसरी भनेर झुलाउने गर्ने हुँदै हुँदैन, यदि कोही हामी भित्र बाहिरबाट त्यस्ता प्रकारका गतिविधिहरू आउँछ भनेपछि हामी त्यसलाई चाहिने त्यसको सल्भ गर्नको लागि म एकदम अग्रसर छु र त्यो गर्नुपर्छ। र हामीलाई किनकि अब जनताको अहिलेको जनताहरू सचेत नागरिक पनि हामीले बुझिरहेछौँ, र कुनै पनि कागज पुग्यो भने यो त्यो बहानामा रोक्न मिल्दैन। तपाईँ रेडियो मार्फत यो कुराहरू कसैले दुःख दियो भने मेरो कार्यकक्ष रुम नम्बर 7 यो छ भनेर रिपोर्टिङ चाहिँ लेखिदिए पनि हुन्छ, म्यासेज दिए पनि हुन्छ त्यो नम्बरमा, त्यो नम्बरमा कल गरे पनि हुन्छ दिनुहोला, र त्यसको विथ मिनटमै तपाईँको सैन्य समस्या समाधान हुन्छ भन्ने म यो हजुरले मार्फत म भनौँ न प्रतिबद्ध।
0: एकदम अब कार्यालय प्रमुखज्यूबाट यस्तो चाहिँ आश्वासन आइसकेपछि यस्तो प्रतिबद्धता आइसकेपछि सम्बन्धित सेवा ग्राहीहरूले पनि यसतर्फ हुनुहुनेछ। यदि कसैले त्यसरी माग्छ झुलाउन खोज्छ भने पनि उसलाई प्रश्न गरौँ, मेरो के कागज पुग्या छैन, के गर्नुपर्छ मैले त्यो भनौँ होइन। हामी आफै कतिपय कर्मचारीहरूलाई मात्र दोष दिनुभन्दा सेवाग्राही पनि आफ्ना विभिन्न कमी कमजोरी छुपाउनका कारण पनि त्यो अतिरिक्त रकम दिने प्रयासमा रहेका हुन्छन्। यस्ता काम सबैले बन्द
1: हो एकदम गर्नु, उहाँहरू आफूले कामहरू कागजहरू नपुर्याउने त्यसपछि पछि आएर यो या लान्छ बरु यो मत गर्छु त्यो म गर्छु यो गरिदियो भने त्यसैमा पनि मनोवृत्ति पुरा भयो नि अगाडि पनि कोही झुकिन त्योले देखेर हुन सक्छ। तर कागज पुर्याएर कुनै सेवा गराए आउनुहुन्छ भने त्यो हुने सम्भवै हुँदैन, विथ मिनटमै उहाँको गुनासो सम्बोधन हुन्छ र हामी एक दिनमै सेवा सर्भिस गर्छौँ।
0: अब यहाँनिर एउटा समस्या अर्को के भने नि सर, जस्तो जग्गा सम्बन्धी अधिकांश कामहरू गर्दा हामी दुईटा कार्यालय जानुपर्ने, एउटा नापीमा जानुपर्ने होइन, त्यसले गर्दा कतिपय कुरा नापीमा छिटो भएदिन भूमि प्रशासनमा अब पहिला मालपोत भन्ने गरिन्थ्यो त्यहाँ चाहिँ ढिलो भए त्यहाँ ढिलो भएदिन त्यहाँ छिटो भए हुने, यसले गर्दा पनि अलिकति सेवा गराइलाई झन्झट भए हो कि
1: यो त कसो हुनेछ भन्नुहुन्छ भने सरकार नीतिगत निर्णय कुराहरू पनि होलान्, यो माल यो भूमि प्रशासन कार्यालय र नाफी कार्यालयलाई एकीकृत गराउने भनेर पहिले नै उठ्ने क्या यस्तो कुराहरू उठ्ने, त्यसपछि माथि गएर अब होला कसैको वृत्ति विकासका कुराहरू पनि होला होइन, फेरि रोकिने गर्छ। वास्तवमा हालको दिनमा पनि मैले अलरेडी अगाडि पनि हजुरलाई भएन, त्यो नेलिस भन्ने सिस्टम अलग छ, उहाँ हाम्रो एलआइसी पनि अलग छ, हामीले काट्यो कि त उहाँले हेर्न पाउनुहुन्न कि त्यो हातबाट हजुर जो जुन लिनुहुन्छ सब उस त्यहीबाट हाम्रो पनि नपियो हार्ड कपी त्योबाट मात्रै त्यो हेर्नुहुन्छ उहाँले, त्यो बिचमा लिङ्केज मार्दै भयो भने पनि नेलिस र हाम्रो जुन एलआर सिस्टम छ नि यो बिचमा लिङ्केज भइदियो भने पनि धेरै कामहरू घट्ने थियो। र अर्को कुरा के छ भन्दा कहिले काहीँ उहाँहरूको सफ्टवेयरमा टाइममा चल्दा हाम्रो त पाममा एकदम लोड हुन्छ नि, त्यसले कारणले पनि ढिलो हुने जस्तो हुन्छ, र बे जिल्लाको अंशमण्डामा त्यो हुँदो समस्या आउँदो रहेछ, त्यो समस्या हो, कहिले काहीँ हाम्रो चल्दा उहाँहरूको पनि त्यो हुन्छ होइन, अलग अलग हो नि, त्यही कारणले हो। अब त्योभन्दा अर्को त के कागजै नपुग्नु, के महत्वपूर्ण कागज नपुग्नु पर्ने, सामान्य कागज पुग्दा कतिपय प्रतिलिपि लिँदा सम्बन्धित व्यक्ति आएछ भने सामान्य कागज धेरै दिने गर्छौँ, त्यो नागरिकताको नम्बर बिना हामी त ठाडो आदेशै गरिदिन्छौँ, पहिला जस्तो यो त्यो भनी प्रक्रिया लिने हामी गर्दैनौँ, त्यही भएर पनि केही छुट्टा सेवा छिटो छिटो भएको छ होइन।
0: अब चुनौती केही देख्नु भएको छ यहाँले सेवा प्रभावमा, यो चाहिँ भइदिए काममा अझ छिटो गर्न सकिन्थ्यो भन्ने त्यस्तो,
1: यसमा त चुनौतीहरू त टन्नै छन् होइन। अब यसको जस्तो कि अब हाम्रो सेवा प्रभाव सन्दर्भमा एकदम यो जटिल भूमि प्रशासन सम्बन्धी जटिल यो फिल्ड भए हुनाले अब नयाँ नयाँ कर्मचारी आउने जाने र तिनी टाइममा तालिमहरू पनि नहुने जस्तो सफ्टवेयरका कुराहरू गर्यो हामीले, चाहिँ आईसीटी पूर्वाधारहरूको पनि अभाव हुने, कतिपय अवस्थामा वीरेन्द्रनगर लगायत धेरै स्थानीय तहले हामीलाई ब्याकअप दिनुभएको छ र एकदम सर्भिस भएको छ, नत्र बत्ती गइरहन्छ नि त होइन, त्यो कारणले त्यो अभाव छ भनेपछि अन्य कुराहरू हाम्रो परापूर्व पुरानो भवन के अहिलेको सेवाग्राही मध्ये भवन छैन, विभिन्न कोठा जानुपर्ने, चाहेर पनि त्यसलाई सुधार गर्न नसक्ने त्यो छ भने, अनि अब काम एउटा नै, अब काम संघीय निकायले गर्ने र राजस्व अर्का ठाउँ जाने होइन, यसले गर्दाखेरि पनि त्यहाँनिर तालमेल मिलेन कि त्यसलाई व्यवस्थित गर्दा बेटर हुन्थ्यो। अब हाम्रो त उठाउने मात्रै कार्यालय हो, खर्च त 5 रुपियाँ गर्न पाइँदैन नि त, ट्याक्स भन्ने कुरा सर्वभौम अधिकार सम्पन्न विधायकहरूको अधिकारबाट मात्रै खर्च गर्ने कुरा भए हुने तिनी कुराहरू छ, त्यो सहज भयो भने पक्का पनि हाम्रो सर्भिसमा हुन्छ भने, अर्को हाम्रो मनोवृद्धि जति छ यो जुन आन्तरिक तत्त्वहरू के हाम्रो सदाचारिता नैतिकताका कुराहरू छ, यसलाई सुधार हुन प्रत्येक हुन्छ भनेर हुने कुरा रहन्छ, कानून बनाएर हुने कुरा रहन्छ, त्यसको लागि कतै हाम्रा यी सामाजिक सचेतना केन्द्रहरू, हाम्रा विद्यालयहरू, हाम्रा घर परिवारहरू यसमा सुगे कि त्यो शिक्षा चाहिने हो कि भन्ने देखियो हरेक क्षेत्रमा, त्यो भयो भने पक्का पनि कानूनले मात्रै रोक्दैन, आफ्नो मनोवृत्तिमा सुधार च्यान्स गर्ने यस प्रकारका राज्यले पहल कदमी गर्यो भने र स्वयं हामीले पनि गर्नुपर्छ भयो भने पक्का पनि चुनौतीहरूलाई समाधान गर्न सकिन्छ भन्ने लाग्छ सर मलाई।
0: अब हामी अन्त्यमा आइसक्यौं, अब यो चाहिँ भन्नुपर्ने थियो, यो चाहिँ भन्न मन लागेको थियो, प्रसङ्ग उठिन अथवा सोधिन भन्ने त्यस्तो केही छ भने संक्षेपमा एक दुई लाइन।
1: त्यस्तो त धेरै कुराहरू जहाँसम्म लाग्छ मैले सम्झेसम्म धेरै महत्वपूर्ण कुराहरू जो जनतासँग एट्याचमेन्ट आउँदै सोध्नु भएको छ मैले जति आफूले बुझे जति भने जस्तो लाग्छ, तैपनि अब फेरि पुनः म के भन्न चाहन्छु भन्दा हजुर रेडियो मार्फत जुन मालपोत लगायतका यसरी भूमि प्रशासन कार्य लगायतका कार्यालयहरूमा ढिलो सेवा हुने, यति दिन लाग्ने, थप पैसा बुझाउनु पर्ने भन्ने जहाँसम्म छ यस्ता कुराहरूमा मैले अलरेडी पनि भने, यस्तो कसैले आफ्नो काज पुर्याएर प्रक्रिया पुर्याएर सम्झिने कायम यति आउनुहुन्छ भने हाम्रै साथी अथवा कुनै बाहिर बिचौले कसैले यो र त्यो बाहनामा हजुरलाई यो काम रोकआउट गर्छ भने मलाई 98584188 लगायत मेरो आफ्नै कोठा नम्बर 7 कार्यकक्षमा आएर भन्नुहोला। जहाँसम्म लाग्छ यो हामीले यो सेवा सरकारको स्पीड अनुसार नै हामीले यो सेवा प्रवास जनतामा गर्नुपर्छ भन्ने हिसाबले नै लागिरहेको छु, र कतिपय कुराहरू छन् कानूनी हिसाबबाट तत्काल गर्न नमिल्ने केही जटिलता छन् कानून अनुसार कुराहरू त्यही बमोजिम हुन्छ, र अन्य कुराहरू र थप केही सुधार छ आज हामीले गर्नुपर्ने छ भने एउटा सचेत नागरिक हिसाबले सुझावको लागि पनि सल्लाह सुझाव दिन पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
0: हस् आफ्नो व्यस्त समयका बावजुद पनि हाम्रो निम्तलाई स्वीकार समय दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: धन्यवाद, मलाई पनि बोलाएर दोस्रो पटकको मौका दिनुभयो, यसको लागि हजुरसँग सेवा प्रभाव सन्दर्भमा सहकार्य नै हुनेछ हाम्रो भन्ने आशा गर्दै आफ्नो यसको लागि हजुरलाई पनि धन्यवाद दिँदै भनाइहाल्नु। धन्यवाद।
0: हस् त आजको संवादको निर्धारित समय सकियो। आज हामीले भूमि प्रशासन सेवा कार्यालय सुर्खेतका प्रमुख जनकबहादुर हमालज्यूसँग कार्यालयमा भइरहेका सेवा प्रभावहरू, यसमा रहेका चुनौती, यसलाई छिटो छरितो गराउन भइरहेका प्रयास लगायतका बारेमा कुरा गर्यौं। आगामी हप्ता नयाँ विषय, नयाँ अतिथिका साथ उपस्थित हुने वाचा गर्दै आजका अतिथिप्रति आभार व्यक्त गर्दै म केशव ढकाल पनि छुटिन्छु। हस्त, नमस्ते।

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कसो।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
3: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
4: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125,
5: स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125
4: र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर, नगरपालिका वडा नम्बर 6, गोदाम लाइन, सुर्खेत।
6: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन, विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्नेमा दिक्कार भइसक्यो।
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
6: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
7: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ, मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रगिरी 3 थान नजिकै रहेको छ नि। हो, त्यही गएर सूर्य नोकाईलाई भेट।
6: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
7: लकी पिराक फोन नम्बर 9820293948, 9820293948।
8: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
9: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
1: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
0: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
0: त्यसो भए त म अहिल्यै फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198198।
10: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, सुर्खेत।
3: सूचना
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
11: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि।
2: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई ओर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।
12: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
13: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।

0: Media.
1: Extreme energy drink.
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
5: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरोठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर

0: टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान धार दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
1: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्र नगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083590726, मोबाइल नम्बर 98520907026।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: सूचना: सम्पूर्ण भारतीय भूपू सैनिक तथा तिनका परिवारहरूले यस वर्षको जीवित प्रमाण पत्र बुझाउने मिति भारतीय राजदूतावास सैन्य पेन्सन शाखाबाट प्रकाशित भएको हुँदा भदौ 24 र 25 गते तदनुसार 2026 सेप्टेम्बर महिनाको 9 र 10 तारीक सुर्खेत र भदौ 25 गते सेप्टेम्बर 10 तारीक दैलेखमा अस्थायी शिविर लगाउने भएकाले यस मितिमा सम्पूर्ण भूपू तथा उहाँका आश्रितहरूलाई जीवित प्रमाण पत्र बुझाउन, नयाँ पेन्सन पट्टा सच्याउन र मरुवा पट्टा जम्मा गर्नका लागि यही मितिमा उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ। साथै यदि कसैको छुटेमा एक महिना भित्र भारतीय दूतावास सैन्य पेन्सन शाखा काठमाडौँमा पुगी जीवित प्रमाण पत्र बुझाउनु पर्नेछ र अन्यथा पेन्सन बन्द हुने पनि जानकारी गराउँदछौ।
3: एनएमबी द्वारा बचत खाता प्रदेशको प्रगतिसँग बचतको नाता।
4: राराको निर्मल पानी जस्तै सोच्छ आफ्नो अमूल्य बचत, आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
5: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिम्याट र मेरो सेयर पनि।

0: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
0: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
0: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
0: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: अब सुन्नुहोस् श्री स्टिज रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
3: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइरोइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: Extreme energy drink.
1: Calm ko tension, saathi samma thakaune. Stress ko dushman, navaratna lagaune. Prakritik gunyukta yo, shitalta lyaune. Cool cool malishle, mitho nindra lyaune.
2: नवरत्न कूल ओइल को दुई मिनट को मालिश ले रख्छ तपाईलाई कूल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिद्राबाट आराम नवरत्न वर्ल्ड नम्बर 1 कूल ओइल चिसो चिसो कूल कूल
3: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो
4: ओइ ठुले एक्लै बसेर के गुनगुनाइराछ त
3: के गर्नु दाजु यहाँ बसेर के कामनाम पनि छैन पैसा पनि छैन अब इन्डिया तिर जाने सुर कस्यो दाजु मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृत शहर पंजाब मा जा
3: केरे के भन्छ नि दाजु मैले त कुरै बुझिन त
4: हो त नि अमृत शहर पंजाब का विभिन्न होटलहरुमा बस्नको व्यवस्था सहित वेटर मा जागिर लगाइदिनु हुन्छ मासिक 24000 देखि 48000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
3: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाय मेनपावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
3: हो त्यही गएर
4: सुरजन रोकायलाई भेट
3: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि वहाँ गरे के हो कसो
4: ल टिपी राख फोन नम्बर 9820293948 9820293948
5: रेडियो भेरी एफएम

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन, संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227। के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैङ्क मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
3: रेडियो भेरी एफएम।

0: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के रे, के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
1: ल टिपिराख फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33-975 र 98145-84-0130।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: Extreme energy drink.
1: काम को टेंशन रातिसम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: नमस्ते काका चिटिक्क परेर कता जान लाग्नु भयो
4: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
3: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
4: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
3: 198 198
5: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
6: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ
8: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

हिमाल पहाड़ तराई दौड़छौ सबैलाई बिहान 11 बजे को भेरे हाइलाइट्स केशव ढकाल को नमस्कार तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो बात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा 6 वर्षसम्म पनि प्रयोगविहीन रहेको हरे स्थित विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा कपूरकोटको प्रयोगशाला पनि छिट्टै सञ्चालन हुने, रसुवा बाढ़ीमा परेका मध्ये 1344 जनाको शव फेला, अझै करिब 5000 बेपत्ता, 7000 भन्दा बढ़ी घरमा पूर्ण रूपमा क्षति, र नेपाल भलिबल लीग एनबीएल मा आज पनि दुई खेल हुँदै कर्णाली र सगरमाथाको विजय शुरूआत। कर्णाली प्रदेशमा भित्रिने कृषि उपजमा विषादी अवशेष परीक्षण गर्न हर्रेमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याइएको छ। भवन निर्माण भएर पनि 6 वर्षसम्म प्रयोगविहीन रहेको प्रयोगशालालाई आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन मिलाएर सञ्चालनमा ल्याइएको हो। हर्रे स्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जुनकित लामा कार्कीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष 75-76 सुर्खेतको हरि र सल्यानको कपूरकोटमा विषादी अवशेष परीक्षण प्रयोगशाला स्थापना गर्ने योजना अघि सारेको हो। दुईवटा प्रयोगशाला निर्माणका लागि 1,50,00,000 रूपियाँ विनियोजन समेत गरिएको छ। विभिन्न निर्माण भवन निर्माण समयमै सम्पन्न भए पनि उपकरण, प्राविधिक जनशक्ति र व्यवस्थापनको अभावमा प्रयोगशाला सञ्चालनमा हुन सकिरहेको थिएन। हरेमा 77 सालमै भवन निर्माण सम्पन्न भए पनि आवश्यक उपकरण र जनशक्ति नहुँदा प्रयोगशाला सञ्चालनमा आउन सकेको थिएन। सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा हरे र कपूरकोटमा विषादी अवशेष परीक्षण सेवा सञ्चालन गर्ने घोषणा गरेको थियो। कृषि उपजको गुणस्तर सुनिश्चित गर्ने तथा उपभोक्तालाई सुरक्षित खाद्य वस्तु उपलब्ध गराउने उद्देश्यले सेवा सञ्चालन गरिएको प्रदेश सरकारले जनाएको छ। सल्यानको कपूरकोटमा निर्माण गरिएको प्रयोगशालामा पनि उपकरण पुगिसकेकाले अब प्राविधिक जनशक्ति व्यवस्था गरी छिट्टै सेवा शुरू गरिने जनाइएको छ। भोटे कोशीमा आएको विनाशकारी बाढ़ीमा परेका मध्ये 1344 जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार 4898 जना अझै बेपत्ता रहेका छन्। 1344 मध्ये 899 जना पुरूष, 269 जना महिला, 52 जना बालक र 33 जना बालिकाको शव पहिचान भएको प्रहरीले जनाएको छ। यस्तै 501 शवको आंशिक अंगहरू फेला परेकाले पहिचान हुन बाँकी छ। बेपत्ता हुनेमा 4898 जना मध्ये 2930 जना नेपाली र 618 जना विदेशी नागरिक रहेका छन्। बाढ़ीबाट प्रभावित क्षेत्रमा अहिलेसम्म 8631 जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 7387 नेपाली र 1244 विदेशी नागरिक रहेका छन्। विस्थापित भएका 3655 जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। खोज तथा उद्धार कार्यका लागि 7212 जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। बाढ़ीका कारण 7500 घर पूर्ण रूपमा क्षति भएको प्रहरीको तथ्याङ्क छ। जाजरकोटको भेरी नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन्। भेरी नगरपालिका 4 खैरी खालीमा गए राति करिब 12:15 D1J969 नम्बरको बोलेरो जीप दुर्घटना भएको हो। गैरी खालीबाट थाप्लेतर्फ हिँडेको जीप टायर चिप्लिएपछि सड़कबाट करिब 30 मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख बुद्धिसागर पुरीले जानकारी दिनुभएको छ। दुर्घटनामा कुशे गाउँपालिका 8 जनतलाका 29 वर्षीय चालक प्रकाश सिंह ठकुरी र 22 वर्षीय सहचालक भविन्द्र खत्री घाइते हुनुभएको छ। घाइते दुवैजनालाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको प्रहरीले जनाएको छ। नेपालमै पहिलो पटक भएको फ्रेन्चाइज भलिबल लीग एनभीएलमा कर्णाली शिवराज र सगरमाथा स्मार्ट्सले विजयी शुरूआत गरेका छन्। कर्णालीले अन्नपूर्ण स्पाइकर किङ्सलाई र सगरमाथाले मधेश वारियर्सलाई समान
तीन एकको सेटमा पराजित गरेका हुन्। जितसँगै दुवै टोलीले पहिलो खेलबाटै समान तीन तीन अंक जोड्न सफल भएका छन्। प्रतियोगिताको दोस्रो दिन आज पनि दुई खेल हुनेछ। दिउँसो चार बजेपछि हुने पहिलो खेलमा काठमाडौँ रेड्स र मधेस वारियर्स तथा बेलुका सात बजे हुने खेलमा सगरमाथा स्पाइकर र खप्तन फाल्कन्स भिड्ने भएका छन्। काठमाडौँ पहिलो खेलको लागि मैदान उत्रन्दैछ भने मधेस पहिलो खेल गुमाएकाले आज खेल जित्नुपर्ने दबावमा रहेको छ। यस्तै सगरमाथा पहिलो खेल जितेकाले लगातार दोस्रो जीत दर्ता गर्ने योजनामा रहेको छ भने खप्तन पनि पहिलो खेलका लागि आज मैदान उत्रन्दैछ। छ टीमको सहभागिता रहेको प्रतियोगिताको विजेताले 20 लाख र उपविजेताले 12 लाख रूपियाँ पुरस्कार प्राप्त गर्ने आयोजकले बताएका छन्। हवस् तारीलाई बिहान 11 बजेको फेरि हाइलाइट सकियो। दिउँसो 4 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: विश्वतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: खुशीको खबर,
3: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
3: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369984। अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा सञ्चालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1900।

नमस्कार अनि धेरै धेरै स्वागत छ हिमाल पहाड़ तराई समयकै साथ गुञ्जनी अनि सबैको मनचुनी रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज सँगसँगै इन्टरनेटमा www.radiobheri.com.in मा सुनिरहनु भएको छ कार्यक्रम लतपाई गाउनुहोस्।

जस्तै आज पनि उपस्थित भइसकेका छौं। तपाईसँगै कुराकानी गर्नेछौ, रमाइलो कुराकानी सँगसँगै तपाईँको आवाजमा एउटा गीत सुन्नेछौ। त्यो नेपाली गीत हुनुपर्नेछ, जुनसुकै गीत भए पनि हुन्छ, सुगम संगीत, लोकदोहोरी, तीजका गीतहरू है, तपाईँले जुन पनि गाउन पाउनुहुन्छ, तर त्यो चाहिँ नेपाली गीत हुनुपर्छ है। साथी, तपाईँको लागि हामीले यति जानकारी गरायौं। आइसकेपछि तपाईँले एउटा गीत गाउनुहोला, सँगसँगै रमाइलो कुराकानी हुन्छ र तपाईँले नै गाउनु भएको त्यही गीत हामी यताबाट बजाउने कोसिस गर्छौं र तपाईँका प्रियजनलाई सुनाउने कोसिस पनि हामी गर्नेछौ र कार्यक्रमलाई तपाईँ गाउनुहोस्लाई चाहिँ प्रायोजन गरेको छ एक्सट्रिम एनर्जी ड्रिङ्क्सले। तपाईँले एक्सट्रिम एनर्जी ड्रिङ्क्सलाई चाहिँ एकपटक अवश्य पिउनुहोला। एकदमै हिमालमा, पहाड़मा, तराईमा जहाँ जहाँ तपाईँले सुनेर साथ दिनुभएको छ त्यहाँ त्यहाँबाट हामीलाई सम्झन सक्नुहुन्छ। 0385-22-445 बाटो भएर आउनुहोला। तपाईँ 523 बाटो चाहिँ प्रयोग गर्न पाउनुहुन्न आज, किनकि टेलिफोनमा समस्या छ र तपाईँले 522-445 बाटो मात्रै प्रयोग गरेर हामीसम्म आउन सक्नुहुनेछ। आइसकेपछि कुराकानी गरौंला एकैछिन पछाडि। यति बेला भने कार्यक्रमको शुरूआत गर्छौ एउटा यो गीतबाट, तपाईँका आवाजमा गीत सुन्न एकैछिन पछि हामी आउने नै छौं।

0: यस्तै छ आमा घरबार, एउटा यो सानो दरबार भन्ने तिजको भाका हामीले तपाईँको लागि हामीले राख्यो। तिज नजिकैले गर्दा तिजका भाका त अलिकता बढी नै प्राथमिकता पाउने गर्छन् यति बेला यो समयमा। र तपाईँ पनि जहाँ हुनुहुन्छ स्वस्थ व्यस्त रहनुहोस् र रम्नुहोस् रमाउनुहोस्। यति बेला दर खाने कार्यक्रम पनि शुरू भइसकेको छ। आफ्ना आफन्तजन आज भनौँ आफ्ना चेलीबेटीलाई बोलाएर दर खुवाउने र खाने रमाइलो गर्ने चलन पनि छ। तपाईँ रमाउनुहोस् रम्नुहोस्। एक्सट्रिम एनर्जी ड्रिङ्क्सले प्रायोजन गरेको कार्यक्रममा तपाईँ गाउनुहोस्मा यति बेला आजको पहिलो साथी हुनुहुन्छ, उहाँसँग कुराकानी गर्छौँ। हजुर नमस्कार।
1: नमस्कार दिदी, गुड मर्निङ।
0: हजुर नमस्कार, गुड मर्निङ। कुन्ठाबाट को बोल्दै हुनुहुन्छ?
1: सन्जिता राई।
0: गीता राई होइन,
1: सन्जिता।
0: सन्जिता राई
1: हजुर,
0: मैले आवाज अलिकता दोहोरो सुनिरहेको छु, त्यही भएर अलिकति बुझ्नलाई गाह्रो भयो। सन्चिता राईजी कुन ठाउँबाट भन्नुभयो?
1: भोजपुरबाट।
0: लौ न, भोजपुरबाट सम्झनु भयो, खुसी लाग्यो। भोजपुरमा के छ नयाँ ताजा खबर साथी?
1: नयाँ ताजा खबर भन्नुपर्दा त अघिसँग पानी पर्यो, अहिले पानी परेको छैन भन्नुपर्छ है दिदी, ढुङ्गिरहेछ।
0: लौ न, अनि के छ, खानपिन त भयो होला नि?
1: खानपिन भइसक्यो दिदी।
0: ल हुन, सम्झनु भयो, खुसी लाग्यो भोजपुरबाट हामीलाई सन्चिताजीले। कुन गीत सुनाउनुहुन्छ?
1: म थोरै गीत गुनगुनाउँछु नि ल, एउटा गीत।
0: ल हुन, ल सुरु गर्नुहोस्।
1: म बाजे के तिमीसँग माया ला।

0: म बाँचेको यति नै सँग माया लाउन हो पक्कै पनि धन्यवाद दिन्छौ यो सुमधुर गीतका लागि। यही गीत तपाईँको लागि हामी एकैछिन पछाडि राख्नेछौ। त्योभन्दा पहिला सम्झना सन्देश कसरी चढ्नुहुन्छ?
1: सम्झनु पर्दा फर्स्टमा तपाईँलाई अब गीत बज्छ होला, यो गीत सुनेर इन्जोय गर्नु होला भन्न चाहन्छु। अनि कल लगाएर सहयोग गरिदिनुहुने धनु राहुललाई पनि यो गीत सुनेर इन्जोय गर्नु होला भन्न चाहन्छु। अनि आउँदै गीतहरू प्रतिमेश्वरजी, दिदी वेन्टर तस्विरा, दिदी नै हुनुहुन्छ शर्मिला चोखाङ, गीता राई, अनि दाई हुनुहुन्छ चक्रबान्तवा, अनि मन बहादुर भाइले पनि सुन्दै हुनुहुन्छ होला यो गीत सुनेर इन्जोय गर्नु होला भन्दै।
0: बाबा यति बेला हुनुहुन्थ्यो सङ्गीत सञ्चिता राई भोजपुरबाट। यति तपाईँको

0: माया गर्ने मोटिभ यो भन्ने धारले होइन, तपाईँको लागि यो गीत हामीले राखेका थियौँ कार्यक्रमलाई तपाईँ गाउनुहोस् न। यो बिहानी समयमा छौँ, तपाईँसँग कुराकानी गर्छौँ र तपाईँको आवाजमा गीत पनि सुनाउने सुन्छौँ र गीत पनि यताबाट हामीले सुनाउनेछौँ। एक्सट्रिम एनर्जीद्वारा प्रायोजित कार्यक्रममा तपाईँ गाउनुहोस्। यो बिहानी समयमा कहाँबाट सुन्दै हुनुहुन्छ हामीलाई, तपाईँले जहाँबाट सुन्दै हुनुहुन्छ त्यहीँबाट पनि सम्झन सक्नुहुन्छ। 083-5-22-445 को बाटो भएर हामीसँग आउनुहोला। आइसकेपछि कुराकानी गर्छौँ र तपाईँको आवाजमा गीत सुन्छौँ। यो कार्यक्रमलाई चाहिँ प्रायोजन गरेको छ एक्सट्रिम एनर्जी ड्रिङ्क्सले, र तपाईँले चाहिँ पिउन सक्नुहुनेछ एकपटक। यति बेला 30 पनि नजिकै गर्दा 30 भाकाहरू सुनाउँछौ, अन्य भाका पनि सुनाउँछौ तपाईँको लागि। यति बेला साथी लाइनमा हुनुहुन्छ। हजुर नमस्कार।
1: नमस्कार।
0: नमस्कार हजुर, कुण्ठबाट को बोल्दै हुनुहुन्छ?
1: म यतै वीरेन्द्रनगर 10 धनु आरसी बोल्दै हो।
0: धनुजी सन्चो आराम हुनुहुन्छ?
1: एकदमै ठिक छ, आज हजुरको आवाजमा सुन्न पाइयो। अनि सहकर्मी साथी महेन्द्र चन्द कुनै कामविशेषले बाहिर जानुभएको होला जस्तो लाग्यो।
0: पक्कै पनि यस्तै हो, भेटघाट हुन्छ कहिले काहीँ। अनि अरू त सन्चो आराम हुनुहुन्छ?
1: एकदमै ठिकै छ यतातिर। अनि यस्तै यो बर्खाको समय अझै सकिएको छैन, यति बाटोमै व्यस्त भन्नुपर्छ के अरे आज भोलि त।
0: लौ नानी, सम्झनु भयो, खुसी लाग्यो। बेला भएकोमा कुराकानी गर्ने अवसर पनि जो छ अझ त्यसैमा झनै खुसी लाग्छ हामीलाई। सम्झनु भयो, खुसी लाग्यो। कुन गीत गाउनुहुन्छ हाम्रो धनुजीले आज?
1: हुन्छ, यतिखेरको समयमा 20-22 वर्षको अन्तरालसम्म पनि अझै पनि हाम्रो माया खुटेको छैन, टुटेको छैन, यहीमा खुसी लाग्छ सबैभन्दा पहिले कुरो होइन। हुन्छ, म आज एउटा समय पनि कति छिटै गयो होला भन्ने जस्तो लाग्छ, अनि म एउटा छोटो प्रयास गरेँ है त।
0: हुन्छ।
1: माया लुले हेर्दै छौ कालो के, हेर्दै छौ कालो के, सम्झनाले बढ्दै छ झुकझुकी गङ्गा जमुना, तिम्रो मेरो माया जल दुई दिनको भयो नमुना, हेर्दै छौ कालो कि, हेर्दै छौ कालो कि, सम्झनाले बढ्दै छ झुकझुकी गङ्गा जमुना, तिम्रो मेरो माया जल दुई दिनको भयो नमुना, तिम्रो मेरो माया जल दुई दिनको भयो नमुना। उतै बागलुङतिरको विष्णु खत्री सरको पुरानो गीतलाई धेरै माया गर्न मन लाग्यो जस्तो लाग्यो।
0: हुन्छ, धन्यवाद दिन्छौ सुमधुर आवाजका लागि। फेरि पनि सम्झँदै गर्नुहोला। अन्तिममा सम्झना सन्देश कसका लागि छोड्नुहुन्छ?
1: हुन्छ, सम्झना समर्पणमा अब सबैभन्दा पहिला अनि दिलु उता पूर्ण हुनुहुन्छ, अनि बसन्त हुनुहुन्छ, त्यसै गरी नारायण सर हुनुहुन्छ, सम्पूर्ण रेडियो भेरिएसन परिवारमा धेरै माया मिठो सम्झना छँदैछ। कृष्ण जन्माष्टमीको विषयमा आज पनि धेरै शुभकामना है, अलिक ढिलो भएछ मबाट। त्यसै गरी पूर्वैतिरबाट आउनु पर्दा हुनुहुन्छ धनकुटामा रूपा राई हुनुहुन्छ, त्यस्तै गरी करुणा चामलिङ राई, साइनिसा चामलिङ राई उदयपुरमा, त्यसै गरी हुनुहुन्छ सुजात राई इलामतिर, सरोज कुमार माझी हुनुहुन्छ सिराको गोलबजारमा, त्यसै गरी भोजपुरतिर हुनुहुन्छ शर्मिला चोखाङ राई, सञ्जिता राई हुनुहुन्छ, त्यसै गरी बसन्ती विश्वकर्मा हुनुहुन्छ, सोफिया राई हुनुहुन्छ, यसै गरी मकवानपुरको हेटौँडामा हुने बहिनी भावना पोखरेल, अनि त्यसै गरी तनहुँ बन्दीपुरतिर हुने साथी एम सारु मगर, त्यसै गरी ध्रुव तामाङ गोर्खातिर, यसै गरी यतै आउँदै गर्नु पर्दामा हेमा बुढा मगर, त्यसै गरी दिलमाया राणा मगर प्युठानतिर, बागिङतिर शिला राणा हुनुहुन्छ, त्यसै गरी एकैचोटि भन्नुपर्दा रोल्पामा बहिनी हिमाली बुढा छेत्री, तीर्थना विश्वकर्मा, शान्ति विश्वकर्मा, त्यसै गरी दाजु भद्र खट्टा सल्यानतिर, साथी हरि विश्वकर्मा उतै सल्यानमा, साथी मानबहादुर चौधरी बर्दियामा दाङमा हुनुहुन्छ, दुर्गा चौधरी ईश्वर विश्वकर्मा, त्यसै गरी हुनुहुन्छ कैलालीमा डम्बर छेत्री, भिनिता शेर्पा, त्यसै गरी सुर्खेतमा हुने भाइ मदन भण्डारी, गङ्गा भण्डारी, रचना भण्डारी, गीता भण्डारी, आशा भण्डारी भाइ बहिनीहरू, त्यसै गरी हुनुहुन्छ दैलेखमा कमला चौधारी, कालीकोटमा सुनिता सुनार हुनुहुन्छ लगायत 77 जिल्लामा धनु भनेर जतिले पनि चिन्नुहुन्छ, धेरै माया मिठो सम्झना। यतिखेर नाम छुटाउँदै गरेको साथीलाई झनै माया मिठो सम्झना। उसै गरी यतिखेर रेडियो भेरीलाई लाइनमा अनलाइनमा देशमा विदेशमा कसरी सुन्नुभएको छ सबैजनालाई धेरै धेरै शुभकामना भन्छु। आजको विषयबाट जोड्छु दुई हात भन्छु नमस्कार।

0: फेरि पनि स्वागत छ हिमाल पहाड तराई समयकै साथ गुन्जनी अनि सबैको मनचुनी रेडियो भेरी एफएम 98.3 छ र 102.7 मेगाहर्ज सँगसँगै इन्टरनेटमा www.radioveri.com.in सुनिरहनु भएको छ। कार्यक्रमलाई तपाईँ गाउनुहोस् र बिहानको समयमा छ, यति बेला तपाईँसँग कुराकानी गरिरहेका छौं। प्रायोजन गरेको छ एक्सटिम एनर्जी ड्रिङ्क्सले र तपाईँले सुनिरहनु भएको छ। यति बेला अर्को साथी आइसक्नु भएको छ, गीत पछाडि हामी स्वागत गर्छौं। हजुर नमस्कार।
1: हेलो दिदी, नमस्ते।
0: नमस्कार हजुर, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर, म दोलखाबाट बोल्दैछु दिदी।
0: कुन ठाउँबाट भन्नुभयो?
1: दोलखाबाट जयराम खड्का।
0: जयराम खड्का होइन?
1: हजुर।
0: के छ जयरामजी, सन्चो आराम हुनुहुन्छ?
1: हजुर, एकदम आराम खुसालै छु दिदी। अनि हजुरहरू लगायत हजुरहरूको के कस्तो पानी? हजुर,
0: एकदमै हामी पनि सबैजना सन्चो आरामै छौँ। के छ दोलखातिरको नयाँ ताजा खबर यति बेला, मौसम कस्तो छ, के छ?
1: हजुर, मन्द मन्द घाम लागिरहेको छ दोलखातिर पनि भन्नुपर्छ दिदी।
0: लाउनु सम्झनु भयो, दोलखाबाट खुसी लाग्यो साथी, धेरै पछि कुराकानी गर्न पाइयो। अनि अब भने हामी गीतै सुन्छौ तपाईँको आवाजमा, कुन गीत सुन्छौ होला नि?
1: ल म सुरु गर्छु नि भनेदेखि पुरानो गीत छ।
0: हुन्छ, सुरु गर्नुहोस्।
1: यो मुटुको धड्कन तिमी, मैले फेर्नु स्वप्नु छौ तिमी, सत्य सत्य मेरो मनमा छल छैन, धेरै धेरै सम्झाउँछु तिमीलाई, तर बिर्सिएको कुनै पल छैन, गर्दा मेरो दोला जिल्ला, माया लाउन मिल्ला किन मिल्ला, सत्य सत्य मेरो मनमा छल छैन, धेरै धेरै सुझाउँछु तिमीलाई, तर बिर्सिएको कुनै पल छैन, तल्लो भएको महिना फेरो छ, पहिलो सिन्दुर परेको मेरो छ, सत्य सत्य मेरो मनमा छल छैन, धेरै धेरै सुझाउँछु तिमीलाई, तर बिर्सिएको कुनै पल छैन, यति भन्न चाहन्छु।
0: बिर्सिएको कुनै पल छैन ल, धन्यवाद दिन्छु गीतका लागि। यो गीत तपाईँको लागि राख्छु, कसलाई सम्झनुहुन्छ?
1: सर्वप्रथम यति मिठो स्विट आवाजको धनी दिदी हजुरको लागि, मिठो माया मिठो सम्झना अब बच्ची गीत सुनेर मजाले उन्जो लिनुहोला भन्न चाहन्छु, र पिकनिकमा रहनुहुने दाईको लागि पनि अब बच्ची गीत सुनेर मजाले इन्जो लिनुपर्छ है दाई भन्न चाहन्छु, र रेडियो फल युनिटको लागि भन्न चाहन्छु। साथीहरू सम्झना राख्नु पर्दाखेरि पुष्प रसैल, ज्ञान बाबुपुन मगर, हेमा मगर हुनुहुन्छ, रूपा राई, शान्ति विश्वकर्म, त्रिसना विश्वकर्म, सुशीला केसी हुनुहुन्छ, हैदराबाद लक्ष्मी छ, सुदेश एलुका राई, सुजाता राई, बसन्ती विश्वकर्मा, भूमिका बोगाती, रचना भण्डारी हुनुहुन्छ, मदन भण्डारी हुनुहुन्छ, करुणा चामलिङ राई, सुमित राई, साइनेश्वर राई, भवन कुम मनसिंह राई, भाइ धनुआर्मी, भाइ सरोज मैथिली, दिलमय राणा मगर, मनबहादुर चौधरी, सञ्जिता राई लगत मेरो नाम र आवाजमा जति पनि परिचित हुनुहुन्छ, यतिहरूको जसमा जुन माध्यमबाट प्रोग्राम सुनेर बस्नु भएको छ, मिडिया प्रेमी श्रोताहरू सम्पूर्ण सम्झनाको लागि मिठो माउ मिठो सम्झना अब सुनेर मजाले इन्जोय लिनुहोला भन्दै हजुरको बसाइबाट किसिमको हस्त नमस्ते राई।

0: स्वयं बिगाड़ा बचत खाता, प्रदेश को प्रगति संग बचत को नाता।
1: रारा को निर्मल पानी जस्ते सोच आफ्नो अमूल्य बचत आज खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
2: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, डिमैट र मेरो शेयर पनि।
0: प्रदेशको प्रगति संग
3: सूचना।
4: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
4: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्र नगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98-520-90-726।
5: कामको टेन्सन रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
6: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।

0: फेरि पनि स्वागत छ हिमाल पहाड़ तराई समयकै साथ गुन्जने अनि सबैको मन छुने रेडियो भेरी एफएम 98.6 र 102.7 MHz लगायत इन्टरनेटमा www.radiobheri.com.in मा तपाईँले हामीलाई सुनिरहनु भएको छ। एप स्ट्रीम एनर्जी ड्रिङ्क्सले चाहिँ प्रायोजन गरेको छ कार्यक्रममा तपाईँ गाउनुहोस् यो बिहानको समयमा। अब भने हामी फेरि पनि आइसकेका छौं यो गीत पछाडि थोरै छोटो ब्रेकमा गएका थियौं, व्यापारिक विश्राममा गयौं, त्यसपछि फेरि आयौं र यति बेला फेरि पनि साथी हुनुहुन्छ लाइनमा हामी कुराकानी गर्छौं। हजुर नमस्कार।
1: हेलो दिदी नमस्ते। नमस्कार।
0: नमस्कार हजुर, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
1: म यता सुर्खेतको बराता लेखबाट है रचना भण्डारी।
0: रचनाजी सुन्छु, आराम हुनुहुन्छ?
1: एकदम आरामै छु दिदी, हजुरहरू भनिदिनु न।
0: एकदिन हामी पनि सबैजना सन्चो आरामै छौँ। बराताल गाउँपालिकातिर के छ नयाँ ताजा खबर?
1: ठिक छ दिदी, यतातिरको अब दिनदिनै मकै पाकिरहेछन् क्यारे है, आज त धान पनि लागिरहेको छ, एकदम घमाइलो छ, घमाइलो छ भनौँ न बराताल एकछिन है।
0: सम्झनु भयो, खुसी लाग्यो, धेरै पछाडि कुराकानी गर्न पाइयो, अझ खुसी लागेको छ। यही खुसियालीमा चाहिँ हामी एउटा गीत सुन्छौँ तपाईँको आवाजमा, ल?
1: हुन्छ दिदी, मेरो स्वरले खासै त्यति साथ दिएको छैन, म सानो प्रयास गर्छु ल है।
0: लौ न नि।
1: भातो बर्षिन भएन तिमलाई छोडी जाउनु, मन लाग्दैन

0: मायाले एकलाय छोडेर नजाना मायाले एकलाय छोडेर
1: नजाउ न मायाले एकलै छाडेर कपालु कोरेर तपाईँका लागि हामी यही गीत सुनाउँछौ एकैछिन पछाडि सुमधुर आवाजका लागि धन्यवाद दिन्छ तपाईँलाई फेरि पनि र कसलाई सम्झना सम्झ देश छोड्नुहुन्छ एकपटक सम्झिन सक्नुहुन्छ है त
0: हुन्छ दिदी फर्स्ट अफ अल त हजुरलाई नै धेरै माया मिठो सम्झना दिन चाहेँ धेरै माया मिठो सम्झना दिन चाहेँ र मेरो घर फ्यामिलीलाई धेरै माया मिठो सम्झना दिन चाहे र आफन्तजन सम्झिनु पर्दामा सर्वप्रथम त हजुर हामीको बिचमा यति मिठो कुराकानी गर्न यहाँसम्म पुर्याइदिनु भयो मेरो प्यारो दाई धन्यवाद छ धेरै माया मिठो सम्झना र उहाँको सम्पूर्ण घर परिवारलाई धेरै माया मिठो सम्झना दिन चाहे र मभन्दा अगाडि आउनुभएको चाहिँ बहिनी सन्जितालाई पनि धेरै माया मिठो सम्झना र भाइ गङ्गायकमा बस्नुहुने मेरो सम्पूर्ण माइत परिवारलाई धेरै माया मिठो सम्झना दिन चाहे र मलाई रचना भण्डारी भने को कसरी चिन्नुहुन्छ चिन्नुहुँदैन सम्पूर्ण साथीहरूलाई धेरै माया मलाई सम्झना कसैलाई बित्तेको छैन है नाम सुधार मनबाट कसैलाई बित्तेको छैन भन्दै गङ्गाईबाट विदा भयो है दिदी।

0: योगी तपाईँको लागि हामी राख्यौं र गीत सँगसँगै फेरि पनि स्वागत छ कार्यक्रममा तपाईँ गाउनुहोस्मा छौ यति बेला एक्सट्रिम इनर्जी ड्रिङ्क्स चाहिँ प्रायोजन गरेको छ यो कार्यक्रमलाई यति बेला फेरि पनि कुराकानी गर्छौ साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार हजुर कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ सीतारामजी सन्च आराम हुनुहुन्छ के छ टिकापुरतिर पानी परेको थियो बिहान अहिले चाहिँ पानी परेको छैन भन्दै हुनुहुन्छ लाउन सम्झनु भयो खुसी लाग्यो टिकापुरबाट आज हामी कुन गीत सुन्छौ तपाईँको आवाज लाउन सुरु गर्नुहोस् है
1: तिजाको रहर आयो भरिलाई तिजाको रहर आयो भरिलाई

0: కామలేరా ఈజా కోరాహార ఆయ బరిలై తీజా కోరాహార ఆయ బరిలై హజరత్
1: तीजको रहर आयो बरिलै यो गीत गाउनु भयो धन्यवाद दिन्छौ यो गीत तपाईँको आफन्तजनको लागि राख्नुहोस् एकैछिन पछाडि कसलाई सम्झनुहुन्छ नि
0: अब आफ्नो सालालाई सम्झँदैछु पुना साला हुन् ठुलो साला बसन्त साला ढाकुर साला अनि रेडियो सुन्ने भेरी एफएम सबैलाई सम्झिँदै हजुरलाई पनि सम्झिँदै डारा काटेको चेली फेरि भेटा हुन्छ कि हुँदैन भन्दै बिदा हुन्छ नमस्ते।

0: तिजको रहर आयो बढीलाई है गीत तपाईँका लागि सुनाएका थियौँ हामीले. एक्सट्रिम एनर्जी ड्रिङ्कको चाहिँ प्रायोजन गरेको छ कार्यक्रममा तपाईँ गाउनुहोस्लाई. यति बेला बिहानको समयमा छौ, कुराकानीमा जोड्नु छ. फेरि पनि साथी हुनुहुन्छ. हजुर नमस्कार.
1: नमस्कार.
0: नमस्कार हजुर, कुण्ठाबाट को बोल्दै हुनुहुन्छ? टेकेन्द्रजी सन्च आराम हुनुहुन्छ? एकदमै हामी पनि सबैजना सन्चो आरामै छौँ. के छ भेरी गङ्गातिरको नयाँ ताजा खबर?
1: अनि तर अरू ढिलै भए पनि हाम्रो
0: लौ लौ तपाईँलाई पनि हाम्रो तर्फबाट सेम ट्यु भन्छौँ. तपाईँको आवाज अलिकति सानो आइरहेको छ, हामी अब पनि तपाईँको आवाजमा गीतै सुन्छौँ टेक्नोलोजी ल है. हुन्छ. भेरी पारिदिनु भयो बाबै तर नसकिन आइन परिलाई, होइन? भेरी उर्लिएर आउँदाखेरि बर्खाको बेलामा आउने तिजको बेला पनि तर्न मुस्किलै पर्ने भयो कतिपय दिदी बहिनीलाई, होइन? धन्यवाद दिन्छौ सुमधुर आवाजका लागि. टेकेन्द्रजी फेरि पनि सम्झँदै गर्नु होला, कसैलाई सम्झन हुन्छ नाम लिन सक्नुहुन्छ.
1: पहिलो हाम्रो
0: धन्यवाद.
1: त्यसपछि पेसिङ रोड भने तिमीलाई तिमीभन्दा अगाडि आउने साथी भन्दा पछाडि आउने साथीलाई अब त्यहाँ कति भन्थ्यो भइसक्यो होला, तर सम्पूर्णलाई विशेष छैन भन्ने गीत राख्नु. बाई.

टिप्प नसकिन खाइन बढी लाग्ने ज्योति मगरको आवाज रहेको तीसको भाका तपाईँको लागि राख्दै राख्दै आजलाई भने विदा माग्ने बेला भइसकेको छ। यति बेला आज हामीले चाहिँ कुराकानी गरेको साथीलाई हामी एकपल्ट सम्झन चाहन्छौं। यति बेला सञ्चिता राई भोजपुरबाट, धनु आरसी विनेपा सुर्खेतबाट, जयराम खड्काजी दोलखाबाट, रचना भण्डारी बराचल गाउँ परेका सुर्खेतबाट, त्यस्तै सीताराम चौधरी टिकापुर कैलालीबाट र टेकेन्द्र ओर्जी हुनुहुन्छ भेरीगंगा नगरपालिका सुर्खेतबाट। सम्झने साथीलाई धन्यवाद दिन्छौ यति बेला सबैजनालाई र सुनेर साथ दिनुभयो जहाँ जहाँ हिमालमा पहाड़मा तराईमा जहाँ जहाँ सुनेर साथ दिनुभयो नि तपाईँलाई पनि विशेष विशेष धन्यवाद दिन्छौ। र एक्सट्रिम इनर्जी ड्रिङ्क्स प्रायोजन गरेको यो कार्यक्रमलाई तपाईँ गाउनुहोस् त आजको यो श्रृङ्खलाबाट। अन्तिममा यो बजिरहेको गीत तपाईँको लागि राख्दै म ढिलो पनि विदा हुन्छु। रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।

0: me a
1: extreme energy drink.
2: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गते देखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
3: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
4: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
5: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
2: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्र नगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्र नगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा।
6: रेडियो भेरी एफएम
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
8: शक्तिशाली विस्फोट 10 जनाको ज्यान गयो र एनबीएलमा आज पनि 2 खेल हुँदै नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई आज 11 दिन पनि सुरक्षा निकायले निरन्तरता दिइरहेका छन्। विशेष गरी रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी भइरहेको छ। गएको 10 गते आएको विनाशकारी बाढ़ीपछि अहिलेसम्म 1294 जनाको शव फेला परेको छ भने 5053 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार 13095 जनाको उद्धार गरिएको छ। यसैबीच नेपालले भोकेको विपद र क्षतिमा अति कम विकसित देशहरूको समूह एलडीसीले ऐक्यबद्धता जनाउँदै हानि नोक्सानी बापत क्षतिपूर्ति दिन माग गरेको छ। अति कम विकसित 44 देशहरूको समूह एलडीसीले भोटेकोशी बाढ़ीप्रति धनी र विकसित देशहरूको ध्यानकर्षणसहित नेपाललाई क्षतिपूर्ति दिन माग गरेको हो। एलडीसी समूहले जलवायु परिवर्तनका कारण नेपालमा हिमनदी र चट्टान खसेर आएको विनाशकारी बाढ़ी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। पूर्वी टिमोरको डिलीमा आयोजित एलडीसी समूहका मन्त्री स्तरीय बैठकपछिको संयुक्त घोषणा पत्रमा भोटेकोशी विपदको उल्लेख गरी जलवायु संकटका कारण साना तथा जोखिमयुक्त देशहरूले अप्रत्याशित क्षति भोग्नु परेको विषय समेटिएको छ। 26 बुदासहितको घोषणा पत्र जारी गर्दै बैठकले नेपाललाई क्षतिपूर्ति दिने विषयमा मुख्य जोड़ दिएको छ। विकसित तथा धेरै हरितगृह ग्यास उत्सर्जन गर्ने राष्ट्रहरूले विश्वव्यापी तापक्रम वृद्धिलाई 1.5 डिग्री सेल्सियसमा सीमित राख्न तत्काल ऊर्जा उत्सर्जन कटौती गर्नुपर्नेमा अति कम विकसित देशहरूको जोड़ छ। साथै पेरिस सम्झौता अनुरूप अल्प विकसित देशहरूलाई अनुकूलन, प्रविधि हस्तान्तरण तथा जलवायु वित्तमा प्रत्यक्ष र सहज पहुँच उपलब्ध गराउन आग्रह गरिएको छ। काठमाडौँ उपत्यका र आसपासका जिल्लामा खाना पकाउने ग्यासको अभाव कायमै छ। गएको फागुनमा मध्य पूर्वमा तनाव बढ़ेदेखि नै अभाव हुँदै आएको ग्यास अहिले भोटेकोशीको बाढ़ीले सड़क सञ्जाल अवरूद्ध भएपछि थप चर्किएको छ। पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क भाँसिएपछि काठमाडौँ उपत्यका र आसपासका जिल्लाका उपभोक्ताले ग्यासका लागि थप शास्ति खेप्नु परेको छ। अभावपछि नेपाल आयल निगम र ग्यास उद्योगी बीच भएको छलफलपछि अत्यावश्यक उपभोक्तालाई राहत पुग्ने गरी ग्यास वितरण गर्न पहल थालिएको छ। उद्योगीलाई नेपाल आयल निगमले उपत्यका बाहिर बोटलिङ गरी अर्थात सिलिण्डरमा भरेर ल्याउन अनुमति दिएको छ। नेपाल एलपी ग्यास उद्योग संघका पूर्व अध्यक्ष गोकुल भण्डारीका अनुसार काठमाडौँ बाहिरका उद्योगमा खाली सिलिण्डर कम छन्। काठमाडौँमा खाली भएका सिलिण्डरलाई ट्रकमा राखेर उद्योगसँग पुर्याउनु पर्ने हुन्छ अनि ती खाली सिलिण्डर भरेर काठमाडौँ भित्र्याउन थालिएको छ। तराईका 15 ग्यास उद्योगमा विभिन्न 26 ब्राण्डका सिलिण्डर भर्न शुरू गरिएको छ। तराईका उद्योगबाट हिजो शुक्रबार 30,000 सिलिण्डर ग्यास काठमाडौँ भित्रिएको छ। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार सामान्य अवस्थामा काठमाडौँ उपत्यकामा दैनिक 40,000 सिलिण्डर ग्यास आवश्यक पर्छ तर पहिलेदेखि नै अभाव रहेको हुँदा अहिले दैनिक 1,00,000 सिलिण्डर पनि खपत हुने अवस्था छ। संगठित रूपमा उद्योग र ढुवानीको व्यवस्था गरिरहेको केही दिनमा नै ग्यासको समस्या समाधान हुने उहाँको दावी छ। अध्यक्ष चन्दले आवश्यक मात्र सिलिण्डर साटेर सहज गरिदिन र अहिले अभावको बेला भएकोले अनावश्यक मौजदात नराख्न आग्रह गर्नुभएको छ। निजी क्षेत्रका ग्यास कम्पनीले खाड़ी संकट, पृथ्वी राजमार्ग अवरूद्ध एवं अन्य वाहना देखाउने गरेका कारण उपभोक्तालाई भने शास्ति छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको फुर्के खोला र मलेखु बजारको बीचमा पर्ने परेवावीर सड़क खण्डमा मरमत गर्न आज गाड़ीको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म एम्बुलेन्स र सब वाहन बाहेकहरू सबै गाड़ी सञ्चालनमा रोक लगाएर मरमत कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। त्रिशुली नदीमा आएको बाढ़ीका कारण परेवावीरको सड़कमा क्षति पुगेपछि यो सड़क खण्डबाट एकतर्फी रूपमा गाड़ी चल्दै आएका थिए। क्षतिग्रस्त सड़कको मरमत गर्न गाड़ीको आवागमन रोक्न परेको प्रशासनले जनाएको छ। बाढ़ीका कारण धादिङको बेनीघाट रोडाङ गाउँपालिकाको कृष्णभीरमा पूर्ण रूपमा सड़क अवरूद्ध भएको छ भने बेनीघाट 10 जवाङ खोला र थाक्रे 2 को कमेरी भीरमा एकतर्फी सड़क सञ्चालनमा रहेको छ। कृष्णभीरमा पनि सड़क खुलाउने गरी काम भइरहेको छ। आज मानव बेचबिखन तथा ओसार पसार विरूद्धको विश्व राष्ट्रिय दिवस मनाइँदैछ। सार्कको 11 शिखर सम्मेलनबाट पारित महिला तथा बाल बालिका बेचबिखन विरूद्धको सार्क महासन्धि 2002 नेपालको संसदले 2063 साल भदौ 20 गते अनुमोदन गरेको दिनको सम्झनामा हरेक वर्ष आजका दिन यो दिवस मनाउने गरिन्छ। यस वर्षको नारा प्रविधिको सही प्रयोग र सजगता, मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता भन्ने रहेको छ। दिवसको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले सन्देश मार्फत मानव बेचबिखन तथा ओसार पसार मुक्त समाज निर्माणका लागि संघ, प्रदेश र पालिका सहित सबै सरकारवाला बीच सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। त्यस्तै महिला बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मानव बेचबिखन तथा ओसार पसार मुक्त, सुरक्षित, मर्यादित र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता र ऐक्यबद्धता आवश्यक रहेको बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज 47 जिल्लामा बाढ़ीको मध्यम जोखिम, भोटेकोशी र त्रिशुली नदीमा पनि बहाव बढ़न सक्ने लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
0: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाचिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261 596-617
1: मोबाइल 98550-6076 98550-6079 98511-62594 98510-5422
3: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीको आज 11 दिन पनि खोज तथा उद्धार कार्य निरन्तर, नेपालले भोगेको विपद र क्षतिमा एलडीसीको ऐक्यबद्धता, क्षतिपूर्ति दिन माग, तराईका ग्यास उद्योगबाट सिलिण्डर भरेर काठमाडौँ भित्र्याउन थालियो लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज देशका विभिन्न 47 जिल्ला र आसपासका क्षेत्रका ससाना नदीमा बाढ़ीको मध्यम जोखिम छ। त्यस्तै भोटेकोशी त्रिशुली नदीमा पनि पानीको बहाव बढ़न सक्ने अनुमान छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यका सहित देशका 47 जिल्ला र आसपास भएर बग्ने ससाना नदीमा बाढ़ीको मध्यम जोखिम रहेको हो। बाढ़ी महाशाखाको बुलेटिन अनुसार आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, खोटाङ, इलाम, धनकुटा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुली, काभ्री, काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, नवलप्रासी, गोर्खा, पाल्पा सहित जिल्ला र ती आसपास जिल्ला भएर बग्ने साना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। साथै रसुवा र नुवाकोट जिल्ला भई बहने भोटेकोशी त्रिशुली नदीमा बहाव उल्लेख्य बढ़न सक्ने हुँदा उच्च सतर्कता अप्नाउन भनिएको छ। अंग्रेजसँगको युद्धमा नेपाली फौज विजय भएको दिनको सम्झनामा आज पाल्पाको तानसेनमा श्री सात रण उजेश्वरी भगवती जात्रा मनाइँदैछ। जात्राको अघिल्लो दिन हिजो रातभर जागराम बसेर भगवतीको महिमा गाउने र भोलिपल्ट बिहानीदेखि पूजा गरी भगवतीको मूर्ति रथमा राखेर सिन्दूर जात्रा गर्दै रथलाई बजार परिक्रमा गराउने चलन छ। नेपाल एकीकरणका समयमा तत्कालीन प्रशासक कणेल उजिर सिंह थापाले कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाउन शुरू गरेको यो जात्रा हरेक वर्ष मनाउने गरिन्छ। अंग्रेज फौजसँग बुटवलको जितगढ़ीमा भएको लड़ाईमा युद्धमा जानु अघि थापाले विजयी भएमा मन्दिर बनाएर हरेक वर्ष सिन्दूर जात्रा गर्ने भाकल गरेको र विजयी भएपछि जात्रा मनाउन शुरू गरेको इतिहासमा उल्लेख छ। भोटेकोशी बाढ़ीका कारण यसपटक विगतमा जस्तो धूमधामका साथ विजय यात्रा नगरी परम्परालाई जोगाउन सामान्य उत्सव मनाउने तयारी भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। अब विदेशको खबर। बोलिभियाको एक सैन्य परिसरभित्र शक्तिशाली विस्फोट भएको छ। विस्फोटबाट कम्तीमा 10 जनाको ज्यान गएको र 60 जना भन्दा धेरै घाइते भएका स्थानीय स्वास्थ्य निर्देशक रिटा नेब्रास्कालाई उद्धत गरी अल जजिराले जनाएको छ। राजधानी लापाजबाट झण्डै 30 किलोमिटर टाढा रहेको बियाचा क्षेत्रको सैन्य परिसरमा विस्फोटको घटना भएको हो, जहाँ आतिशबाजी तथा पाइरोक्टेनिक सामग्री भण्डारण गरिएको थियो। रक्षा मन्त्रालयको भण्डारणमा राखिएका यस्ता सामग्रीबाट विस्फोट शुरू भएको हुन सक्ने आशंका गरिए पनि थप अनुसन्धान भइरहेको एको खबरमा उल्लेख छ। अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलमा आज 2 खेल हुँदैछन्। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कबडालमा आज हुने पहिलो खेलमा दिउँसो 4 बजे काठमाडौँ रेड्स र मधेस वारियर्स तथा बेलुका 7 बजे दोस्रो खेलमा सगरमाथा स्म्याकर्स र खप्तड फाल्कन्स खेल्दैछन्। यसअघि हिजो भएको उद्घाटन खेलमा सगरमाथाले मधेसलाई तथा अर्को खेलमा कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर्स किङ्सलाई 3-1 सेटमा हराउँदै विजयी शुरूआत गरेका छन्। एनबीएलमा 6 टोली सहभागी छन्। नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20,00,000 रूपियाँ प्राप्त गर्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोगेको सिबाडीको आज 11 दिन पनि खोज तथा उद्धार कार्य निरन्तर। नेपालले भोगेको विपद र क्षतिमा एलडीसीको ऐक्यबद्धता, क्षतिपूर्ति दिन माग। तराईका ग्यास उद्योगबाट सिलिण्डर भरेर काठमाडौँ भित्र्याउन थालियो। गाड़ीको आवागमन बन्द गरेर धादिङको परेवा भीरमा सड़क मरमत कार्य चल्दै। आज मानव बेचबिखन तथा ओसार पसार विरूद्धको 20 राष्ट्रिय दिवस मनाइँदै अंग्रेजसँगको युद्धमा नेपाली फौज विजय भएको सम्झनामा पाल्पामा भगवती जात्रा। बोलिभियाको सैन्य परिसरमा शक्तिशाली विस्फोट, 10 जनाको ज्यान गयो। र एनबीएलमा आज पनि 2 खेल हुँदै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: me a
1: extreme energy drink.
2: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँछ।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
3: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
4: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टिद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
5: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702। मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
6: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
6: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
6: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
7: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज।

0: मा बाँच्नु बनायो क्यारू र कसहरू भएको छ मेरा दिनेशे यी बाइजना भया
1: तै तै काउजु क या गर्न मन गर्दछौ मुकबित
0: क या हुन्छ्यो बा हात खुट्टा खाइन लाग्या पिसा पनि फुल्न लाग्यो तै त म क याहरू त आफै भन्दिनँ क या
1: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाया आरोग्यमा जानु पर्दो छ त
2: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हाखुटाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
4: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97 84 36 175 र 98 84 39 576

0: Extreme energy drink.
1: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
2: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
3: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
2: यो सोलर बलियो र भरपर्दछ।
1: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
4: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 083-522-360।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक अल्सर गानोबोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी कन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय सोहुलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-484-6631।
2: रेडियो भेरी एफएम।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हातखुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्मचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
2: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्र नगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98520-907-26।
4: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: रेडियो भेरी FM।

0: कामको टेन्सन साथीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओयलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओयल चिसो चिसो कुल कुल
2: नमस्ते काका चिटिक्क परेर कता जान लाग्नु भयो
3: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
2: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
3: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
2: 198 198
4: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
5: एनएमबी धार बचत खाता प्रदेशको प्रगतिसँग बचतको नाता
6: राराको निर्मल पानी जस्तै स्वच्छ आफ्नो अमूल्य बचत आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता
7: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ इन्टरनेट ब्याङ्किङ डेबिट कार्ड डिमाट र मेरो सेयर पनि
5: प्रदेशको प्रगतिसँग
8: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ
9: अरुवा मोटो चामल प्रति बोरा 1400 अरुवा मध्यम चामल प्रति बोरा 1450 अरुवा सोना मनसुली चामल प्रति बोरा 1425 स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125 स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225 सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत
10: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज
11: Extreme energy drink. Time check. Aile thik, 1 baje ko cha.
12: Extreme energy drink. Taste the difference. Feel the energy.

0: Mania, extreme energy drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रेविहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रेविहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रेविहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रेविहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385910199।
3: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 0385205045।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू।
3: सुर्खेत, सम्पर्क फोन नम्बर 0385205045।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
4: यदि हुनुहुन्छ

0: सादा फिलेट, रेडियम फिलेट, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिंग, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
0: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
2: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
3: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि। हो, त्यही गएर सुरजन रोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो।
3: लकी पिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
4: रेडियो भेरी एफएम।

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चारबाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
1: झाडा पखाला,
0: डाबिरा,
1: पोलियो,
0: कुपोषण,
1: एनिमिया,
0: मम्स,
1: दम,
0: टाइफाइड
1: र पिलिया, नवजात शिशुमा सामान्य चया देखिने, छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चारबाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
2: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
3: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम कुद्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
2: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
3: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
2: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
3: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
2: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
4: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
5: सूचना।
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाट जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
6: सम्पर्क सेवा कर्णाली अस्पताल प्राली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।
7: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
8: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
9: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
8: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी, वाशिंग मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिंग मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
9: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404719 र 9858517015।
10: रेडियो भेरी एफएम

0: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: you.
1: Extreme energy drink.
2: Calm को tension, हाथी सम्मत हकाउने, stress को दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो, शीतलता ल्याउने, cool cool मालिशले, निजो निन्द्रा ल्याउने,
3: नवरत्न कूल ओइल को दुई मिनट को मालिश ले रख्छ तपाईलाई कूल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कूल ओइल चिसो चिसो कूल कूल
4: सबैको मन सुने
5: रेडियो भेरी एफएम

0: Patagonia.
1: Extreme energy drink.
2: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
3: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिन यसै बाइजना भयो।
6: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्र?
5: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
6: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त।
7: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हाखुट्टाको बाछोको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
8: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
9: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97 84 36 175 र 98 84 39 576।
10: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज।
11: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
12: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।

0: सूचना सम्पूर्ण भारतीय भूपू सैनिक तथा तिनका परिवारहरूले यस वर्षको जीवित प्रमाण पत्र बुझाउने मिति भारतीय राजदूतावास सैन्य पेन्सन शाखाबाट प्रकाशित भएको हुँदा भदौ 24 र 25 गते तदनुसार 2026 सेप्टेम्बर महिनाको 9 र 10 तारिक सुर्खेत र भदौ 25 गते सेप्टेम्बर 10 तारिक दैलेखमा अस्थायी शिविर लगाउने भएकाले यस मितिमा सम्पूर्ण भूपू तथा उहाँका आश्रितहरूलाई जीवित प्रमाण पत्र बुझाउन, नयाँ पेन्सन पट्टा सच्याउन र मरुवा पट्टा जम्मा गर्नका लागि यही मितिमा उपस्थित भइदिन हुन यो सूचना प्रसारण गरिएको छ। साथै यदि कसैको छुटेमा एक महिनाभित्र भारतीय दूतावास सैन्य पेन्सन शाखा काठमाडौँमा पुगी जीवित प्रमाण पत्र बुझाउनु पर्नेछ र अन्यथा पेन्सन बन्द हुने पनि जानकारी गराउँदछौ।
1: के तपाईलाई पोली हाउस, स्प्रिंकलर, स्प्रे पम्प, टिम्बु टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, अल्मुनियमका सामानहरू चाहिएको छ
0: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट चल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
1: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
0: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
2: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
3: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
4: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
5: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ, अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
4: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिए।
5: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
4: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
5: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
4: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
5: सूचना
4: कर्णाली प्रदेशकै एकमात्र बाथ रोग उपचार केन्द्र नेशनल बाथ रोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथ रोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा।

0: हुँदा खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
1: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्र नगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पू पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98-520-90-726।
2: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दुख्ता भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
3: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
3: लकिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
4: रेडियो भेरी एफएम।

0: extreme energy drink.
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहुलपुर, बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98 484 4631।
7: रेडियो भेरी एफएम

0: कामको टेन्सन रातिसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: सूचना
3: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरठो हुने खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने गोलीगाँठो दुख्ने वा सुनिने राति तथा बिहान ढाड दुख्ने घुँडा दुख्ने र सुनिने कुर्कुच्चा दुख्ने पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
3: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्र नगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726 मोबाइल नम्बर 98520-90726।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाइ किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
3: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत मोबाइल नम्बर 98580-40719 र 98580-51715।
5: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
6: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
5: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर अमृत सहर पन्जाबमा जा
5: के भन्छ नि दाजु मैले त कुरै बुझिन त हौ
6: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
5: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
6: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि
5: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
6: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48
7: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
8: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
9: रेडियो भेरी FM।

0: Virginia.
1: Extreme energy drink.
2: खुशीको खबर
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
4: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
5: लोक सेवा आयोगका किताबहरू,
4: ऐन, नियम, कार्यालय, विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
6: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर छ बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1133।
7: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
8: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा वात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, वात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू,
9: सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू,
8: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस,
9: साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
7: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
8: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
10: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
11: कामको टेन्सन, छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने, नवरत्न
0: नवरत्न कूल ऑयल को दुई मिनट को मालिश ले रख तपाईलाई कूल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिद्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कूल ऑयल चिसो चिसो कूल कूल
12: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
13: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125,
14: स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125
13: र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
15: रेडियो भेरी एफएम
16: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
17: Extreme energy drink. Taste the difference. Feel the energy.
18: नमस्कार, म भोजेन्द्र बस्नेत उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ीको 11 दिनमा आज पनि दुईजनाको जीवितै उद्धार। बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 1344 जना पुग्यो। 5000 बेपत्ता। नुवाकोटको ताजी नदीमा बेली ब्रिज निर्माण कार्य तीव्र। प्रधानमन्त्री राहत कोषमा 11 अर्ब रूपियाँ भन्दा बढ़ी संकलन। संयुक्त राष्ट्र संघद्वारा 7 अर्ब सहयोगको आह्वान। बाढ़ी पहिरो पछिको आपूर्ति व्यवस्थापनमा सरकारको पूर्व तयारी कमजोर। अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न माग। एक छाक पुग्ने मासुको 1700 तिर्दा एक सिलिण्डर ग्यासको 2100 महँगो नभएको आयल निगमको तर्क। कंगोमा इबोला नियन्त्रण योजना शुरू। 6 महिने अभियानका लागि झण्डै 2 खर्ब रूपियाँ बराबरको आर्थिक कोष चाहिने। र एनबीएलमा आज पनि दुईवटा खेल हुँदै। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी नदीमा बाढ़ी आएको 11 दिनमा आज दुईजनाको जीवितै उद्धार भएको छ। उद्धारकर्मीहरूले एकजनाको घरबाट र एकजनाको जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरेका हुन्। सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 10 भेत्रावतीमा रहेको आनन्द श्रेष्ठको 4 तले घरको 4 तलाबाट उहाँकी श्रीमती चण्डिका श्रेष्ठको जीवितै उद्धार भएको छ। इन्सपेक्टर सुमन विकको कमाण्डको टोलीले श्रेष्ठको उद्धार गरेको हो। यस्तै 216 मेगावाटको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको अडिट 4 सुरुङ मार्गबाट एकजना चिनिया नागरिकको जीवितै उद्धार भएको छ। नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले आज दिउँसो उहाँलाई उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसअघि हिजो अर्थात बाढ़ी आएको 10 दिनमा माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट दुईजनाको जीवितै उद्धार गरिएको थियो। यसैबीच भोटेकोशी हुँदै आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1344 जनाको शव भेटिएको छ। 5000 जनाभन्दा धेरै हराइरहेका छन्। अहिलेसम्म 13098 जनाको उद्धार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। नेपाली सेनाले नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 5 देवीघाटमा रहेको ताबी नदीमा एक्रो बेली ब्रिज निर्माण गरिरहेको छ। नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको 55 जनाको टोलीले 60 मिटर लामो 5.5 मिटर चौडा र 50 टन भार वहन क्षमताको एक्रो बेली ब्रिज निर्माण कार्य तीव्र रूपमा अघि बढ़ाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। कार्यालयका अनुसार निर्माणका लागि आवश्यक सामग्री ढुवानी गरी जडानको काम भइरहेको छ। भोटेकोशी बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 11 अर्ब 5 करोड़ 56 लाख 26 हजार 971 रूपियाँ मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सरकारले यसअघि कोषमा जम्मा भएको 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकास गरिसकेको छ। 9 वाणिज्य बैंकमा 8 अर्ब 6 करोड़ 25 लाख 15 हजार 518 रूपियाँ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप 1 करोड़ 98 लाख 37 हजार 695 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। यसैबीच संयुक्त राष्ट्रसंघले 4 करोड़ 96 लाख अमेरिकी डलर अर्थात 7 अर्ब 51 करोड़ 34 लाख नेपाली रूपियाँ को आपतकालीन सहयोग आह्वान गरेको छ। संयुक्त राष्ट्रसंघ उसका मानवीय सहायता साझेदारले भोटेकोसीको बाढ़ी प्रभावित 84,000 भन्दा बढ़ीलाई जीवन रक्षाका लागि आवश्यक सहायता उपलब्ध गराउन आह्वान गरेका हुन्। सरकारको नेतृत्वमा भइरहेको उद्धार तथा राहत प्रयासलाई सघाउन आह्वान गरेको रकमबाट प्रभावित समुदायलाई आकस्मिक नगद सहायता, आश्रय, स्वास्थ्य सेवा, सुरक्षा खानेपानी, सरसफाई तथा संरक्षण सम्बन्धी सेवा उपलब्ध गराउन राष्ट्रसंघ र मातहतका निकायले 4 महिने सहायता योजना सार्वजनिक गरेका हुन्। मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर 1 टुकुचे गाउँ कालीगण्डकी नदीको कटानका कारण पहिरोको उच्च जोखिममा परेको छ। गैराती परेको वर्षासँगै कालीगण्डकीमा पानीको बहाव बढ्दा तटबन्ध र तारजालीको पर्खाल भत्काएर नदी गाउँतर्फ पसेको हो। बाढ़ीका कारण स्थानीय स्याउ भण्डारण गर्ने किसान केन्द्र र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले बनाएको फोर्स संकलन पूर्वाधार डुबानमा परेका छन्। वडाध्यक्ष सुरेश थकालीका अनुसार भदौ महिनामा मात्रै नदीले 4 पटक धार परिवर्तन गरिसकेको छ। रसुवा बाढ़ीपछि बजारमा दैनिक उपभोगी वस्तुको अस्वाभाविक र कृत्रिम मूल्य वृद्धि भइरहेको भन्दै उपभोक्ता अधिकार कर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज सृजनले आयोजना गरेको बाढ़ी पहिरोपछिको आपूर्ति तथा मूल्य श्रृंखलामा परेको प्रभाव र देखिएका चुनौती विषय कार्यक्रममा बोल्दै उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हाले सरकारको फितलो पूर्व तयारीका कारण उपभोक्ता मारमा परेका बताउनुभयो। बजारमा भइरहेको अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले पर्याप्त चासो नदेखाएको उहाँको आरोप छ। विशेष गरी खाना पकाउने ग्यासको ढुवानीमा देखिएको समस्या समाधान गर्न राज्यले सबै विकल्पहरू खुल्ला गर्नुपर्ने उहाँको भनाइ छ। सड़क अवरोधका कारण बजारमा सामानको अभाव हुने भन्दै फैलाएका हल्लाको भ्रमण नपर्न आग्रह गर्दै उहाँले सरकारले मुख्य राजमार्गका अवरोध हटाउने र वैकल्पिक मार्गहरू सञ्चालन गर्ने कार्य गरिरहेकाले दाल, चामल, तरकारी र फलफूल जस्ता अत्यावश्यक वस्तुको अभाव नहुने उहाँले बताउनुभयो। यसैबीच नेपाल ऑयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले एलपी ग्यासको मूल्यलाई लिएर भइरहेको गुनासोप्रति टिप्पणी गर्दै अरू वस्तुको तुलनामा ग्यासको मूल्य अझै सस्तो रहेको दावी गर्नुभएको छ। बजारमा 1 किलो मासुलाई 17-18 सय रूपियाँ पर्ने र जुन एक छाक वा एक दिनमै सकिने तर झण्डै 2100 रूपियाँ पर्ने एक सिलिण्डर ग्यासले एउटा परिवारलाई 2 महिनासम्म पुग्ने उहाँको तर्क छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
19: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
20: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
19: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
21: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
22: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। पर्सा राष्ट्रिय निकुञ्जमा संचालित बाघ मित्र अभियान मानव र बाघबीचको सह अस्तित्व कायम गराउन प्रभावकारी बन्दै गएको निकुञ्जले दावी गरेको छ। अभियानको उपलब्धि, चुनौती र भावी कार्य दिशाबारे निकुञ्जमा आयोजित सरकारवालाको कार्यशालामा मानव सुरक्षा, जोखिम पहिचान र समुदायको सहभागितालाई थप मजबूत बनाउन पर्नेमा जोड़ दिएको छ। अन्तर्राष्ट्रिय मापदण्ड क्याट्स मान्यता प्राप्त गर्ने प्रक्रियामा रहेको पर्सा निकुञ्जमा सन् 2022 41 वयस्क बाघ रहेकामा सन् 2026 यो संख्या बढ़ेर 71 पुगेको छ। कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बाघको संख्या वृद्धि हुनु मात्र सफलता नभई निकुञ्ज आसपासका समुदायको सुरक्षा र सकारात्मक सहभागिता उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो। यस्तै मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सीताराम अरियाल र जुलोजिकल सोसाइटी अफ लण्डनका प्रतिनिधिहरूले सूचनाको समयमय प्रवाह, निरन्तर अनुगमन, स्थानीय ज्ञानको उपयोग तथा द्वन्द समयमा तत्काल प्रतिक्रिया जनाउने संयन्त्रलाई अझ प्रभावकारी बनाउनु पर्ने बताउनु भएको छ। अब विदेशको खबर। लोकतान्त्रिक गणतन्त्र कंगो र यसका साझदारहरूले इबोला प्रकोपको विरूद्धका प्रयासहरू तीव्र पार्ने 180 दिनको बहु क्षेत्रीय इबोला प्रभाव नियन्त्रण तथा प्रतिक्रिया योजना शुरू गरेका छन्। अभियानका लागि 1,30,00,000,000 अमेरिकी डलर अर्थात नेपाली रूपियाँ झण्डै 2,00,000,000,000 बराबरको आर्थिक कोषको आवश्यकता पर्ने अनुमान डब्ल्यूएचओले गरेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन र अन्य साझदारहरूको सहयोगमा संचालित योजनाले आउँदो 6 महिनासम्म इबोला नियन्त्रण प्रतिक्रियाका परिचालन मार्गदर्शनको रूपमा काम गर्ने उद्देश्य राखेको चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। अफ्रिकाका लागि डब्ल्यूएचओको क्षेत्रीय कार्यालयका अनुसार इबोलाबाट सेप्टेम्बर 2 सम्ममा 6,342 जना संक्रमित भएकामा उनीहरूमध्ये 3,072 जनाको ज्यान गएको छ। कंगोमा गएको मे महिनामा आधिकारिक रूपमा घोषणा गरेको इबोला प्रकोप अहिलेसम्म रेकर्ड गरेको सबैभन्दा ठूलो र छिटो लिएको इबोला प्रकोपको रूपमा परिचित भएको छ। अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलमा आज पनि दुईवटा खेल हुँदैछन्। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा आज हुने पहिलो खेलमा काठमाडौँ रेड्स र मधेस वारियर्स तथा दोस्रो खेलमा सगरमाथा स्न्याट्स र खप्तड फाल्कन्स बीच खेल हुनेछ। काठमाडौँ र मधेस बीचको खेल दिउँसो 4 बजी तथा सगरमाथा र खप्तड बीच बेलुका 7 बजे हुनेछ। यसअघि हिजो भएको उद्घाटन खेलमा सगरमाथाले मधेसलाई हराउँदै तथा अर्को खेलमा कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर्स किङ्सलाई 3-1 सेटमा हराउँदै विजयी शुरूआत गरेका छन्। एनबीएलमा 6 टोली सहभागी छन्। नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज लीगको विजेताले 20,00,000 रूपियाँ प्राप्त गर्नेछ। यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार हो। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटे कोशी बाढ़ीको 11 दिनमा आज 2 जनाको जीवितै उद्धार। बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 1,344 जना पुग्यो, 5,000 बेपत्ता। प्रधानमन्त्री राहत कोषमा 11 अर्ब भन्दा बढ़ी संकलन। संयुक्त राष्ट्र संघद्वारा 7.5 अर्ब सहयोगको आह्वान। बाढ़ी पहिरोपछिको आपूर्ति व्यवस्थापनमा सरकारको पूर्व तयारी कमजोर। अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न माग। एक छाक पुग्ने मासुको 1,700 तिर्दा एक सिलिण्डर ग्यासको 2,100 महँगो नभएको आयल निगमको तर्क। कंगोमा इबोला नियन्त्रण योजना शुरू। 6 महिने अभियानका लागि झण्डै 2,00,000,000,000 रूपियाँ बराबरको आर्थिक कोष चाहिने। र एनबीएलमा आज पनि दुईवटा खेल हुँदै।
3: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरोठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
5: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्र नगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98-520-90-726।
6: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
6: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
7: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
6: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
5: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
6: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
8: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
9: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
8: हाम्रा सेवाहरू
9: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
8: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टरदेखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44-631।

0: बचत आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
1: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिमाट र मेरो शेयर पनि।
2: प्रदेशको प्रगति सँग
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई।
4: सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा। श्री FE550D

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-50-227।
4: कामको टेन्सन साथीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
5: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेज, रेडियम फिलेज, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
6: रेडियो भेरी एफएम।

0: me a
1: extreme energy drink.
2: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श। हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने। अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने। अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने। दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा। दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार। आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339775 र 98145804031।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
6: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
6: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्रनगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पू पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98520-907-26। सूचना
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
6: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
7: रेडियो भेरी एफएम

सूचना सम्पूर्ण भारतीय भूपू सैनिक तथा तिनका परिवारहरूले यस वर्षको जीवित प्रमाण पत्र बुझाउने मिति भारतीय राजदूतावास सैन्य पेन्सन शाखाबाट प्रकाशित भएको हुँदा भदौ 24 र 25 गते तदनुसार 2026 सेप्टेम्बर महिनाको 9 र 10 तारीक सुर्खेत र भदौ 25 गते सेप्टेम्बर 10 तारीक दैलेखमा अस्थायी शिविर लगाउने भएकाले यस मितिमा सम्पूर्ण भूपू तथा उहाँका आश्रितहरूलाई जीवित प्रमाण पत्र बुझाउन नयाँ पेन्सन पट्टा सच्याउन र मरुवा पट्टा जम्मा गर्नका लागि यही मितिमा उपस्थित भइदिन हुन यो सूचना प्रसारण गरिएको छ। साथै यदि कसैको छुटेमा एक महिनाभित्र भारतीय दूतावास सैन्य पेन्सन शाखा काठमाडौँमा पुगी जीवित प्रमाण पत्र बुझाउनु पर्नेछ र अन्यथा पेन्सन बन्द हुने पनि जानकारी गराउँदछौं।

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
3: सूचना:
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
5: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 98586564555।
6: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
5: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
6: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
5: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरीचोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
6: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरीचोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
5: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
6: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरीचोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरीचोक सुर्खेत।
7: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज।
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: हिमाल पहाड तराई जोड्छौं सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी डट कम डट एनपी मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा भेत्रावतीमा पुरिएको घरबाट एकजनाको उद्धार, माथिल्लो त्रिशुली एक विद्युत आयोजनाको टनलबाट पनि एकजना चिनिया नागरिकलाई जीवितै निकालियो। रसुवामा बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1344 जनाको शव फेला, 5000 भन्दा धेरै अझै बेपत्ता। र नेपाल भलिबल लीग एनभीएलमा कर्णाली र सगरमाथाको विजयी शुरूआत, आज दुई खेल हुँदै। भोटे कोशी बाढ़ीका कारण प्रभावित माथिल्लो त्रिशुली र त्रिशुली एक जलविद्युत आयोजनाको टनेलबाट एघारौं दिनमा आज एकजना चिनिया नागरिकको उद्धार गरिएको छ। नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले संयुक्त टनेलभित्र फँसेका चिनिया नागरिकलाई सकुशल उद्धार गरेको हो। उद्धार गरिएका व्यक्तिको उपचार तथा आवश्यक स्वास्थ्य परीक्षणका लागि नुवाकोटको त्रिशुली स्थित मैथिली ब्यारेकतर्फ लगिएको जनाइएको छ। बाढ़ीको एघारौं दिनमा टनेलबाट चिनिया नागरिकको उद्धार भएको हो। लामो समयसम्म टनेलभित्र फँसेका व्यक्तिको उद्धार सफल भएपछि उद्धार टोलीले महत्वपूर्ण सफलता हासिल भएको जनाएको छ। यसै गरी आज नुवाकोटको भेत्रावतीमा पुरिएको घरबाट पनि उद्धार गरिएको छ। पुरिएको घरबाट चण्डिका श्रेष्ठलाई बाढ़ीले घरसहित बगाएको बेलामा उहाँलाई उद्धार गरिएको पाइएको छ। स्थानीय नारायण डंगोलले उहाँको घरभन्दा 70 मिटर पछाडि चण्डिकाको घर रहेको र बाढ़ीले बगाएर चण्डिकाको घर 50 मिटर पर पुर्याएको पाइएको बताउनु भएको छ। विदुर नगरपालिका 10 का वड़ा सदस्य मंगल तामाङले बगाएको घरमा मान्छेको आवाज आएपछि उद्धार कर्मीका लागि खबर गरिएको बताउनु भएको छ। बगरमा मान्छेको आउजाउ भइरहेको र बाटो खन्ने काम पनि शुरू भएको बेला बगिरहेको घर भित्रबाट मान्छेको आवाज आएपछि उद्धारका लागि प्रहरीलाई खबर गरेको उहाँले बताउनु भएको छ। बाढ़ी आएको एघारौं दिनपछि चण्डिकाको उद्धार गर्न प्रहरी सफल भएको हो। कर्णाली प्रदेशमा भित्रिने कृषि उपजमा विषादी परीक्षणका लागि सुर्खेतको हरेमा रहेको विषादी प्रयोगशाला सञ्चालनमा आएको छ। भवन निर्माण भएर पनि 6 वर्षसम्म प्रयोगविहीन रहेको प्रयोगशालालाई अत्यावश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको हो। हरे स्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला औपचारिक रूपमा सञ्चालनमा आएको छ। अब कर्णाली भित्र नै तरकारी तथा फलफूलको विषादी परीक्षण मुख्य प्रवेश नाकामै हुने भएको छ। दुईवटा प्रयोगशाला निर्माणका लागि तयारी भइरहेको भए पनि सल्यानको कपूरकोटको विषादी प्रयोगशाला सञ्चालनमा आउन अझै केही दिन लाग्ने भएको छ। उपकरण पुगिसकेको भए पनि जनशक्ति व्यवस्थापन गरेर यसलाई पनि छिट्टै सञ्चालनमा ल्याइने कर्णाली प्रदेश सरकारले जनाएको छ। भोटे कोशी नदीमा आएको विनाशकारी बाढ़ीमा पनि अहिलेसम्म ज्यान गुमाउनेको संख्या 1344 पुगेको छ। नेपाल प्रहरीले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार 4898 जना अझै बेपत्ता छन्। 1344 मध्ये 489 पुरूष, 269 महिला र 52 बालक अनि 33 जना बाल बालिकाको शव फेला परेको छ। 501 वटा शवको आंशिक अंगहरू फेला परेकाले पहिचान हुन बाँकी रहेको छ। बेपत्ता हुनेमा 4898 जना मध्ये 2930 जना नेपाली र 618 जना विदेशी नागरिक रहेका छन्। खोज तथा उद्धारका लागि 7212 जना प्रहरी र अन्य सुरक्षाकर्मी परिचालन गरिएको छ। विस्थापित भएका मध्ये 3655 जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको जनाइएको छ। बाढ़ीका कारण 7500 घर पूर्ण रूपमा क्षति भएको प्रहरीको तथ्याङ्क छ। नेपालमै पहिलो पटक आयोजना भएको फ्रेन्चाइज लीग एनभीएल भलिबलमा आज पनि दुई खेल हुने भएका छन्। अहिले केही बेरमा काठमाडौँ रेड्स र मधेस वारियर्स बीच प्रतिस्पर्धा हुनेछ। काठमाडौँ पहिलो खेलका लागि मैदान उत्रन्दैछ भने मधेस वारियर्सले पहिलो खेल गुमाएकाले आज जित्नुपर्ने दबाव रहेको छ। यसै गरी बेलुकी 7 बजेपछि हुने अर्को खेलमा सगरमाथा स्पाइकर्स र खप्तड फाल्कन्स भिड्ने भएका छन्। सगरमाथाले पहिलो खेल जितेकाले लगातार दोस्रो जित दर्ता गर्ने योजनामा छ भने खप्तड पनि विजयी शुरूआत गर्ने पक्षमा रहेको छ। प्रतियोगिताको उद्घाटनका दिन हिजो कर्णाली शिवराज र सगरमाथा स्मर्सले विजयी शुरूआत गरेका हुन्। कर्णालीले अन्नपूर्ण स्पाइकर किङ्सलाई र सगरमाथाले मधेस वारियर्सलाई हराउँदै विजयी शुरूआत गरेका हुन्। प्रतियोगितामा 6 टोली सहभागी छन्। प्रतियोगिताको विजेताले 20 लाख र उपविजेताले 12 लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। हवस् तारीलाई दिउँसो 4 बजेको फेरि हाइलाइट सकियो। अहिले 5 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरि सुन्दै गर्नुहोला। नमस्ते।
1: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98 4 80 44 6 31।

0: me a extreme energy drink.
1: सूचना
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान धार दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
2: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्रनगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98-520-90-726।
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेश भाइजना भया
4: तै तै काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिनँ क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
5: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
8: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
6: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: नाकान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
1: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
0: नाक बन्द हुने समस्या,
1: नाकबाट रगत बग्ने,
0: नाकभित्र मासुको गिर्खा पलाएको,
1: घ्राण शक्ति गुम्ने,
0: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
1: कानको संक्रमण,
0: कान सुन्न गाह्रो हुने,
1: कान बज्ने समस्या,
0: चक्कर लाग्ने,
1: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
0: घाँटी दुख्ने,
1: आवाज बन्द हुने,
0: निल्न गाह्रो हुने,
1: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
0: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
2: कामको टेन्सन, साथीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने, नवरत्न
3: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
4: सूचना, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
5: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6, गोदाम लाइन, सुर्खेत।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले लाग्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराइरहेको छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ, अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: रेडियो भेरी FM।

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Media Extreme Energy Drink.
1: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिल्यै फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
4: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
7: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने?
8: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
8: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
7: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
8: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
7: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
8: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
7: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नै दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो?
8: ल टिपिराख, फोन नम्बर 98 20 29 93 48 98 20 29 93 48।

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: ग्रुप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
3: रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ, मेरा दिन यस्तै बाइजना भयो।
4: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्र,
3: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारो त आफै भन्दिन क्या।
4: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त।
5: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथ रोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनाश, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 9748036175 र 9848349576।

0: Nipponia.
1: Extreme energy drink.
0: काम को टेंशन छातीसम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल

0: हिमाल पहाड तराई जोड्छौ सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा भोटे कोशी बाढ़ीको एघारौं दिन आज दुईजनाको जीवितै उद्धार, 1344 जनाको शव फेला, करिब 5000 जना अझै बेपत्ता, मोटरसाइकल दुर्घटनामा पनि ब्रेनरमा एकजनाको ज्यान गयो र नेपाल भलिबल लीग एनबीएलमा आज पनि दुई खेल हुँदै कर्णाली र सगरमाथाको विजयी शुरूआत। भोटेकोशी बाढ़ीको एघारौं दिन आज दुईजनाको जीवितै उद्धार गरिएको छ। नुवाकोटको बेत्रावतीमा त्रिशुलीको विनाशकारी बाढ़ीले घर बगाएर पुरिएको एघारौं दिनमा विदोर नगरपालिका 10 का चण्डिका श्रेष्ठको जीवितै उद्धार गरिएको छ। यो चमत्कारिक घटनाले स्थानीय बासिन्दा र उद्धारमा खटिएका सुरक्षाकर्मी खुशी भएका छन्। विदोर नगरपालिका 10 का वडा सदस्य मंगल तामाङले बगाएको घरमा मान्छेको आवाज आएपछि उद्धारको लागि खबर गरिएको बताउनु भएको छ। बगरमा मान्छेको आउजाउ भइरहेको र बाटो खन्ने काम पनि शुरू भएको बेला मान्छेको आवाज आएपछि उद्धारका लागि प्रहरीलाई खबर गरेको उहाँले बताउनु भएको छ। नुवाकोटका एसपी विपिन रेग्मीले पहिरोले आधा पुरिएको अवस्थामा रहेको घरबाट मानिसको आवाज आएको जानकारी पाए लगतै प्रहरी टोली घटनास्थल पुगेर उत्खनन गर्दा श्रेष्ठलाई जीवितै फेला पारेको बताउनु भएको छ। बाढ़ीले श्रेष्ठको घर 50 मिटर पर बगाएर पुर्याएको उद्धारकर्मीले बताएका छन्। बाढ़ी आएको एघारौं दिनमा चण्डिकाको उद्धार गरिएको हो भने उहाँका श्रीमान अझै सम्पर्कविहीन रहेको प्रहरीको भनाइ छ। यसै गरी भोटे कोशी बाढ़ीका कारण प्रभावित माथिल्लो त्रिशुली ए जलविद्युत आयोजनाको टनेलबाट एघार दिनपछि आज एकजना चिनिया नागरिकको पनि जीवितै उद्धार गरिएको छ। नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले संयुक्त रूपमा टनेलभित्र फँसेका चिनिया नागरिकलाई सकुशल उद्धार गरेको हो। लामो समयसम्म टनलभित्र फँसेका व्यक्तिको उद्धार सफल भएपछि उद्धार टोलीले महत्वपूर्ण सफलता हासिल गरेको जनाएको छ। यसैबीच भोटेकोशी नदीमा आएको बाढ़ीमा परि बेपत्ता भएका मध्ये अहिलेसम्म 1344 जनाको शव फेला परिसकेको छ भने अझै 4898 जना बेपत्ता रहेका जनाइएको छ। मोटरसाइकल दुर्घटनामा परि ब्रेनगरमा एकजनाको ज्यान गएको छ। ब्रेनगर 9 पिपल डाँडामा गए राति मोटरसाइकल डिभाइडरमा ठोकिँदा घाइते भएका 19 वर्षीय जीवनबहादुर साईको उपचारका क्रममा आज ज्यान गएको हो। लाठी कोइलीबाट मंगलगढ़ी चोकतर्फ हिँडेको कर्णाली प्रदेश 02-002-1399 नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बराताल 4 तरंगका साईको मृत्यु भएको प्रहरीले जनाएको छ। कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारका क्रममा साईको ज्यान गएको हो। दुर्घटनामा गम्भीर घाइते भएका साईलाई नेपालगंज स्थित न्यूरो अस्पताल पुर्याइए पनि उपचार सम्भव नभएपछि फेरि सुर्खेत फर्काइएको थियो। र नेपालमै पहिलो पटक भइरहेको फ्रेन्चाइज लीग भलिबल एनबीएलमा अहिले काठमाण्डु रेस र मधेश वारियर्स खेलिरहेका छन्। दुवै टोलीले 1-1 सेट जितेका छन् भने अहिले तेस्रो सेट केबीएनमा शुरू हुँदैछ। पहिलो खेल खेल्दै गरेको काठमाण्डु विजयी शुरूआत गर्ने योजनामा छ भने पहिलो खेल गुमाएको मधेश जित्नुपर्ने दबावमा रहेको छ। आजको पहिलो सेट मधेशले जित्दा दोस्रो सेटमा काठमाण्डुले उत्कृष्ट पुनरागमन गर्दै 1-1 सेटको बराबरी गरेको छ। यसै गरी बेलुका 7 बजे हुने खेलमा सगरमाथा स्पाइकर्स र खप्तान फाल्कन्स भिड्ने भएका छन्। सगरमाथा लगातार दोस्रो जीत दर्ता गर्ने योजनामा छ भने खप्तड पनि विजयी शुरूआत गर्ने दाउमा रहेको छ। प्रतियोगितामा कर्णाली शिवराज र सगरमाथा स्नासले विजयी शुरूआत गरेका छन्। 6 टोली सहभागी रहेको प्रतियोगिताको विजेताले 20 लाख र उपविजेताले 12 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। हवस् तारीलाई साँझ 5 बजेको फेरि हाइलाइट सक्यो। अहिले साँझ 6:30 बजेको फेरि खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल बिदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ, के गर्ने
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पञ्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
5: हो त नि, अमृत सहर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर
5: सूर्जन रोकाईलाई भेट।
4: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
5: ल टिपिराख, फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
6: खुसीको खबर,
7: अब हजुरहरूकै आफ्नै सहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
6: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
7: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
6: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
7: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
6: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
7: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
6: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
7: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
6: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
7: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
8: कामको टेन्सन, साथीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने, नवरत्न
9: नवरत्न कूल ऑयल को दुई मिनट को मालिश ले रख तपाईलाई कूल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिद्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कूल ऑयल चिसो चिसो कूल कूल
10: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
11: अरुवा मोटो चामल प्रति गोरा 1400, अरुवा मध्यम चामल प्रति गोरा 1450, अरुवा सोना मनसुली चामल प्रति गोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति गोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।

0: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दुक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछ त?
0: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, वहाँ गरी के हो कसो?
1: ल टिपिराख, फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने फर्म, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर, सुर्खेत। फोन नम्बर 083-520-045।
5: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
6: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
5: भोक लाग्यो बेला त मिठै खाने कुरा खानु पर्यो नि।
6: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
7: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
5: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
6: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 9760-71-284 र 9749-60-840।
5: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
8: खबर
6: अब हजुरहरूकै आफ्नै सहर वीरेन्द्र नगर छ, सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
8: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
6: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
8: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
6: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नशा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
8: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
6: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
8: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
6: किन काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
8: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
6: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वीरेन्द्र नगर छ, मंगलगढ़ी चोक, सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
9: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: Media Extreme Energy Drink.
1: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-0045।
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरोठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
2: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्रनगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98520-90726। सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
2: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
4: Radio Bheri FM

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टिद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
4: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 हजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
5: रेडियो भेरी एफएम,
6: एक्सट्रीम एनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 6 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेपछि बाढ़ीको एघारौं दिनमा आज दुईजनाको जीवितै उद्धार, 1344 जनाको शव भेटियो। बाढ़ीको एघारौं दिनमा पनि जीवितै उद्धारका खबरले आफन्तको आशा फेरि जाग्दै
2: तनाउमा पनि अब फसेको मान्छेहरू 10 दिन पछि भेटिरहेछन्। अब अलिकति होप चाहिँ छ कि है,
3: अब छ जस्तै लाग्छ। सदाभर 11 दिनमा म आउँछु भनेर गएको मान्छे 11 दिनसम्म चाहिँ मैले उसको बाटो कुरेर बसेछु।
0: प्रधानमन्त्री राहत कोषमा 11 अर्ब भन्दा बढ़ी संकलन, संयुक्त राष्ट्र संघद्वारा 7.5 अर्ब सहयोगको आह्वान। भोटेकोशी बाढ़ीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई 25 लाख राहत।
1: नुवाकोटको तादी नदीमा बेलीब्रिज निर्माण कार्य तीव्र, नागढुङ्गा मुगलिन खण्ड सड़क खण्ड अन्तर्गत कृष्णभीरमा डाइभर्सन ट्र्याक खुल्यो, सड़क संचालनमा आउन अझै केही दिन लाग्ने।
0: कंगोमा इबोला नियन्त्रण योजना शुरू, 6 महिने अभियानका लागि झण्डै 2 खर्ब रूपियाँ बराबरको आर्थिक कोष चाहिने।
1: र एनबीएलमा अहिले काठमाडौँ र मधेसको खेल चल्दै, आजै बेलुका सगरमाथा र खप्तड खेल्ने। कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा संचालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-2165-96-617,
1: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5422-4।
5: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-1050-0001 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भुटेकोशी नदीमा बाढ़ी आएको एघारौं दिनमा आज दुईजनाको जीवितै उद्धार भएको छ। उद्धारकर्मीहरूले एकजनाको घरबाट र एकजनाको जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरेका हुन्। सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार नुवाकोटको विदुर नगरपालिका नम्बर 10 भेत्रावतीमा रहेको आनन्द श्रेष्ठको चार तले घरको चौथो तलाबाट उहाँकी श्रीमती चण्डिका श्रेष्ठको जीवितै उद्धार भएको छ। इन्सपेक्टर सुमन विकको कमाण्डको टोलीले श्रेष्ठको उद्धार गरेको हो। घर बाढ़ीले बगाएर केही तल पुर्याएको थियो। यस्तै 216 मेगावाटको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको अडिट चार सुरुङबाट एकजना चिनिया नागरिकको जीवितै उद्धार भएको छ। नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले आज दिउँसो उहाँलाई उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। आज उद्धार गरेका दुवैजनाको काठमाण्डौको छाउनीमा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ। यसअघि हिजो अर्थात बाढ़ी आएको दशौं दिनमा माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट दुईजनाको जीवितै उद्धार गरिएको थियो।
1: यसैबीच यही भदौ 10 गते भोटेकोशी हुँदै आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1344 जनाको शव भेटिएको छ। 5,000 भन्दा धेरै हराइरहेका छन्। अहिलेसम्म 13,098 जनाको उद्धार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढ़ीपछि घाइते तथा प्रभावित गरी अहिलेसम्म 5,663 जनाको उपचार गरिएको छ। रसुवा नुवाकोट र धादिङमा स्थापना गरिएका 37 होल्डिङ सेन्टरमा 4,627 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका निकायले राहत तथा व्यवस्थापनको काम अघि बढ़ाइरहेका पनि प्राधिकरणले जनाएको छ। यसैबीच भोटेकोशी बाढ़ीपछि फेला परेका 1,344 मध्ये 1,030 शव सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन गरिएको छ। फेला परेका शवको पहिचानका लागि डीएनए नमूना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी अहिलेसम्म 222 महिला, 355 पुरूष र 453 पहिचान नखुलेका शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका 1,260 र आफन्तका 1,012 डीएनए नमूना संकलन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले जानकारी दिनुभयो।
0: रसुवामा गएको विनाशकारी बाढ़ीको 11 दिनमा आज थप दुईजनाको जीवितै उद्धारपछि हजारौं आफन्तको आँखामा आशाको किरण थपेको छ। यसअघि हिजो बाढ़ी आएको दशौं दिन माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट पनि दुईजनाको जीवितै उद्धार भयो। यसपटक खोज तथा उद्धार कार्यमा थप हौसला मिलेको छ। 11 दिनसम्म पनि यसरी जीवितै मानिसहरू भेटिनुले बेपत्ता झण्डै 5,000 परिवारका सदस्यहरूमा आफ्ना आफन्त पनि सकुशल भेटिन्छन् कि भन्ने आशा जगाएको छ। देशका अरू अस्पताल लगायत काठमाण्डौका अस्पतालहरूमा आफन्तको खोजीमा पुगेकाहरूको घुइँचो अझै कायम छ र हरेक नयाँ उद्धारको खबरले यो भीड़मा एउटा नयाँ आशा पलाएको छ।
1: बाढ़ीको 11 दिनमा भइरहेको उद्धारका खबरहरूले काठमाण्डुको शिक्षण अस्पताल परिसरमा आफन्त खोज्न आएकाहरूमा आशा जगाएको छ। आशावादी हुनेहरूको भीड़मा हुनुहुन्छ अनुरूप कठायत। लोकन्थलीमा बस्ने अनुरूपकी 55 वर्षीय फुपू र 18 वर्षीय दिदी तीर्थयात्रामा बेलायतबाट आई भारत हुँदै नेपाल फर्काउनु भएको थियो। भदौ 10 गते बिहान टिमुरी नाका पार गरेको केही बेरमै बाढ़ीले उहाँहरूलाई सम्पर्कविहीन बनायो। साथमा रहेका झण्डै 25-30 जनाको समूह समेत अझै भेटिएको छैन। आजसम्म पनि कुनै समाचार नआएकोमा चिन्तित अनुरूप आफ्नो फुपू र दिदी कतै सुरक्षित भागेर बसेको हुन सक्ने विश्वास गर्नुहुन्छ।
2: उहाँहरू कतै न कतै त मनमा त हुनुहुन्छ जस्तो पनि लाग्दैछ। मलाई चाहिँ आउनुहुन्छ कि जस्तो पनि लाग्दैछ। कहीँ भाग्नु भयो कि बा प्रे गरेर नै बसिरहेछु मैले सामान। अब जति गरी स्टार्टिङदेखि नै हामी यो लागि नै परिरहेको छौँ खोज्न पनि। यता टिचिङ हस्पिटलमा गयौँ, सुरुमा त्यहाँ सबहरू आएको छ भन्नुभयो नि त। त्यहाँ पनि गएर हेऱ्यौँ, यस्तो त्यो हेर्दाखेरि हो जस्तो लागेको थियो सब चाहिँ, तर होइन रहेछ। अब त्यत्रो टनलमा पनि अब पसेको मान्छेहरू 10 दिन पछि अब भेटिरहेछन्। अब अलिकति होप चाहिँ छ कि है भन्ने जस्तो पनि लागिरहेछ। अब हेरौँ पर्छ त्यो त। अब
1: सोलुखुम्बुको महाकुलुङकी विपना कुलुङको 26 वर्षीय भाइ भदौ 9 गते 55 जनाको ट्रेकिङ टोलीसँग तिब्बत तर्फ जानुभएको थियो। 10 गते बिहान 8 बजेपछि नै सम्पर्कविहीन हुनुभयो। 11 दिनदेखि दिनरात ट्रमा सेन्टर र काठमाण्डुका अस्पतालहरू धाउँदै फेसबुकमा नाम खोज्दै भौतारी रहनुभएकी विपना अझै पनि भाइ आउँछ भन्ने बाटो कुरेर बसिरहनु भएको छ। उहाँलाई भाई कतै सुरक्षित फँसेको हुन सक्ने विश्वासले टिकाइराखेको छ।
3: मैले कति तिब्बतबाट आउनेहरूको पनि मैले फेसबुकमा हेरिरहेको छु, कसैको खोजखबर मैले नपाएर म त अहिले यसरी सबैतिर हस्पिटलतिर उसको सास नपाए पनि उसको कुनै लास त पाउला नि भन्ने उसले म हिँडिरहेको भाइ तुरो बाउ पनि छैन आमा पनि छैन म एउटा फुपू मेरो पनि आफ्नो कोही छैन अब त्यस्तो नराम्रो मैले थामेर कसरी उसको लागि मन दाह संस्कार गर्ने अब छ जस्तै लाग्छ सदाभर 11 दिनमा म आउँछु भनेर गएको मान्छे 11 दिनसम्म चाहिँ मैले उसको बाटो कुरेर बसेछु।
1: बाढीको 11 दिनमा भइरहेका जीवितै उद्धारका खबरहरूले धादिङको धार्केबाट काठमाडौँको ट्रमा सेन्टरसम्म आइपुग्नु भएका मुक्ति मुडबरीमा पनि टुटेको आशालाई फेरि जोड्दैछ। लोड लिन रसुवा गएका 32 वर्षीय मामा जो होटेल र गाड़ी दुवै चलाउँदै परिवारको मियो हुनुहुन्थ्यो चिलिमे र भोटेकोशी खोलाको बीचमा रहेको सुरक्षित मानिएको ठाउँमा हुँदाहुँदै पनि बाढ़ी आएकी समय ठ्याक्कै 9 बजे उहाँको फोनको अन्तिम लोकेशन बन्द भयो। अस्पताल र अरू ठाउँमा खोज्दै भौतारी रहेका मुक्तिलाई पनि मामा फर्किने अझै विश्वास छ।
2: मामा चाहिँ छ कि भन्ने कुरो छ, जंगल साइडमा त्यहाँ खोज्न गएको छैन के, चाँडै आउनु भन्ने मेरो अपेक्षा छ। अब सबले त्यही घर परिवारमा पनि आउँछ फर्किन्छ भन्ने आशा छ, त्यही हो जंगलतिर भएको छ भन्ने कुरो छ। अब त्यहाँनिर चाहिँ अलि पुर्याइदिनु पर्यो हेलीहरू।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556943334955।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
12: फोन नम्बर 0825625601, 9858335990, 9858331684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
1: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
12: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती, पटुका र इजारको गाँठो हुँदै गाँड धनसम्म,
12: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
1: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
12: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
1: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
12: इतिहास, गाथा र कथा, गाँठका कुरा,
1: गाँठका कुरा।
12: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीको एघारौं दिनमा आज दुईजनाको जीवित उद्धार, 1344 जनाको शव भेटियो। बाढ़ीको एघारौं दिनमा पनि जीवित उद्धारका खबरले आफन्तको आशा फेरि जाग्दै लगाएको खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी खबर। भोटेकोशी बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रममा बढ़दै गएको छ। नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 11,55,26,971 मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सरकारले यसअघि कोषमा जम्मा भएको 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। नौवटा वाणिज्य बैंकमा 8,06,25,15,518 रूपियाँ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप 1,98,37,695 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ।
0: यसैबीच संयुक्त राष्ट्रसंघले 4,96,00,000 अमेरिकी डलर अर्थात 7,51,34,00,000 रूपियाँ बराबरको आपतकालीन सहयोग आह्वान गरेको छ। संयुक्त राष्ट्रसंघ र उसका मानवीय सहायता साझेदारहरूले भोटेकोशी बाढ़ी प्रभावित 84,000 भन्दा बढ़ीलाई जीवन रक्षाका लागि आवश्यक सहायता उपलब्ध गराउन आह्वान गरेका हुन्। सरकारको नेतृत्वमा भइरहेको उद्धार तथा राहत प्रयासलाई सघाउन आह्वान गरेको रकमबाट प्रभावित समुदायलाई आकस्मिक नगद सहायता, आश्रय, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी, सरसफाई तथा संरक्षण सम्बन्धी सेवा उपलब्ध गराउन राष्ट्रसंघ र मातहतका निकायले 4 महिने सहायता योजना सार्वजनिक गरेका हुन्।
1: नेपाली सेनाले नुवाकोटको विदुर नगरपालिका 5 देवी घाटमा रहेको तादी नदीमा 1 करोड़ बेली ब्रिज निर्माण गरी रहेको छ। नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको 55 जनाको टोलीले 60 मिटर लामो, 5.5 मिटर चौडा र 50 टन भारवाहन क्षमताको 1 करोड़ बेली ब्रिज निर्माण कार्य तीव्र रूपमा अघि बढ़ाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। कार्यालयका अनुसार निर्माणका लागि आवश्यक सामग्री ढुवानी गरी जडानको काम भइरहेको छ।
0: यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा मुगलिन सड़क खण्डको कृष्णवीरमा भित्ता काटेर डाइभर्सन ट्र्याक खोलिएको छ। भदौ 10 गतेको बाढ़ीले तलबाट जमीन कटान गरेपछि अघिल्लो हप्ता सड़क भाँसिएको थियो। सड़क भाँसिएको ठाउँमा हिजोदेखि भित्ता काटेर डाइभर्सन ट्र्याक खुलाउने काम शुरू भएको हो। निर्माण व्यवसायीहरूले नेपाल जियोटिक सोसाइटीका प्राविधिक, सड़क विभागका प्रतिनिधि र विज्ञहरूको रोहबरमा डाइभर्सन ट्र्याक खुलाएका हुन्। निर्माण व्यवसायी महासंघका उपाध्यक्ष सहदेव खड्काका अनुसार भाँसिएको खण्डको 252 मिटर ट्र्याक खोलिएको छ। खोलिएको ट्र्याकबाट अहिले नै गाड़ी चलाउन भने सकिँदैन। अहिलेलाई निर्माण प्रयोग हुने मेसिनले हिँड्ने सड़क बनेको र ग्रेड मिलाउने, पानी व्यवस्थापन र भित्ता सुधार लगायतका काम पूरा गरेर बढ़ीमा 1 हप्तामा गाड़ी सञ्चालन गर्ने तयारी रहेको खड्काले बताउनुभयो। जटिल भूगोल र बाढ़ीको जोखिमका कारण भाँसिएको सड़कभन्दा माथि भित्तो काटेर ट्र्याक बनाइएको छ, जहाँ तत्काल कालोपत्र नगरी ग्राभेल गरेर दुईतर्फी गाड़ी चलाउने योजना रहेको छ। बाढ़ीले कृष्णवीर परेवा भीर सहितका विभिन्न ठाउँको सड़क कटान गरी बगाएको थियो, जसका कारण पृथ्वी राजमार्ग अहिले अवरूद्ध छ। पृथ्वी राजमार्ग अवरूद्ध भएपछि गाड़ीहरूलाई कान्ति राजमार्ग र त्रिभुवन राजपथतर्फ डाइभर्ट गरिएको छ।
1: सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनाका सिलसिलामा भोटेकोशी बाढ़ीमा परि ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई 25,00,000 रूपियाँ राहत उपलब्ध गराउने भएको छ। सशस्त्र प्रहरी महानिदेशक नारायण दत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले राहतको निर्णय सहित मृतक कर्मचारीले कल्याण कोषबाट ऋण लिई भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहा गर्ने र निजका सन्ततिलाई पाएक पर्ने, नेपाल एपीएफ स्कूलमा कक्षा 10 सम्मको अध्ययनका लागि शैक्षिक शुल्क छूट गर्ने निर्णय पनि गरेको सशस्त्र प्रहरीका सहप्रेरणाका सिलसिलामा भोटेकोशी बाढ़ीमा परि ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई 25,00,000 रूपियाँ राहत उपलब्ध गराउने भएको छ। सशस्त्र प्रहरी महानिदेशक नारायण दत्त पौडेलको अध्यक्षतामा

0: का आश्रित परिवारका सदस्य भुटुकेसी बाढ़ीका कारण ज्यान गएमा राहत स्वरूप प्रति व्यक्ति 1,00,000 रूपियाँ तत्काल उपलब्ध गराउने तथा बाढ़ीबाट ज्यान गुमाएका सशस्त्र प्रहरीको स्मृतिमा स्मारक समेत निर्माण गर्ने भएको छ। बाढ़ीमा परि सशस्त्र प्रहरीका 13 जना सम्पर्कविहीन भएका छन्।
1: यसैबीच भोटेकोशी बाढ़ीले मुख्य प्रभावित रसुवामा जनधनको ठूलो क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार बाढ़ीमा परेर रसुवामा मात्रै 1,365 जना मानिस सम्पर्कविहीन भएका छन्। यस्तै कामको सिलसिलामा वा घुम्न पुगेका 1,160 अन्य जिल्लाका नागरिक र 264 जना विदेशी पर्यटक पनि सम्पर्कविहीन भएका छन्। यसै गरी बैंक तथा वित्तीय संस्थाका 26 जना कर्मचारी, 79 जना सरकारी कर्मचारी, 13 जना सशस्त्र प्रहरी, 28 जना नेपाल प्रहरी र 27 नेपाली सेनाका कर्मचारी हराएका रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिनुभयो। कार्यालयको प्रारम्भिक प्रतिवेदन अनुसार 1,500 निजी घरमा क्षति पुगेको छ। यस्तै 28 सरकारी र सार्वजनिक भवन, 8 सामुदायिक र 3 निजी विद्यालय, 14 बैंक तथा वित्तीय संस्था, 1 पेट्रोल पम्पमा पनि क्षति पुगेको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिनुभयो। बाढ़ीले रसुवामा 41 किलोमिटर सड़क, 6 पक्की पुल, 8 बेली ब्रिज र 10 झोलुङ्गे पुल बगाएको छ। बाढ़ीबाट भोटेकोशी र त्रिशुली नदी लाङटाङ खोलामा निर्माण भएका 8 जलविद्युत आयोजना पनि पूर्ण रूपमा क्षति भएका छन्।
0: रसुवा बाढ़ीपछि बजारमा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक र कृत्रिम मूल्य वृद्धि भइरहेको भन्दै उपभोक्ता अधिकार कर्मीले चिन्ता व्यक्त गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको बाढ़ी पहिरो पछिको आर्थिक तथा मूल्य श्रृंखलामा परेको प्रभाव र देखिएका चुनौती विषयकै कार्यक्रममा बोल्दै उपभोक्ता अधिकार कर्मी माधव तिमेल सिन्हाले सरकारको फितलो पूर्व तयारीका कारण उपभोक्ता मारमा परेको बताउनुभयो। बजारमा भइरहेको अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले पर्याप्त चासो नदेखाएको उहाँको आरोप छ। विशेष गरी खाना पकाउने ग्यासको ढुवानीमा देखिएको समस्या समाधान गर्न राज्यले सबै विकल्पहरू खुला गर्नुपर्ने उहाँले बताउनुभयो। सड़क अवरोधका कारण बजारमा सामानको अभाव हुने भन्दै फैलाइएका हल्लाको भ्रममा नपर्न आग्रह गर्दै उहाँले सरकारले मुख्य राजमार्गका अवरोध हटाउने र वैकल्पिक मार्गहरू सञ्चालन गर्ने कार्य गरिरहेकाले दाल, चामल, तरकारी र फलफूल जस्ता अत्यावश्यक वस्तुको अभाव नहुने बताउनुभयो।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98484461।

0: Insomnia
1: Extreme Energy Drink.
2: सूचना
3: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हातखुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
3: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्र नगर नगरपालिका 2 बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन

0: नम्बर 083-590-726 मोबाइल नम्बर 98-520-90-726
1: प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार दुवैजनाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। घटनामा इलाम घर भएका 32 वर्षीय भक्त बहादुर मगर घाइते हुनुभएको छ। बिहान 11 बजे जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माणका लागि सड़क खन्ने काम भइरहेका बेला पहिरो खसेको थियो। सुपर क्षति जलविद्युत आयोजना कास्कीको माछापुस्ते गाउँपालिकामा निर्माणाधीन 24 मेगावाट क्षमताको आयोजना हो।
2: भोटेकोशी नदीमा आएको बाढ़ीमा हराएका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरले नुवाकोटको विदुरमा डीएनए नमूना संकलन केन्द्र स्थापना गरेको छ। यसअघि नमूना दिन काठमाडौँ धाउनुपर्ने बाध्यता रहेकामा बाढ़ी प्रभावित क्षेत्रका पीड़ित परिवारको सहजताका लागि विदुरमै यो सेवा शुरू गरेको नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक डाक्टर दामोदर पौडेलले जानकारी दिनुभयो।
1: पर्सा राष्ट्रिय निकुञ्जमा संचालित बाघ मित्र अभियान मानव र बाघ बीचको सह अस्तित्व कायम गराउन प्रभावकारी बन्दै गएको निकुञ्जले दावी गरेको छ। अभियानको उपलब्धि चुनौती र भावी कार्यदिशाबारे निकुञ्जमा आयोजित सरोकारवालाको कार्यशालामा मानव सुरक्षा जोखिम पहिचान र समुदायको सहभागितालाई थप मजबूत बनाउनु पर्नेमा जोड़ दिएको छ। अन्तर्राष्ट्रिय मापदण्ड क्याड्स मान्यता प्राप्त गर्ने प्रक्रियामा रहेको पर्सा राष्ट्रिय निकुञ्जमा सन् 2022मा 41 वयस्को बाघ रहेकामा सन् 2026मा यो संख्या बढ़ेर 71 पुगेको छ। कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवड़ाले बाघको संख्या वृद्धि हुनु मात्र सफलता नभई निकुञ्ज आसपासका समुदायको सुरक्षा र सकारात्मक सहभागिता उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो।
2: मुस्ताङको थासाङ गाउँपालिका नम्बर 1 टुकुचे गाउँ कालीगण्डकी नदीको कटानका कारण पहिरोको उच्च जोखिममा परेको छ। गैराति परेको वर्षासँगै कालीगण्डकीमा पानीको बहाव बढ़दा तटबन्ध र तारजालीको पर्खाल भत्काएर नदी गाउँतर्फ पसेको छ। बाढ़ीका कारण स्थानीय स्याउ भण्डारण गर्ने किसान केन्द्र र अन्नपूर्ण संरक्षण क्षेत्र एक एपले बनाएको फोहोर संकलन पूर्वाधार डुबान्न परेका छन्। नदीले धार परिवर्तन गर्दा किनारमा रहेका झण्डै 1000 स्याउका बोट नष्ट भइसकेका छन्। वडाध्यक्ष सुरेश थकालीका अनुसार भदौ महिनामा मात्रै नदीले 4 पटक धार परिवर्तन गरी कटान गरिसकेको छ। कटान नरोकिए टुकुचेमा 30 घरसहित ऐतिहासिक गुम्बा र सम्पदा जोखिममा पर्नेछन्। थसाङ गाउँपालिका र स्थानीय बासिन्दाले 4 डोजर तथा तारजाली प्रयोग गरी नदी नियन्त्रणको प्रयास गरिरहे पनि त्यो पर्याप्त भएको छैन। घेग्रान र लेदोका कारण नदीको सतह बढ़दै गएकाले गाउँ जोगाउन स्थायी पूर्वाधार निर्माण गर्नुपर्छ।
1: आज मानव बेचबिखन तथा अवसर पसार विरूद्धको 20 राष्ट्रिय दिवस मनाइँदैछ। सार्कको 11 शिखर सम्मेलनबाट पारित महिला तथा बाल बालिका बेचबिखन विरूद्धको सार्कको महासन्धि 2002 नेपालको संसदले 2063 साल भदौ 20 गते अनुमोदन गरेको दिनको सम्झनामा हरेक वर्ष आजका दिन यो दिवस मनाउने गरिन्छ। यस वर्षको नारा प्रविधिको सही प्रयोग र सजगता मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता भन्ने रहेको छ। दिवसको शर्मा प्रधानमन्त्री बालेन्द्र शाहले सन्देश मार्फत मानव बेचबिखन तथा असार पसार मुक्त समाज निर्माणका लागि संघ प्रदेश र पालिका सहित सबै सरकारवाला बीच सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। यस्तै महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मानव बेचबिखन तथा असार पसार मुक्त सुरक्षित मर्यादित र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता र ऐक्यबद्धता आवश्यक रहेको बताउनु भएको छ।
2: नेपाल दर्पणमा अब विदेशको खबर। लोकतान्त्रिक गणतन्त्र कंगो र यसका साझेदारहरूले इबोला प्रकोपको विरूद्धका प्रयासहरू तीव्र पार्न 180 दिनको बहुक्षेत्रीय इबोला प्रभाव नियन्त्रण तथा प्रतिक्रिया योजना शुरू गरेका छन्। अभियानका लागि 1 अर्ब 30 करोड़ अमेरिकी डलर अर्थात नेपाली रूपियाँ झण्डै 2 खर्ब बराबरको आर्थिक कोषको आवश्यकता पर्ने अनुमान डब्ल्यूएचओले गरेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन र अन्य साझेदारहरूको सहयोगमा संचालित योजनाले आउँदो 6 महिनासम्म इबोला नियन्त्रण प्रक्रियाका परिचालन मार्गदर्शनको रूपमा काम गर्ने उद्देश्य राखेको सिनिया समाचार संस्था सिन्वाले जनाएको छ। अफ्रिकाका लागि डब्ल्यूएचओको क्षेत्रीय कार्यालयका अनुसार इबोलाबाट सेप्टेम्बर 2 सम्ममा 6342 जना संक्रमित भएका छन्। उनीहरूमध्ये 3072 जनाको ज्यान गएको छ। कंगोमा गएको मे महिनामा आधिकारिक रूपमा घोषणा गरिएको इबोला प्रकोप अहिलेसम्म रेकर्ड गरेको सबैभन्दा ठूलो र छिटो फैलिएको इबोला प्रकोपको रूपमा परिचित रहेको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलमा काठमाण्डु रेड्सले विजय शुरूआत गरेको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा आज भएको खेलमा काठमाण्डुले मधेस वारियर्सलाई 3-2 को सेटमा पराजित गरेको हो। काठमाण्डुले पहिलो सेट 20-25 गुमाए पनि त्यसपछि लगातार दुई सेट 26-24 र 25-17 जितेको थियो। चौथो सेट 22-25 मधेसले जितेपछि खेल पाँचौ सेटमा पुगेको थियो। निर्णायक सेटमा काठमाण्डुले 16-14 को जीत निकाल्दै खेल आफ्नो पक्षमा पारेको हो। यो सँगै मधेसले लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा हिजो सगरमाथा स्मासर्ससँग पराजित भएको थियो। आजको दोस्रो खेलमा सगरमाथा स्मासर्स र खप्तड फाल्कन्स बीच बेलुका 7 बजे प्रतिस्पर्धा हुनेछ। यसअघि हिजो भएको उद्घाटन खेलमा सगरमाथाले मधेसलाई हराउँदै तथा अर्को खेलमा कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर्स किङ्सलाई 3-1 को सेटमा हराउँदै विजयी शुरूआत गरेका छन्। एनबीएलमा 6 टोली सहभागी छन्। नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20 लाख रूपियाँ प्राप्त गर्नेछन्। यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार रकम हो।
2: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: भोटेपछि बाढ़ीको 11 दिनमा आज 2 जनाको जीवितै उद्धार। 1344 जनाको शव भेटियो। बाढ़ीको 11 दिनमा पनि जीवितै उद्धारका खबरले आफन्तको आशा फेरि जाग्दै।
2: प्रधानमन्त्री राहत कोषमा 11 अर्ब भन्दा बढ़ी संकलन। संयुक्त राष्ट्रसंघद्वारा 7.5 अर्ब सहयोगको आह्वान। भोटेकोशी बाढ़ीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई 25 लाख राहत।
1: नुवाकोटको तादी नदीमा बेलीब्रिज निर्माण कार्य तीव्र। नागढुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत कृष्णभीरमा डाइभर्सन ट्र्याक खुल्यो। सड़क संचालनमा आउन अझै केही दिन लाग्ने।
2: कंगोमा इबोला नियन्त्रण योजना शुरू। 6 महिने अभियानका लागि झण्डै 2 खर्ब रूपियाँ बराबरको आर्थिक कोष चाहिने।
1: र एनबीएलमा मधेसको लगातार दोस्रो हार। आज बेलुका सगरमाथा र खप्तड खेल्ने।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बसुत पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: एनएमबी द्वारा बचत खाता प्रदेशको प्रगतिसँग बचतको नाता।
2: राराको निर्मल पानी जस्तै स्वच्छ आफ्नो अमूल्य बचत, आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
3: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिमाट र मेरो सेयर पनि।

0: पहाड तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट ढिलो रावत र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ।
1: भेरी खबरको शुरूमा प्रमुख खबरका शीर्षकहरू। कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा 82 स्वास्थ्य संस्था र विद्यालयको पुननिर्माण गर्यो, लक्ष्य अनुसार काम भने हुन सकेन।
0: भोटेकोशी बाढ़ीको 11 दिन आज 2 जीवितै उद्धार, 1344 जनाको शव फेला, करिब 5000 अझै बेपत्ता।
1: मोटरसाइकल दुर्घटनामा परि वीरेन्द्रनगरमा एकजनाको ज्यान गयो।
0: नेपाल भलिबल लिग एनभीएलमा काठमाडौँको विजय शुरूआत, अहिले सगरमाथा र खप्तड भेट्दै।
1: अब खबर विस्तारमा। जाजरकोट भूकम्पबाट प्रभावित 3 जिल्लामा कर्णाली प्रदेश सरकारले 82 स्वास्थ्य संस्था र सामुदायिक विद्यालयको पुननिर्माण सम्पन्न गरेको छ। जाजरकोट, रूकुम, पश्चिम र सल्यानमा गरी 67 विद्यालय र 15 स्वास्थ्य संस्थाको पुननिर्माण सकिएको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले जनाएको छ। 81 साल असोजदेखि पुननिर्माणको काम थालेको प्रदेश सरकारले हाल 32 विद्यालय र 12 स्वास्थ्य संस्थाका संरचना पुननिर्माणकै चरणमा रहेको जनाएको छ। का सूचना अधिकारी श्रद्धा बस्यालले विद्यालयमा अधिकतम 75 लाख र स्वास्थ्य संस्थामा 50 लाख रूपियाँ बराबरको लागत अनुमान गरेर पुननिर्माणको काम भइरहेको बताउनु भएको छ। प्रदेश सरकारले बनाएको कार्यविधि अनुसार सम्बन्धित जिल्लामा रहेका पूर्वाधार विकास कार्यालयहरूले पुननिर्माणको काम गरिरहेको उहाँको भनाइरहेको छ। प्रदेश सरकारले गत आर्थिक वर्ष 82-83 78 संरचनाको पुननिर्माण गरेको हो भने आर्थिक वर्ष 81-82 3 विद्यालय र 1 स्वास्थ्य संस्था मात्रै बनेका थिए। गत आर्थिक वर्षमा जाजरकोटमा 52 विद्यालय र 15 स्वास्थ्य संस्थाको पुननिर्माण गर्ने लक्ष्य रहेकोमा 33 विद्यालय र 7 स्वास्थ्य संस्था गरी 40 संरचनाको पुननिर्माण भएको छ। रूकुम पश्चिममा 43 विद्यालय र 10 स्वास्थ्य संस्थाको पुननिर्माण लक्ष्य राखेकोमा 27 विद्यालय र 5 स्वास्थ्य संरचना बनेका छन्। यस्तै सल्यानमा लक्ष्य अनुसार 4 विद्यालय र 2 स्वास्थ्य भवन गरी 6 संरचनाको काम सम्पन्न भइसकेको छ। गत वर्ष समग्रमा 126 संरचनाको पुननिर्माण लक्ष्य राखेकोमा 65% भौतिक प्रगति भएको मन्त्रालयले जनाएको छ। जाजरकोट भूकम्पले जाजरकोट र रूकुम पश्चिमका 45 स्वास्थ्य संस्थामा भवनमा क्षति पुर्याएको थियो। जाजरकोटमा 143 र रूकुम पश्चिममा 49 विद्यालयमा पूर्ण रूपमा तथा जाजरकोटमा आंशिक क्षति भएका विद्यालयको संख्या 296 र रूकुम पश्चिममा 213 रहेको छ। भूकम्पमा परि 45 विद्यार्थीको मृत्यु भएको थियो भने 97 घाइते भएका थिए। यस्तै रूकुम पश्चिममा 53,038 विद्यार्थी प्रभावित हुँदा 30 मृत्यु भएको थियो भने 1 घाइते भएका थिए। प्रदेश सरकारले 3 जिल्लाका स्वास्थ्य संस्था र विद्यालयको पुननिर्माणका लागि आर्थिक वर्ष 2081-82 50 करोड़ र गत आर्थिक वर्षमा 42,10,00,000 विनियोजन गरेको थियो। चालू आर्थिक वर्षमा पुननिर्माण सम्पन्न गर्न थप 14,50,00,000 रकम विनियोजन गरिएको छ।
0: मोटरसाइकल दुर्घटनामा परि वीरेन्द्रनगरमा एकजनाको ज्यान गएको छ। वीरेन्द्रनगर 3 पीपल डाँडामा गए राति मोटरसाइकल डिभाइडरमा ठोकिँदा घाइते भएका 19 जीवन बहादुर साईको उपचारका क्रममा आज दिउँसो ज्यान गएको हो। लाटीकोइलीबाट मंगलगढ़ी चोकतर्फ हिँडेका कर्णाली प्रदेश 02002 P1399 नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बराताल 4 तरंगाका साईको ज्यान गएको प्रहरीले जनाएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयले दुर्घटनामा गम्भीर घाइते भएका साईलाई नेपालगंज स्थित न्यूरो अस्पताल पुर्याए पनि उपचार सम्भव नभएपछि फेरि सुर्खेत ल्याइएकोमा प्रदेश अस्पताल कालागाउँमा उपचारका क्रममा ज्यान गएको जनाएको छ।
1: उता जाजरकोटको भेरी नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन्। भेरी नगरपालिका 4 स्थित गैरी खालीमा ध1J969 नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो। गैरी खालीबाट थाप्ले तर्फ जाँदै गरेको जीपको टायर चिप्लेपछि सड़कबाट करिब 30 मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख बुद्धिसागर पुरीले बताउनुभयो। घटनामा कुसे गाउँपालिका 8 जनतलाका 29 चालक प्रकाश सिंह ठकुरी र 22 चालक भविन र खत्री घाइते हुनुभएको छ। घाइते दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
0: भोटे कोशी बाढ़ीको 11 दिन आज 2 जीवितै उद्धार गरिएको छ। नुवाकोटको बेत्राहुतीमा त्रिशुलीको विनाशकारी बाढ़ीले बगाएर पुरिएको एघारौं दिनमा विदुर नगरपालिका दशका चण्डिका श्रेष्ठको जीवितै उद्धार गरिएको छ। यो चमत्कारी घटनाले स्थानीय बासिन्दा र उद्धारमा खटिएका सुरक्षा कर्मीहरू खुशी भएका छन्। विदुर नगरपालिका दशका वडा सदस्य मंगल तामाङले बगाएको घरमा मान्छेको आवाज आएपछि उद्धारका लागि खबर गरिएको बताउनु भएको छ। बगरमा मान्छेको आउजाउ भइरहेको र बाटो खन्ने काम पनि शुरू भएको बेला मान्छेको आवाज आएपछि उद्धारका लागि प्रहरीलाई खबर गरिएको उहाँले बताउनु भएको छ। नुवाकोटका एसपी विपिन रेग्मीले पनि पहिरोले आधा पुरिएको अवस्थामा रहेको घरभित्रबाट मानिसको आवाज आएको जानकारी पाए लगत्तै प्रहरी टोली घटनास्थल पुगेर उत्खनन गर्दा श्रेष्ठलाई जीवितै फेला पारेको बताउनु भएको छ। श्रेष्ठको घर बाढ़ीले बगाएको 50 मिटर पर पुर्याएको पनि उद्धारकर्मीले बताएका छन्। बाढ़ी आएको 11 दिनपछि चण्डिकाको उद्धार जीवितै गरिएको हो। उहाँको भने परिवारजनले कुश बनाएर अन्तिम संस्कार गरेको पाइएको छ। 8औं दिनमा अन्तिम संस्कार शुरू गरी अन्तिम संस्कार चलिरहेका बेला आज उहाँको जीवितै उद्धार गरिएको छ। यसै गरी भोटे कोशी बाढ़ीका कारण प्रभावित माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको टनेलबाट 11 दिनपछि एकजना चिनिया नागरिकको पनि जीवितै उद्धार गरिएको छ। नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले टनेलभित्र फँसेका चिनिया नागरिकलाई सकुशल उद्धार गरेको हो। लामो समयसम्म टनेलभित्र फँसेका व्यक्तिको उद्धार सफल भएपछि उद्धार टोलीले महत्वपूर्ण सफलता हासिल गरेको जनाएको छ।
1: यस्तै भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परेर 1344 जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अध्यावधिक तथ्याङ्क अनुसार 4898 जना अझै बेपत्ता रहेका छन्। यस्तै 1344 मध्ये 489 पुरूष र 269 महिला, 52 बालक र 33 बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ। यस्तै 501 वटा शवका आंशिक अंगहरू फेला परेकाले पहिचान हुन बाँकी रहेको छ। बेपत्ता हुने 4898 जनामध्ये 2930 जना नेपाली र 618 जना विदेशी नागरिक रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 86,8631 जनाको जीवित उद्धार गरिएको छ। उद्धार गरेकाहरूमा 7387 नेपाली र 1244 विदेशी नागरिक रहेका छन्। विस्थापित भएका 3655 जनालाई हाल विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। खोज तथा उद्धार कार्यका लागि 7212 जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। बाढ़ीका कारण 7500 पूर्ण रूपमा क्षति भएको प्रहरीको तथ्याङ्क रहेको छ।
0: भोलि खबरमा खबरहरूको सिलसिला जारी नै छ। रिलाई भने यो विश्राम।
2: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
2: नाक बन्द हुने समस्या,
3: नाकबाट रगत बग्ने,
2: नाकभित्र मासुको गिर्खा पलाएको,
3: घ्राण शक्ति गुम्ने,
2: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
3: कानको संक्रमण,
2: कान सुन्न गाह्रो हुने,
3: कान बज्ने समस्या,
2: चक्कर लाग्ने,
3: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
2: घाँटी दुख्ने,
3: आवाज बन्द हुने,
2: निल्न गाह्रो हुने,
3: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
2: चारवाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
4: सूचना। सम्पूर्ण भारतीय भूपू सैनिक तथा तिनका परिवारहरूले यस वर्षको जीवित प्रमाण पत्र बुझाउने मिति भारतीय राजदूतावास सैन्य पेन्सन शाखाबाट प्रकाशित भएको हुँदा भदौ 24 र 25 गते, तदनुसार 2026 सेप्टेम्बर महिनाको 9 र 10 तारीख सुर्खेत र भदौ 25 गते सेप्टेम्बर 10 तारीख दैलेखमा अस्थायी शिविर लगाउने भएकाले यस मितिमा सम्पूर्ण भूपू तथा उहाँका आश्रितहरूलाई जीवित प्रमाण पत्र बुझाउन, नयाँ पेन्सन पट्टा सच्याउन र मरुवा पट्टा जम्मा गर्नका लागि यही मितिमा उपस्थित भइदिन हुन यो सूचना प्रसारण गरिएको छ। साथै यदि कसैको छुटेमा एक महिना भित्र भारतीय दूतावास सैन्य पेन्सन शाखा काठमाडौँमा पुगी जीवित प्रमाण पत्र बुझाउनु पर्नेछ र अन्यथा पेन्सन बन्द हुने पनि जानकारी गराउँदछौ। मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
6: यहाँ त स्पेशल बप मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बप चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अंडा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बप खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बप सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पीस, ललिपप, मटन तास, बप ससेज चिकन, ससेज फ्राइड राइस का साथ ही अर्डर अनुसार का खाजा उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरी को व्यवस्था पनि रहेको छ।
4: ल ल त्यसो भए आज त्यही जाउ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
5: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498640।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
7: काम को टेंशन छाती सम्म थकाउने, स्ट्रेस को दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
8: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
9: रेडियो भेरी एफएम।
0: तपाईले सबैको मन छुने रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा 82 स्वास्थ्य संस्था र विद्यालयको पुननिर्माण गर्यो, लक्ष्य अनुसार भने काम हुन सकेन। भोटेकोशी बाढ़ीको 11 दिन आज 2 जनाको जीवितै उद्धार लगायतका खबर प्रस्तुत गर्यो।
1: अब बाँकी खबर। भोटेकोशी बाढ़ीमा बेपत्ता भएका कतिपयका परिवारजनले भने कुसकुस सब बनाएर अन्तिम संस्कार गर्न थालेका छन्। सल्यानको बाक्सा नगरपालिका 8 गैरा गाउँका प्रमिला बुढाथोकी बस्नेतको भौतिक शरीर फेला नपरेपछि कुसकुस सब बनाएर धार्मिक विधि अनुसार अन्तिम संस्कार गरिएको छ। बाढ़ीमा बेपत्ता भएको 10 दिनसम्म लगातार खोजी गर्दा पनि प्रमिलाको भौतिक शरीर फेला नपरेपछि 11 दिनमा परिवारले कुसको पुतला बनाई आज दाह संस्कार गरेका हुन्। आफन्तजनले काल्ला खेत स्थित शारदा नदी किनारमा कुसको शव बनाएर धार्मिक विधि पूरा गर्दै अन्तिम संस्कार गरेका छन्। उहाँ केही वर्षदेखि परिवार सहित रसुवाको टिमुरीमा बस्दै आउनु भएको थियो। परमिलाका छोराहरू 13 वर्षीय सुशान्त बस्नेत र 6 वर्षीय सुजित बस्नेतले आमाको कुसको पुतलालाई दागपत्री दिएका हुन्। सुशान्त र सुजितले कोरोना महामारीका क्रममा आफ्ना बुबा गोविन्द बस्नेतलाई गुमाएका थिए। बुबाको निधन भएको केही वर्ष नबित्दै भोटेकोशको बाढ़ीले आमा समेत बेपत्ता बनाएपछि दुवै बालकले फेरि अभिभावक गुमाउनु परेको हो।
0: नेपालगंज स्थित भेरी अस्पतालमा शल्यक्रिया सेवा लिने बिरामीको संख्या उल्लेख्य रूपमा बढ़ेको पाइएको छ। पश्चिम नेपालका कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका बिरामीको यो अस्पतालमा उपचारका लागि जाने क्रम बढ़ेको पाइएको छ। अस्पतालले गत आर्थिक वर्ष 82-83 5,172 शल्यक्रिया गरिएको जनाएको छ। यसैगरी आर्थिक वर्ष 81-81 3,262 र 81-82 3,788 शल्यक्रिया गरिएको छ। अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर नवीन दर्नालले पछिल्ला वर्षमा 1,384 शल्यक्रिया गरिएको बताउनु भएको छ। शल्यक्रियाका लागि लामो समय पर्खिनुपर्ने बाध्यता पनि कम हुँदै गएको उहाँको दावी रहेको छ। उहाँले अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा शल्यक्रिया सेवामा 36.5% वृद्धि भएको दावी पनि गर्नुभएको छ। 3 वर्षको अवधिमा भने शल्यक्रिया सेवा करिब 58% बढ़ेको उहाँको भनाइ छ। शल्यक्रियालाई ठूलो, मध्यम र सामान्य गरी 3 वर्गमा विभाजन गरिएको जनाउँदै अस्पतालले सबैभन्दा धेरै शल्यक्रिया ठूलो शल्यक्रिया अन्तर्गत गरिएको दावी पनि गरेको छ। अस्पताल विकास समितिका कार्यवाहक अध्यक्ष डाक्टर प्रसाद धितालले शल्यक्रिया कक्षको संख्या वृद्धिसँगै जनशक्ति र उपकरण समेत थप हुँदै गएकाले शल्यक्रिया सेवा विस्तार भएको र लिनेहरूको संख्या पनि बढ़ेको बताउनु भएको छ।
1: कर्णालीको हिमाली जिल्लामा हुम्लामा 20 नयाँ विद्यालय भवन निर्माण भएर विद्यालयलाई हस्तान्तरण गरिएका छन्। विद्यालयको आवश्यकताका आधारमा ती भवनहरू कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा सामाजिक विकास कार्यालयले निर्माण गरेर हस्तान्तरण गरेको हो। एक आर्थिक वर्षमा जिल्लाका 6 गाउँपालिकामा 20 नयाँ विद्यालय भवन निर्माण कार्य सम्पन्न गरी सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको हो। सामाजिक विकास कार्यालयका प्रमुख ईश्वर बहादुर सिंहले यी भवनहरू 2, 3, 4 तथा 6 भवनको रहेको बताउनु भएको छ। विद्यालयको मागमा आधारित रहेर योजना तर्जुमा गरी सबै भवनहरू निर्माण गरेको उहाँको भनाइ छ। सिमकोट गाउँपालिकामा 3, खारकुना गाउँपालिकामा 6, सर्केघाट गाउँपालिकामा 3, चंखेली गाउँपालिकामा 3, अदानचुली गाउँपालिकामा 4 र ताजाकोट गाउँपालिकामा 1 विद्यालय भवन निर्माण गरेको छ। सबै भवनहरू पक्की र भूकम्प प्रतिरोधी डिजाइनमा निर्माण गरेको कार्यालयका सबै इन्जिनियर धर्मराज बोहराले बताउनुभयो। यसअघि माटो र ढुङ्गाको गाह्रो लगाउने कार्यलाई विदा दिएर आरसीसी भवन निर्माण गरिएका कारण विद्यालयहरू सुरक्षित रहने विश्वास गरिएको छ।
0: जुम्लाको गुटीचोर गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 12,67,348 रूपियाँ जम्मा गर्ने जनाएको छ। रसुवामा भोटेकोशी बाढ़ीका कारण सम्पर्कविहीन भएका आफ्ना नागरिक का परिवारलाई प्रति परिवार 75,000 रूपियाँका दरले सहयोग गर्ने निर्णय पनि बैठकले गरेको छ। गाउँपालिकाका कार्यवाहक अध्यक्ष शान्ति मल्ल भण्डारीले सम्पर्कविहीन भएका पालिकाका परिवारलाई प्रति परिवार 75,000 रूपियाँका दरले खोज तथा उद्धार कार्यका लागि भन्दै सहयोग गर्ने निर्णय गरिएको बताउनु भएको छ। प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढा थापाले विपद व्यवस्थापन समितिको बैठकले जनप्रतिनिधि निजामती कर्मचारी र शिक्षकबाट समेत एकीकृत रूपमा राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको बताउनु भएको छ। बाढ़ी पहिरोमा सम्पर्कविहीन भएका नागरिकका परिवारलाई खोज तथा उद्धारका लागि आर्थिक सहयोग गर्ने निर्णय भएको उहाँको भनाइ छ। गुठीचोर गाउँपालिकाका 9 नागरिक रसुवा बाढ़ीपछि सम्पर्कविहीन रहेको पनि पालिकाले जनाएको छ। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
1: सूचना
5: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्मचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
5: डाक्टर आउने मिति र समय यही असोज 7 बिहान 7 साँझ 5 सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्र नगर नगरपालिका 2 बांगे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726 मोबाइल नम्बर 98520-90726।
1: सूचना
10: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 प्रति केजी 5 छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
5: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
1: सूचना
5: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
6: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
7: कामको टेन्सन, छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
8: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
1: नमस्ते काका, चिट्टिक्क परेर कता जान लाग्नु भयो?
0: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
0: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198-198।
6: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
0: तपाईले सबैको मन सुने रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो लगायतका खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। सशस्त्र प्रहरी बलले कर्तव्य पालनाको सिलसिलामा भोटेकुसी बाढ़ीमा परि ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई प्रति परिवार 25 लाख राहत उपलब्ध गराउने भएको छ। सशस्त्र प्रहरीले मृतकका आश्रित परिवारलाई राजसेवकका तर्फबाट तत्काल 15 लाख र सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा निजको हकवाला आश्रित परिवारलाई उपलब्ध गराउने राहत सम्बन्धी कार्यविधि बमोजिम 5 लाख तथा सशस्त्र प्रहरी बल नेपाल विपद प्रकोप राहतको सञ्चालन सम्बन्धी मापदण्ड बमोजिम थप 5 लाख गरी कुल 25 लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ। सशस्त्र प्रहरी महानिर्देशक नारायण दत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले मृतक कर्मचारीले कल्याण कोषबाट ऋणले भुक्तानी गर्न बाँकी भएमा सम्पूर्ण बाँकी रकम मिना गर्ने र उनीहरूका सन्तानलाई पाएक पर्ने, नेपाल एपीएफ स्कूलमा कक्षा 10 सम्मको अध्ययनका लागि शैक्षिक शुल्क छूट गर्ने निर्णय गरेको जनाइएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले कर्मचारीका आश्रित परिवारका सदस्य भोटेकोशी बाढ़ीका कारण मृत्यु भएमा राहत स्वरूप प्रति व्यक्ति 1 लाख तत्काल उपलब्ध गराइने र बाढ़ीबाट मृत्यु भएका सशस्त्र प्रहरीको स्मृतिमा स्मारक समेत निर्माण गरिने बताउनु भएको छ। बाढ़ीमा परि सशस्त्र प्रहरीका 13 जना सम्पर्कविहीन भएका राष्ट्रिय विपद जोखिम तथा न्यूनीकरण प्राधिकरण प्राधिकरणले जनाएको छ।
1: कर्णाली करिडोरको हुम्ला जिल्लाभित्र पर्ने सर्केघाट गाउँपालिकाको खडी खेतमा सड़क अवरूद्ध भएको 9 घण्टापछि खोलेको छ। बिहान 7 बजेबाट सड़कमा माथिबाट पहिरो खस्दा अवरूद्ध रहेको सड़कको दिउँसो करिब 4 बजेतिर खुलेको हो। रातभरको वर्षाले खतिखेडमा पहिरो खस्दा सड़क पुगेपछि यातायात सेवा अवरूद्ध भएकोमा पहिरो हटाएपछि खुलेको डीएसपी शंकर खड्काले बताउनुभयो। करिब 20 मिटर सड़क पहिरोमा पुगेको थियो। सड़क खुलेपछि सिमकोट आउने र सिमकोटबाट जाने यातायातका साधन नियमित भएका छन्।
0: धेरै खबरको अन्त्यमा अब लागौं खेल खबरतर्फ। नेपालमै पहिलो पटक भएको फ्रेन्चाइज लीग भलिबल एनबीएलमा काठमाडौँ रेड्सले विजय शुरूआत गर्दा मधेस वारियर्सले लगातार दोस्रो हार बेहोरेको छ। निकै रोमाञ्चक खेलमा काठमाडौँले मधेसलाई 3-2 सेटले हराउँदै विजय शुरूआत गरेको हो। पहिलो सेट 20-25ले गुमाएको काठमाडौँले दोस्रो सेट 26-26 र तेस्रो सेट 25-17ले जितेको हो। चौथो सेट फेरि मधेसले 25-22ले जितेपछि खेल 5 सेटमा पुगेको हो। अन्तिम सेट 16-14ले आफ्नो पक्षमा पार्दै काठमाडौँले 2 अंक जोड्यो भने मधेसले 1 अंकमा चित्त बुझायो। पहिलो खेलमा मधेस सगरमाथासँग 4-1 सेटमा पराजित भएको थियो। यसैबीच अहिले सगरमाथा स्पाइकर र खत्तड फाल्कन्स भिड्दैछन्। सगरमाथा लगातार दोस्रो जित दर्ता गर्ने योजनामा छ भने खत्तड पनि विजयी शुरूआत गर्ने दाउमा रहेको छ। प्रतियोगितामा यसअघि कर्णाली शिवराज र सगरमाथा स्म्यासले विजयी शुरूआत गरेका छन्। 6 टोली सहभागी प्रतियोगिताको उपाधि विजेताले 20 लाख र उपविजेताले 12 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। खेल खबर सँगै अहिलेलाई साँझको भेरी खबर सकियो। बिदाउनु गेलसम्मका मुख्य खबर फेरि एकपटक।
1: कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा 82 स्वास्थ्य संस्था र विद्यालयको पुननिर्माण गर्यो। लक्ष्य अनुसार काम भने हुन सकेन।
0: भोटे कोशीको 11 दिन आज 2 जनाको जीवितै उद्धार। बाढ़ीमा परि अझै करिब 5,000 बेपत्ता। 1,350 को सब फेला।
1: मोटरसाइकल दुर्घटनामा परि वीरेन्द्रनगरमा 1 जनाको ज्यान गयो।
0: र नेपाल भलिबल लीग एनबीएलमा काठमाडौँको विजय शुरूआत। मधेसको लगातार दोस्रो हार। अहिले सगरमाथा र खत्तड भिड्दै। हवस् त अहिलेलाई साँझको भेरी खबर सकियो। भोलि बिहान 6:30 बजेको भेरी खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै दिलु रावत र केशव ढकाल विदा हुन्छौं। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
11: रेडियो भेरी एफएम 98.6 MHz
12: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
13: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
1: सूचना
14: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
14: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।

0: extreme energy drink.
1: डिप्रेसन लाई बुझौ, जीवन रोजौ।
2: जीवन में उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समय सम्म अत्यधिक दुखी महसुस हुनु, कुनै काम में रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसन का संकेत हुन सक्छन्।
1: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
2: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
2: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404719 र 9858551715।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर 6 बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर 6, बुद्ध पथ लाइन, गरिमा विकास मैकमुनि, सुर्खेत। फोन नम्बर 0883521179, मोबाइल नम्बर 9858054899 र 9769044443।
5: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछ त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम दाम पनि छैन, पैसा पनि छैन अब इन्डिया तिर जाने सुर कस्यो हौ दाजु मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृतसर पञ्जाबमा जा
8: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
7: हो त नि अमृतसर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
8: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
7: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
8: हो त्यही गएर
7: सूर्जन रोकायलाई भेट
8: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
7: लकी पिराक फोन नम्बर 9820293948 9820293948
9: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायनेटको साम्बा प्याकसँग जसमा पाइन्छ अल्ट्रा 300 Mbps सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री आज नै सब्स्क्राइब गर्नुहोस् भायनेट साम्बा प्याक स्पिडको अल्टिमेट गोल भायनेट साम्बा प्याक अल्ट्रा फास्ट अल्ट्रा फन
10: रेडियो भेरी एफएम

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: कामको टेन्सन, रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
3: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
4: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
5: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
4: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
5: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
4: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
5: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
4: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
6: रेडियो भेरी एफएम।

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: एनएमबी रारा बचत खाता, प्रदेशको प्रगतिसँग बचतको नाता।
2: राराको निर्मल पानी जस्तै सोच्छ आफ्नो अमूल्य बचत, आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
3: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिमाट र मेरो शेयर पनि।
1: प्रदेशको प्रगतिसँग।
4: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
5: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6, गोदाम लाइन, सुर्खेत।
6: अब सुन्नुहोस् श्री स्टिभ्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
8: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ज।
9: CIN को साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक र युट्युब CIN च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढ़ीको 11 दिनमा दुईजनाको सकुशल उद्धार, मृत्यु हुनेको संख्या 1331 पुग्यो। 41 होल्डिङ सेन्टरमा 3952 प्रभावित आश्रय लिँदै उपचारपछि फर्कने पनि बढ्दै
10: धेरै डिस्चार्ज पनि भइसक्नु भएको छ। त्यसै गरेर हालसम्म उद्धारको संख्या 13101 रहेको छ।
9: बाढ़ी प्रभावित क्षेत्रमा 57,000 लिटर डिजेल, 20,000 लिटर पेट्रोल र 13,000 लिटर हवाई इन्धन मौजदात, राहत र उद्धार कोषमा 11 अर्ब भन्दा धेरै रकम जम्मा, स्थानीय प्रशासन राहत वितरणमा केन्द्रित।
11: ट्र्याक खोलेर बाटो खोल्ने काम भइरहेको छ र यसको लागि चाहिँ अब त्यहाँको परियोजना, त्यहाँको प्राविधिक टिम लागिरहेको अवस्था छ।
9: सुरुङ भित्रको खोज तथा उद्धारका लागि स्विजरल्याण्डबाट नेपाललाई अत्याधुनिक ड्रोन हस्तान्तरण। भोलि पनि परेवा भीर सड़क खण्ड पूर्ण अवरूद्ध रहने, राति ठूलो पानी पर्ने सम्भावना कम।
12: क्षेत्र जुन भोटेपछि त्यहाँ चाहिँ अघिसम्म अलिअलि हल्का वर्षा भएको छ त्यो रसवातिर, तर त्यस्तो ठूलो वर्षा त्यस्तो खालको चाहिँ छैन।
9: र एनभीएलमा मधेसको दोस्रो हार, काठमाडौँको विजयी शुरूआत।
13: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
9: बाढ़ीबाट ध्वस्त बस्तीहरूको विकल्पमा नयाँ नगर बनाउन सरकारले स्थानीय तहका प्रतिनिधि, सरकारवाला, प्रभावितलाई समेत विश्वासमा लिएर कार्ययोजना तथा संयन्त्र निर्माण गर्नु आवश्यक छ। यस्ता बाढ़ी फेरि पनि आउने जोखिम भएकाले अब बगरमा अर्को बस्ती निर्माणका लागि कसैले पनि प्रोत्साहन नगरौं। नदी खोलालाई आफ्नै बाटोमा बग्न दिने हो भने जनधनको क्षति हुनेबाट बच्ने अवस्था आउँछ। अब खबर सन्तोषी रावलबाट।
14: रस्क भोटेकोशी बाढ़ीको 11 दिनमा आज पनि दुईजनाको सकुशल उद्धार भएको छ। माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको 225 मिटर सुरुङभित्रबाट नेपाली सेना र गैर सैनिक विज्ञ सहितको संयुक्त उद्धार टोलीले लुहा इटावो नाम गरेका एकजना नागरिक जीवितै उद्धार गरेको हो। नुवाकोटको बेत्रावतीमा बाढ़ीले पुरिएको एउटा घरबाट बाढ़ी गएको 11 दिनपछि 60 वर्षीय चण्डिका श्रेष्ठको पनि आजै जीवितै उद्धार गरिएको छ। खोज तथा उद्धार अभियानका क्रममा घरभित्रबाट आवाज सुनेपछि सुरक्षाकर्मीको टोलीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलका इन्सपेक्टर सुमन विकले बताउनुभयो।
15: आनन्द श्रेष्ठ भनेको चाहिँ घरबाट घर चातलाको घर जुन चाहिँ बगाएर अपोजिट डिरेक्सन ल्याएर 3.5 तला कम्प्लिटली डुबेको छ। थोरै पार्ट मात्रै देखिएको छ र यो पार्टबाट कता कताबाट इको भोइस बचाऊ भनेको आवाज जस्तो महिलाको सुनिएपछि अझ हामीले विशेष त्यो पन्छाउँदै यो जस्ताहरू यो मड ढैलोहरू पन्छाउँदै गएर नजिक पुगेर सुन्दा कन्फर्म भयो। त्यसपछि हामीले यहाँ आएर हेरेपछि झ्यालबाट पस्यौं र त्यहाँ चाहिँ लेदो र पुरै माटोहरू भएको भयो। त्यो लेदो र माटो चाहिँ फाल्दै फाल्दै भित्र गएर यो झ्यालको रूमभन्दा भित्रपट्टिको रूममा चाहिँ अलिकति आधा माथिको पार्ट बाँकी तल चाहिँ दबेको अवस्थामा चाहिँ एकजना महिला सकुशलै आवाज निकालेको बचाऊ बचाऊ भनिरहेको अवस्थामा फेला पारेर रेस्क्यू गरेर अहिले काठमाडौँ पठाएको।
14: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज साँझसम्म भोटेकोशी बाढ़ीबाट मृत्यु हुनेको संख्या 1331 पुगेको छ। रसुवामा 156, नुवाकोटमा 195, धादिङमा 67, गोर्खामा 74, तनहुमा 38, नवलपरासी पूर्वमा 222, नवलपरासी पश्चिममा 219 र चितवनमा 360 जनाको शव भेटिएको हो। सीआईएनसँग कुरा गर्दै प्राधिकरणका उपसचिव प्रतिकारी शाखा प्रमुख रामबहादुर केसी
10: भनेको अहिलेसम्म 331 जनाको चाहिँ शव फेला परेको छ। अहिले पनि करिब 5,000 मान्छे चाहिँ सम्पर्कविहीन हुनुहुन्छ। सर्च रेस्क्यू टिमले चाहिँ त्यो काम गरिराखेको छ र मुख्य रूपमा चाहिँ टनेलहरूमा हाइड्रो पावरको टनेलहरूमा यो खोजी कार्यहरू जारी भएको छ। त्यसै गरी अब जति मानवीय क्षति भएको थियो त्यो क्षतिमध्ये जम्मा अहिलेसम्म 98 जनाको मात्रै शनाखत भएको छ र परिवारलाई चाहिँ यो शवहरू बुझाइएको छ। अहिलेसम्म चाहिँ हेऱ्यो भने 5,929 जना चाहिँ घाइते हुनुहुन्थ्यो, उहाँहरूको धेरैको उपचार पनि भइराखेको छ र धेरै डिस्चार्ज पनि भइसक्नु भएको छ। त्यसै गरेर हालसम्म उद्धारको संख्या 13,101 जना रहेको छ।
14: प्राधिकरणका अनुसार हालसम्म 13,101 जनाको उद्धार गरिएको छ। नेपाली सेनाले 4,162, नेपाल प्रहरीले 4,066 र सशस्त्र प्रहरी बलले 4,871 जनाको उद्धार गरेका छन्। रसुवा, नुवाकोट, धादिङ र काठमाडौँका स्थापना गरिएका 41 होल्डिङ सेन्टरमा 3,952 जना प्रभावित बसिरहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा खाद्य तथा गैर खाद्य सामग्री पठाउने काम पनि जारी रहेको प्राधिकरणले जनाएको छ। काठमाडौँ हुँदै 53 ट्रक र 32 बोलेरो मार्फत राहत सामग्री पठाइएको छ भने हेलिकप्टरबाट समेत विभिन्न क्षेत्रमा राहत सामग्री पुर्याइएको छ। राहत वितरणका लागि नुवाकोट र रसुवा जिल्लामा विभिन्न समिति गठन गरिएको छ। सीआईएनसँग कुरा गर्दै नुवाकोटका प्रमुख जिल्लाधिकारी शम्भु प्रसाद रेग्मी,
16: जिल्लाले नुवाकोट र रसुवा दुवैतिर वितरण गर्नुपर्ने अवस्था छ। त्यसको लागि हामीले विभिन्न 5 टिमहरू गठन गरेका छौँ। त्यसमा चाहिँ उपसचिवको सुपरभिजनमा जिल्ला प्रशासनको अफिसर, सुब्बाहरू, त्यस्तै पालिकाको प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिहरू, प्रदेशका कर्मचारीहरू सहको 5 टिम छ र त्यसले चाहिँ
14: रसुवा जिल्लामा पनि राहत संकलन तथा वितरण व्यवस्थित बनाएको स्थानीय प्रशासनको दावी छ। बाढ़ी प्रभावित क्षेत्रमा हाल 57,000 लिटर डिजेल, 20,000 लिटर पेट्रोल र 13,000 लिटर हवाई इन्धन मौजात रहेको प्राधिकरणको विवरणमा उल्लेख गरिएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी हालसम्ममा 11.5 करोड़ भन्दा धेरै रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार यसअघि उक्त कोषमा जम्मा भएको 1 अर्ब बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा भइसकेको छ। 9 वाणिज्य बैंकमा 8.6 करोड़ भन्दा धेरै र हिमालय बैंक अनि लक्ष्मी सनराइज बैंकको डलर खातामा थप 1,98,00,000 भन्दा धेरै रकम जम्मा भएको जानकारी दिएको छ। जलविद्युत आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज तथा उद्धार कार्यमा थप प्रभावकारी बनाउन स्विजरल्याण्डले नेपाललाई अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ। प्राप्त ड्रोन नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएको छ। स्विजरल्याण्डको चर्चित ड्रोन निर्माता कम्पनी फ्लाइबिलिटीले निर्माण गरेको यो ड्रोन मानवीय उद्धार तथा जोखिमपूर्ण संरचनाको निरीक्षणका लागि प्रयोग गर्न सकिनेछ। मानिस प्रवेश गर्न कठिन हुने अध्यारा, साँगुरा तथा जोखिमपूर्ण सुरुङभित्र खोजी तथा निरीक्षण गर्न सक्ने गरी ड्रोन डिजाइन गरिएको बताइएको छ। पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा मुगलिङ सडक खण्डको कृष्ण भीरमा भित्ता काटेर डाइभर्सन ट्र्याक खोलिएको छ। भदौ 10 गतेको बाढ़ीले तलबाट जमिन काटान गरेपछि अघिल्लो हप्ता सड़क भाँचिएको थियो। सड़क भाँचिएको ठाउँमा हिजोदेखि भित्ता काटेर डाइभर्सन ट्र्याक खुलाउने काम शुरू भएको हो। निर्माण व्यवसायीहरूले नेपाल जियोटेक सोसाइटीका प्राविधिक सड़क विभागका प्रतिनिधि र विज्ञहरूको रहबरमा डाइभर्सन ट्र्याक खुलाइएका हुन्। निर्माण व्यवसायी महासंघका उपाध्यक्ष सहदेव खड्काका अनुसार भाँचिएको सड़कको 252 मिटर ट्र्याक खोलिएको छ। खोलिएको ट्र्याकबाट अहिले नै गाड़ी चलाउन भने सकिँदैन। अहिलेलाई निर्माणमा प्रयोग हुने मेसिन हिँड्ने बाटो बनेको र ग्रेड मिलाउने पानी व्यवस्थापन र भित्ता सुधार लगायत काम पूरा गरेर बढ़ीमा एक हप्ताको गाड़ी सञ्चालन गर्ने तयार रहेको छ। जटिल भूगोल र बाढ़ीको जोखिमका कारण भाँसिएको सड़कभन्दा माथि पहिलेकै बाटो काटेर ट्र्याक बनाइएको जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले जानकारी दिनुभयो।
11: प्राविधिकहरू आएर अध्ययन गर्नुभयो, अब त्यो अध्ययन स्थलगत अध्ययन पनि भयो, ड्रोनबाट पनि अध्ययन भयो। त्यो ठाउँ चाहिँ असाध्यै अप्ठ्यारो ठाउँ र डाँडीबाट माथिदेखि नै चर्किएको हुँदाखेरि चाहिँ त्यो अध्ययन गर्न पनि अलिकति समय लाग्यो र त्यो अध्ययन गरे पश्चात अहिले चाहिँ अब त्यो बाटो खुलाउनको लागि माथिपट्टिबाट करिब त्यो चाबिकको बाटोको 70-80 मिटर माथिबाट ट्र्याक खोलेर अहिले त्यो ट्र्याक खोलेर बाटो खोल्ने काम भइराखेको छ र यसको लागि चाहिँ अब त्यहाँको परियोजना त्यहाँको चाहिँ प्राविधिक टिम लागिरहेको अवस्था छ।
14: भुटेकोसी बाढ़ीले रसुवामा जनधनको ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार बाढ़ीमा परेर रसुवाका मात्रै 1,365 जना मानिस सम्पर्कविहीन भएका छन्। यस्तै कामको सिलसिलामा वा घुम्न पुगेका 1,160 अन्य जिल्लाका नागरिक र 264 जना पर्यटक पनि सम्पर्कविहीन भएका छन्। यसै गरी बैंक तथा वित्तीय संस्थाका 26 कर्मचारी, 69 जना सरकारी कर्मचारी, 13 सशस्त्र प्रहरी, 28 नेपाल प्रहरी, 27 नेपाली सेना हराएका रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्वा प्रसाद अधिकारीले जानकारी दिनुभयो। कार्यालयको प्रारम्भिक प्रतिवेदन अनुसार 1,500 निजी घरमा क्षति पुगेको छ। यस्तै 28 सरकारी र सार्वजनिक भवन, 8 सामुदायिक र 3 निजी विद्यालय, 14 बैंक तथा वित्तीय संस्था, 1 पेट्रोल पम्पमा क्षति पुगेको सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको छ। काशीको माछापुच्छे गाउँपालिका वडा नम्बर 1 सादलमा रहेको निर्माणधीन सुपर सेती जलविद्युत आयोजनाको पहुँच मार्ग खन्ने क्रममा पहिरो खस्ता दुईजना कामदारको ज्यान गएको छ। ज्यान गुमाउनेमा धनकुटाको पाक्रीवास नगरपालिका 8 घर भई आयोजनामा कार्यरत 26 आयुष राई र खोटाङको कोपिलास गोडी गाउँपालिका 1 27 किसान राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय काशीका अनुसार अधिकारी एवं प्रहरी नायब परीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार दुवैजनाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको बाढ़ी प्रभावित क्षेत्रमा तत्काल ठूलो वर्षा नहुने मौसम विभागले जनाएको छ। विभागका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र सट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका 1-2 स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको मौसमविद वरूण पौडेलले जानकारी दिनुभयो।
12: त्यसपछि अहिले हामी चाहिँ सामान्य बादल लागेको अवस्था छ, त्यस्तो ठुलो वर्षा चाहिँ छैन। अहिले चाहिँ विशेष गरेर यो सुदूरपश्चिमका मैनगर होइन जडेलधुरा यो बैतडी यो एरियामा वर्षा भइरहेको छ। त्यस्तै काठमाडौँ उपत्यकाको केही स्थानमा पनि वर्षा भइरहेको छ। ठुलो भारी वर्षा हुने खालको देखिँदैन। जहाँसम्म यो पहाडी क्षेत्र जुन भोटेपछि त्यहाँ चाहिँ अघिसम्म अलिअलि हल्का वर्षा भएको छ त्यो रसवातिर, तर त्यस्तो ठुलो वर्षा त्यस्तो खालको चाहिँ छैन।
14: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलमा काठमाण्डु रेड्सले विजय शुरूआत गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कबडलमा आज भएको खेलमा काठमाण्डुले मधेस वारियर्सलाई 3-2 को सेटमा पराजित गरेको हो। काठमाडौँले पहिलो सेट 20-25 ले गुमाए पनि त्यसपछि लगातार दुई सेट 26-24 र 25-17 ले जितेको थियो।
9: महिनावारी सरसफाईमा ध्यान दिनुपर्ने कुरा,
17: आफूले प्रयोग गरेको जुन महिनावारीमा प्रयोग गरेको कपडा हुन्छ या प्याड हुन्छ या अन्डरवेयर हुन्छ त्यसलाई चाहिँ राम्रोसँगले सफा गर्नु पर्यो।
9: बाढ़ीको विपद अपनाउनु पर्ने सावधानी र सरोकारवालाको भूमिका, जानकारी सहितको विशेष सामग्री र सुवाको भटेकोशी बाढ़ीपछि नुवाकोटका बालबालिका र किशोर किशोरीको सुरक्षा कसरी भइरहेको छ, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: क्यास्ट बिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास्ट बिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
19: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
20: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
19: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
20: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
21: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
19: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
9: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलीजुली नेपाली।
21: साझा खबरमा अब मिलीजुली नेपाली। बाढ़ीपछि आश्रय स्थलमा बस्दा महिनावारीका बेलामा अझ बढ़ी चनाखो हुनुपर्ने स्वास्थ्य कर्मीहरूले बताएका छन्। कम्तीमा 4-4 घण्टामा कपड़ा वा प्याड परिवर्तन गर्न स्वास्थ्य कर्मीहरूको सुझाव छ। जनस्वास्थ्यविद यीशु श्रेष्ठ।
17: सर्वप्रथम तपाईँहरूले ध्यानमा दिनुपर्ने कुरा भनेको चाहिँ सरसफाई हो। सरसफाई भन्नाले चाहिँ हात धुने अनि साथसाथै आफूले प्रयोग गरेको जुन महिनावारीमा प्रयोग गरेको कपडा हुन्छ या प्याड हुन्छ या अन्डरवेयर हुन्छ त्यसलाई चाहिँ राम्रोसँगले सफा गर्नु पर्यो। सफा गर्दाखेरि पनि तपाईँसँग यदि सफा गर्ने सामग्री छैन, जस्तै साबुन छैन, डिटोल छैन भने खरानीले मात्र भए पनि राम्रोसँगले धोएर सफा गरेर मजाले निचोरेर खिया नलागेको ठाउँमा एकदमै राम्रोसँगले घाम लागेको ठाउँमा चाहिँ तपाईँले त्यो सुकाउन सक्नुहुन्छ। कहिलेकाहीँ चाहिँ लजाएर यस्तो ठाउँमा पुरुष बेसी भएको कारणले गर्दाखेरि घाममा सुकाउनु पर्ने कुरालाई घाममा सुकाउनु भएन, खिया लागेको ठाउँमा सुकाउनु भयो। 4-4 घण्टामा तपाईँले कपडा या प्याड चेन्ज गर्नुपर्ने छ, चेन्ज गर्नु भएन भने चाहिँ तपाईँलाई कस्तो कस्तो समस्या हुन्छ भन्दाखेरि, एक सुरुमा हुने भनेको ऱ्यासेस हुन्छ। ऱ्यासेस भनेको तल चिलाउने, पोल्ने, बिजाउने हुन्छ। साथसाथै अब महिनावारी भइसकेर ब्लिडिङ कम भइसक्यो, रगत आउन बन्द भएपछि चाहिँ तपाईँलाई सेतो पानी बग्ने समस्या हुन सक्छ। एकदम अत्याधिक मात्रामा चिलाउने, तपाईँहरूले त्यहाँको नजिकैको स्वास्थ्य कर्मीलाई यस्तो भइरहेको छ है, यो भनेको के हो, यसलाई चाहिँ कसरी रोकथाम गर्न सकिन्छ या यसको उपचार के छ भनेर चाहिँ औषधि पनि उपचार पनि गर्न सक्नुहुन्छ।
21: आश्रय स्थलमा महिनावारी हुँदा प्रयोग गरेको कपडा वा प्याड राम्रोसँग धोएर मजाले निचरेर राम्रो घाम लागेको ठाउँमा सुकाएर पुनः प्रयोग गर्न सकिने सुझाव दिँदै हुनुहुन्थ्यो जनस्वास्थ्यविद यीशु श्रेष्ठ। नुवाकोट जिल्लाको आश्रय स्थलमा बसिरहनुभएका बाढ़ी प्रभावितका लागि परिचय पत्र वितरण थालिएको छ। यो परिचय पत्रले आश्रय स्थलमा बसेको व्यक्तिको विवरण पत्ता लगाउन सजिलो हुनेछ। त्यस्तै राहत सामग्री लिन अस्थायी र स्थायी बसोबासका लागि सरकारले भविष्यमा गर्ने सहयोगका लागि समेत सजिलो हुने बताइएको छ। एकैछिन सुनौ नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीसँगको यो कुराकानी।
0: को मानिस हो, कुन ओडाको, कहाँ हो, उहाँहरूको एउटा आइडेन्टिटी चाहिन्छ भविष्यमा, जस्तो अस्थायी बसोबासको लागि, स्थायी बसोबासको लागि, र उहाँहरू कुन जिल्लाको अथवा कुन पालिकाको हो भन्ने एउटा पहिचान पनि चाहिने भए हुनाले सम्बन्धित कतिपय वडाहरूले चाहिँ त्यो एउटा अस्थायी किसिमको कालहरू फलानु सेन्टरमा बसेको, नाम यो भएको, ठेगाना यो भएको, यो ठाउँको भन्ने एउटा मोटामोटी एउटा कार्ड चाहिँ कुनै कुनै वडाले चाहिँ सुरु पनि गर्नुभएको। होल्डिङ सेन्टर बस्ने त्यहाँ चाहिँ वडाको कर्मचारी आफै गएर सबैलाई चाहिँ उनीहरूको विवरणहरू संकलन गरेर त्यहाँ कार्ड दिने, त्यस्तो प्रावधानको सामान्यतया उसको पहिचान पनि होस् र कुन ठाउँको हो, कुन जिल्लाको हो, त्यो आजका कुराहरू बिचमा एउटा पहिचान राख्ने, अभिलेख राख्ने प्रयोजनको लागि पनि हो त्यो कार्ड। पर्याप्त मात्रामा राहत भएको कारणले पनि अब त्यो बाढीबाट पीड़ित भएको अथवा अशब्द अथवा असहाय अथवा आफूले बिहान बेलुकी खाने प्रबन्ध गर्न नसक्ने त्यस्तो अप्ठ्यारो स्थितिमा यदि कोही पर्नु भएको छ भने वडाध्यक्षको सिफारिस अथवा वडाध्यक्षको एउटा मौखिक जानकारी त्यो राहत वितरण गर्ने ठाउँमा भयो भने कति आइटम कतिजनालाई दिनुपर्ने हो भन्ने जानकारी भयो भने राहत वितरण गर्ने स्थानमा उहाँ व्यक्ति नै आएर पनि राहत लिन गरी एउटा हिजो मात्रै मैले एउटा सूचना जारी गरेको छु जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट, र त्यसबाट के हुन्छ भने बाढी पीड़ित मात्रै नभएर कुनै पनि कारणले अशब्द होस् असहाय होस् अथवा खाने नै समस्या त्यस्तो परेको यदि कोही हुनुहुन्छ भने राहत लिन सक्नुहुन्छ भन्ने एउटा सूचना जारी गरेका छौँ, त्यो अनुसार त्यस्तो व्यवस्था गरेका छौँ हामीले।
21: तपाईँले पनि आश्रय स्थलमा खटिएका कर्मचारी वा ओडा अध्यक्षलाई परिचय पत्रका लागि नाम टिपाउन सक्नुहुनेछ। नाम टिपाउन ओडा कार्यालय नगरपालिका जानु पर्दैन। तपाईलाई विपदपछिको तत्काल उद्धार र विभिन्न समस्या परेको छ भने पैसा नलाग्ने नम्बर 1234 फोन गर्न सक्नुहुन्छ। बाढीपछि तपाई अनि छिमेकी कसरी बसिरहनु भएको छ? पक्कै पनि अहिले धेरैजना सँगै हुनुहुन्छ होला। मनोचिकित्सकहरूका अनुसार आश्रय स्थलमा बस्दा पनि सकेसम्म निदाउने प्रयास गर्नुपर्छ अनि उमेर र क्षमता अनुसार बिहानको व्यायाम गर्दा शरीरलाई धेरै फाइदा पुग्छ। मनोचिकित्सक डाक्टर सूरज तिवारी,
2: निन्द्रा चाहिँ पर्याप्त लिनुपर्ने हुन्छ। रातिको निन्द्रा 10-11 बजेदेखि लिएर 5-6 बजेसम्मको चाहिँ समयमा 7-8 घण्टा निन्द्रा चाहिँ पूरा गर्ने हिसाबले चाहिँ सुनिश्चित गर्नु पर्यो। अब आश्रय स्थलमा अब ठ्याक्कै त्यस्तो व्यवस्था भएको छैन, सबै ठाउँमा नहुन पनि सक्छ अरे, तर चाहिँ हामीले चाहिँ त्यो चाहिँ ख्याल गर्नु पर्यो निन्द्राको। त्यसले चाहिँ हाम्रो सामान्य तनाव मात्र होइन, हामीहरूलाई मानसिक रूपले स्वस्थ राख्नको लागि, तनाव न्यूनीकरण गर्नको लागि, पीड़ा न्यूनीकरण गर्नको लागि, हाम्रो शारीरिक थकान मात्र होइन कि हाम्रो मानसिक स्वास्थ्यको लागि ऊर्जा प्रदान गर्ने काम पनि गर्दछ होइन, त्यसले गर्दा निन्द्रा चाहिँ एकदम महत्वपूर्ण छ। अर्को चाहिँ अब कतिपय व्यक्तिले चाहिँ अब फेरि शोक पीड़ा तनाव होइन यो सबै कुराहरू सहन नसकेर यसलाई झेल्नको लागि जस्तो लागू पदार्थको प्रयोग गर्ने या जाँड रक्सीको प्रयोग गर्ने, त्यसले चाहिँ एकछिन चाहिँ भुलिए जस्तो हुन्छ होइन, एकछिन चाहिँ त्यो घटना विस्मृत भए जस्तो हुन्छ, तर त्यसले चाहिँ दीर्घकालीन रूपमा फाइदा गर्दै उल्टो जाँड रक्सी तथा अन्य लागू पदार्थको फेरि कुलत पर्ने सम्मान हुन्छ, त्यो चाहिँ गर्नु भएन। अर्को चाहिँ व्यायामको कुरा, जुन चाहिँ हामीलाई लाग्दछ व्यायाम भनेको शरीरको लागि मात्रै हो, तर शरीरको लागि मात्र होइन, व्यायामले चाहिँ हाम्रो शरीरमा रक्त सञ्चालन, हाम्रो शरीरमा जुन प्राणवायु अक्सिजनको सञ्चालन, हाम्रो शरीरमा भएका र मस्तिष्कमा पनि भएका चाहिँ जुन बाहिर निष्कासन हुनुपर्ने पदार्थहरू त्यो चाहिँ निष्कासन हुन्छ, र अर्को चाहिँ हाम्रो शरीरमा चाहिँ राम्रो हर्मोन्सहरू उत्पादन हुनको लागि त्यसले चाहिँ मद्दत गर्दछ। त्यसले गर्दा चाहिँ व्यायाम चाहिँ एकदम जरुरी छ, खास गरी बिहानको व्यायामले चाहिँ शारीरिक स्वास्थ्य मात्र होइन मानसिक रूपले स्वस्थ राख्नमा मद्दत गर्दछ।
21: यस्तो बेला सकेसम्म समूहमा बसेको राम्रो। समूहमा बस्दा पनि एकले अर्कालाई परेको समस्याका बारेमा मन खोलेर कुराकानी गर्न चिकित्सकहरूको सुझाव छ।
9: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ी लगायतका विपद पछि अभिभावकको जिम्मेवारी,
22: समयमै आउँदाखेरि एउटा बच्चा त्यहाँ भेटेका छौँ होइन, उहाँको बुवासँग पहिलो दिनमा चिनजान पनि थियो होइन, उहाँ हुनुहुन्छ भन्ने थाहा छ, त्यसको जानकारी मैले परिषदलाई पनि जानकारी गराएको छौँ होइन।
9: सरकारवाला निकायका प्रतिनिधि बीच समन्वय महत्वपूर्ण, विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
23: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
24: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
23: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
24: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
23: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
24: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
23: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
9: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आज शनिवारीय विशेषको पालो हो, तर भटेकोशी बाढ़ीपछि बालबालिका र किशोर किशोरीको सुरक्षाको कुरा। बाढ़ीपछि सरोकारवाला निकायदेखि प्रभावितसम्मको ध्यान राहत संकलन र वितरणमा छ। यस प्रकारका विपत्पछि बालबालिका तथा किशोर किशोरीमा प्रलोभन, बेचबिखन र दुर्व्यवहारको जोखिम पनि हुन्छ। नुवाकोटको विदुर नगरपालिकाका बाल कल्याण अधिकारी सुस्मिता पोखरेलसँग देवीघाटको होल्डिङ सेन्टरमा पुगेर हामीले कुराकानी गरेका छौं।
3: अहिले चाहिँ हामीले बालबालिका कहाँ कहाँ कुन कुन होल्डिङ सेन्टरमा आमा बाबु बहिन बालबालिका हुनुहुन्छ, कसको चाहिँ बाबु आमा हुनुहुन्न, यस्तो बेलामा चाहिँ झन् बदमास मान्छे हुन्छ नि जसले चाहिँ अब कसरी बच्चाहरूलाई मिसयुज गर्न सकिन्छ भनेर एकदम यस्तो पर्खाइमा हुनुहुन्छ। त्यस्तो अवस्थामा चाहिँ हामीले होल्डिङ सेन्टरमा गएर कहाँ कस्तो बच्चा हुन्छ भने त्यस्तो लिस्टिङ गरिरहेछौँ। अनि राष्ट्रिय बाल अधिकार परिषदले पनि कोर्डिनेसन गरिरहनु भएको छ, उहाँले पनि त्यस्तो बच्चा सहन्दै गरेर क्विक अब त्यस्तो बच्चाहरूलाई हामीले कतै ट्रान्सफर गर्नु पर्यो चाहे पुनर्स्थापना गर्नु पर्यो भने हामीले समन्वय गर्छौँ भनेर पनि हामीलाई उहाँबाट खबर गरिरहनु भएको छ। अनि अहिले नोटिस पनि जारी गरेको छ मैले तथा बालबालिकाले अब बाल कल्याण अधिकारीकै थ्रुबाट त्यस्तो बच्चाहरूलाई लाने भनेर नोटिस पनि जारी गर्नुभएको छ। त्यही भएर हामीले हाम्रो साथी हामी सबैजना जसको अब जो चाहिँ अब स्टेबल छौँ होइन, जो चाहिँ अब कतिजना साथीहरू चाहिँ पारिपट्टि नै हुनुहुन्छ, उहाँहरू यहाँ आउनै सक्नु भएको छैन, उहाँहरू आफै मेन्टली प्रेसरमा हुनुहुन्छ, हामी पनि मेन्टली प्रेसरमै छौँ। अब 10 गते पनि हामीलाई यस्तो तनाव, म पनि एउटा बच्चाको आमा, मेरो पनि 5 वर्षको छोरी, उसलाई पनि लिएर मैले भाग्नुपर्ने थियो होइन, उसलाई मैले सम्बन्धित ठाउँमा पुर्याएपछि म पनि अहिले खुलेर काम गर्न सक्ने भएको छु, किनभने ऊ हुँदा मलाई तनाव पनि हुन्छ, मेरो बच्चालाई केही हुन्छ भने सबै अभिभावकको त्यस्तै त हुन्छ नि, आफ्नो बच्चा होइन। अब उसलाई राखिसकेपछि चाहिँ मैले अब हामी 10-11 नम्बर पनि गएका छौँ, 10 नम्बर पनि गएका छौँ, त्यहाँ होल्डिङ सेन्टरमा विचार गरिरहेछौँ, बुझिरहेछौँ होइन, अनि समन्वय पनि गरिरहेछौँ।
9: अहिले के पाइराख्नु भएको छ होल्डिङ सेन्टरहरूमा बालबालिकाको अवस्थाहरू छ कि छैन, कस्तो छ?
3: हामीले बुझेको ठाउँमा चाहिँ अहिलेसम्म राम्रै छ। अब जस्तै यहीँ 5 नम्बरमै आउँदाखेरि एउटा बच्चा त्यहाँ भेटेका छौँ होइन, उहाँको बुवासँग पहिले दिनमा चिनजान पनि थियो होइन, उहाँ हुनुहुन्छ भन्ने थाहा छ, त्यसको जानकारी मैले परिषदलाई पनि जानकारी गराएको छौँ होइन, समन्वय गर्ने भनिरहनु भएको छ। अब यहाँ पनि आएको, यहाँ पनि 4-5 जना बच्चा हुनुहुन्छ भन्ने कुरा यहाँ इन्फर्मेसन पाएँ। यहाँ हाम्रो यहाँ धामी सर हुनुहुन्छ, उहाँ मार्फत पार्छु, यहाँ सूचना संस्था सूचना अधिकारी सरसँग भेट्न जाँदैछु।
9: यो बाढीपछिको यो जुन यो पुनरुत्थानको प्रतिकारको काम चल्दै गर्दाखेरि तपाईँहरूले त आफ्नो तर्फबाट गरि नै राख्नु भएको छ, प्रहरी प्रशासनबाट यो भइदिएको भए अझ राम्रो हुन्थ्यो भन्ने केही लाग्छ कि लाग्दैन?
3: अब अहिलेसम्म उहाँहरूले पनि आफ्नो पाटोबाट गरिरहनु भएको छ, यस्तो भएको स्थिति छ, कसलाई के गर्ने, कसो गर्ने, कहाँबाट गर्ने भन्ने कुरा पनि सबैले सोच्न सकिरहेको छैन होइन, मेलो मेसो पनि पाइरहेका छैनौँ। हामीले अब आफैलाई बलियो बनाएर हामी आफै स्टेबल भएर चाहिँ काम गर्नुपर्ने अवस्था सिर्जना भएको छ, सबले आफ्नो पाटोबाट काम गरिरहनु भएको छ।
9: बाल अधिकार परिषदले के भनेको छ हजुर?
3: राष्ट्रिय बाल अधिकार परिषदले त्यस्तो बच्चाहरूलाई हजुरले त्यहाँ समन्वय गर्न गाह्रो कतै हुन्छ नि, यस्तो आमा बाबु बिहीन, अब हामीले त आमा बाबु बिहीन बच्चा त नबुझिकन पठाउन मिल्दैन, भोलि पछि उहाँको गार्जेन आउनु होला, आफन्त आउनु होला, त्यस्तो अवस्थामा चाहिँ हामीले कसरी बच्चालाई चाहिँ राम्रोसँग प्रस्थापना गर्छौँ? उहाँको भविष्य छ, उहाँहरू भोलिको प्रधानमन्त्री हुन सक्नुहुन्छ, राष्ट्रपति हुन सक्नुहुन्छ, उहाँहरू ठुल्ठुलो ठाउँमा पनि जान सक्नुहुन्छ होइन, उहाँलाई चाहिँ कसरी हामीले सहज वातावरण पुर्याउन सक्छौँ? उहाँहरूको आमा बाबु नभएको खण्डमा उहाँहरूलाई मानसिक रूपमा कति उहाँहरू विक्षिप्त हुनुभएको छ, हाम्रो पालिकाबाट पनि मनोसामाजिककर्ताहरू आएर पनि मनोसामाजिक मनोपरामर्श गरिरहनु भएको छ होइन, त्यस्तो अवस्थामा चाहिँ उहाँहरूलाई कसरी बलियो बनाउने होइन, लाइफलाई कसरी अगाडि लिएर जाने
22: भन्ने कुराहरू चाहिँ हामीले
4: अघि हामी तालिम केन्द्रमा जाँदाखेरि सानो सानो बाल बालिकाहरू पनि त्यो उसमा हेलिकप्टरमा राखेर त्यहाँ झारिराखेको
22: त्यस्तो बच्चाहरू चाहिँ स्कुल जाँदाखेरि चाहिँ कतिपय अवस्थामा चाहिँ पारि नै भएको बच्चाहरूलाई चाहिँ आमा बाबुसँग पनि भेटाउन लिएर आएको हो। त्यस्तो अवस्थाका बच्चाहरू पनि हुन्छ, जस्तै अब स्कुल जानुभयो पारिपट्टि स्कुल भएको बच्चाहरू त उही ऊ हुनुभयो अड्किनु भयो अनि त्यस्तो अवस्थामा चाहिँ के गरी ल्याउने भनेर हेलिकप्टरको थ्रुबाट ल्याएको हो, अझ पहिले दिनबाटै ल्याएको हो, बिस्तारै बिस्तारै आइरहनु भएको छ।
4: अब यदि तपाईँको आवाज यो आसपासको कोही कसैले सुन्दै हुनुहुन्छ र घरमा बाल बालिकाहरू छन् भने यो जुन बाढी यो विपदको स्थिति आइलाग्यो, आफ्नो घरमा रहेका बाल बालिका अथवा आफ्नो छर छिमेकमा रहेका बाल बालिकाहरूको लागि हामीले के कुरामा ध्यान दिनुपर्छ, के केमा सचेतन अप्नाउनुपर्छ?
22: हामीले हाम्रो बच्चाहरू कहाँ जान्छन्, के गर्छन्, कस्तो कुरा कोसँग सङ्गत गरेको छ, होइन उनीहरू के रिसाएका छन् कि खुसाएका छन् कि उनीहरूको बानी व्यवहार परिवर्तन भएको छ कि होइन, अब यस्तोमा मनोसामाजिक समस्या अब हाम्रै छोरीहरूलाई पनि अब बाढी आउँछ कि कुद्नुपर्ने हो कि, किनभने हामी 10 गते पनि कुद्यौँ होइन, 11 गते पनि मान्छेहरू कुद्नुभयो, 4 बिहानै कुदेको छ, बेलुकै कुदेको छ, बाढी आउँछ कि, अब हामीलाई त्यत्रो ठुलो आउला नआउला तर हामीलाई मनमा डर अहिले पनि छँदै तर
5: पछि बाढ़ीको 11 दिनमा 2 जनाको सकुशल उद्धार आज भयो। मृत्यु हुनेको संख्या 1331 पुगेको छ। 41 होल्डिङ सेन्टरमा 3952 प्रभावित आश्रय लिँदै गरेको प्राधिकरणले बताएको छ। उपचारपछि फर्कनेहरूको संख्या पनि बढ़दैछ। बाढ़ी प्रभावित क्षेत्रमा 57,000 लिटर डिजेल, 20,000 लिटर पेट्रोल र 13,000 लिटर हवाई इन्धन मौजदात रहेको छ। सुरुङभित्रको खोज तथा उद्धारका लागि स्विजरल्याण्डबाट नेपाललाई अत्याधुनिक ड्रोन हस्तान्तरण भएको छ। भोलि पनि परिवारभीर सड़क खण्डपूर्ण रूपमा अवरूद्ध रहनेछ। राति ठूलो पानी पर्ने सम्भावना छैन र एनभीएलमा मधेसको दोस्रो हार भयो। काठमाडौँको विजय शुरूआत भएको छ। हवस् आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 21 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई लील प्रकाश चन्द पनि बिदा हुन्छ। नमस्कार, शुभरात्री।

0: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजे को छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
4: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टिद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702

0: Media.
1: Extreme energy drink.
2: खुशीको खबर
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
2: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
4: कामको टेन्सन, रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
5: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
6: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ नि। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, हामी गर्ने गर्नेमा दिक्ता भइसक्यो।
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
6: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
7: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
6: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
7: ल टिपी राख फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
8: Radio Berry FM।

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
0: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
0: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो, सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
4: सूचना, सम्पूर्ण भारतीय भूपू सैनिक तथा तिनका परिवारहरूले यस वर्षको जीवित प्रमाण पत्र बुझाउने मिति भारतीय राजदूतावास सैन्य पेन्सन शाखाबाट प्रकाशित भएको हुँदा भदौ 24 र 25 गते, तदनुसार 2026 सेप्टेम्बर महिनाको 9 र 10 तारीक सुर्खेत र भदौ 25 गते सेप्टेम्बर 10 तारीक दैलेखमा अस्थायी शिविर लगाउने भएकाले यस मितिमा सम्पूर्ण भूपू तथा उहाँका आश्रितहरूलाई जीवित प्रमाण पत्र बुझाउन, नयाँ पेन्सन पट्टा सच्याउन र मरुवा पट्टा जम्मा गर्नका लागि यही मितिमा उपस्थित भइदिन हुन यो सूचना प्रसारण गरिएको छ। साथै यदि कसैको छुटेमा 1 महिनाभित्र भारतीय दूतावास सैन्य पेन्सन शाखा काठमाडौँमा पुगी जीवित प्रमाण पत्र बुझाउनु पर्नेछ र अन्यथा पेन्सन बन्द हुने पनि जानकारी गराउँदछौ। भएकाले यस मितिमा सम्पूर्ण भूपू तथा उहाँका आश्रितहरूलाई जीवित प्रमाण पत्र बुझाउन, नयाँ पेन्सन पट्टा सच्याउन र मरुवा पट्टा जम्मा गर्नका लागि यही मितिमा उपस्थित भइदिन हुन यो सूचना प्रसार

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पथछरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बस्पाल क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98480 44631।
4: रेडियो भेरी एफएम।

0: Extreme energy drink.
1: काम को टेंशन साथी सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: सूचना
4: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने बिहान उठ्ने बेला हातखुट्टा वा जीव अरठो हुने खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने गोलीगाँठो दुख्ने वा सुनिने राति तथा बिहान ढाड दुख्ने घुँडा दुख्ने र सुनिने कुर्कुच्चा दुख्ने पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
4: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्र नगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726 मोबाइल नम्बर 98520-90726। सूचना
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
4: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
5: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
6: क्लिनिक रहेको स्थान वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33975 र 98145-84031।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: रेडियो भेरी FM।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
3: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
2: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
3: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
2: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
3: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
2: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: सूचना: सम्पूर्ण भारतीय भूपू सैनिक तथा तिनका परिवारहरूले यस वर्षको जीवित प्रमाण पत्र बुझाउने मिति भारतीय राजदूतावास सैन्य पेन्सन शाखाबाट प्रकाशित भएको हुँदा भदौ 24 र 25 गते, तदनुसार 2026 सेप्टेम्बर महिनाको 9 र 10 तारीक सुर्खेत र भदौ 25 गते सेप्टेम्बर 10 तारीक दैलेखमा अस्थायी शिविर लगाउने भएकाले यस मितिमा सम्पूर्ण भूपू तथा उहाँका आश्रितहरूलाई जीवित प्रमाण पत्र बुझाउन, नयाँ पेन्सन पट्टा सच्याउन र मरुवा पट्टा जम्मा गर्नका लागि यही मितिमा उपस्थित भइदिन हुन यो सूचना प्रसारण गरिएको छ। साथै यदि कसैको छुटेमा एक महिना भित्र भारतीय दूतावास सैन्य पेन्सन शाखा काठमाडौँमा पुगी जीवित प्रमाण पत्र बुझाउनु पर्नेछ र अन्यथा पेन्सन बन्द हुने पनि जानकारी गराउँदछौ।
2: खुसीको खबर:
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा सञ्चालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्र नगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1900।
0: रेडियो भेरी एफएम।

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97-4-98-60-840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लोपट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
4: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
5: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
0: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
4: रेडियो भेरी एफएम।
6: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
8: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: कार्यक्रम आजको संवादबाट केशव ढकालको नमस्कार। कार्यक्रममा समसामयिक विषयमा छलफल गर्दै समस्याको समाधान खोजी निकास निकाल्ने प्रयत्न गर्दछौ। आजको कार्यक्रममा मैले भूमि प्रशासन सेवा कार्यालय सुर्खेतका प्रमुख जनक बहादुर हमाललाई स्टुडियोमा निम्त्याएको छु। म तत्कालीन मालपोत कार्यालय र नापी कार्यालय गाभिएर भूमि प्रशासन सेवा कार्यालय बनेको छ र यसबाट के कस्तरी सेवा विस्तार भइरहेको छ, गत आर्थिक वर्षमा के कस्तो कारोबार कार्यालयबाट भएको छ भन्ने लगायतका विषयमा र सेवालाई छिटो छरितो र प्रभावकारी बनाउन के कस्ता प्रयास भइरहेका छन् भन्ने विषयमा आजको छलफल केन्द्रित रहनेछ। स्वागत छ सर यहाँलाई आजको संवादमा।
1: धन्यवाद, मलाई पनि हजुरको रेडियो काम बोलाएर केही कुराहरू आम जनतामा पुर्याउने अवसर दिनुभएको छ, त्यसको लागि पुनः आभार व्यक्त गर्न चाहन्छु।
0: आराम हुनुहुन्छ?
1: आराम छु, एकदम आराम चाहन्छु।
0: अब अहिले चाहिँ तत्कालीन अवस्थाका जिल्ला मालपोत कार्यालय र नापी कार्यालय गाभिएर भूमि प्रशासन सेवा कार्यालयका रूपमा नामाकरण भएको छ। अहिले सेवा एउटै कार्यालयबाट दिएछ कि के छ
1: यो सम्बन्धमा? हजुरले भने जस्तै कि ठ्याक्कै गाभिएको त छैन, तर यो एउटा अवधारणा छ र जिल्ला स्तर अथवा आफ्नो जुन कार्यालयहरू नापी कार्यालय र भूमि प्रशासन कार्यालय दुईवटा कार्यालयमै काम सेवा प्रभाव भइरहेको छ भने स्थानीय तहमा सेवा रसन गर्ने क्रम एकीकृत रूपमा भूमि प्रशासन कार्यालय र नापी कार्यालयले दिने सेवाहरू र स्थानीय तहको एउटै शाखाबाट दिने सरकारको अवधारणा छ। त्यही सन्दर्भमा अधिराज्यभरि हाम्रो देश भनौँ न मुलुकभरि केही स्थानीय तहले सेवा दिइरहेको अवस्था छ भने कर्णाली प्रदेशबाट पनि यो अवधारणा सरकारले तत्काल स्थानीय तहमा इच्छुक स्थानीय तहमा केही पूर्वाधार तोकेको छ, त्यो पूरा गरेकालाई हस्तान्तरण गर्ने र सम्बन्धित नापी कार्यालय र मालपोत कार्यालय सहजीकरण गरिदिने भन्ने हामीलाई पनि निर्देशन छ। हामीले त्यही सम्बन्धी टोट ताली पनि लिएर आएका छौं र हालसम्म कर्णाली प्रदेशमा त्यो अवस्था भएको छैन। अब अवस्था भयो भने तपाईँले पहिले भने जस्तै स्थानीय तहमा एकीकृत सेवा प्रवाह हुने सम्भावना छ।
0: भनेपछि अहिले सरकारले जसरी नापी कार्यालय र भूमि प्रशासन सेवा कार्यालयलाई अलग अलग रूपमै ती कामहरू भइरहेका छन् उस भए
1: एकदम जो स्थानीय तहमा हस्तान्तरण भइसकेका छन् त्यहाँ के तोकिएको छ मालपोत नियमावली 2036 जुन 9 संशोधनले तोकिएका कामहरू भूमि प्रशासन कार्यालयको एउटा भूमि प्रशासन कार्यालय र नापी कार्यालयमा जुन हस्तान्तरण भएका कामहरू छन् त्यो स्थानीय तहमा एकै रूपमै भइरहेको छ, एउटै शाखाबाट भइरहेको अवस्था छ र जुन हजार नभएको सन्दर्भमा हालको लागि त सम्बन्धित नापी कार्यालयले आफ्नो कार्य सम्पादन सम्बन्धित भूमि प्रशासन कार्यालयले हाम्रो कामहरू गरिरहेछ, तर स्थानीय हकमा स्थान भइसकेको सन्दर्भमा एकीकृत रूपमा नै प्रशासन भइरहेको छ।
0: भनेपछि अब कर्णालीमा यहाँले भनेअनुसार अहिलेसम्म त्यसरी स्थानीय तहमा कुनै पनि तहमा हस्तान्तरण चाहिँ भएको छैन
1: हुने क्रममा हाम्रो दैलेख सुर्खेतको पनि पञ्चपुरी चिङ्गारले पनि लिनुपर्छ भनेर त्यो अवधारणा आएको हाम्रो जिल्लाको हकमा छ र सेवा प्रवाह हस्तान्तरण भइसकेको अवस्था छैन, उहाँहरू पुर्खेतमै हुनुहोला जस्तो लाग्छ, समन्वय सम्पर्कमा हुनुहुन्छ र नेपालका अन्य प्रदेशहरूमा त यो सेवा प्रवाह भइरहेको अवस्था छ भने हाम्रो सुर्खेत जिल्लामा पनि मलाई विश्वास छ अब केही तयारी हुँदै होला, केही टाइमपछि त्यो पनि जान्छ, संविधानको मर्म पनि त्यही नै हो।
0: अब खास गरी सरकारले सेवालाई छिटो छरितो दिन सकेसम्म स्थानीय तहमै पुर्याएर यो सेवा विस्तार सहज र छिटो छरितो रूपमा गर्न खोजेको होला, यसमा प्राविधिक कठिनाई वा जटिलता केही देख्नुहुन्छ यहाँले?
1: एकदम हो, तपाईँले भने जस्तै केही जटिलता भएर त्यही त संविधान 2072 सालमा जारी भएर त्यसको अनुसूची आठमा लाल पूर्जा वितरण सम्बन्धमा जग्गा प्रशासन सम्बन्धी केही कामहरू स्थानीयमा दिने भन्ने नै हो र त्यसमा जटिल प्राविधिक जटिलताका कारणले हालसम्म सायद हस्तान्तरण नभए जस्तो मलाई लाग्छ। त्यसमा के छ भन्दाखेरि पहिलो कुरा त जग्गा प्रशासन सम्बन्धी यो एकदम भेग विषय र जटिल विषय हुँदो रहेछ। यो अब म पनि त्यहाँ 4-5 वर्ष काम गर्ने अवसर प्राप्त गर्ने सन्दर्भमा बुझेँ त आज बुझ्दैछु, बुझेको पनि छैन, तर जटिल विषय छ त्यो, किनकि एउटा जनताको हक सम्पत्तिको हक अधिकार सम्बन्ध मौलिक हक गाँसिएको विषय पनि हुँदो रहेछ। र अर्को कुरो हाम्रो के छ भन्दा अहिले पनि हाम्रा जुन सिस्टमहरू छन् पाम सिस्टमहरू छन् एलआरआई सिस्टम छ नाथीमा आफ्नै नेली सिस्टम छ मेरो किता सिस्टम छ यो किता सिस्टमहरू उहाँले आफ्नै विभाग अन्तर्गतको सिस्टम हो हाम्रो आफ्नै विभाग अन्तर्गतको सिस्टम हो तर सेवा प्रवाहको सन्दर्भमा यिनी सिस्टमहरू बीचमा इन्टरलिङ्केज एकीकरण नगरेसम्म यो स्थानीय तहमा पनि सेवा प्रवाह त्यति प्रभावकारी हुँदैन कि भन्ने मलाई लागिरहेको छ। त्यो मैले अहिलेसम्म जानेको बुझेको आधारमा जुन नाफीको सिस्टम र यो हाम्रो भूमि प्रशासन कार्यालय सिस्टम जुन एलआरआर सिस्टम र नेलिस लगायत केही सिस्टमहरू छन् त्यो सिस्टम एकित भयो भने काम गर्न सहज हुन्छ। यो सन्दर्भमा यो कुनै एउटा कार्यालयले गर्ने भन्दा पनि यो नेपाल सरकारको विभाग अन्तर्गतको नै भूमिका रहने उहाँहरूको नै कार्यक्षेत्र पर्ने भावनाले यति गरिदिनु भयो भने पर्छ भने अर्कोतिर पूर्वाधारहरू पनि त्यत्तिकै जटिलता छ। अब तपाईँको भूमि प्रशासन कार्यालयको विज्ञता पाएला तर यो जग नाम जान सम्बन्धी अथवा यो जुन नाप जाँचको विज्ञ जो हुनुहुन्छ सर्वे भनौँ न सर्वेतिरको जनशक्ति एकदम जटिल विषय भए हुनाले त्यो पनि जनशक्तिको पनि अभाव देखिन्छ भने पूर्वाधारको कुराहरू पनि होला। अर्को हाम्रो सिस्टमहरू लिँदा जुन नेट इन्टरनेटका कुराहरू छन् पूर्वाधारहरू अब त्यस्तो पनि हाम्रो आफ्नै इन्टरनेटहरू हुन्छ त्यस्तो सन्दर्भमा काम गर्ने र दूरदशाहरूमा त्यो त्यसको गर्दा सायद के लाखत बढी लाग्छ होला सबै ठाउँ एकैचोटि त्यो सेवा प्रवाधान अलिक जटिल होला। यिनी कुराहरूले गर्दाखेरि इन्टरनेट पूर्वाधारहरू कुरा जनशक्ति र यिनी सिस्टम लगायतको केही चाहिने भौगोलिक विघटनाका कारणले सहजीकरणमा पक्कै पनि केही चुनौतीहरू छ तर अन्तर्गत संहिताको मर्म बमोजिम र संविधानमा दिएको अधिकार बमोजिम जनता सरकारसँग छ भन्ने अनुभूति प्रत्यक्ष गराउन लागि अन्तर्गत स्थानीय तहमा जानुको विकल्पै देखिँदैन।
0: भनेपछि एकदम आम सर्वसाधारणले बुझ्ने गरेर बुझ्ने भाषामा भन्दा हामीले यसरी भनौँ त्यसपछि ढिलो चाँडो यो मालपोत सम्बन्धी काम स्थानीय तहमा जाने हो संविधानको मर्म पनि त्यही हो संहिता अनुसार तर त्यसको जनशक्ति व्यवस्थापनदेखि भौतिक पूर्वाधारका कुरादेखि लिएर प्राविधिक कामहरूदेखि गर्नुपर्ने थुप्रै काम बाँकी रहेकाले यसमा केही समय केही वर्ष लाग्ने चाहिँ देखिन्छ
1: अझै टाइम लाग्ने देखिन्छ जहाँसम्म लाग्छ मलाई तर अन्तर्गत त जाने नै जान नै हो जानुपर्छ।
0: यसले गर्दा सेवाग्राहीलाई चाहिँ के फाइदा हुन्छ यदि स्थानीय तहमा गयो भने
1: स्थानीय तहमा भूमि प्रशासन कार्यालय सरी भूमि प्रशासन सम्बन्धी कामहरू गए त जनताको लागि धेरै एउटा सरकारप्रतिको जुन विश्वास दिन प्रतिदिन गिर्दैछ यो एकदम अनरसिप बढ्छ भने अर्को उहाँहरूको जुन दैनिक रूपमा काम गर्ने राजीनामा लिखत पारितका कुराहरू रोकापोका कुराहरू जति काम हुन्छ उहाँहरू आफ्नो गाउँपालिकाबाट आफ्नो दैलोबाट पाउनुहुन्छ त्यसकारण यहाँ आउँदा त्यहाँ जाँदा जुन सेवाको भन्दा लागत दोब्बर त्यब्बर बढी छ त्यो लागत घट्छ टाइम बढ्छ त हुन्छ त्यो टाइमले अन्त खर्च गर्नुहुन्छ त्यो लागत पैसाले अन्य ठाउँ लगानी गर्नुहुन्छ र पक्कै पनि उहाँलाई केही न केही आर्थिक उपार्जनका कामहरू लगायतका उहाँको दैनिक जीवन
0: अवश्य पनि छिटो छरितो नजिक आफ्नै ठाउँमा आफ्नै गाउँघरमा सेवा पाइने भयो। यसले गर्दा यहाँले भने जस्तो सदरमुकाममा रहेका कार्यालयहरूमा आवत जावत गर्नु अनावश्यक खर्च र समय चाहिँ बचत हुने भयो। यसो भए हामीले चाहिँ यो कामना गर्नु पर्यो छिटो छरितो रूपमा अब जति सक्यो चाँडो यी कार्यालयहरू सम्बन्धित यी सेवाहरू सम्बन्धित पालिकाबाट हुने वातावरण बनोस्
1: हामी पनि सहजीकरण गर्नुपर्छ। यसमा सरकारी सेक्टर नागरिक समाज र प्राइभेट सेक्टर सबैको संयुक्त प्रयास भयो भने पक्का पनि यसमा अझ छिटो छरिको र सजिलो हुन्छ जस्तो मलाई लाग्छ।
0: हामी यही कामना गरौं सकेसम्म छिटो यी सेवाहरू सम्बन्धित पालिकाबाट सेवा गराइले छिटो छरितो रूपमा लिन सकुन्। यसका लागि आवश्यक जनशक्ति पूर्वाधार प्राविधिकका कामहरू सरकारले छिटो छरितो रूपमा गरोस्। अब हामी चाहिँ अहिले जसरी सेवा प्रभाव भइरहेछ भूमि प्रशासन सेवा कार्यालयबाट अझै पनि जनगुनासो के आउँछ भने अत्याधिक हुन त पहिलाको तुलनामा सुधार भएको छ एकदमै भएको छ अत्याधिक समय लाग्ने जनगुनासो र झुल्याउने त्यहाँ बिचौलियाहरू हाबी हुने परिपाटी अझै पनि कायम छ भन्ने जनगुनासो आउँछ। यसमा कार्यालय प्रमुखको हिसाबले यहाँले के भन्नुहुन्छ
1: यो यसमा हजुरले जुन कुरा राख्नु भएको छ यसमा धेरै कतिपय कुराहरू सत्यता पनि छ र कतिपय कुराहरू हाम्रो के छ भन्दा यो पछिल्लो चरणमा त यो बिचौलिया मुक्त नै सरकारको जुन नीति छ त्यही अनुसार हामी पनि लागिरहेछौँ तर पनि यो वर्षौंसम्म रहेको कुराहरू स्थायीमा रहेका कुराहरू कतिपय सुधार गर्दाखेरि केही समस्याहरू आउने स्वाभाविकै हो हरेक ठाउँमा आउँछ तर हाम्रो बिचौलिया भन्दाले के छ भन्नुहुन्छ भने एउटा हाम्रो यो भू सेवा सेन्टर भन्ने छ प्राइभेट सेक्टरले नै चलाउँछ त्यो हाम्रो पनि वीरेन्द्रनगर सुर्खेतमा कम्तीमा पनि 40-50 को हाराहारी उहाँहरू हुनुहुन्छ र त्यसपछि जग्गा प्रशासन सम्बन्धी करिब करिब 30-50% कामहरू उहाँकै जिम्मामा छ कि सबै लिएर ल्याउने छ ऐन नियम अब सम्झौतादेखि सबै कुराहरू आउँछ अब उहाँहरू पनि कहिले काहीँ गाउँबाट आउने सेवा गराएहरूले कहाँ छ कार्यालय प्रमुख कार्यालय चाहिँ कहाँ छ मोड भने कहाँ हो रजी भने कहाँ हो भनेर कहिले काहीँ लिएर आउनुहुन्छ उहाँहरू तर हामी एकदम लागिरहेछु र जहाँसम्म लाग्छ जति सकिन्छ जनतालाई सर्भिस डेलिभरी छिटो नै गर्ने हाम्रो पनि उद्देश्य छ तर कहिले काहीँ यो जुन जग्गा प्रशासन सम्बन्धी कामहरू छ यो आफैमा पनि एकदम जटिल लामो पर्खेर छ यी ऐन कानूनहरू संशोधन गर्न आवश्यक छ एउटै कामहरू कम्प्युटर जाऊ दर्ता सबैभन्दा त्यो त्यही कामहरू गर्दा टोकन लाग्छ त्यसपछि कम्प्युटरमा जान्छ मोटमा जान्छ रजीमा जान्छ पारित हुन्छ फेरि घुमेरै त्यही जो किनेको विक्रेता भनौँ न विक्रेताकर्ता किनेमा फेरि सर्छ त्यही प्रोसेसबाट कम्प्युटर हुँदै आउनुपर्ने हुन्छ ना किता काट काट्नको लागि नापिकाले पठाउनु पर्ने हुन्छ कहिले काहीँ हुँदो रहेछ के भन्दा हामी जग्गा प्रशासन काम बारम्बार गर्दैनौँ अब एकैचोटि हामी यो पुस्तामा नामसारी त्यसपछि गएर अंशभण्डा गर्न हामी 50 वर्षपछि पनि आउँछौँ कि उहाँमा गाउँमा भन्ने नाम एउटा भनिदिएको हुन्छ यहाँ अर्को हुन्छ नागरिकतामा अर्को हुन्छ जग्गामा अर्को हुन्छ मिल्दैन मिल्ने क्या त्यो जग्गा अहिले पनि हेर्नु होला पहिला चाहिने त्यहाँ चिङ्गार भन्ने जस्तो गान्धारा भन्ने त्यहाँको चाहिँ मोट भेटिन्छ तर आज त त्यो छैन सिमता एक छ नि त होइन यस्ता कुराहरू शोधन गर्नुपर्ने हुन्छ स्थानीय तहबाट जति सिफारिसहरू आउँछ त्यो कतिपय सिफारिसहरू आउँदाखेरि हाम्रो कानून ऐन तोक्यो कार्यविधि भन्दा फरक आइदिने क्या त्यसलाई पनि अब हामी त एक पराजय लोकालिटी साथीहरू भावना यो यस्तो हो यसलाई यसरी गरौँ भनेर सचेतन गरिन्छ कतिपय साथीहरू मै अर्को ठाउँमा काम गर्न गएँ अथवा अरू साथीहरू आउनुभयो भने यो के हो भोलि यस्तो फसिने पो हो कि कर्मचारी एउटा उसलाई पनि जटिलता छ नि त भोलि लिगल व्यक्ति हो त हो त त्यो भए हुनाले पनि यो कारणले चाहिने हो र कतिपय अवस्थामा अब तपाईँले हजुरले भने जस्तै अब केही निजी स्वार्थ लिने त्यसमा पनि लाग्ने केही बेनिफिट गर्ने त्यस्तो प्रकृतिका पनि हुन्छ नहुने होइन र जति सकिन्छ म एउटा या जसलाई आफू यहाँ कार्यालय पर्नु हुँदाखेरि जहाँसम्म लाग्छ उही त्यो फर्स्ट नै सेवा र एकै दिनमा सेवा दिनुपर्छ भन्ने अवधारणाबाट हामी छौँ र यिनी केही सुधारहरू गरियो भने आज पक्कै पनि सेवा सर्भिस एकदम सजिलो छिटो सजिलो हुन्छ तर पनि मनोविरोधीमा कतिपय मनोविरोधी व्यक्ति बीचमा फरक पर्ने भावनाले ती पनि सुधार हुनुपर्छ भन्ने म भन्न चाहन्छु तपाईँ रेडियो मार्फत
0: अझै पनि यी कार्यालयहरूलाई केही कार्यालयहरू यस्ता छन् जसलाई कमाऊ कार्यालय भनिन्छ त्यस अन्तर्गत अब पहिला मालपोत भनिन्थ्यो अहिले भूमि प्रशासन सेवा कार्यालयलाई पनि त्यहाँ काम गर्ने कर्मचारीहरू एकदमै मालामाल हुन्छन् भन्ने अझै पनि त्यो रहेको छ र आर्थिक लेनदेन त्यहाँ चलखेल निकै हुन्छ भन्ने लेनदेन रहेको छ यसलाई चाहिँ यहाँले कसरी भन्नुहुन्छ
1: एउटा कुरो के छ भन्दाखेरि अब हजुरले भने जस्तै अब केही नै नभएको केही अनियमितता नभएको ढिलो छिटो छरितोमा छिटै भएको त्यो भन्न नसक्ने अवस्था होला तैपनि अब यो पछिल्लो चरणमा यस्ता कार्यले धेरै क्रममा सुधार हुँदै गइरहेका पनि छन् तर केही समय पहिला जस्तो मालपोत कार्यालय लगायत केही अन्य कार्यालयहरू त्यसपछि अब यातायात केही कार्यालयहरूमा एकदम नाम लिने जाने त्यो प्रविधि थियो जहाँसम्म लाग्छ मलाई पछिल्लो चरणमा त्यो निकै सुधार भएको छ निकै सुधार भएको छ अझै पनि तिनी केही कामहरू अब त्यो जग्गा दलालीहरू गर्ने कामहरू किता काट गए गर्दा त्यहाँ हुन्छ भने आशंका जति बाहिर मार्केटमा आशंका छ त्यस्तो आशंका अहिले देखिँदैन त्यस्तो छैन तैपनि अब व्यक्ति पछि व्यक्तिको मनोविधि फरक पर्ने कुरा हुनाले कतिपय कुराहरू त्यो हुनसक्छ हजुरहरू भने जस्तै पनि तर पनि हामीले यसमा हाम्रो यस कार्यबाट गर्ने सेवाहरूमा हामी एकदम लागिरहेको छौँ अहिले त्यस्तो पहिले जस्तो अहिले पछौँ चरणमा त यी अड्डामा मान्छे आउँदैनन् जस्तो उदाहरणको लागि मानौँ म यो भूमि प्रशासन कार्यालयमा सचिव दरबन्दी हो उहाँ म करिब करिब म दुईपटक लागे 3 वर्ष नजिक पुगेको कार्यालय पर्नु भएको उहाँले एकपटक आउनुभयो एक महिनामा जानुभयो र म आउँदाखेरि पनि नासुले चलाइरहनु भएको थियो यदि धेरै कमाउने सब सजिलै कमाउन सक्ने भए त सायद उपसचिव यहाँ छोड्दैन थियो होला नि त होइन अहिले काठमाडौँमा पनि धेरै कार्यालयहरूमा पनि खाली छ अन्य ठाउँमा पनि खाली छ त्यस्तो त होइन हेर्नुहोस् त्यति पनि जुन होइन र अलिक पछाउँ चरणमा धेरै थियो होला कुनै टाइममा हजुरको भने जस्तै अब किनकि त्यो भएर पनि मालपोत काम गर्ने कर्मचारी लेभलले पनि कुन ठाउँमा कतिवटा घरहरू बनाएको छ र हेरेर होइन त्यो त्योबाट पनि थाहा हुन्छ नि त बरु अन्य ठाउँमा बस्ने साथीहरूले बरु गरेको भएको पनि देखिन्छ नि त होइन त्यो त मालमै नभएर अब करप्सन भन्ने कुरा त जाउने हुँदो रहेछ गर्ने मान्छेको लागि त्यो
0: व्यक्तिगत
1: मनोविरोधी भर पर्छ र आरोप लाग्ने स्वाभाविक हो यो फेरि किनकि त्यहाँ जहाँ ग्यादरिङ हुन्छ जहाँ राजस्व उठ्छ जहाँ राजस्व बढ्छ जहाँ सर्भिस डेलिभरी हुन्छ नि त्यो अनियमितता हुन्छ पनि के हुन्छ पनि त्यो भएर हाम्रो कार्यालय धेरै त्यस्तो यी तिनैवटाको सम्पर्क मञ्चै भए हुनाले त्यो आरोप लाग्ने ठिकै हो तर पनि हामीले सुधार परामर्श गरिरहेको छु, अब गर्नुपर्छ। र अहिलेको यो सरकारको मुख्य उद्देश्य पनि सर्भिसलाई इफेक्ट नै बनाउने हो, हामी त यसरी नै लागिरहेको छु। र जहाँसम्म लाग्छ यसलाई शून्य सहनशीलता, करप्सनको शून्य सहनशीलतामा हाम्रो पनि अभियान छ भन्ने तपाईँलाई प्रतिबद्ध व्यक्त गर्न चाहन्छु।
0: अब एउटा चाहिँ यहाँनिर जति आर्थिक अनियमितता चलखेलका प्रश्नहरू उठ्ने गर्छन् नि, ती कार्यालयहरूमा, ती ठाउँमा कार्यालय प्रमुखले चाह्यो भने कुन हदसम्म त्यसलाई नियन्त्रण गर्न सक्छ, अथवा कार्यालय प्रमुखले चाहेर पनि गर्न नसक्ने, नियन्त्रण गर्न नसक्ने अवस्था हुन्छन्, उसलाई थाहा नै नभएको अवस्था हुन्छ, के हुन्छ यो चाहिँ?
1: यसमा कार्यालय प्रमुखले चाह्यो भने सर्भिस डेलिभरी र करप्सनका कुराहरू धेरै चाहिने कन्ट्रोल हुने सम्भावना हुन्छ हुन्छ जस्तो मलाई लाग्छ। धेरै अब शून्य त हुँदैन, कम्तीमा मोर देन 0.5% हुन्छ त्यो, किनकि कतिपय सानातिना जटिल कामहरू पहिला ठोकिने उहाँहरू त्यो अलिक सचेत नागरिक हुनुहुन्छ, यो काम मेरो भएन, यो कार्यालय मेरो काम हुन कारण के हुने, सचेत नागरिक आइहाल्छ नि मेरो टेबलमा आएपछि नआउन, त्यतिखेर कार्यालय एकदम पोजिटिभ छ भने त कार्यालय प्रमुख उसले मजाले यो किन गरेन भनेर आफ्नो फाटेको साथीहरूलाई भनेर मजाले हुन्छ। र केही अब अझै पनि अड्डामा केही बिचौलियाहरू अदृश्यमा पनि उहाँहरू पनि अब घुमाइदिने गर्दै देखिन्छ, तर कार्यालय प्रमुखले हजुरले भने जस्तै चाहेपछि हुन्छ, कन्ट्रोल नै हो, सुन्नै नहोला,
0: उल्लेखनीय रूपमा सुधार हुन्छ,
1: मजाले हुन्छ, मजाले हुन्छ हुन्छ।
0: अहिले पनि यहाँ के देखिन्छ भने ठूल्ठूला खास गरी जुन जग्गा कारोबारमा संलग्न हुनुहुन्छ तिनीहरूको प्रभावमा कुनै न कुनै कर्मचारीहरू पर्ने र त्यस अनुसार उनीहरूको काम चाहिँ छिटो छरितो हुने, अरूको काम चाहिँ अलि ढिलो हुने भन्ने गुनासो आइरहेको छ, सेवाग्राहीबाट त्यस्तो गुनासो आउँछ, यसलाई चाहिँ कार्य प्रमुखको हिसाबले कसरी सुधार भइरहेछ भन्नुहुन्छ त?
1: यो सन्दर्भमा त प्रायः जसो हामी टोकनकै आधारमा फर्स्ट कम टु फर्स्ट आउट नै गर्छौं, त्यो मलाई भए जस्तो लाग्दैन, तर पनि कहिलेकाहीँ हुँदो रहेछ कस्तो भन्दा काम एउटा व्यक्ति गर्दै गयो त्यसो केही काज पुग्दिनँ के, काज नपुगेपछि अथवा त्यहाँ कुनै राजस्व मिलेन भने फर्दर अन्य फन्डमा पठाउनुपर्छ, त्यसलेसम्मको लागि हाम्रो फाँटको साथीहरू त वेट गर्ने कुरो होइन, अनि सकेन कामलाई अहिले लिएर जाने त्यो हुन्छ, तर उहाँहरूको जुन जग्गा दलाल कारोबारको कामहरू छिटो गर्ने र एउटा नर्मल जनताको
0: कस्तो हुन्छ भने उहाँहरू सिधै कार्यालयभित्रै कर्म सम्बन्धित फाँटमा पुग्ने त्यो हैसियत बनाइसक्नु भएको हुने, त्यहाँका प्रतिनिधिहरूले अरू सेवा गराए चाहिँ लाइनमा लागिरहँदाखेरि त्यसरी पनि ढिलो भएको छ भन्ने गुनासो पनि आइरहेछ कि?
1: त्यस्तो त हुन्न जहाँसम्म लाग्छ, उहाँहरू सेवा गराई लाइनमा लाग्ने, उहाँहरू भित्र गएर कामहरू त यो हुँदै हुँदैन, उहाँहरू त्यस्तो हुन्न, यदि कोही त्यस्तो गर्छ त्यसरी गर्नु गर्छ भने समय कर्मचारी कानून बमोजिम व्यय कारवाही नै हुन्छ नै, जहाँसम्म लाग्छ म आफू कहिले काहीँ अनुभवन पनि गर्छु, मेरो फाँडमा पनि आउँछ कतिपय कामहरू त्यो हुँदैन, अब कोही रिले चिनेका नाता रिलेसनका नाताले कहिले अरू केही गर्ने पछि पालो आउँछ भनेर काम नलिएर अन्यथा कोही भेटघाटको त्यो बेउटै कुरा भयो, र जहाँसम्म लाग्छ पछिल्लो चरणमा त यसमा पनि धेरै कमी भएको छ, त्यसमा म बेला बेला विभागीय निर्देशन मन्त्रालयको निर्देशन हुन्छ र मैले पनि साथीहरूलाई यस्ता मिटिङमा यस्ता कुराहरू भन्ने भए हुनाले जति बाहिर आउँछ त्यति कुराहरूमा सबै कुराहरू सत्यता होइन सर, केही कुराहरू हजुर भने सत्यता हुन सक्छ, अहिले धेरै सुधार भएको छ,
0: अवश्य पनि विगतको तुलनामा कर्मश सुधार चाहिँ भइरहेको छ, हामीहरू पनि त्यहाँ काममा जाँदाखेरि त्यो सुधार का कामहरू देखिन्छ, सुधार भएको कुरालाई अवश्य पनि सुधार भएको छ भन्नै पर्छ सबैले, र कमी कमजोरी रहेछन् भने त्यसलाई सुधारका लागि आवश्यक सुझाव र दबाव पनि दिनुपर्दछ। अब हामीले यो कार्यालयमा यहाँको चाहिँ नि भूमि सेवा कार्यालयमा कारोबारको अवस्था चाहिँ कस्तो छ?
1: यो पछिल्लो चरणमा हाम्रो यो केही वर्ष अगाडि 31-40 करोडको हारिमा हाम्रो राजस्व उठ्थ्यो भने यो वर्ष राजस्वमा एकदम वृद्धि भएर हाम्रो 57 करोड राजस्व उठेको छ गत वर्षमा, र कुल राजस्वहरू
0: देखिन्छ, सुधार भएको कुरालाई अवश्य पनि सुधार भएको छ भन्नै पर्छ सबैले, र कमी कमजोरी रहेछन् भने त्यसलाई सुधारका लागि आवश्यक सुझाव र दबाव पनि दिनुपर्दछ। अब हामीले यो कार्यालयमा यहाँको

0: सिधै सञ्चित कोषमा जान्छ, त्यो चाहिने करिब 18 करोड हाराहारी छ भने, अर्को चाहिने अन्य सेवा शुल्क भन्छ, त्यो विभिन्न प्रकार राजीनामा नामसारी लगायत धेरै शीर्षकहरू छन्, त्यो प्रदेशको विभागीय कोषमा जान्छ, त्यो स्थानीय स्थानीय तहहरू र प्रदेश बीच बाँडफाँड हुन्छ, त्यो करिब करिब 39-40 करोड हाराहारीमा छ। र गत वर्ष योभन्दा अघिल्लो वर्ष 43 करोड नै थियो भने अहिले एकदम म्याक्सिमम वृद्धि भएको छ। यो वर्ष हेरौँ कस्तो हुन्छ, अब किताघाट अहिलेसम्म खुलिया छैन वीरेन्द्रनगरको, राजस्वको ठूलो हिस्सा वीरेन्द्रनगरमै हुने भएको हुनाले, निर्भर पर्ने भएको हुनाले करिब त्यति छ वृद्धि ठिकै छ। कारोबारो पनि लगभग 15,000 को कारोबारोमा छन्, हाम्रो कारोबार 15,000 को भन्दा बढी कारोबार भएको हुनाले राजस्व पनि उल्लेखनीय वृद्धि छ गत वर्ष।
1: अब अहिले चाहिँ कार्यालयबाट ठ्याक्कै के सेवाहरू प्रदान भइरहेछ?
0: अब हाम्रो यो जग्गा प्रशासन सम्बन्धी कामहरू त साभिकै कामहरू नै हुन्, अब किनबेचहरू भयो, राजीनामा अंश बण्डाहरू, रोका फुक्काहरू, त्यसपछि प्रतिलिपिहरू लिने कुराहरू भए, त्यसपछि विभागीय प्रतिवेदनहरूका कुराहरू भए, त्यसपछि जनसरकारका विषय सूचना आदान प्रदान दिने कुराहरू लगायत अन्य अब तिनी चाहिने सामान्य हाम्रो आन्तरिक केही सुधारका कुराहरू जस्तो ब्यान्डिङ अरूहरू पनि हुन्छ, तिनी कामहरू भइरहेछन् हाम्रो। र जनता सडक जनतामा मुख्य रूपमा किनबेच, अंश बण्डा, रोका फुक्का, यिनी नै उहाँ त जनताका प्रतिलिपि, यिनी नै मुख्य कामहरू नागरिकसँग।
1: यो अहिले वीरेन्द्रनगरमा चाहिँ खास गरी किताकाट अझै खुलेको छैन भनेर यहाँलाई भनिरहँदा, र ठूलो हिस्सा कारोबारको ठूलो हिस्सा वीरेन्द्रनगर अब प्रदेश राजधानी पनि भएको कारणले गर्दा, यो के लाग्छ यहाँलाई, के कारण चाहिँ किताकाट नखुलेको भन्ने यहाँले जानकारी?
0: यो नेपाल संघीय ऐन जुन भू उपयोग ऐन 2076 र यसको नियमावली 79 जुन छ, त्यहाँ व्यवस्था के छ भन्दाखेरि, सम्बन्धित स्थानीय तहले जग्गाको वर्गीकरण गर्ने, वर्गीकरण गरेर मात्रै किताकाटहरू गर्ने भन्ने कामले व्यवस्था छ, र त्यो सम्बन्धमा उहाँलाई 1 वर्ष टाइम दिएर 79 नै त्यो व्यवस्था गरेको, र कतिपय स्थानीय तहले तोकेको टाइममा सकाउनु भयो, र कतिपयले हालसम्म पनि सकाउन सक्नु भएको छैन, करिब 400 भन्दा अलिक राज्यको 400 जतिले सकियो, अरू बाँकी छ भन्ने आशयबाट अस्ति समाचार पनि न्युजमा पढिरहेको थिएँ। त्यो भए हुनाले वीरेन्द्रनगरमा जुन वर्गीकरण गर्ने हो उहाँहरूले प्रयास त गरिरहनु भएको छ, र अहिले पछिल्लो चरणमा करिब करिब फाइनलमै हुनुहुन्छ जस्तो लागेको छ। अस्ति मात्रै हाम्रो सूचना आज 15 दिने हकदाबी गर्ने थियो, सम्बन्धमा वर्गीकरणमा जटिलता भएर होला सायद, त्यो नियमावली अनुसार हरेक वर्ष एक वर्षलाई म्याद थप्ने, अनि चाहिने वर्गीकरण नपुग्ने क्या, त्यो छ। यो अब सरकारले पनि अब त अन्तिम कति थर म्याद थप्दै छुनछुन गर्दैन नि होइन, त्यो भए पनि अब उहाँहरूले ती पराब के जटिलता होला सायद, अब मलाई विश्वास छ दुई हप्ताभित्र त्यो उहाँको फाइनलाइज हुन्छ जस्तो लाग्छ। त्यसपछि त्यो अधिकार वर्गीकरण नागरिकसम्म चित्रकार गर्न पाइँदैन, सिङ्गल कारोबार हुन्छ फेरि हाम्रो विभिन्न कार्यालयबाट चित्रकार सम्बन्धमा, त्यहाँसम्म त्यही जग्गा भोलि त्यहाँ 10 प्रकारको छ ऐन अनुसार वर्गीकरण गर्ने, जस्तो औ निजी जग्गा, व्यवसायिक जग्गा, निजी जग्गा, त्यसपछि जंगल, अरू चाहिने यो विपदका हरेक कुराहरू भयो भने किताकाट गर्दा ठूलोमा त कोही आधा यता हुन्छ नि त, र अर्को मूल्य पनि फरक पर्ने कुराहरू हुन्छ, ती कुराले गर्दाखेरि अब त्यो भयो भने पक्का अब विश्वास छ के टाइममै हुन्छ, अब त्यो समस्या पनि सल्झिन्छ वीरेन्द्रनगरबाट
1: भनेको 2-3 महिनाभित्र यो समस्या सुल्झिन्छ भनेर भन्न सकिन्छ?
0: 2-3 महिना पनि नलाग्ला जहाँसम्म लाग्छ, उहाँले 15 दिनको हदमियाद सम्बन्धी यो अन्तिम आज लगभग 10-12 दिन भयो होला जस्तो लाग्छ सूचना निकालेको, अब त्यसपछि त भेरिफिकेसन गर्ने त्यो टाइम नलाग्ला, सायद यो महिना हुन्छ, यो महिनाभित्र हुन्छ जहाँसम्म लाग्छ मलाई वीरेन्द्रनगरको।
1: अब अहिले चाहिँ यहाँ सेवा शुल्कको अवस्था अथवा करको अवस्था कसरी के कस्तो छ?
0: यो अब कतिपय प्रदेश कर्णाली प्रदेश सरकारलाई हामीले कर निर्धारण गर्दाखेरि हाम्रो विभाग मन्त्रालय र कार्यालयबाट पनि कतिपय कुराहरू हासिल सुझाव पनि र राजस्व परामर्श समितिमै पनि यो मालगत कार्यालय प्रमुख नै सदस्य भए नाताले पनि हामीले दिइरहेछु, परामर्श दिने सल्लाह दिने गरिरहेछ। तर गत वर्ष अलिकति अंश भण्डामा र के कुरामा अलिकति बढी राजस्व शुल्क बढी भयो भन्ने गुनासो पनि आयो, सायद हजुरको रेडियोमा पनि पुग्यो जस्तो लाग्छ। त्यो भए हुनाले पुर्ख्यौली सम्पत्ति आफ्नै सम्पत्ति बाँड्नुपर्ने, यो अलि महँगो भयो भन्ने आउनु, त्यो राजस्व बढी पनि त्यसै खालको उठाएको जस्तो मलाई लाग्छ। तर यो पटक के संशोधन भए हुनाले सायद दरहरू गत वर्षमै अब राजस्वको भनौँ न एउटा नियम अनुसार केही नै संशोधन गरेर त्यसलाई संशोधन गर्नुभएको छ, भनौँ न हाम्रो विधायिकाले प्रदेशसभाले गरेर कानुनकै रूपमा आइसकेको छ। त्यो भए हुनाले अब व्यवस्थित र जनताको चाहना माग बमोजिम नै भए जस्तो मलाई लागिरहेको छ, हामीले पनि सल्लाह सुझाव त्यही अनुसार दिइहाल्छु।
1: त्यही त, जुन अत्याधिक रूपमा बढ्यो भन्ने जुन गुनासो थियो चालू आर्थिक वर्षबाट, यसलाई त्यसो भए प्रदेश सरकारले केही सुधार गरेर जस्तो पुर्ख्यौली जग्गा नामसारी गर्दा अथवा रोका फुक्का गर्दा अथवा बकस दिँदा

0: खेरि छुट दिने व्यवस्था के कम पहिला भन्दा कम गर्ने व्यवस्था
1: जस्तो एकदम समायोजन भएको छ पहिला जस्तो छैन तर अहिले एकदम एकदम जनताको उहाँको डिमाण्ड र पहिलेको अलिकति त्यहाँनिर गत वर्ष थोरै 81 बढ्यो कि भन्ने पनि आयो होइन त्यसलाई व्यवस्थित गरिया छ त्यही त दुईवटा हुँदो रहेछ एउटा राजस्व त बढ्यो तर जनतालाई एकैचोटि राजस्व दिने होइन होला होइन किनकि निरन्तर हो नि त अहिले एकदम व्यवस्थित भएको छ र सबै रोका फोकामा पनि व्यवस्थित भएको छ र अंश भण्डामा व्यवस्थित भएको छ अन्य गतिविधि पनि व्यवस्थित भएको छ जहाँसम्म लाग्छ उहाँहरूको सुझाव नै ले प्रदेश सरकार हाम्रो मन्त्रालय विभाग र हामीले दिएको सुझाव बमोजिम एकदम यसमा छ समायोजन भएको छ अहिले त्यस्तो छैन जटिलता बढी छैन एकदम अनुकूल नै छ
0: भने अहिले जग्गा पास गर्दा अथवा नामसारी गर्दा खास गरी यहाँ गुनासो आउने के गरेको भने जस्तो म आफै पनि नामसारी गर्दाखेरि आफ्नै बाबुबाजेको जग्गा आफ्नो नाममा नामसारी गर्दा लाखौं रुपियाँ तिरेको मेरै एक दुई वर्षको अगाडिको अनुभव छ अब यहाँ आम सेवाग्राहीको गुनासो पनि के रहन्छ भने मेरै बाबुआमाबाट मैले पाउने जग्गा मेरै नाममा सार्दा किन लाखौं रुपियाँ चाहिँ तिर्नुपर्ने भन्ने गुनासो त्यो खास गरी नामसारीको सवाललाई लिएर आउने रहेछ यसमा अब चाहिँ त्यति साह्रो आतिनुपर्ने अवस्था छैन भनेर
1: आतिनुपर्ने अवस्था छैन
0: अहिले चाहिँ के छ यो नामसारीको
1: नामसारीमा त छैन नामसारी भन्ने त जति जग्गा भए पनि हाम्रो 2025 नै हुन्छ गाउँ भन्दा पाउँदैन अंश भण्डामो हजुरले त्यो जुन गुनासो आयो भन्नुभयो नि अंश भण्डामो अब त्यहाँ पनि कस्तो कुरो भयो भने त म पनि त्यहाँ आउँदा मिटिङमा पनि कुरा उठाएको थियो अंश भण्डा जीवनकालमा एकपटक हुन्छ हेर्नुहोस् है फेरि अंश भन्दा जीवनकालमा एकपटक हुन्छ र जसको सम्पत्ति छ उसले तिर्ने त जसको बढी छ उसले बढी राजस्व हुने हो कम हुने त राजस्व चाहिँ पर्दैन त्यो एउटा ट्याक्स र प्रोग्रेसिभ प्रिन्सिपल पनि हुन्छ क्या यसका आधारमा एकैचोटि गर्छ उसको बढी भएर त बढी तिर्ने हो भन्ने हिसाबले त्यो एक प्रकार लजिक ठिकै पनि होला त्यसरी भाव यो हुने गएको किन 81 भयो नि त पहिला चाहिँ एउटा हामी अभ्यस्त भइसकेका मान्छे होइन 81 आउँदा किन यति भयो भन्ने हो नामसारीमा होइन त्यो नामसारीमा त जतिसुकै जग्गा भए पनि त्यही 2500-2000 हुन्छ अंश भण्डामा अंश भरपाईमा हजुरले पनि त्यही नै हो भन्ने थियो पछि पुनः पनि यो कुरामा व्यापक यो बाट विरोध आएपछि मेरो हाम्रो कार्यालयमा पनि आयो रेडियोहरूमा पनि आयो सञ्चार माध्यम पनि आयो र प्रदेश सरकारको ध्यान आकर्षण भएर अब के गर्ने हो त्यस्तो भनेपछि अब त्यो म अब कर ट्याक्स भन्ने लगाउने अधिकार त विधायकसँग हुन्छ त्यो काम त बन्यो भने अब आगामी वर्षबाट यसलाई रिफर्म गर्नुभयो त्यसको लागि अलरेडी नै विभागबाट अथवा हाम्रो समिति कार्यालयमा सल्लाह सुझाव लिएर जाने भन्ने एक प्रकारको बीचमा पनि त्यो हाम्रो कुरा भयो र अहिले यो समस्या समाधान भएको छ सर एकदम समय अनुकूल नै छ
0: अनि अहिले अर्को गुनासो चाहिँ करकै कुरा गर्दा लाभ कर्म अलिकति बढी भयो भन्ने गुनासो पनि छ
1: एकदम छ यो लाभ कर्म पहिला के थियो भन्दा कुनै पनि अघिल्लो पछिल्लो कारोबारको बीचको ग्याप 5 वर्ष भयो भने 5 वर्ष भित्रै भयो भने 7% थियो 7.5% हो ग्याप थियो अनि त्योभन्दा पछाडि थियो 5% थियो अब यो आर्थिक होइन हरेक आर्थिक वर्ष साउनमा आउने संघले गर्ने भयो फेरि यो चाहिँ प्रदेश होइन अधिकार छ संघीय अधिकार अहिले चाहिँ त्यो 5 वर्षभित्र होला 7.5% 5 वर्षभित्रका लागि 10% र 5 वर्षभन्दा बाहिरको 5 वर्षभन्दा पछि कारोबारमा 7.5% लाभ कर लाग्ने भनेको नाफा कमाइ मात्र लाग्ने हो उदाहरणको लागि मान हजुरले एउटा जग्गा 5-10 लाखसम्म त कारोबारमा लाभ पनि लाग्दैन 20 लाखमा किन्नुभयो जग्गा त हजुरले त्योभन्दा अगाडिको जग्गा मानु 11 लाख थियो भने हजुरलाई पुँजीको लाभ पनि लाग्ने भने 9 लाखको मात्रै हो किनकि हजुरले नाफा त 9 लाख गर्नु पनि अगाडि त अगाडि मैले पठाउनु
0: यहाँनिर एउटा क्लियर गरौँ है जस्तो मसँग चाहिँ मैले किनेको होइन मेरो त्यो पुर्ख्यौली जग्गा छ बाबु बाजेको पालादेखि बाजेको पालामा बुवा आयो बुवाबाट मामा आयो त्यसरी नामसारी गर्दै आएको मेरो अंश भण्डाकै पुर्ख्यौली जग्गा छ त्यो मैले त्यसको कुनै भाग जग्गा बेच्नु पर्यो भने पनि त मैले त लाभ गर्दा धेरै नै तिर्नु पर्यो त
1: पर्यो हजुरले त्यो जग्गा
0: यसमा त मैले चाहिँ अब मैले नाफा कमाएँ मैले नाफा भन्ने त भएन नि त मेरो बुवामाबाट प्राप्त गर्नुलाई नै नाफा मान्ने हो कि अथवा के हो
1: त्यस्तो यो पुँजीको लाभ गर भनेको 3 पुस्ताभित्र पर्दैन 3 पुस्ताभन्दा बाहिर दिएपछि मात्र पुँजीको लाभ गर हुने होइन अब हजुरहरूको त्यो ल्याउँदाखेरि अब एक प्रकारको नाफा त भन्ने पनि अंश भन्दा हुँदा थैली अङ्क त हुन्छ नै तपाईँको मिसिलमा त्यो घटाउन पाउनुहुन्छ त्योभन्दा बढी नाफा लिनुभयो नि हजुरले त बुवाले मान हजुरलाई 5 लाख भन्ने जग्गा दिनुभएको थियो पछि बेच्नुभयो हजुरले 20 त नाफै हो नि त हजुरले उता होइन भावले तपाईँको नाफा भाव 20 को दिने हो अब हजुरले त्यो त्यस्तो छ अब यो अब संघीय सरकारले बनाउने ऐन कानुन भाव त्यही अनुसार हामीले रेगुलेट गर्ने हो कार्यान्वयन गर्ने हो
0: यसमा चाहिँ के सुधार भएको छ अहिले पछिल्लो समयमा यो लाभकरको विषयलाई लिएर?
1: लाभकरको विषयमा त हजुरले भने जस्तै यो 7.5% र 10% छ, यसमा 5 वर्षभित्र यो छैन, यो त्यति जे छ त्यही नै छ। अब त्यो त्यसको लागि सुधार छ, सुधार भनेको त्यही बढेर गएको छ त्यही नै बुझ्छ, अरू त्यस्तो छैन। र कुनै यस्ता कुराहरू आउँछ अब हामी कारणका निकायमा अब ठोकिँदो रहेछ क्या फेरि
0: त्यो त अब ऐन कानून सरकारले बनाउने, विधायकले बनाउने भयो, पालना कार्यान्वयन गराउने कुरा सम्बन्धित कार्यालयले हुने भयो, त्यसले गर्दाखेरि अब सेवाग्राहीको गुनासो चाहिँ कार्यालयमाथि नै जानु कारण यस्तो बढी लिने। मैले
1: एकदम रमाइलो, अस्ति एकजना आउनुभयो सेवाग्राही, तल एकदम रोकेर आउनुभयो अस्ति, 18 महिना कारोबार गर्दा मैले यो मैले चाहिँ कति तिर्या अहिले 10 लिने, यो पनि तपाईँले गर्न पाउनुहुन्छ, यस्तो पनि हुन्छ भन्नुभयो क्या निकै। मैले भने अब धेरै सम्झाएँ उसलाई, नभए यस्तो अब हजुरले भन्नुभयो, हजुर त्यो विधि कानुन यसरी बन्छ, हजुरले जिताउने विधायकलाई यो कुरा पुर्याइदिनु पर्यो, एक वर्षपछि फेरि आउँछ अथवा संशोधन गर्ने प्रावधान हुन्छ, अब हामी त जे पनि त्यही नै गर्ने भनेपछि सम्झाएर पठाएँ क्या। कतिपय कुरा यसो छ हजुरले भने जस्तो, तर 81 त्यो बढ्दाखेरि अब त धेरै भयो नि त, हजुर जस्तो भन्नु भने हजुरले पुर्खेलीमा ल्याउनु भएको तर नाफामा त पो भयो होइन, तर तपाईँले कुनै व्यवसाय नाफा त गरे होइन, अन्य हकमा लागू होला फेरि होइन, राजीनामा दिँदै राजीनामा जाने यस्ता कुराहरू छ। यी कुराहरू अब सरकार सङ्घीय सरकारको ऐन कानुन बमोजिम नै हामीले कार्यान्वयन गर्नुपर्ने भएको हुनाले यसमा यो हो, यो त्यो भन्दा पनि सरकारको आदेश नै कार्यान्वयन गर्ने निकाय भएको हुनाले त्यही अनुसार नै बुझौँ अहिले हुन्छ।
0: एकदम अब यस्ता गोष्ठीहरू सेमिनारहरूमा आवश्यक कार्यालयका तर्फबाट आवश्यक सुझाव र सेवा गुराएको यस्तो गुनासो छ भनेर चाहिँ
1: राखिदिनु।
0: अब चाहिँ हामी अन्त्यतिर आइसक्यौं सर, अब यहाँले एकदमै सेवाग्राहीलाई भन्नु पर्यो, कार्यालयमा अहिले अनावश्यक रूपमा झुल्याउने काम हुँदैन, छिटो छरितो सकेसम्म कागजी प्रक्रिया पूरा भएका कामहरू कुन काम चाहिँ कति दिनभित्रमा, जस्तो राजीनामाको होला, अंशबण्डाको होला, रोक्का फुक्काको यी कामहरू कति कति दिनमा यदि कागजी प्रक्रिया पूरा भएको छन् भने सकिन्छ, एकदम सेवाग्राहीको जानकारीको लागि
1: एकदम महत्वपूर्ण कुरा भन्नुभयो हजुरले। यो कुरा यो हजुरको संचार माध्यम लगायत योबाट हामीले बाहिर भन्न नै पर्छ, र हामी जति सेवा दिन्छौँ त्यो सेवाको हाम्रो बाहिर ब्रान्डिङ प्रसारण हुँदैन कि। अब सरकारी सेवा पनि हामीले होइन, यो भन्यो भने धेरै जनतामा पनि केही कुराहरू त उहाँले बुझ्नुहुन्छ नि त, त्यो त्यो भयो भने पनि उहाँलाई सहज पनि हुन्छ। जहाँसम्म लाग्छ हजुरले यो सेवा दिने सेवा प्रवाह गर्ने सन्दर्भमा कुनै सबै उहाँको कागजात पुगेर आयो भने त्यसै दिन कामहरू हुन्छ, एकै दिन कामहरू हुन्छ। हजुरलाई म यो ग्यारेन्टी
0: गर्छु त्यसै दिन हुन्छ, राजीनामा सबै
1: हो दिन्छु एकदम हुन्छ। तर कहिले एउटै मल्टिपल कामहरू लिएर आउनुहुन्छ नि हजुर, जस्तो नामसारी पनि गर्नु पर्यो, नामसारी गरेर अंशबण्ड पनि गर्नु पर्यो, अंशबण्ड गरेर कसैलाई बेच्नु पनि छ, हो त्यो भयो भने एक दुई दिन दुई तिन दिन लाग्न सक्छ। तर पनि यदि त्यहाँनिर अनुकूलता सबै कागज पुगेर आयो भने उसै दिन किन्ने बेच्ने समयले भ्याएसम्म पनि हुन्छ। तर पनि अब कति अंशियार कतिजना हुनुहुन्छ होइन हजुर, त्यो हुन्छ नि जग्गा कति छ, जस्तो नामसारी गर्दा भनौँ न वंशभण्ड गर्दा त छुर्के जिल्ला यो जिल्ला भन्दा यो कार्यक्षेत्र भन्दा बाहिरको पनि गर्न पाइन्छ कि
0: पाइन्छ,
1: त्यो भए हुनाले सबै कुराहरू गर्दाखेरि केही टाइमहरू लाग्ने हुन्छ, नत्र भन्दा हाम्रो उसै दिन कामहरू हुन्छ भने अहिलेलाई बुझौँ। र अर्को कुरा म केही पनि भन्न चाहन्छु हजुरको रेडियो मार्फत भन्दा, यो हाम्रो रेडियो पनि हो समुदाय, यदि कसैले यो काम यति गर्नुपर्छ, कार्यालय प्रमुखलाई यति मिलाउनु पर्छ, यसमा हाम्रो कुनै कर्मचारी छ अथवा कुनै बाहिर बिचौलिया छ भन्छ भने मेरो 98-5-80-54-188 जतिखेर पनि यो 12 बजे पनि राति 12 बजे पनि कल उठ्छ, यसमा मलाई कल गरौँ, त्यो मान्छे जो कोही सायद मै होला चाहे कोही होला सब हुन्छ भने बार्गेनिङ गर्छ भने त्यो कल रेकर्ड गरेर ल्याउनुहोस्, त्यसलाई कानुनबन्दी कारवाही हुन्छ। त्यसको लागि हामीभन्दा माथि पनि हाम्रो विभाग छ, सीआईए छ, अदालतहरू छ, सिडिओ अफिस मेरो हाम्रो नजिकै छ, त्यो भए हुनाले उहाँहरूलाई कारवाही नै हुन्छ। यसरी भनेर झुलाउने गर्ने हुँदै हुँदैन, यदि कोही हामी भित्र बाहिरबाट त्यस्ता प्रकारका गतिविधिहरू आउँछ भनेपछि हामी त्यसलाई चाहिने त्यसको सल्भ गर्नको लागि म एकदम अग्रसर छु र त्यो गर्नुपर्छ। र हामीलाई किनकि एउटा जनताको अहिलेको जनता एउटा सचेत नागरिक पनि हामीले बुझिरहेछौँ, र कुनै पनि कागज पुग्यो भने योगा त्यो बहानामा रोक्न मिल्दैन। तपाईँ रेडियो मार्फत यो कुराहरू कसैले दुःख दियो भने मेरो कार्यकक्ष रुम नम्बर 7 छ, यो छ भनेर रिपोर्टिङ चाहिँ लेखिदिए पनि हुन्छ, म्यासेज दिए पनि हुन्छ, त्यो नम्बरमा कल गरे पनि हुन्छ, दिनुहोला र त्यसको विथ मिनटमै तपाईँको सामान्य समस्या समाधान हुन्छ भन्ने म यो हजुर रेडियो मार्फत म भनौँ न प्रतिबद्धता।
0: एकदम अब कार्यालय प्रमुखज्यूबाट यस्तो चाहिँ आश्वासन आइसकेपछि, यस्तो प्रतिबद्धता आइसकेपछि सम्बन्धित सेवा ग्राहीहरूले पनि यसतर्फ हुनुहुनेछ। यदि कसैले त्यसरी माग्छ, झुलाउन खोज्छ भने पनि उसलाई प्रश्न गरौँ, मेरो के कागज पुग्या छैन, के गर्नुपर्छ मैले, त्यो भनौँ होइन, हामी आफै कतिपय कर्मचारीहरूलाई मात्र दोष दिनुभन्दा सेवाग्राही पनि आफ्ना विभिन्न कमी कमजोरी छुपाउनका कारण पनि त्यो अतिरिक्त रकम दिने प्रयासमा रहेका हुन्छन्। यस्ता काम सबैले बन्द
1: गर्नुभयो, आफूले कामहरू कागजहरू नपुर्याउने, त्यसपछि पछि आएर यो या लान्छ बरु यो मत गर्छु त्यो मत गर्छु यो गरिदियो भने त्यसैमा पनि मनोवृत्ति पूरा भयो नि, अगाडि पनि कोही झुकिन त्यो उसले देखेर हुन सक्छ। तर कागज पुर्याएर कुनै सेवा गराए आउनुहुन्छ भने त्यो हुने सम्भवै हुँदैन, विथ मिनटमै उहाँको गुनासो सम्बोधन हुन्छ र हामी एक दिनमै सेवा सर्भिस गर्छौँ।
0: अब यहाँनिर एउटा समस्या अर्को के भने नि सर, जस्तो जग्गा सम्बन्धी अधिकांश कामहरू गर्दा हामी दुईटा कार्यालय जानुपर्ने, एउटा नापीमा जानुपर्ने होइन, त्यसले गर्दा कतिपय कुरा नापीमा छिटो भएदिन, भूमि प्रशासनमा अब पहिला मालपोत भन्ने गरिन्थ्यो त्यहाँ चाहिँ ढिलो भयो, त्यहाँ ढिलो भएदिन त्यहाँ छिटो भयो, यसले गर्दा पनि अलिकति सेवा गर्नेलाई झन्झट भयो हो कि?
1: यो त कसो हुनेछ भन्नुहुन्छ भने सरकार नीतिगत निर्णय कुराहरू पनि होलान्, यो माल यो भूमि प्रशासन कार्यालय र नापी कार्यालयलाई एकीकृत गराउने भनेर पहिले नै उठ्ने क्या यस्तो कुराहरू उठ्ने, त्यसपछि माथि गएर अब होला कसैको वृत्ति विकासका कुराहरू पनि होला होइन, फेरि रोकिने गर्छ। वास्तवमा हालको दिनमा पनि मैले अलरेडी अगाडि पनि हजुरलाई भएन, त्यो नियलिस भन्ने सिस्टम अलग छ, उहाँ हाम्रो एलआइसीमा पनि अलग छ, हामीले काट्यो कि त उहाँले हेर्न पाउनुहुन्न कि, त्यो हातबाट हजुर जो जुन लिनुहुन्छ सब उसो चाहिने होइन, त्यहीबाट हाम्रो पनि नपियो हार्ड कपी, त्योबाट मात्रै त्यो हेर्नुहुन्छ उहाँले, त्यो बिचमा लिङ्केज मात्रै भयो भने पनि नेलिस र हाम्रो जुन एलआर सिस्टम छ नि यो बीचमा लिङ्केज भइदियो भने पनि धेरै कामहरू घट्ने थियो। र अर्को कुरा के छ भन्दा कहिले काहीँ उहाँहरूको सफ्टवेयरमा टाइममा चल्दा हाम्रो त पाममा एकदम लोड हुन्छ त्यसले कारणले पनि ढिलो हुने जस्तो हुन्छ, र बे जिल्लाको अंशमण्डामा त्यो हुँदो समस्या आउँदो रहेछ, त्यो समस्या हो, कहिले काहीँ हाम्रो चल्दा उहाँहरूको पनि त्यो हुन्छ होइन, अलग अलग हो नि त्यही कारणले हो। अब त्योभन्दा अर्को त के कागजै नपुग्नु, के महत्वपूर्ण कागज नपुग्नु पर्ने, सामान्य कागज पुग्दा कतिपय प्रतिलिपि लिँदा सम्बन्धित व्यक्ति आएछ भने सामान्य कागज धेरै दिने गर्दैन, त्यो नागरिकताको नम्बर बिर्दा हामी त ठाडो आदेशै गरिदिन्छौँ, पहिला जस्तो यो त्यो भन्ने प्रक्रिया लिने हामी गर्दैनौँ, त्यही भएर पनि केही छुट्टा सेवा छुट्टो छुट्टो भएको छ होइन।
0: अब चुनौती केही देख्नु भएको छ यहाँले सेवा प्रभावमा, यो चाहिँ भइदिए काममा अझ छिटो गर्न सकिन्थ्यो भन्ने,
1: यसमा त चुनौतीहरू त टन्नै छन् होइन, अब यसको जस्तो कि अब हाम्रो सेवा प्रवाह सन्दर्भमा एकदम यो जटिल भूमि प्रशासन सम्बन्धी जटिल यो फिल्ड भए हुनाले अब नयाँ नयाँ कर्मचारी आउने जाने र तिनी टाइममा तालिमहरू पनि नहुने, जस्तो सफ्टवेयरका कुराहरू गर्यो हामीले चाहिँ आईसीटी पूर्वाधारहरूको पनि अभाव हुने, कतिपय अवस्थामा वीरेन्द्रनगर लगायत धेरै स्थानीय तहले हामीलाई ब्याकअप दिनुभएको छ र एकदम सर्भिस भएको छ, नत्र बत्ती गइदिन्छ नि त होइन, त्यो कारणले त्यो अभाव छ भनेपछि अन्य कुराहरू हाम्रो परापूर्व पुरानो भवन के अहिलेको सेवाग्राही मध्ये भवन छैन, विभिन्न कोठा कोठा जानुपर्ने, हामीले चाहेर पनि त्यसलाई सुधार गर्न नसक्ने त्यो छ भने, अनि अब काम एउटा नै काम संघीय निकायले गर्ने र राजस्व अर्का ठाउँ जाने होइन, यसले गर्दाखेरि पनि त्यहाँनिर तालमेल मिलेन कि त्यसलाई व्यवस्थित गर्दा अझ बेटर हुन्थ्यो। अब हाम्रो त उठाउने मात्रै कार्यालय हो, खर्च त पाँच रुपियाँ गर्न पाइँदैन नि त, ट्याक्स भन्ने सर्वभौम अधिकार सम्पन्न विधायकहरूको अधिकारबाट मात्र खर्च गर्ने कुरा भयो भने तिनी कुराहरू छ, त्यो सहज भयो भने पक्का पनि हाम्रो सर्भिसमा हुन्छ भने, अर्को हाम्रो मनोवृद्धि जति छ यो जुन आन्तरिक तत्त्वहरू के हाम्रो सदाचारिता नैतिकताका कुराहरू छ यसलाई सुधार हुन प्रत्येक हुन्छ भनेर हुने कुरा रहन्छ, कानून बनाएर हुने कुरा रहन्छ, चाहिँ रहेछ त्यसको लागि कतै हाम्रा यी सामाजिक सचेतना केन्द्रहरू हाम्रा विद्यालयहरू हाम्रा घर परिवारहरू यसमा चुगे कि त्यो शिक्षा चाहिने हो कि भन्ने देखियो अब हरेक क्षेत्रमा, त्यो भयो भने पक्का पनि कानूनले मात्रै रोक्दैन, आफ्नो मनोवृत्तिमा सुधार च्यान्स गर्ने यस प्रकारका राज्यले पहल कदमी गर्यो भने र स्वयंमा हामीले पनि गर्नुपर्छ भयो भने पक्का पनि चुनौतीहरूलाई समाधान गर्न सकिन्छ भन्ने लाग्छ सर मलाई।
0: अब हामी अन्त्यमा आइसक्यौं, अब यो चाहिँ भन्नुपर्ने थियो, यो चाहिँ भन्न मन लागेको थियो, प्रसङ्ग उठिन अथवा सोधिएन भन्ने त्यस्तो केही छ भने संक्षेपमा एक दुई लाइन।
1: त्यस्तो त धेरै कुराहरू जहाँसम्म लाग्छ मैले सम्झेसम्म धेरै महत्वपूर्ण कुराहरू जो जनतासँग एट्याचमेन्ट आउँदा सोध्नु भएको छ मैले जति आफूले बुझे जति भने जस्तो लाग्छ, तैपनि अब फेरि पुनः म के भन्न चाहन्छु भन्दा हजुरहरू मार्फत जुन मालपोत लगायतका यसरी भूमि प्रशासन कार्यालय लगायतका कार्यालयहरूमा ढिलो सेवा हुने यति दिन लाग्ने थप पैसा बुझाउनु पर्ने भन्ने जहाँसम्म छ यस्ता कुराहरूमा मैले अलरेडी पनि भने यस्तो कसैले आफ्नो कागज पुर्याएर प्रक्रिया पुर्याएर सम्बन्धी निकायमा यति आउनुहुन्छ भने हाम्रै साथी व्यापारीहरू अथवा कुनै बाहिर बिचौले कसैले यो र त्यो बाहनामा हजुरलाई यो काम रोकआउट गर्छ भने मलाई 9855 54188 लगायत मेरो आफ्नै कोठा नम्बर 7 कार्यकक्षमा आएर भन्नुहोला। जहाँसम्म लाग्छ यो हामीले यो सेवा सरकारको स्पीड अनुसार नै हामीले यो सेवा प्रवास जनतामा गर्नुपर्छ भन्ने हिसाबले नै लागिरहेको छु र कतिपय कुराहरू छन् कानूनी हिसाबबाट तत्काल गर्न नमिल्ने केही जटिलता छन् कानून अनुसार कुराहरू त्यही बमोजिम हुन्छ र अन्य कुराहरू र थप केही सुधार छ आज हामीले गर्नुपर्ने छ भने एउटा सचेत नागरिक हिसाबले सुझावको लागि पनि सल्लाह सुझाव दिन पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
0: हस् आफ्नो व्यस्त समयका बावजुद पनि हाम्रो निम्तलाई स्वीकारेर समय दिनुभयो यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: धन्यवाद मलाई पनि बोलाएर दोस्रो पटकको मौका दिनुभयो यसको लागि हजुरसँग सेवा प्रभाव सन्दर्भमा सहकार्य नै हुनेछ हाम्रो भन्ने आशा गर्दै आफ्नो यसको लागि हजुरलाई पनि धन्यवाद दिँदै भनाइ यहाँ दोस्रो धन्यवाद।
0: हस् त आजको संवादको निर्धारित समय सकियो। आज हामीले भूमि प्रशासन सेवा कार्यालय सुर्खेतका प्रमुख जनकबहादुर हमालज्यूसँग कार्यालयमा भइरहेका सेवा प्रभावहरू यसमा रहेका चुनौती यसलाई छिटो छरितो गराउन भइरहेका प्रयास लगायतका बारेमा कुरा गर्यौं। आगामी हप्ता नयाँ विषय र नयाँ अतिथिका साथ उपस्थित हुने वाचा गर्दै आजका अतिथिप्रति आभार व्यक्त गर्दै म केशव ढकाल पनि छुटिन्छु। हस्त नमस्ते।

0: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: NMB रारा बचत खाता, प्रदेशको प्रगति सँग बचतको नाता।
4: राराको निर्मल पानी जस्तै स्वच्छ, आफ्नो अमूल्य बचत। आजै खोलौ कर्णाली प्रदेश विशेष NMB रारा बचत खाता।
5: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिम्याट र मेरो शेयर पनि।
3: प्रदेशको प्रगति सँग।
1: सूचना
6: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
6: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
7: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
8: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
7: डेंगु रोगको रोकथामका उपायहरू:
8: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
7: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
8: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
7: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
8: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
9: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
10: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
9: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिन क्या
10: त्यति पनि रा नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
11: तपाईलाई पनि ग्यास्ट्रिक, गानगोला, युरिक एसिड, हाखुटाको बाछोको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
12: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
13: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98484956576।
14: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने दिक्ता भइसक्यो।
15: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
14: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
15: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
14: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
15: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
14: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
15: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
14: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
15: लकी पिराक फोन नम्बर 98202943 98202943।
16: रेडियो भेरी एफएम

0: Insomnia.
1: Extreme energy drink.
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
5: सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
6: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6, गोदाम लाइन, सुर्खेत।
7: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
7: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज को प्रसारण में तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजे सम्म सुन्न सक्नुहुन्छ। ताजा ताजा खबर, मनोरंजन अनि सूचना को लागि सुन्दै गर्नुस् रेडियो भेरी एफएम।

0: रेडियो भेरी एफएम 98.6
1: होइन महाराज, त्यसो नभन्न सुनेर विन्ती गरे, मानिदिनु भएन। उनकै पिताजीका चरणमा गएर तोष्टालाई विन्ती गर्दा, म भन्दा मेरो छोरो धेरै विद्वान बुद्धिमान छ, जाला वा नजाला, तर पनि ठिकै छ, म भनिदिन्छु भनेर आज्ञा गरिदिनु भयो। र मेरो बाबु राजन स्वर्गमा मरेपछि पुण्य गरेर जानु पाउने ठाउँमा आज जिउँदै त्यहाँ गएर यज्ञमा वरण भएर बस्ने, त्यहाँका सारा जनहरूलाई चित्त बुझाउने, राजा इन्द्रको पण्डित बन्ने, पुरोहित बन्ने, यो त भाग्य होइन र। यदि मैले भनेको वचन मान्छौ भनेदेखि जाऊ भनेर बुबा तोष्टाले भन्नुभएको थियो, ओहो पिता हजुरले त्यो भन्नै नहुने कुरा आज्ञा पो, तर बुबाले भनेपछि मैले जानै पर्यो। पर्न त वचनको मूर्ति, पिताको मूर्ति, आधारको मूर्ति, वचन ध्यानको मूर्ति, गुरुको मूर्ति, अब स्नेहको मूर्ति, आमाको मूर्ति, दयाको मूर्ति, दिदी बहिनीको मूर्ति, मैले जानै पर्यो। जान चाहिँ जान्छु, तर होला राम्रो होला नहोला भनिकन अहिले तोष्टा ऋषिका छोरा विश्वरूप महाराज भगवान परमात्माको भक्त महाराज इन्द्रको चरणमा पासमा पुग्नुभयो। महाराज इन्द्र, अब तपाईँको पण्डित पदमा म आएँ, मलाई हजुरले जब नियुक्ति गराउनुभयो, वर्ण गर्नुभयो, अब तपाईँको पदमा म एउटा कुराको निर्दिष्ट गराइदिन्छु भनिकन पहिलो कनसरी बलियो बनाउने र शत्रुले दमन गर्न नसक्ने अभेद नाम गरेको कवच दिनुभयो, जसको नाम हो नारायण कवच। त्यो नारायण कवच लगाउँदाखेरि म बिहानी के गर्नु, कसरी लगाउनु, अब यसको बारेमा यहाँ पाउँछु राजो भाच। जय गुप्त सहस्त्राक्ष रिपु सैनिकान क्रणान्य बबुज श्रियम। राजा आज्ञा गर्नुहुन्छ बिहान जुरुक्क उठ्नु। विश्वरूपले महाराज इन्द्रलाई पुरोहितको पदमा बस्दाखेरिमा दिएको यो प्रकारको गोप्य मन्त्र, इन्द्र महाराज तिमी रक्षित हो, दैत्य सेनालाई तिमीले जित, र यसदेखि पछाडिबाट राजाले आज्ञा गर्नुभयो, इन्द्र यमराज सारा सम्पूर्ण सबैको कल्याण हुन सक्ने नारायण कवच विश्वरूपले इन्द्र महाराजलाई दिनुभएको। विश्वरूप भन्नुहुन्छ आज्ञा गरी बस्नुहुन्छ, पहिला हात पाउ शुद्ध गर, उदो उत्तरपट्टि फर्क, अष्टाक्षर र द्वादशाक्षर मन्त्रले अभ्यास करन्यास गर, ओम नमो भगवती वासु ओम ओम नमो नमो नारायणाय, अङ्गुष्ठाभ्याम नमो नमो नारायणाय, तर्धनीभ्याम नमो नमो नमो नारायणाय, मध्यभाव्याम नमो नमो नारायणाय, अनामिकाभ्याम नमो नमो नारायणाय, जब कनिष्ठकाभ्याम नमो ओम नमो नारायणाय, कर तल कर पृष्ठाभ्याम नमो ओम नमो नारायणाय, प्रायपट भनेर ओम नमो भगवते वासुदेवाय, हृदय नमो नमो भगवती वासुदेवाय, शिरसे स्व नमो भगवती वासुदेवाय, कवचाय ओम नमो भगवती वासुदेवाय, नेत्रत्रया बौषट ओम नमो भगवते वासुदेवाय, अस्त्राय फट, यसरी शरीरलाई बान्नु है त बिहानी जुरुक उठेर। शत्रु लाग्दैनन्, लागे पनि लाग्दैन बाटो अन्त, यस्तो प्रकारले भगवानको भजनमा चित्त लगाउने, अनि त्यति भइसकेपछि परमात्माको प्रार्थना गर्नु, के भनेदेखि ईश्वरको ध्यान गर्नु, गरूडमा चढ़ी बक्सेको आठ पाउ सम्पूर्ण शरीरमा रक्षकले पूर्ण भएका भगवानको ध्यान गर्दै भन्नु, जलेश्वमा रक्षतुमस्य मूर्ति यादुर गणे वरुण शिपासाद, स्थलेश्व माया बटुमा मनोदात त्रिव्यक्रमे खे बतु विश्वरूप, जलमा मलाई भगवान माछाले रक्षा गरिदिउन्, थलमा वामनले, त्रिविक्रमले, आकाशमा नृसिंहले, संकटमा बराले, मार्गमा परशुरामले, गिरीमा रामचन्द्रले, प्रवासमा नारायणले, जागरण आदि प्रयोगादमा नरले, गर्भमा दत्तात्रले, योगमा कपिलले, कर्म बन्दान सनत कुमारले, मदनात्मा हय श्रेष्ठले, मार्गमा दीपकमाले, कुर्म निरयात्मा धन्वन्तरले, कुबोजरमा ऋषभदेवले, द्वन्द्वमा यज्ञले, जनपवादमा बलभद्रले, कलात्मा शेषले, सर्पनागमा सर्पले, अनि व्यासले, अज्ञानमा बुद्धले, पाखण्डमा कल्कीले, कली कला मलात्मा केशवले, गदाया प्राप्तमा गोविन्दले, शारदीयामा विष्णुले, मध्याह्न दिनमा मधुले, अपराह्न दिनमा माधवले, स्वयंमा ऋषिकेशले, प्रदोषमा पद्मनाभले, अर्धरात्रमा ईश्वरात्रमा जनार्दन उषाकालमा दामोदरले, अनुसन्धामा विश्वेश्वरले, प्रभातमा हे चक्र हे रिपु सैन्य दण्ड दग्धी भन्दै, यस्ता प्रकारबाट यक्ष भूत पितास राक्षस चूर्णहरूले पनि चुन नसकुन्, शत्रुले पनि अभेद कवच मैले लगाए, शंख ब्रह्मा जब सशंक आदि गरीका देवताको ध्यान गर्नु, मनन गर्नु, कीर्तन गर्नु, प्रार्थना गर्नु, आत्माको शान्ति गरिसकेपछि शत्रुले चुन सक्दैन, यिनै हो नारायण कवच। अनि शरीरमा कुनै प्रकारले वज्रबाण र शत्रुको दमन हुन सक्दैन भनिकन राजा परीक्षित आज्ञा गरी बक्सन्छ, हरे हरिशरणम् हरिशरणम् ओम हरे।

परीक्षित सुखदेव स्वामी ले स्थाप प्रकार नारायण कवच को प्रकरण आत्मा शांति को अनुभूति को पाख्यान प्रमाण कराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा है सद्यबाट। अनि सम्पूर्ण मामलीले गएर विन्ती गरेछन् मेरो भान्जा दुःख पाएपछि कि आमा कि मामा हो कि होइन जानेर त त्यसै कारणले अब त्यसो भनेदेखि अब हामीलाई दुःख पर्यो तपाईँले हामीलाई सेवा दिनु पर्यो मेरो भान्जा भनेर विन्ती गर्दाखेरि भान्जा के भन्छन् भनेदेखि के दिने मामा भन्दा दैत्यका पक्षमा लागेर देवताको सर्वनाशपट्टि लाग्नुहोस् भन्दा हेर्नुहोस् जसको नुन पानी खायो त्यसको गुणगान गाउनै पर्यो भन्दा होइन होइन मनै परेन भने कुनै हालतमा पनि कुनै कुरा मिल्नै सक्दैन मन पर्यो भनेदेखि जब गोप्य तरिकाले आफ्नो काम सफल पार्न किन मिल्दैन भने होइन गोप्य तरिकाले भनेपछि ल ठिकै छ भनेर मामाहरूलाई गोप्य तरिकाले हवन गर्न लाग्नुभयो हवन गर्दै गर्दै गर्दै गर्दै जाँदाखेरिमा प्रजापति स्वा इन्द्राय स्वा वरुणाय स्वा कुबेराय स्वा नमोची बिस्तारे स्वा बेसरी शम्भरासुर बिस्तारे स्वा बेसरी गर्दै जाँदा देवता जति चाहिँ थुप्रो दानव जति मोटो अब के भयो हो यो काम भन्दा गुरुको गल्ती भएछ यो कुरो पत्ता लगाइसकेपछि अब सिद्ध्याइदिन्छु भनिकन जब महाराज इन्द्रले वज्र प्रहार गरे गुरुको श्री काटे तर चट्टै श्री काटे चट्टै काट्न जब च्याप्प जोडियो फेरि आने फेरि जोडियो फेरि आने फेरि जोडियो विश्वकर्माबाट बनाइएको वज्रको प्रभावबाट समुद्रको फ्रिजमा लटपटेर हानेको वज्रको प्रभावबाट श्री च्वाट गिडियो श्री च्वाट गिडिसकेपछि अनि त्यसदेखि पछाडिबाट आखिरीको बीचमा श्री च्वाट गिडिसकेपछि हाकार हुकार र चित्कार जनजीवन अस्त व्यस्त अनि त्यसपछिबाट महाराज जब तोष्टाले आफ्नो छोरो मार्यो रे भन्ने थाहा पाउनुभयो तोष्टा ऋषिको जम्मा छोरा जब त्रिशिरको तीनटा चरा भएर शिर उडेर गयो अनि त्यसपछि तोष्टाले थाहा पाउनुभयो जसले मेरो छोरोलाई मार्यो पण्डित बनाउन लगेको यज्ञ गराउन लगेको वर्ण गराउन लगेको सम्मान गराउन लगेको आज मेरो छोराको मृत्यु गर्छ भनेदेखि परखेश नाको तँलाई तराई सिद्ध्याउने प्रकारको अब छोरो मैले पनि पाम हेर जब तोष्टा ऋषिले भन्नुभयो हेर विश्वकर्मा त ब्राह्मण भएर ब्राह्मणको हत्या ब्राह्मणले गर्ने त्यसै कारणले आजबाट तेरो हत्या पनि गराउँछु र आखिरका बीचमा त आजबाट पतित भइस भन्ने श्राप दिनुभयो र तिनैका कुल पतित हुन गएपछि र तैले शिल्पी काम गरिस् ब्राह्मण भएर बाण बनाउने काम गरिस् भनेर जब तोष्टालाई पनि यता विश्वकर्मालाई श्राप परिरह्यो अनि विश्वकर्माजी पनि श्रापको भागी भन्नुभयो तोष्टा नाम गरेको ऋषिले आफ्नो छोरो जन्माउनका निमित्त मेरो पुत्रलाई मार्ने इन्द्रलाई सत्यानाश गर्छु भनेर मान एक आजको मितिबाट प्रयोजन गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सद्यबाट। अब महान प्रतापी महान पराक्रमी तोष्टा ऋषिले ब्रह्माजीको प्रति र अग्निदेवताको प्रतिमा प्रार्थना गरेर आफ्नो छोरो मार्ने विश्वरूप मार्नेवाला कुकर्मीलाई मार्न सकूं महाराज इन्द्रको हत्या गर्न सक्ने पुत्र पैदा गर्न सकूं भगवान अग्नि हे कि महापुरूष भनेर प्रार्थना गरे यज्ञ गर्दै गर्दै गर्दै गर्दै गर्दै जाँदाखेरिमा यज्ञको प्रतापबाट महापुरूष यस किसिमबाट महान डरलाग्दो प्रकारको प्रतापी पुत्र पैदा हुन आँट्यो जसको नाम वीरताले पूर्ण भएको असुर दानव सबै पक्षलाई आफ्नो कब्जामा लिन सक्ने र सबैबाट आतंकित फैलाएर आफ्नो कब्जामा लिन सक्ने वीर योद्धा पुरूषको पैदा भयो जसको नाम हो वीरता असुर वृत्रासुर नामको दानव पैदा भइसकेपछि त्यसले जनजीवन सारा सम्पूर्ण अस्तव्यस्त गर्यो सारालाई दचकायो हत्कायो अनि आफ्नो पञ्जामा सारा विश्व ब्रह्माण्ड लिने कोशिश पनि गर्यो महाराज के को निमित्त आह्वान गर्नुभयो भन्दा अरू कुराले होइन बाबा यो महान दुर्जन यो महान कुकर्मी यस्तो प्रकारको जब यो जब यस किसिमबाट आतताई हामीलाई बडो आपत्ति दियो विपत्ति दियो संकट दियो त्यो संकटबाट मोचन गर्नका लागि भनेर प्रार्थना गरिसकेपछि लधन्दा नमान अब म जान्छु पिताश्री भनेर सरासर यस किसिमबाट जानुभयो र व्रतराश्र नामको दानवले घोर घम संग्रामको युद्ध स्तर कार्यक्रमको तयारी गर्यो ए राजा इन्द्रे पापीमा नम्बर एक तैले मेरो दाजुलाई पण्डित बनाउन ल्याएको मार्ने तैले गुरु आमा भोगविलास गरिस् दिदी बहिनी बलात्कार गरिस् गोरु बनेर अर्कालाई ज्वरोमा बोकेर हिँडिस् ग्रह बनेर पनि तैँ तयारी छस् त्यति मात्रै होइन धर्मले नष्ट जनले नष्ट कर्तव्यले निष्ठाबाट नष्ट भएको तबेको बदमास आज तसँग लड्ने हो लाइज भनेर लडाईको लागि तयारी भयो
रानी त्यहाँ देखिन् उपरान्तका लागि सारा लड्नका लागि तयारी भइसकेपछि अनि त्यसदेखि पछाडिबाट महाराज परीक्षित अब के गर्ने कसो गर्ने भनिकन जब यसको प्रभावबाट बडो समस्या प्राप्त गर्यो रे अनि जब त्यसदेखि पछाडि त्यसको निमित्त बडो संकट प्राप्त भएको खण्डमा राजा परीक्षितको हजुरमा सुखदेव स्वामीले बडो गम्भीर वाणी आज्ञा गर्नुभयो लैसोर अब ममाथि हजुरको दया भाव रहोस् यदि ममाथिको कृपा र भाव रहोस् भनेर कृपा र दयाको भावको निमित्त अनि तुस्ता नामको ऋषिका छोरा विश्वरूप को हत्या भएको खण्डमा वृत्रासुर उनका भाइले राजा इन्द्रलाई चढाई गरे इन्द्र महाराज पलाए।

पाल जित्यो रैरण्डे कष्ट भने यस किसिमबाट जब त्यो मान डरलाग्दो वृत्रासुरले एक छत्रको राष्ट्रको अध्यक्ष भयो त्यसपछिबाट त्यसलाई सिद्ध्याउन कसो गर्ने होला भनेर राजा इन्द्रले समस्याको विषयलाई लिएर प्रार्थना गर्न जानुभयो र ब्रह्माजी

ब्रह्मा कमलमा विष्णु जलमा सौनका ऋषि प्रणाली यदि भइसकेपछि बडो संकट पर्यो र अब समाधानको निमित्त ब्रह्माजीलाई प्रार्थना गर्दा ब्रह्माले सक्नु भएन अनि वृत्रासुर मार्न के गर्ने भनेर प्रार्थना गर्दा शिवजीको चरणमा गएर विन्ती गरे राजा परीक्षितका हजुरमा सुखदेवले बडो प्रेम प्रभु श्रीमद् भागवतको महिमाको बारेमा प्रकाश पारिबक्स्यो लौता सौनका ऋषि प्रणाली यसै प्रसंगको बीचमा यहाँलाई मैले जुन कथा प्रमाण गरे अब ब्रह्माजीले पनि सम्भव भएन शिवजीले पनि त्यो वृत्रासुर मार्न सक्ने सम्भावनाको आफ्नो कुरो जाहेर गरेको छैन अब विष्णु भगवानलाई नै विन्ती गर्नु पर्यो भनेर प्रभुको चरणमा गएर विन्ती गरे श्याम सुन्दर भगवान गर्छौ पुकार श्याम सुन्दर भगवान।

परमात्मा परमेश्वर प्रसन्न हुनुभयो के माग्छौ देवता गणहरू भन्दा प्रभु हामीलाई दर्शन बख्शोस् समस्याको समाधान गराइ बख्शोस् भगवान विन्ती गर्दा अह भगवान भन्नुहुन्छ के माग्छौ वृत्रासुर मार्ने उपाय के हो ईश्वर भन्दाखेरि यो दिग्विजय कार्यलाई कसरी समाप्ति बनाउने भन्दा खै अब त्यो मलाई पनि थाहा छैन त्यसमा नि होस पुर्याउनु पर्ला भन्ने हुकुम हो भगवानबाट प्रभुलाई पनि थाहा छैन भने कसबाट यसको मृत्युको हक प्राप्त हुन सक्छ त ईश्वर भनेर सोद्धाखेरि मा वृत्रासुरलाई मार्नलाई अब मणिदीप बासिनी भुवनी

0: सूर्य का तृणमगर विनती करे
1: परीक्षित लाई सुखदेव स्वामी ले बताउनु भयो
0: अनि त्यसै किन प्रान्त सौनका दृश्य प्रणाली अब तपाईँ के सुन्न चाहनुहुन्छ भनेर महाराजका हजुरमा सुखदेव स्वामीले बडो गम्भीर वाणीमा ध्यान मनन कीर्तन निधिध्यास इत्यादि सारा प्रकरणबाट यथार्थ प्रकरण परमात्माको महिमा प्रस्तुत गरिसकिबाउछु लौ त महाराज परीक्षित भनेर राजा परीक्षितलाई यस किसिमले श्रीमद् भागवतको महत्वको बारेमा प्रकाश पार्नुभएको छ। लौ त सौनका दृश्य प्रणाली कहीँबाट नमर्ने भएको कारणले दधिची नामको ऋषिको वाहनको यन्त्र अमोघ नामको वज्रमा जोडेर समुद्रको फिजमा लटपटाएर हात्तीमा चढेर जुन व्यक्तिले भान्छ त्यसैबाट वृत्रासुर मर्छ भन्ने यसको नीति भयो उपरान्त लौ दधिची ऋषिको हाणको यन्त्र माग्न पस्कहाँ कसलाई पठाउने भन्दाखेरि ब्राह्मण से ब्राह्मणो गति माग्ने काममा बाहुनै सिपालु हुन्छन् भनेर बाहुनलाई पठाए। माग्ने काममा हाम्रो फल जतिको सिपालु कोही जाते हुँदैन। दिनी गोरा चाहिँ बन्द माग्ने गोरामा खुब टाटो हुन्छ हो ल त्यसो भए त मिले त ल र त्यसै कारणले लौ त माग्ने काममा जब यस किसिमबाट गएर जब यस किसिमले स्वयं सर्वाधिक सवारी हुनुभयो र अब कसलाई पठाउने भन्दा ब्राह्मणलाई नै पठाउने भने ब्राह्मणलाई पठाइयो। लौ दधिची ऋषि भनेर विन्ती गरे केलाई आउनुभयो भनेर सोद्धाखैमा हजुरको एक बित्ताको हाँड चाहियो हामीलाई बाह्र अङ्गुलको भनेपछि ब्राह्मणले के भन्दे अङ्ग हिने था देही सर्वकर्म सुनक्षेम अङ्ग हिन भएपछि शरीरको महत्व हुँदैन कहाँ दिन्छु एक बित्ताको हाँड सम्भव छैन भनिदिनुभयो। अरू जात भए त्यत्तिकै लडकै लगाइहाल्थे बाहुनले फेरि अर्को जाल फाले होइन एउटा कुरा विन्ती गरौं गुरु एउटा मरेर हजार जनाको हित हुन्छ भनेदेखि एउटा मर्न के अप्ठ्यारो यसका लागि कल्याणकारी योजनाको निमित्त हजुरले दिई बस्नु पर्यो हाँडको यन्त्र भन्दा है पुनर्ग्राम पुनर्वेतम पुनर्क्षेत्र पुनर्ग्रियम पुनः शुभा शुभम कर्म न शरीर पुनः पुनः घर गाउँ शहर बजार टाउन प्लान दाजुभाइ दिदीबहिनी सारा ठाउँमा पाइन्छ शरीर पाइँदैन कसरी दिउँ भन्नु हो मेरो महाराज एक बित्ता त हो नि भन्दा हुन्न दिन्न भन्नुभएको थियो। फेरि ब्राह्मणले अर्को जाल फाले हेर्नुहोस् एउटा मर्दा धेरैको कल्याण हुने विषयका लागि महान प्रतापी हरिश्चन्द्र राजाको दानको विषयले उनको कृति कस्तो छ बलि राजाले दान दिएकोमा उनको कृति कस्तो छ रन्तीदेव राजाले दान दिएकोमा उनको कृति सुनेर सारा मुक्ति हुन्छ महाराज राजाले शरीरको हाफो दाहिनेपट्टि अगाउने काटेर दान दिए उनको कृति कस्तो रह्यो फेरिकन शिवी राजाले मासु काटेर जब परिवारलाई बचाए कस्तो कृति रह्यो त्यति मात्रै हो र कर्णले छोरो काटेर पाहुनालाई बुझाउन तयारी भए कत्रो कृति रह्यो रेम भीम श्रेम नियम यो संसारमा सारा सम्पूर्ण भन्दा दानै ठुलो हो दिनुहोस् भनेपछि हो र त जस्तो बनाइदिइहाल्यो अरू जात भए छैन छैन छैन भन्छ हुँदैन हुँदैन लोप भइहाल्छ हाम्रा खलगले मिलायो लैजाने अनि त्यसदेखि पछाडिबाट ल हुन्छ भनेर यस किसिमले योग मार्गको प्रभावबाट शरीरको प्राण आहुति दिनुहो र सारा सम्पूर्ण हाँडहरू लगाएर अमोघ नामरीको वज्रमा जोडेर समुद्रको फिजमा लटपटाएर हात्तीमा चढेर महाराज इन्द्र लडाई गर्नको लागि अहिले वृत्रासुरको अगाडि कम्मर कसिसक्यो भन्ने सम्बन्धको कथा यही सत्यबाट महाराज परीक्षित अब यो श्रीमद् भागवत महापुराण कति कथाको वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो। लौतरीशेश्वर प्रणालीहरू अब यहाँलाई जुन श्रीमद् भागवतको महिमाको वर्णन विस्तारको बारेमा मैले शपथ प्रमाण गरिएको छु सरकार भनेर राजा परीक्षितलाई सुखदेव आज्ञा गर्नुहुन्छ।
2: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइरोइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ गरिरहेको जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-522-045।
2: खुशीको खबर,
5: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजू बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
5: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984।
6: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगंज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
6: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगंज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरीचोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
6: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरीचोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आईबीएस, आईबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
6: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरीचोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरीचोक सुर्खेत।
2: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
5: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु,
6: आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
7: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
6: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
7: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
6: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
7: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
6: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: सूचना: सम्पूर्ण भारतीय भूपू सैनिक तथा तिनका परिवारहरूले यस वर्षको जीवित प्रमाण पत्र बुझाउने मिति भारतीय राजदूतावास सैन्य पेन्सन शाखाबाट प्रकाशित भएको हुँदा भदौ 24 र 25 गते तदनुसार 2026 सेप्टेम्बर महिनाको 9 र 10 तारीक सुर्खेत र भदौ 25 गते सेप्टेम्बर 10 तारीक दैलेखमा अस्थायी शिविर लगाउने भएकाले यस मितिमा सम्पूर्ण भूपू तथा उहाँका आश्रितहरूलाई जीवित प्रमाण पत्र बुझाउन, नयाँ पेन्सन पट्टा सच्याउन र मरुवा पट्टा जम्मा गर्नका लागि यही मितिमा उपस्थित भइदिन हुन यो सूचना प्रसारण गरिएको छ। साथै यदि कसैको छुटेमा एक महिना भित्र भारतीय दूतावास सैन्य पेन्सन शाखा काठमाडौँमा पुगी जीवित प्रमाण पत्र बुझाउनु पर्नेछ र अन्यथा पेन्सन बन्द हुने पनि जानकारी गराउँदछौ।
7: खुसीको खबर:
6: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
7: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
6: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
7: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
6: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
7: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
6: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
7: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
6: किन काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
7: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
6: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क: काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385-91-1099।
4: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
6: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
6: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
8: त्यहाँ त स्पेशल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल त्यसो भए आज त्यही जाउँ।